0: अनुसार औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि उपलब्ध गराइएको जग्गा भवन विद्युत पानी लगायत सेवा बापत नियमित बुझाउनु पर्ने महसुस लामो समयदेखि नतिर्दा बक्यौता बढेको हो।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि पनि आफ्नो पदाधिकारी रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई कारवाही सिफारिस गरिएको छ भने अन्यको खोजी पनि भइरहेको मन्त्रालयले जनाएको छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकार निजी क्षेत्रप्रति अत्यन्तै सकारात्मक भएकाले ढुक्क भएर व्यवसाय गर्न आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा बुधबार राजधानीमा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार लगानी मैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषयक छलफलमा सहभागी भई उहाँले निजी क्षेत्रलाई उत्साहित भएर काम गर्न आग्रह गर्नुभएको हो।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनाव अघि नै स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने तयारी थालेको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल 31 बैशाख 2084 पूरा हुँदैछ। त्यस अनुसार निर्वाचन हुनलाई एक वर्ष पनि बाँकी छैन। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्वाचन हुने मितिभन्दा कम्तीमा 1 वर्ष अगावै गाउँपालिका वा नगरपालिकाको संख्या र सिमाना हेरफेर गर्न पाइने व्यवस्था छ।
0: व्यापारजन्य सम्पत्ति शुद्धिकरणका घटना बढ्नु चिन्ताको विषय रहेको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। आफ्नै मातहतमा रहेको फाइनान्सियल इन्टेलिजेन्स युनिट FIU र अन्तर सरकारी निकाय फाइनान्सियल एक्सन टास्क फोर्स FATF ले गरेको एक अध्ययनको नतिजालाई उद्धृत गर्दै राष्ट्र ब्याङ्कले नेपालमा यस्ता प्रकृतिका वित्तीय अपराधको जोखिम बढ्दो रहेको बताएको छ। विशेष गरी नेपालमा सीमापार व्यापारमा हुने सम्पत्ति शुद्धिकरणका घटनाहरू बढ्दै गएको र आयात निर्यात प्रक्रियाका विधिगत व्यवस्थाको दुरुपयोग गर्दै कतिपयले अवैध वित्तीय कारोबार सञ्चालन गरिरहेको आशंका गरिएको छ।
1: पाँच थरको फिदिम नगरपालिका वडा नम्बर 2 बाँदरको आतंक बढ्दै गएको भन्दै स्थानीय वडा कार्यालय समक्ष समस्या समाधानको स्थानीय बासिन्दाले माग गरेका छन्। वडा नम्बर 2 नागरिकले सामूहिक रूपमा हस्ताक्षर गरेर वडा अध्यक्षलाई सम्बोधन गर्दै विभिन्न स्थानबाट आउने 200+ बाँदरले खेतीपातीमा ठूलो क्षति पुर्याउने गरेकाले नियन्त्रणको योजना ल्याउन माग गरेका हुन्।
0: निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन लगानीकर्ताको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सद्वारा मंगलबार आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि लगानी मैत्री वातावरण र समसामयिक आर्थिक विषय सम्बन्धी छलफल कार्यक्रममा उनीहरूले नीतिगत स्थिरता लगानी सुरक्षा तथा व्यवसाय मैत्री वातावरणको अभावले लगानीकर्तामा निराशा बढेको बताएका हुन्।
1: धनकुटाका किसानहरूले लगाएको मकै खेतीमा अमेरिकन फौजी किराले प्रकोप फैलिएपछि नष्ट भएको छन् र पछिल्लो केही समयमा मकै बाली लगायतका हरियो बालीमा फौजी किराको प्रकोप दिनानुदिन बढ्दै गएका कारण बालीमा क्षति पुर्याएपछि धनकुटाका किसान चिन्तित भएका हुन्। अमेरिकी फौजी किरा करिब 7 वर्ष अघि अमेरिका अफ्रिका र भारत हुँदै नेपाल आइपुगेको बताइन्छ। नेपालको तराई र पहाडी क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेको बताइन्छ। फौजी किराले धनकुटामा वर्षेनी मकै बाली लगायतका हरियो बालीमा असर गर्दै आइरहेको छ।
0: विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका विवादास्पद व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीशहरू सुदर्शन देव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि बुधबार थुनामा पठाउने आदेश दिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाल लगायत विरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको थियो।
1: अब शेयर सम्बन्धी खबर, बुधबार नेप्से स्थिर बनेको छ। अघिल्लो दिन 2705.45 बिन्दुमा बन्द भएको नेप्से बुधबार पनि 2705.53 बिन्दुमा बन्द भएको हो। यो दिन नेप्से परिसूचकमा 0.08 अङ्कको वृद्धि देखिएको छ। पछिल्ला दुई दिनको कारोबारलाई हेर्दा नेप्से 2700 बिन्दु तल जान नसकेको देखिन्छ।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अस्थिर राजनीतिक वातावरण, आर्थिक संकट र सशस्त्र समूहलाई नियन्त्रण गर्न असफल हुँदा पछिल्लो समय पाकिस्तानको अन्तर्राष्ट्रिय छवि धुमिलिँदै गएको थियो। गत वर्ष भारतसँगको सैन्य तनावका क्रममा पश्चिमा सञ्चार माध्यमहरूले पाकिस्तानलाई अस्थिरता बढाउने कारकका रूपमा चित्रण गरेका थिए। भारतसँग मात्र होइन, अर्को छिमेकी अफगानिस्तानसँग पनि पाकिस्तानको सम्बन्ध कटुतापूर्ण रहँदै आइरहेको छ। गत 21 फेब्रुअरीदेखि सुरु भएको सीमावर्ती सैन्य तनाव अझै पूर्ण रूपमा टुङ्गिएको छैन।
0: अब खेल र खेलाडीका खबर। फर्स्ट फन्टेन मिसेल प्लाटिनी, जिन पिएरे, पापिन थियरी अनरी र ओलिभर जिरुड जस्ता विश्व प्रसिद्ध स्ट्राइकरहरू जन्माएको फ्रान्सेली फुटबल इतिहासमा अब एउटा नयाँ र सबैभन्दा सुनौलो अध्याय थपिएको छ। जारी विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगल विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै क्विलियन एम्बाप्पे गोल गर्ने मामिलामा फ्रान्सका पुराना सबै दिग्गजहरूलाई पछाडि पार्दै शिखरमा पुगेका छन्। रियल मड्रिडका विस्फोटक फरवार्डले मात्र 27 वर्षको उमेरमा देशका लागि आफ्नो 58 गोल पूरा गर्दै ओलिभर जिरुडको कीर्तिमानलाई इतिहासको पानामा सीमित राखिदिएका हुन्।
1: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा लोकतन्त्रमा प्रक्रिया पनि खोजिन्छ, नतिजा मात्र होइन शीर्षकमा सुशान्त तिवारी नेपालीले लेख्नु भएको छ। अदालत, संसद, सार्वजनिक सुनवाई, प्रेस, प्रतिपक्ष, यी सबैले राज्यलाई केही सुस्त त बनाउँछन्, तर यी सुस्तता लोकतन्त्रको सुरक्षा हो र लोकतन्त्र जाना जानी सुस्त बनाइएको प्रणाली हो ताकि सरकारको शक्ति असीमित नहोस्। तसर्थ लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति नतिजा होइन, वैधता हो। त्यो वैधता चुनाव जितेर मात्रै आउँदैन, यो एक निरन्तर प्रक्रिया हो। यो नागरिकको सम्मान गरेर आउँछ, आलोचना सुनेर आउँछ, संसदलाई सम्मान गरेर आउँछ, विधि र प्रक्रियालाई मानेर आउँछ। किनकि अन्तत इतिहासले सहरको सौन्दर्यकरण मात्रै सम्झिँदैन, इतिहासले यो पनि सम्झिन्छ कि सहरलाई सुन्दर बनाउँदै गर्दा राज्यले आफ्ना नागरिकसँग कस्तो व्यवहार गर्यो। आजको कान्तिपुर दैनिकमा लोकतन्त्रमा प्रक्रिया पनि खोजिन्छ, नतिजा मात्रै होइन शीर्षकमा छापिएको छ।
0: पूर्वाधार मन्त्रीका पक्षमा शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। राज्यले ठेक्का बापतको रकम विनियोजन गरिसकेको छ र ठेकेदारले ठेक्का पारेको पनि वर्षौं भइसकेको अवस्थामा काम किन नभएको भनी निश्चय नै प्रश्न उठ्छ। आम नेपालीले मुलुकको एक भागबाट अर्को भागमा जान प्रयोग गर्ने राजमार्गमै यति विधि हेलचेक्राई हुनु क्षम्य हुँदै होइन। त्यति मात्र होइन, राजधानीवासीका लागि लाइफ लाइन मानिने यो राजमार्ग सुचारूमा बिना कारण ढिलाइ गरिनुलाई सामान्य गल्ती मान्न सकिँदैन।
1: यसै गरी आजको कान्तिपुर दैनिकमा को पास होलान् सम्पत्ति छानबिन परीक्षामा शीर्षकमा दुर्गा कडेल छतखुलीले लेख्नु भएको छ। घरजग्गा खरिद बिक्रीमा थैली मूल्य कम राख्ने प्रचलन सामान्य मानिन्छ। अर्को पक्षले थैली मूल्य राखेर कर तिर्दैमा त्यो सम्पत्तिको मूल्य त्यति नै हो भन्न सकिने आधार छैन। व्यापारमा अन्डर इन्भाइस र ओभर इन्भाइस प्रचलन कायमै छ। बैङ्क तथा वित्तीय संस्थाबाट प्रति पत्र खोलेर आयात गरिएका सामानहरूको मूल्य रोटेट भएर आउने गरेका केही उदाहरण पनि भेटिन्छन्। कुनै पनि कामको नतिजा फरक निकाल्न प्रक्रिया पनि फरक ढङ्गबाट गरिनुपर्छ। यसर्थ अनैतिक तरिकाबाट आर्जित सम्पत्तिको छानबिन गर्ने आधार स्तम्भ बनाउन असाधारण सर्वसाधारणले पनि सहयोग गर्नुपर्दछ। विशेष अधिकार सहित गठन भएको सम्पत्ति छानबिन आयोगको परीक्षामा को को पास होलान् हेर्न भने बाँकी नै छ। निष्पक्ष र स्वतन्त्र भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न सके समग्र समाजमा यसको सकारात्मक प्रभाव रहनेछ। यो कामको जटिलता हेरी सायद थप एक महिनाको समय सीमा बढाइएको हो। यसले छानबिनलाई केही सहज बनाउँछ भन्ने अपेक्षा गर्न सकिन्छ। आजको कान्तिपुर दैनिकमा छापिएको छ।
0: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसएई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5577061 र 98 5577 053।
4: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 5576 4040।
5: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 4 गते बिहीबार, सन 2026 जुन 18 तारिक जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथ मा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस।
0: काया कैरन सुरु गरौं मुख्य खबर का शीर्षकहरुबाट।
1: पासपोर्ट छपाई ठेक्काको भागबण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान, सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान।
0: प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमा भित्र फिर्ता पठाउन सकेन। चुनाव अगाडि पालिकाको संख्या र सिमाना हेरफेरको तयारी।
1: चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल, इलाममा दैनिक 11,00,000 किलो हरियो पत्ती नष्ट, झापाका सबै उद्योग र बगान बन्द।
0: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर, 60 दिन भित्र अन्तिम सम्झौता गर्ने समय सीमा।
1: र विश्वकप फुटबलमा इङ्ल्यान्डको विजयी सुरुवात, पोर्चुगल र कङ्गोले बराबरी खेले, घाना र पनामा खेल्दै आज बिहान 7:45 उज्बेकिस्तान र कोलम्बियाको खेल।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बॉडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन।

0: भएपछि फोहोर कुरा छोएपछि विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्दछ।
1: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
2: हेलो सिर्जा, कता हो साइकल कुदाउँदै?
3: म त घर जग्गाको कर तिर्न नगरपालिका जान लागेको।
2: ल, किन नगरपालिका जानुहुन्छ? अब त ओडाबाटै कर तिर्न मिल्छ नि। अझ पुस मसान्त भित्र तिरेमा 10% छुट पनि पाइन्छ।
4: सिलसिला 64 लाख विद्युतीय राहदानी अर्थात् ई पासपोर्ट छपाई सम्बन्धी करिब 7 अर्ब 65 करोडको ठेक्कामा भएको भाग बढ्नलाई उच्च प्राथमिकता सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फास्ट ट्र्याकमा अघि बढाएको छ। 4 सहसचिव सम्मिलित अनुसन्धान टोलीले यसमा संलग्नहरूको बयान र प्रमाण संलग्न तीव्र बनाएको हो। आयोग स्रोतका अनुसार एकैपटक 15 भन्दा धेरैसँग बयान भइरहेको छ, जसमध्ये 4 जना हिरासतमै छन्। सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल र निर्देशक सुनिल केसी तथा हिजो तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अरियाल र ठेकेदार कम्पनीका मिवल बाउर आईडी सर्भिस एजेन्ट मणिन्द्र राज मल्ल पक्राउ परेका छन्। अर्को जर्मन कम्पनी भेरिडासका एजेन्ट सिद्धार्थ थापा पनि फरार रहेका छन्। अनुसन्धानमा सह महान्याधिवक्ता सहित 4 सहसचिव रहेको आयोग स्रोतले बताएको छ। करिब 2 हप्ता अघि नै अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन थालिएको आयोगले भनेको छ। आरोपी पक्राउ परेपछि अनुसन्धानले थप गति लिएको छ। आयोगले राहदानी विभाग तथा परराष्ट्र मन्त्रालयका कर्मचारीको धमाधम बयान लिइरहेको छ। राहदानीको मूल्याङ्कन समितिमा रहेका कतिपय कर्मचारी विदेशको नियोगमा रहेकाले उनीहरूलाई समेत बयानका लागि पत्राचार भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाल जे चलान भएका छन्, सम्पत्ति शुद्धिकरणको कसुरमा उनीहरू विरुद्धको प्रमाण र बिगो हेरेर विशेष अदालतले दुवैलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
5: प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकेको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। अर्थ विधेयकका रूपमा दर्ता भएको वैकल्पिक विकास परिचालन विधेयकलाई प्रतिनिधि सभाले 7 जेठमा पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो। संविधान अनुसार यो विधेयकलाई प्रतिनिधि सभाबाट प्राप्त गरेको 15 दिनमा राष्ट्रिय सभालाई फिर्ता पठाउनु पर्ने थियो, तर राष्ट्रिय सभा विधेयकमाथि छलफल समेत गर्न भ्याएन। विधेयक समयभित्र फिर्ता पठाउन नसक्नुलाई जानकारहरूले राष्ट्रिय सभाको कमजोरीका रूपमा उल्याएका छन्। संसदका पूर्व महासचिव सूर्य किरण गुरुङ यस घटनालाई राष्ट्रिय सभाले आफ्नो जिम्मेवारी वहन गर्न नसकेको रूपमा लिनुहुन्छ। प्रतिनिधि सभाबाट आएको विधेयकलाई राष्ट्रिय सभाले निर्धारित समय सीमाभित्र सन्देश सहित वा बिना सन्देश फिर्ता पठाउन सक्नुपर्छ। उहाँले भन्नुभयो, यसबाट राष्ट्रिय सभाले आफ्नो दायित्व पूरा नगरेको ठहरिन्छ। राष्ट्रिय सभाको छविलाई धूलित बनाउने कार्य भएको उहाँको भनाइ रहेको खबर कान्तिपुरमा छ।
4: भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाको चुनाव अघि नै पालिकाको सङ्ख्या र सीमाना हेरफेरको तयारी थालेको छ। पालिकामा निर्वाचित जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल आउँदो वैशाख 31 पुग्दैछ। त्यसअनुसार निर्वाचन हुनुलाई अब 1 वर्ष पनि बाँकी छैन। पालिका सरकार सञ्चालन 2074 चुनाव हुने मितिभन्दा कम्तीमा 1 वर्ष अगावै गाउँपालिका वा नगरपालिकाको सङ्ख्या र सीमाना हेरफेर गर्न पाइने व्यवस्था छ। त्यसैले मन्त्रालयले हालको 1 वर्षभित्र संशोधन गर्न मिल्ने विद्यमान व्यवस्थाको सट्टा 6 महिना अगाडि पालिकाको सङ्ख्या र सीमाना हेरफेर गर्न मिल्ने बनाउन लागेको छ। नेपाल सरकारले हरेक 10 वर्षमा विभिन्न आधारहरूको विश्लेषण गरी गाउँपालिका तथा नगरपालिकाको पुनः वर्गीकरण गर्न सक्ने नयाँ प्रावधान ऐनमा समेटिएको छ। 2073 गाउँपालिका र नगरपालिकाको गठन भए यता त्यस यता परिवर्तन भएको छैन। चुनाव अगाडि नै पालिकाको पुनरावलोकनको तयारी भइरहेको खबर कान्तिपुरले लेखेको छ।
5: प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 सिट जितेको रासोपाले पहिलो पटक राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दैछ। असार 7-9 चितवनमा हुने पहिलो महाधिवेशनका लागि रासोपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्ग चित्र अघि सारेको हो। रासोपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य समाजगतको समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाश चन्द परियार र सुशान्त

0: एक सदस्य रहनु भएको छ। समितिले विधानको भाग तीनमा पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। रासोपा संवैधानिक समाजवादको मार्गमा अगाडि बढ्ने पनि प्रस्तावित विधानमा लेखिएको छ। कान्तिपुर दैनिकमा खबर छ।
1: नेपाली कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टी नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले 36 बुँदे असन्तुष्टि पत्र पठाउँदै संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालको राजीनामा मागेसँगै विवाद उत्कर्षमा पुगेको हो। खनालले प्रचण्ड माधवलाई पार्टी हाँक्न नसक्ने अयोग्य नेताको आरोप लगाउनु भएको छ। पत्रमा भनिएको छ, यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ। त्यसो हुँदा तपाईँ संयोजक र संयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नुहोस्। नयाँ योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनुहोस्। खनालले संयोजक र सहसंयोजक पदलाई तत्कालीन एमाले र माओवादी बीचको एकताकै अर्को संस्करण भन्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा विद्युतीय गाडी प्रयोग र सरकारको प्राथमिकता बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घन्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुन्छ नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु, के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन। फोन 56-595-174, मोबाइल 98-550-50-934।
1: फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पासपोर्ट छपाई ठेक्काको भागभन्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान, सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान, प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन, चुनाव अगाडि पालिकाको सङ्ख्या र सिमाना हेरफेरको तयारी, रासोपाको आगामी मार्गचित्र, बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र, नेकपा भित्रको विवाद उत्कर्षमा झलनाथ खनालद्वारा प्रचण्ड र माधवको राजीनामा माग लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले चिया तथा राज्य लगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाएको बताउनुभयो। असार 1 गतेदेखि इलामका 53 चिया उद्योग बन्द भएपछि चिया टिपाईको मुख्य सिजनमा अहिले दैनिक 11,00,000 किलो चिया नष्ट हुन थालेको छ। सरदर प्रति किलो 50 रुपियाँका दरले पनि यो चियाको मूल्य 5,50,00,000 रुपियाँ हुन्छ। यो मूल्य किसानको हरियो पत्तीको मात्र हो। टिप्न ठिक्क भएको चिया बगानमै छोड्नु पर्दा किसान र दैनिक ज्यालामा काम गर्ने श्रमिकको रोजी रोटी नै घुम्न थालेको छ। त्यसै पनि दुई पात एक सुइरो चिया हुर्किएर गएपछि त्यसलाई गुणस्तरको मानिँदैन। चिया टिप्न एक दुई दिन ढिलो हुँदा पनि धेरै नै हुर्किने र त्यसको मूल्य पनि कम पाइने गरेको किसानहरू बताउँछन्। इलामका चिया उद्योग बन्द गरेको 3 दिनपछि त्यही समस्या देखाउँदै झापाका चिया उद्योगीले समेत आजदेखि आफ्ना सबै उद्योग बन्द हुने घोषणा गरेका छन्। आजको गोर्खापत्रमा खबर छ।
1: विदेशी देशको स्थायी वा अस्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित 2 कर्मचारीलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन तथा असाधारण विदा सकिए पनि काममा नफर्की विदेशमै बसिरहेका 2 कम्प्युटर अपरेटरसँग 15 स्पष्टीकरण माग गर्दै कारवाही प्रक्रिया अघि बढाएको हो। स्वीकृत विदा सकिएको 30 दिनभित्र कार्यालयमा हाजिर हुनुपर्ने कानुनी प्रावधान छ, तर त्यसलाई उल्लङ्घन गर्दै ती कर्मचारीहरूले निजामती सेवा ऐन विपरीत विदेशी आवासीय अनुमति लिएर बसेको मन्त्रालयले जनाएको छ। निजामती ऐन अनुसार बहालवाला कर्मचारीले विदेशी पिआर लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। मन्त्रालयका अनुसार ती कर्मचारीहरूले 15 चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश नगरे वा स्पष्टीकरण सन्तोष नभए उनीहरूलाई भविष्यमा सरकारी सेवाको लागि समेत अयोग्य ठगिरिने गरी सेवाबाट हटाइनेछ।
0: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत पेट्रोलियम पदार्थको आयात घटाउने, स्वच्छ ऊर्जाको प्रयोग बढाउने र दीर्घकालीन रूपमा यातायात खर्च कम गर्ने लक्ष्यसहित विद्युतीय गाडी परिवर्तनलाई बजेटमा जोड दिएको छ। तर गाडी व्यवसायहरूले भने नीतिगत स्थिरता, कर संरचनामा हुने बारम्बार परिवर्तन, चार्जिङ पूर्वाधारको कमी र बैङ्किङ क्षेत्रमा लगानी सहज नहुँदा व्यवसाय विस्तारमा चुनौती रहेको बताएका छन्। विद्युतीय गाडीको माग बढे पनि स्पष्ट र दीर्घकालीन नीति आवश्यक छ। बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायहरूका समस्या र सम्भावनाबारे साथी विकास चापागाईले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुरा गर्नुभएको छ।
7: सरकारले प्राथमिकता दिएकै छ, बिजुलीको सहरी साधनलाई पहिलादेखि नै दिँदै आएको छ भने यसपालि पनि त्यसलाई चाहिँ क्रमिक रूपमा लिएर गइरहेको छन्। साधारण तयारी हेर्ने हो भने केही दरहरूमा तपाईँको चेन्ज भएको छ, कुनै रेटहरू बढेका छन् भने कुनै घटेका पनि छन्। र पुरानो एउटा समस्या जुन थियो विद्युतीय सवारी साधन आयात गर्दाखेरि पिक पावरको आधारमा लाग्ने थियो भने अहिले हटाएर मूल्यको आधारमा गरिएको छ, त्यो पनि एउटा राम्रो र स्वागत योग्य नै छ र समग्रमा राम्रो छ यसपालिको बजेट।
8: अब यो मध्यम आय भएका मानिसले पनि एउटा गाडी किन्ने एउटा सोख हुन्छ नि, कतिको अब सहज छ
7: गाडी चढ्नको लागि? धेरै कुरामा सहज छ, तर त्यसको लागि सरकारले जुन नीतिगत कुराहरू र केही चिजहरूमा चाहिँ अलिकति फ्लेक्सिबल हुनुपर्छ, केही कुराहरू चेन्जहरू गर्नुपर्छ। जस्तो हामी गाडी किन्दैछौँ भने कोही मान्छेले गाडी किन्नको लागि आज जाँदैछ भने गाडी आवश्यकता अनुसार कुन चिजलाई नेसेसिटीमा राख्ने, कुनलाई लग्जरीमा राख्ने, सबभन्दा पहिला त गाडीको वर्गीकरण गरेर सर्वसाधारणले महसुस गर्ने गरी चढ्नको लागि र सर्वसाधारणलाई साँच्चैकै सरकारले चल्न दिने हो भने पहिला के गर्नु पऱ्यो भने नेसेसिटीको गाडीलाई 5 किन 10 दिनु पऱ्यो नि लगानी गर्नलाई। किस्ताबन्दीमा उसले 10 पाउनु पऱ्यो, उसले आय स्तर अनुसार चढ्न सक्छ भने 10 दिनु पऱ्यो। बाइक किन्ने मान्छेले पनि बाइक आफ्नो आवश्यकता अनुसार छ भने बाइकको पनि वर्गीकरण गरेर, किनभने कसैको लागि 4 जरुरी छ भने कसैको लागि 2 पनि उहाँको लागि चाहिँ नेसेसिटी हुनसक्छ। धेरैजनाको लागि नेपालमा नेसेसिटीमा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा सहज रूपमा यात्रा गर्नलाई 2 ल्याइरहेको हुन्छ भने 2 पनि प्रवर्धन गरेर सरकारले चाहिँ फाइनेन्सको सुविधा राम्रो गर्न सकेको खण्डमा मलाई लाग्छ हरेक नेपालीको घर घरमा सवारी साधन चाँडै भन्दा चाँडै पुग्छ।
8: व्यवसायी उपभोक्तालाई चाहिँ तपाईँको सन्देश चाहिँ के?
7: अटोमोबिललाई हेर्दाखेरि हेर्ने दृष्टिकोण चेन्ज गर्नुहोस्। अटोमोबिल यो नेसेसिटी हो, सबैको आवश्यकता हो। एउटा उद्योगीको सामान उद्योगमा बनेपछि बजार पुर्याउनको लागि एउटा किसानले फलेको सामान र या फल्नलाई खेती गर्नलाई चाहिने सवारी साधन र एउटा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा युज हुने बाइकको या सानो कारहरूलाई हेर्ने दृष्टिकोण सबैले हामी चेन्ज गरेर यो वास्तवमा चाहिँ अबको दिनमा आवश्यकता हो, यातायात चाहिन्छ, हामी सुरक्षित तरिकाले हिँड्न आवाजात गर्न पाउँ, सुरक्षित यात्रा गर्नको लागि सुरक्षित रोड हुनुपर्छ र यो सबै कुरा चाहिँ हामी राज्यलाई आवश्यकता अनुसार चाहिँ परिपूर्ति गर्नुपर्छ र हामीले पनि यो भोग गर्न पाइन्छ भन्ने चाहिँ धारणा राखेर हामी आशा राखेर चाहिँ अगाडि बढौँ जस्तो लाग्छ। सवारी साधन किन्नुभन्दा अगाडि सवारी साधनका बिक्री पछिका सेवा र सवारी साधन किन्दै हुनुहुन्छ भने उहाँहरूको बारेमा कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी गरेर जानकारी लिएर मात्रै किन्नुहोला भन्ने म सबैजनालाई अनुरोध गर्न चाहन्छु।
1: नाटा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रतिसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिउँदो नेपालमा सुन्न सकिन्छ। फेरि अर्को प्रसङ्ग, वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले म्यान पावर व्यवसायलाई तिर्नुपर्ने लागत तथा सेवा शुल्क अब सरकारले नै निर्धारण गर्ने भएको छ। श्रमिकबाट चर्को रकम असुल्ने, ठगी गर्ने, रकम बुझाए पनि बिल भरपाई नदिने लगायतका गुनासा बढ्दै गएपछि सरकारले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउन लागत शुल्क निर्धारणको प्रक्रिया अघि बढाएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरू झन मारमा परेको भन्दै यसको विकल्पबारे अध्ययन गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै इजरायल जान लिँदै आएको अङ्ग्रेजी भाषा परीक्षाको आवेदन बन्द गरिएको छ। इन्टरनेसनल क्वालिफिकेसन प्रणालीले सूचना निकालेर भाषा परीक्षा आवेदन प्रक्रिया अहिलेका लागि बन्द गरिएको जनाएको हो। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
2: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
1: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
3: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
4: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
6: हजुरको बिदा सकिन थालिसक्यो, तर घरकोट बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
7: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिन
8: एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
9: अब बाँकी खबर। केही समय अघिसम्म चिसो भन्ने बित्तिकै आयातित र बोटलिङ गरिएका प्रशोधित पेय पदार्थ मात्रै बुझिन्थ्यो। गर्मीले अत्याएपछि उपभोक्ता बजारमा तिनै आधुनिक पेय रोज्न बाध्य हुन्थे, तर अब समय फेरिएको छ। बजारमा हाम्रै रैथाने पेय पदार्थले बलियो उपस्थिति जनाउन थालेका छन्। परम्परादेखि भान्साको चौघेरामै सीमित मौलिक पेय अहिले व्यावसायिक बन्दै बजारसम्म आइपुगेका छन्। बजारमा मात्रै कहाँ हो र जिल्लाका सरकारी कार्यालयको अतिथि सत्कारमा पनि रैथाने पेय नै पहिलो रुजाई बन्न थालेको छ। रैथाने पेयमा सबैभन्दा बढी उपयोगमा मही छ। पहिले गाउँघरकै भान्सामा सीमित मही अहिले बजारका फ्रिज र होटलका टेबलसम्म सजिन थालेको छ। सभा समारोह, भोज भतेर र अन्य सुख दुःखका जमघटमा रोजाईको पेय बनेको छ मही। गर्मीमा व्यापक खपत हुन थालेपछि आकर्षक बोतलमा राखेर मही बिक्री गर्ने चलन बढेको छ। दुग्ध सहकारीका साथै निजी डेयरी उद्योग पनि मही उत्पादनमा लागेका छन्। चितवनको भरतपुर महानगरपालिका 9 शरदपुरका जङ्गबहादुर थापा अस्ति मङ्गलबार दिउँसो भरतपुर अस्पताल रोडमा रहेको चिया पसलमा साथीहरूसित गफिरहनु भएको भेटिनु भयो। जमघटमा चिया र चिसोको साटो महीको बोतल किनेर साथीहरूसँग बाँड्नुभयो र पिउन सुरु गर्नुभयो। चारजना साथीले 3 बोतल मही पिएको उहाँले बताउनुभयो। सानो छँदा घरमा प्रशस्त हुन्थ्यो, नभएका बेला गाउँ घरमा बोलाई बोलाई दिन्थे, त्यसरी बानी परेको हो, अहिले किनेर खानु परेको छ उहाँले भन्नुभयो। तर सबै ठाउँमा पाइँदैन, किनेरै खाए पनि स्वास्थ्यप्रद पेय पदार्थ पिउन पाउँदा ढुक्क लाग्ने उहाँको भनाइ छ। बजारमा मही बिक्री हुन थालेकाले किसानलाई पनि राहत मिलेको उहाँले बताउनुभयो। शीतलताका लागि तराई मधेसका स्थानीय बजारमा सातु, मही, बेलको शर्बत र उखुको जुस जस्ता परम्परागत पिएको माग र आकर्षण वात्तै बढेको छ। सर्वसाधारणलाई शीतलता प्रदान गरिरहेका यी स्वास्थ्यप्रद रैथाने पिएको व्यापार समेत उत्साहजनक रहेको आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
8: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ सम्झौतामा हस्ताक्षर गरेको व्हाइट हाउसले जनाएको छ। बीबीसीका अनुसार सम्झौता तत्काल लागू भएको छ, यद्यपि ट्रम्पले यसलाई अन्तिम नभएको भन्दै कार्यान्वयनको अवस्था नजिकबाट निगरानी गरिने बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको 14 बुँदे सम्झौता अनुसार इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ। साथै युद्धबाट प्रभावित इरानको पुननिर्माणका लागि 300 अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने विषय उल्लेख छ, तर यो कोषमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान पर्ने बाध्यता भने राखिएको छैन। सम्झौतामा लेबनान सहित सबै मोर्चामा जारी सैन्य कारवाही तत्काल स्थायी रूपमा अन्त्य गर्ने भनिएको छ। यसले क्षेत्रीय तनाव कम गर्ने तथा मध्य पूर्वमा स्थायित्व कायम गर्ने प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ। दुवै पक्षले 60 दिनभित्र अन्तिम तथा विस्तृत सम्झौता सम्पन्न गर्न वार्ता जारी राख्ने सहमति गरेका छन्।
9: अब खेल खबर। फिफा विश्वकप फुटबलमा उपाधि दावेदार इङ्ल्यान्डले विजय सुरुवात गरेको छ भने पोर्चुगल बराबरीमा रोकिएको छ। आज बिहान सम्पन्न समूह एलको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण 3 अङ्क हात पारेको हो। इङ्ल्यान्डका कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर 36 मिनटमा मार्टिन बाटोरिनाले गोल गरेपछि क्रोएसिया खेलमा फर्कियो। त्यसपछि 42 मिनटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डलाई पुनः अग्रता दिलाए, तर पहिलो हाफको इन्जुरी समयमा पिटर मुसाले गोल गरेपछि खेल 2-2 बराबरीमा पुगेको थियो। दोस्रो हाफमा इङ्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्यो। 47 मिनटमा जुट बेलिङ्गमले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए भने 85 मिनटमा मार्कस राशफोर्डले गोल गरेपछि इङ्ल्यान्डले 4-2 को सहज जित सुनिश्चित गरेको छ। जितसँगै इङ्ल्यान्डले समूह एलमा 3 अङ्क जोडेको छ। यस्तै गैराती सम्पन्न अर्को खेलमा पोर्चुगल र कङ्गोले 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। बलियो मानिएको पोर्चुगल विरुद्ध कङ्गोले अङ्क खोज्दै ऐतिहासिक नतिजा निकालेको हो। खेलको 6 मिनटमै जो आओ नेभेसको गोल मार्फत पोर्चुगलले अग्रता बनाएको थियो, तर पहिलो हाफको इन्जुरी समयमा युआने बिस्टाले बेहेड मार्फत गोल गर्दै कङ्गोलाई बराबरीमा फर्काए। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल 1-1 बराबरीमा सकिएको हो। सन् 1974 जायरे नामबाट पहिलो पटक विश्वकप खेलेको कङ्गो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। विश्वकपमा अहिले भने समूह एलको घाना र पनामा खेलिरहेका छन्। दुवै टोलीबीच 79 मिनटसम्म खेल भइरहँदा गोल हुन सकेको छैन। अहिले बिहान 7:45 समूह केको उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
8: काया कैरनमा अब केही खबर संक्षेपमा। पूर्व र मध्य भेगका केही ठाउँमा गए राति र आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि कोशी प्रदेशका तराई, मध्य प्रदेश र अरू प्रदेशका पहाडी तथा हिमाली भेगमा पानी पर्नेछ भने मध्य र पश्चिम तराईमा आज र भोलि तातो दिन हुने सम्भावना छ।
9: नारायणगढ मुगलिन सडकमा एकतर्फी रूपमा गाडी सञ्चालन भइरहेका छन्। गैराते तुइन खोलामा पहिरो खसेपछि सडक केही बेर अवरुद्ध भएर पछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो। पहिरो हटाए पनि बेला बेला ढुङ्गा खस्ने गरेकाले सडक एकतर्फी खोलेको मुगलिन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले गाडीहरू आलोपालो चलिरहेका छन् र जामको समस्या समेत छैन।
8: सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छुट योजना ल्याएको छ।
9: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बकौता रकम 89 करोड रुपियाँ भन्दा बढी पुगेपछि असुली प्रक्रिया अघि बढाएको छ।
8: काया कैरनमा अब पालो उखानको।
9: खोजे पाइन्छ, सोधे बुझिन्छ।
8: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
9: पासपोर्ट छपाई ठेक्काको भागभण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान। सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान।
8: प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन। चुनाव अगाडि पालिकाको संख्या र सिमाना हेरफेरको तयारी।
9: चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल। इलाममा दैनिक 11,00,000 किलो हरियो पत्ती नष्ट। झापाका सबै उद्योग र बगान बन्द।
8: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर। 60 दिनभित्र अन्तिम सम्झौता गर्ने समय सीमा।
9: र विश्वकप फुटबलमा इङ्ल्यान्डको विजय सुरुवात। पोर्चुगल र कङ्गोले बराबरी खेले। घाना र पनामा खेल्दै आज बिहान 7:45 उज्बेकिस्तान र कोलम्बियाको खेल।
8: अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। कतिपय सांसदहरू समेत विश्वकप फुटबलमा भुलेर संसदको बैठक जानु छोडेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना सांसद मध्यरातमा आफ्नै घरभित्र आरामले बसेर टेलिभिजनमा फुटबल हेरिरहेका छन्। त्यतिकै बेला कसैको फोन आएको छ अनि खेल हेर्दै गरेका उनी फोनमा भन्दैछन्, संसदमा जानै भ्याइरहेको छैन, देशको चिन्ताले आजकल रातभर निन्द्रै लाग्दैन क्या, अनि दिउँसोतिर यसो सुत्नु परेन र भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
10: 93.2 स्वदेश FM।
11: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ, सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो patrol.com र नेपाली network.com पनि नेपाली बहस प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि बहसलाई सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी विभिन्न राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौँ। र यतिखेर तपाईँहरूलाई जानकारी गराउन चाहन्छु, प्राधिक कार्यकारी र केन्द्रीय समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीमा कम्चीको संख्या बढ्दै गएपछि राष्ट्रपति नेता व्यवस्थापनमा चुनौती देखिएको छ। महाधिवेशनमा महामन्त्रीको दावेदार हुँ भनेका छन् मनिष झाले। त्यसै गरी बिहिबार सचिवालय बैठकमा संशोधित विधान लगायतका विषयमा छलफल गरेर त्यसपछि मात्र आकांक्षी साथीहरूले उम्मेद्वारी घोषणा गर्नुहोला भनेर गणेश पराजुले बताउँदै गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक आफ्नो महाधिवेशन गर्दैछ। चितवनको टाढीमा हुने महाधिवेशनबाट करिब 3,000 भन्दा बढी प्रतिनिधिहरू समावेश हुनेछन् र महाधिवेशनको पूर्ण रूपमा भरपूर तयारी भइसकेको बताइएको छ। अहिलेको अवस्थामा महाधिवेशनलाई भव्यताका साथ सफल पार्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तयारी व्यापक रूपमा गरिरहेको छ र निर्विरोध र निर्विवाद रूपमा रविलामी छानेलाई वैधानिकता पनि दिनेछ यो महाधिवेशनले। रविलामी छाने जिल्लाका हरेक अधिवेशन र प्रदेश अधिवेशनबाट थप शक्तिशाली र बलियो बन्दै पनि गएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापतिको अर्को दावेदारी अर्को उम्मेद्वारी कसैको पनि रहने छैन। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ रविलामी छानेको निर्विकल्प सभापतिमा दावेदारी र उम्मेद्वारी रहेको भन्ने खबर प्राप्त भएको छ। त्यसै गरी अब गत वर्ष सरकारसँग भएको नौबुदे सहमति कार्यान्वयन नभएपछि नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको तयारी गरेको छ। विद्यालय शिक्षक र कर्मचारीहरूले बजेटमा माग सम्बोधन नभएको भन्दै आन्दोलनको तयारी थालेका छन्। गत वर्ष शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न माग गर्दै महिना दिनसम्म सडकमा आन्दोलन गरेका थिए। अहिले फरक रूपमा एउटा सरकार निर्माण भएको छ, सरकार बनेको छ र शिक्षकका मागहरूलाई अहिलेको सरकारले कार्यान्वयन गर्न सक्छ त? अहिलेको सरकारले शिक्षकहरूलाई कतिको सपोर्ट गर्छ, सहयोग गर्छ, साथ दिन्छ, यसको विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउन चाहन्छु, जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन करिब 6 अर्ब लाग्ने भएको छ। कतै निर्माण सुरु त कतै सुरसार गरिएको छ। देशै जल्यो, देश डढाइयो, धेरै संरचनाहरू डढाइए। प्रदर्शनमा सरकारी तथा निजी क्षेत्रमा गरेर 84 अर्ब 45 करोड 77 लाख रुपियाँ बराबरको क्षति पुगेको प्रतिवेदन निष्कर्ष आएको छ। काठमाडौँको नक्साल स्थित भाटभटिनी सुपर मार्केटदेखि लिएर होटल हिल्टन लगायतका ठुला ठुला संरचनाहरू त्यतिखेर जलेका थिए। प्रदर्शनमा भएको क्षतिमा 9 महिनामा 7.5 अर्ब मात्रै बिमा भुक्तानी भएको छ। जेएनजी आन्दोलनमा व्यापक रूपमा क्षतिग्रस्त भए संरचनाहरू 6 अर्ब भन्दा बढी लाग्ने भन्ने बताइएको छ। अहिले तत्कालीन बेला यतिखेर हाम्रो बीचमा नेकपाका नेता लेखनाथ दाहाल राजन हुनुहुन्छ। राजनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: नमस्कार, गुड मर्निङ।
11: होइन राजनजी, यतिखेर के गरेर समय बिताउँदै हुनुहुन्छ? राजनीतिमा त अब तपाईँहरू त ओह्रालो यात्रामा हुनुहुन्छ यतिखेर, होइन? अब अलिकति समस्या नै छ किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले जताततैबाट चाहिँ घन्टी बजाइ नै सक्यो। के गर्दै हुनुहुन्छ अहिले?
12: निर्वाचन प्राविधिक विषय हो। निर्वाचनमा पराजय हुने बित्तिकै राजनीति सक्यो, राजनीति साल ओह्रालो लाग्यो भन्ने विषय पनि सान्दर्भिक हुन सक्दैन। हाम्रो पार्टीको तर्फबाट हामीले पछिल्लो समय विशेष गरी महाधिवेशनसँग केन्द्रित अभियानहरू सञ्चालन गरिरहेका छौँ। त्यसैसँग सम्बन्धित पार्टी एकता प्रक्रियाका बाँकी काम पुरा गर्दै महाधिवेशन सम्बन्धित चाहिँ अब कार्यक्रम लिएर जनताकै बिचमा गाउँमै ग्रामीण बस्तीमै अब हाम्रो आफ्नो गतिविधिहरू सञ्चालन गरेर बसिरहेका छौँ।
11: होइन, जनताले दिएको सजायको समीक्षा किन भएको छैन अहिलेसम्म? के हो तपाईँहरूको पार्टीमा पनि आत्मसमीक्षा होइन पार्टीगत समीक्षा किन हुन सकेका छैन?
12: होइन, हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकमा गम्भीरतापूर्वक हामी निर्वाचन परिणामको विषयलाई लिएर, पार्टी गतिविधिलाई लिएर र हामीले हाम्रा कमजोरी कहाँ कहाँ रहे, यो नियोजित परिणाम प्रायोजित परिणाम कति र हाम्रा कमजोरी कारण निष्ठ परिणाम कति भन्ने विषयमा त हामीले वस्तुनिष्ठ समीक्षा गरिसकेका छौँ र आगामी दिनमा आफ्ना कमजोरी चाहिँ अब सच्याउने र जनसम्बन्ध सुदृढ गर्दै अगाडि बढ्ने भन्ने विषयमा त गम्भीर समीक्षा भएको छ। त्यसैको निम्ति संगठनात्मक हिसाबले देखेका कमजोरीहरू होइन अब सच्याउनको निम्ति चाहे विचारात्मक कमजोरी होस् चाहे संगठनात्मक कमजोरी होस् दुइटै कमजोरी सच्याउनको निम्ति हामीले मङ्सिर 6-11 महाधिवेशन सम्पन्न गर्ने तलदेखि नै ओडादेखि महाधिवेशनसम्मको कार्यतालिका लिएर अगाडि बढिएको छ। हामीले गम्भीर समीक्षा गरेर अगाडि बढिसकेको कुरा मैले यहाँको लोकप्रिय मिडिया मार्फत जानकारी गराउन चाहन्छु।
11: होइन, अहिले अब बालिन सरकारले होइन अब अनियमितता गर्ने, भ्रष्टाचार गर्ने, हिजो होइन थलथली थिलथिलेर रहेको अवस्थालाई चाहिँ अब यसबाट मुक्ति गराउनका निम्ति धेरै व्यक्तिहरूलाई पक्राउ पर्नेदेखि लिएर भ्रष्टाचारका फाइलहरू खोल्ने गरी सुशासन युक्त ढङ्गले अगाडि बढिरहेका बेला तपाईँहरूको साथ सहयोग छ कि छैन सरकारलाई?
12: पहिलो कुरा त बालिनजी सरकार प्रमुख हो, यो कार्यकारी प्रमुख बालिनजी सरकार प्रमुख हो, प्रधानमन्त्री हो, कार्यकारी प्रमुख हो, तर बालिनजी कहाँ हुनुहुन्छ?
11: बालेनजी त प्रधानमन्त्री कार्यालयमा हुनुहुन्छ।
12: होइन, बालेनजी के गर्नुहुन्छ? बालेनजी निजी, बालेन निजी पात्र होइन। बालेनजीको कमसे कम सार्वजनिक ठाउँमा बसे सार्वजनिक पात्र भइसकेपछि बिहानदेखि बेलुकासम्म बालेनजी प्रधानमन्त्रीले के काम गर्छन्? बालेन प्रधानमन्त्री जनताप्रति उत्तरदायी छै छैन, जवाबदेही छै छैन, पारदर्शी पनि हुनुपर्ने हुन्छ। बालेनजीको जो अपारदर्शी गतिविधि देखिन्छ, अपारदर्शी कार्यशैली छ, स्वेच्छाचारी छ, निरङ्कुश छ, असंवैधानिक छ, अलोकतान्त्रिक छ, हरेक दिनका घटनाक्रम अभिव्यक्तिबाट तपाईँले देख्नुहुन्छ। यो बालेन सरकार गएका 3 महिनामा हेर्दादेखि राष्ट्रियता, जनतन्त्र, जनजीविकाको 3 सवालबाट हेर्नुहोस्, यो सरकार पूर्ण रूपले असफल छ, पूर्ण रूपले गैर जिम्मेवार छ। त्यस कारणले गर्दा यहाँले भने जस्तो भ्रष्टाचारका फाइल खोल्या छ, कुन फाइल खोल्या छ?
11: मलाई एउटा
12: मैले यहाँलाई विनम्रतापूर्वक अनुरोध गरेँ।
11: अब यो राजधानी विभागका महानिर्देशक होइन, जहाँ चाहिँ 8 अर्बको पनि खेल भइरहेको रहेछ, उहाँलाई सिधै अख्तियारका प्रमुखलाई बोलाएर तुरन्त पक्राउ गर भनेर पक्राउ गर्ने निर्देशन दिएका छन् होइन।
12: मैले यही विषयमा यहाँलाई जानकारी गराएँ कि म तत्कालीन सार्वलेखा समितिको यो मुद्दाहरू जो उजुरीहरू छानबिन समिति स्क्रिनिङ समितिमा थिएँ, त्यति बेला नै तत्कालीन सार्वलेखा समितिबाट यो दीपक भट्ट, सुलभ अग्रवाल, त्यसपछि राजधानी ठेक्का प्रकरणसँग जोडिएका लगायत भनौँ न पोखरा भैरवा विमानस्थल लगायतका संस्थागत भ्रष्टाचारका फाइल 31 फाइल अख्तियारमा हामीले उजुरी दर्ता गऱ्यौँ। अख्तियारमा पठा मात्र होइन, ताकेता पनि गरेका थियौँ। होइन, तत्काल के भयो दीपक भट्ट लगायतका चाहिँ अब मुद्दाहरू भन्दा हामीले पटक पटक सार्वलेखा समितिबाट लिखित रूपमै यसको प्रगति विवरण पेस गर्न भन्दा हामीले पटक पटक गरेका छौँ। अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा स्वभावले राज्य भनेको अविच्छिन्न उत्तराधिकार संस्था हो, राज्यका निकायले काम गरिरहेको थियो र अहिले बालेनको पालामा आउँदा दीपक भट्टहरू, सुलभ अग्रवालहरू अथवा चाहिँ
11: अनुसन्धान
12: प्रक्रियामा थिए र यो पछिल्लो समय मैले यहाँलाई भनौँ, बालेन सरकार त असहमत थियो दीपक भट्टलाई गिरफ्तार गर्ने प्रक्रियामा। तत्कालीन गृहमन्त्री सुदन गुरुङ आफै लागेका थिए किनकि दीपक भट्टसँग उनको कहीँ न कहीँ साइनो छ भन्ने कुरा उनका पृष्ठभूमिबाट देखिन्छ। त्यस कारण उनीहरूले चाहँदा चाहँदै पनि रोक्न नसकेको चाहिँ मुद्दा हो दीपक भट्ट, सुलभ अग्रवालको मुद्दा। अनि अहिले परिणाम आउने बित्तिकै सबै काम यहाँले गर उहाँहरूको अनिच्छा इच्छा विपरीत के भयो अख्तियारले अब अनुसन्धान प्रक्रिया टुङ्गिआइएपछि पो गरिएको गिरफ्तारी हो। यो गिरफ्तारी प्रक्रिया लिएर अनावश्यक चाहिँ तपाईँले उहाँहरूलाई उद्दिन आवश्यक छैन। र अर्को कुरो यही तपाईँले भन्न खोज्नुहुन्छ भने यो सरकार त चाहिँ गरिबको सरकार होइन, स्वभावले सरकार भने कमजोरको लागि चाहिन्छ।
11: गरिबको सरकार हो नि त यो, त निमुखाहरूको सरकार हो यो, होइन खान नपाउनेहरूको सरकार हो नि त यो अहिलेको अवस्थामा। राजन दालजी, कसको सरकार हो त्यसो भए?
12: प्रमाण दिनुहोस् त, सरकार सञ्चालन भइसकेपछि तत्काल पहिलो उहाँको आक्रमण चाहिँ सुकुमासी बस्तीमाथि हजारौँ बस्तीहरू डोजर लाएर चाहिँ ढालिएको छ। गरिब विपन्नहरू होल्डिङ सेटरको नाममा हिरासतमा छन्, हिरासतमा चाहिँ भोक भोकै छन्, खान नपाएका छन्, अभावमा छन्, आत्महत्या गरेका छन्, मृत्यु भएको छ। यस्तो चाहिँ युद्धग्रस्त क्षेत्रमा भनिन्छ इजरायल प्यालेस्टाइनी अथवा अमेरिका इरान युद्धमा भएको जुन चाहिँ गडबडी छ, जनताले पाएको दुःख र अहिले होल्डिङ सेन्टरको नाममा गरिब विपन्न सुकुम्बासीहरूले पाएको चाहिँ दर्दनाक चाहिँ चित्रको बारेमा तपाईँ अनुभिज्ञ हुन्छ।
11: ग्यारेन्टी गर्नुपर्छ, जग्गा जमिनको ग्यारेन्टी गर्नुपर्छ, सुकुम्बासीहरूलाई साइजमा ल्याउनु पर्छ होइन, यस कुरामा त हाम्रो सहमति छ। तर कसैले पनि खान नदिएर तडपाएर चिउरा खानुपर्ने बाध्यतामा चाहिँ पार्नुहुन्न, त्यसको बारेमा आवाज उठिरहेछ होइन। बस्ती व्यवस्थापन त गर्नुपर्ने थियो नि त राजनजी।
12: अनि बालेनजीले पढ्नु भएको रहेछ संवैधानिक मौलिक हक 31 मौलिक हक छन् जसमा घाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी गर्नुपर्ने, जनताको आवासको मौलिक हकको व्यवस्थापन गर्नुपर्ने, वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती जो वर्षौँ 20-50 वर्षदेखि आफ्नो गुजारा चलाइरहेका छन् गरिबहरूलाई चाहिँ हटाएर लगेर हिरासतमा राख्न मिल्छ? आत्महत्या गर्न बाध्य बनाउन मिल्छ? आत्महत्या बालेनको एकल निर्णयले त्यो पनि प्रतिशोध महानगरको मेयर हुँदा नसकेको चाहिँ त्यो सुकुम्बासी बस्ती हटाउन नसकेपछि प्रधानमन्त्री हुने बित्तिकै पहिलो काम उनले के गरे? सुकुम्बासी बस्ती हटाए। सुकुम्बासी बस्ती हटाउँदै गर्दा एउटा मात्र तपाईँले भन्नुहोस् न कि स्वयं बालेनका चाहिँ अब सांसदहरूको घर सुकुम्बासी बस्तीमा परेका छन्, शङ्खमूल एरियामा गएर हेर्नु होला, उनको घर लगायत 5-6 घर बाँकी छन्, 1500 घर भत्काइया छ। सुकुम्बासी बस्ती भत्काउने प्रक्रिया पनि विभेद छ नि त, हुकुम्बासीका घर बचाइया छन्, सुकुम्बासीलाई चाहिँ के छैन उठाइएको छ, त्यो पनि रातको 12 उठाइया छ, कुनै आफ्ना सामानहरू लान सकिया छैन। त्यति मात्र नभइकन तपाईँले सामान्य भन्नुहोस्, सामान्य फुटपाथ व्यापारीहरू जो गुजारा चलाउँदै आएका टेम्पोमा राखेर सामान बेच्ने व्यापारीको टेम्पोलाई भत्काइयो, के अरे भिरबाट खसालिदिया छ, हो काफल बेच्दै गएका दिदीबहिनीहरूको डोकै खोसिया छ, अनि त्यसपछि विद्यार्थीका मोबाइल 500 मोबाइल त पानीमा डुबाइएको छ. त्यो मोबाइल सामान्य हो, त्यो राज्यको सम्पत्ति हो. भले राज्यको सम्पत्तिको के अब उहाँहरूले माया हुन्छ र सिङ्गो सिंहदरबार चाहिँ सर्वोच्च अदालतहरू लगायत राजकीय संरचना 26 चाहिँ संरचना जलाएर सत्तामा पुगेका पात्रहरूले त यो मतलब माया गर्ने कुरा भएन. तर यहाँसम्म आउँदा महँगी दक्षिण एसियामै सबभन्दा महँगी छ, कालाबजारी छ, तस्करी छ, है, पेट्रोलियम पदार्थ भन्दा अझ तपाईँले बालेन आउने बित्तिकै हाफ सिलिन्डर भनेर चाहिँ चौथाइ सिलिन्डर दिने कमिसन खाने सुरु भएको र अब अहिलेको बजेटसम्म आउँदा अर्थमन्त्री सोरिन वाग्लेजीले पेस गरेको बजेट भले उहाँले अमेरिकामा पढ्नुभयो, हार्वर्डमा पढ्नुभयो, विश्व ब्याङ्कको जागिर खानुभयो, होइन, किताब त पढ्नु भएछ तर मुलुक पढ्नु भएन छ, मुलुकका समस्या पढ्नु भएन छ, होइन. अहिले यहाँ बजेटमा जाँदाखेरि कहीँ न मुलुक छ, न मुलुकका समस्या छन्, न विकास निर्माणमा कहीँ बजेटै छैन, तलसम्म आएको छैन. तलब भत्ता बढाइएको छ, कर्मचारी सेवा सुविधा बढाइएको छ, शिक्षकको तलब भत्ता बढाइएको छ, तर के छ स्थानीय सरकार मार्फत अब तलब विनियोजन गर्नुपर्ने, स्थानीय सरकारलाई बजेट थपिया छैन. तलब भत्ता चाहिँ बढाइएपछि अब स्थानीय सरकार कसरी सञ्चालन हुन्छ, विकास निर्माण कसरी काम हुन्छ, भनेपछि सरकार अब सरकारी विद्यालयलाई अनुदान रोकिएको छ, निजी विद्यालयलाई कर बढाइएको छ, अस्पताललाई कर बढाइएको छ, होइन, अब 50 युनिटभन्दा बढी विद्युत खपत गर्ने किसानहरूलाई के गरिरहेको छ, भ्याट लगाइएको छ, 5% भ्याट लगाइएको छ. यसरी हेर्दाखेरि अब मल पाइएको छैन, अहिले किसानलाई मल चाहिएको छ, मलको हाहाकार छ, मल एक बोरा मल पनि प्राप्त गर्ने स्थिति छैन.
11: होइन, सरकारले सबै कामहरू गरिरहेछ क्या, सरकारले आज जादुको छडी चल्छ,
12: मलाई भन्नुहोस् त,
11: जादुको छडी चल्छ राजन दालजी, रातको रात दिउँसोको दिउँस हुन्छ सबै कुराहरू. चिया उद्योगहरू पनि बन्द छन् यतिखेर, चिया उद्योगको बारेमा पनि सरकारले सोचिरहेको छ, चिया खाँदै हुनुहुन्छ प्रधानमन्त्रीज्यूले अहिले.
12: अनि तपाईँले यति चाहिँ त भनिदिनु पर्यो कि दैनिक जनताका दैनिकी गतिविधिहरूमा त सरकार अभिभावक हो नि त. मल चाहिएको छ अहिले जनतालाई, अब मकैमा मल हाल्न चपरो, अब धान रोपाई सुरु
11: भयो, स्थापना गर्ने भनेको छ नि त सरकारले,
12: अनि भदौमा मल ल्याइदिएर हुन्छ, कार्तिकमा मल ल्याइदिएर हुन्छ,
11: कारखाना चलाउने भनेको छ क्या सरकारले,
12: अनि मुख्य कारखाना चलाउने भने त अहिलेको कुरा हो र भने
11: फेसबुकमा चलिसकेको छ, अब यसपछि अब भौतिक रूपमै चल्छ.
12: मैले यहाँलाई भने कि कमसे कम तपाईँले प्रश्न उठाउनु भयो, 83 चिया चाहिँ उद्योगहरू बन्द किन भए, भारतसँग कुटनीतिक भारत सरकारसँग कुटनीतिक संवाद गर्नुपर्ने होइन, परराष्ट्र मन्त्रीज्यू भारत जानुभयो, भारत गएर फर्केर आएपछि चिया उद्योग बन्द भए, हजारौँको चाहिँ रोजगारी खोसिनु.
11: तर भारत र नेपालको सम्बन्ध एकदम सुमधुर छ है अहिले राजनीतिक रूपमा,
12: असन्तुलित छ, कुटनीतिक सम्बन्ध चाहिँ पुरै कमजोर छ. त्यसको पछिल्लो परिणाम भनेको के हो भने चिया उद्योग बन्द हुनु, चिया निर्यात रोकिनु, अझ त्यति मात्र होइन कि अब भारत मार्फत आउने हाम्रो जो सहज सम्बन्ध सरल सम्बन्ध जो थियो त्यो सरल सहज सम्बन्ध बिस्तारै बिग्रिँदै गएको छ. अन्तर्राष्ट्रिय क्षेत्रमा कुटनीतिक सम्बन्धमा चाहिँ कहीँ पनि कायम गरेको छैन, उल्टो नेपालले भारतको जमिन मिचेको छ भनेर चाहिँ सम्मानित संसदको रोस्टमबाटै बोल्ने प्रधानमन्त्री कसरी प्रधानमन्त्री हुन सक्छ भन्नुहोस् त. भारतले लिपुलेक लिम्पियाधुरा र कालापानी मिचेर हाम्रो अनुमति बिना हामीलाई जानकारी नदिइकन चिनिया सरकारसँग लिखित सहमति गरेर उसले आवाजाज सुरु गरिसक्यो, त्यहाँ अब्जेक्सन छैन, कुटनैतिक वार्ता छैन, संवाद छैन, आवश्यक परे अन्तर्राष्ट्रिय अदालत जानुपर्छ, अन्तर्राष्ट्रसँग जानुपर्छ, त्यो प्रक्रियातिर छैन, उल्टो नेपालले भारत जमिन मिच्या छ भने त कालापानी लिम्पियाधुरा र लिपुलेक भारतकै हो भन्न खोज्या हो नि त बालेनले, घुमाउरो पाराले. यस्तो राष्ट्रघाती अभिव्यक्ति संसदबाट दिने
11: होइन, उहाँले त अब सीमाको विवाद छ, सीमा समस्या चाहिँ समाधान गर्नुपर्छ, दस गजाका विवादहरूलाई चाहिँ सुल्झाउनु पर्छ भनेर अन्तर्राष्ट्रियकरण गर्न खोज्नु भएको यो मुद्दालाई भनेर राज्यसभाका सांसदहरूले त्यत्रो कुर्लिएको सुन्नु भएन राजनजी.
12: अनि भारतको जमिन नेपालले मिचिया छ भनेर काहीँ देखाउनु परेन, त्यो भने त
11: सही त्यो मिचेकै छैन, अब कहाँबाट देखाउने भनेको क्या, उनको टङ स्लिप भयो भन्ने कुरा आइरहेछ नि त.
12: टङ स्लिप यस्तो विषयमा प्रधान जस्तो चाहिँ जिम्मेवार पात्र राष्ट्र प्रमुखले चाहिँ बोल्न मिल्छ, त्यसमा माफी माग्नु पर्दैन, गल्ती भएपछि माफी माग्नु पर्दैन. अराजक यो अहिलेको भालेन सरकार भने त भालेन सरकारको मन्त्री परिषद भनेको चाहिँ मैले तिनवटा भनेको छ, अराजक ठग र अवसरवादीहरूको केन्द्रीकरण हो. त्यहाँ ठगहरू छन्, हरेक मन्त्री ठग छन्, ठगी प्रकरणमा जोडिया छन्, हेर्नु होला तपाईँले हरेक मन्त्रीको पृष्ठ
11: होइन, देश बनाउने टोली हो नि त त्यो,
12: देश बनाउने टोली त देखिहाल्नु भयो, तिनजना चाहिँ टोली मध्ये एउटा टोलीको एउटा मन्त्रीलाई त खुट्टा भाँचिदिन्छु भनेर सुनिहाल्नु भयो. कानुनी प्रक्रिया
11: होइन, ठेक्का पट्टा लिने काम नगर्ने अलपत्र छोड्ने जनतालाई दुःख दिनेहरूलाई चाहिँ ठेक्का खुट्टा भाँच्छु भने होइन. खगेन्द्र सुनारको अभिव्यक्ति सुन्नु भएन, राम्रो रोड बनाएर कम्मर भाँच्ने भन्ने कुरा भएको हो, त्यसलाई चाहिँ गलत ढङ्गले व्याख्या गरियो भनेर एउटा सांसदले बचाउ गर्दै थिए.
12: अनि अहिले पछिल्लो समय विकास निर्माणका कामहरू ठप्प भएको कुरा बालन सरकारलाई थाहा रहन्छ, किनकि मूल्य समायोजन भएको छैन, महँगी बढेको छ, राष्ट्र ब्याङ्कले नेपाल राष्ट्र ब्याङ्कले मूल्य समायोजन गरिदिएको छैन, हो, सार्वजनिक खरिद होइन समस्या छ, त्यसपछि गएर अहिले भिटामिन पक्की सडक निर्माण प्रक्रियामा चाहिँ कच्चा पदार्थ पाइँदैन, भिटामिन लगायतका कच्चा पदार्थ भारतले रोकिदिएको छ, होइन यी सबै कारणले गर्दा निर्माण कार्य ठप्प भएको छ, बजेट तल नपठाउने, होइन काम गरेको भुक्तानी नदिने, कच्चा पदार्थ ल्याउन चाहिँ कमसेकम छिमेकी मित्रसँग सन्तुलित सम्बन्ध समुद्र सम्बन्ध कायम नगर्ने, अराजक अभिव्यक्ति दिँदै हिँड्ने, अनि त्यसपछि निर्माण कम्पनीहरूले पनि काम कसरी गर्छन्? निर्माण व्यवसायीहरूलाई निर्माण काम गर्ने वातावरण दिँदै काम गरेन भने विद्यमान कानुनसम्मत कारवाही गर्ने हो, खुट्टा मात्रै होइन. त्यसो हो भने के अरे मन्त्रीले निर्माण व्यवसायको खुट्टा भाँच्दा निर्माण व्यवसायले मन्त्रीको खुट्टा भाँच्यो भने कारवाही गर्ने नगर्ने?
11: निर्माण व्यवसायहरूले त खुट्टा बचाऊ अभियान सुरु गरिसकेका छन्, उनीहरू त किन खुट्टा भाँच्छन् र? होइन
12: होइन, मैले समग्र प्रक्रियामा जाँदा पछिल्लो समय यहाँलाई थाहा होला, स्वास्थ्य शिक्षामा कर स्वास्थ्य बिमा हटाइया छ. अहिले चाहिँ बिमा जो थियो स्वास्थ्य बिमा थियो नेपाल सरकार तर्फबाट दिँदै आएको, अहिले हटाइया छ र अहिले बिमा लागू हुँदैन. करका दरहरू हेरफेर भएका छन्, करका दरहरूको अग्रिम चुहावट भएर बिवाइडी गाडी झन् चार खरब कमिसन प्रकरण आइरहेकै छ. त्यो बारेमा सुदन गुरुङको चाहिँ अब ठगी प्रकरण बाहिर आयो, छानबिन समितिको नाममा फेरि के गरियो 49 दिनपछि फेरि उनीहरूलाई पुनर्वहाली गरियो. त्यो प्रतिवेदन बाहिर ल्याउनु पर्दैन, सार्वजनिक गर्नु पर्दैन? राष्ट्रिय मानव अधिकार आयोगले दोषी किटान गरेका पात्रहरूलाई दण्डित गर्नु पर्दैन? राष्ट्रिय मानव अधिकार आयोग सामान्य होइन, राष्ट्रिय मानव अधिकार आयोगको आफ्नै के छ भने मानव अधिकार उल्लङ्घन गरिएको छ. किनभने राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदनमा बालेन्द्र रविको नाम नहटाइकन सार्वजनिक गर्नै दिएन. यस्तो स्वेच्छाचारी अलोकतान्त्रिक र निरङ्कुश तरिकाबाट यो मुलुक चलाउन सकिन्छ? मुलुकका समस्या दीर्घकालीन समाधान गर्न सकिन्छ? संविधानको रक्षा गर्न सकिन्छ? अहिले सबै असंवैधानिक प्रक्रिया छ. सरकार संविधान सम्मत बनो तर सरकार सञ्चालन असंवैधानिक छ, अलोकतान्त्रिक छ, होइन निरङ्कुश छ, स्वेच्छाचारी छ, जनविरोधी छ. यो राष्ट्र र जनताप्रति उत्तरदायी छैन. चाहे कानुनी हिसाबले हेर्नुहोस्, चाहे नैतिक हिसाबले, दुइटै हिसाब किताबबाट हेर्नुहुन्छ भने यो सरकार गैर जिम्मेवार छ. नैतिकताको त खडेरी नै छ, अनैतिक छ, भ्रष्टै छ. तपाईँले कति धेरै हुन्छ अब अनैतिकता छ, तपाईँ आफै देख्नुहुन्छ, जानकार हुनुहुन्छ. कतैबाट पनि हामीले यसलाई
11: आशा गरौँ देश बन्दैछ भन्ने किसिमले आशा गरौँ राजनजी बिहान बिहानैको एउटा मर्निङ सोबाट, होइन देश र
12: जनतालाई गएका 3 महिनामा सरकार सञ्चालन प्रक्रियामा एउटा मात्र उज्यालो देखाइदिनुहोस् न त, एउटा यति चाहिँ काम राम्रो गरेको छ यो बालन सरकारले भनेर देखाइदिनु होला त. भनिहाल्नु अघि नै तपाईँले दिपक भट्ट कृष्णराज अर्यालहरूको मुद्दा त म सारणलेखा समितिको सदस्य हुँदै अख्तियारमा पठाएर तागेत चिठी तपाईँले ती गएर संसदको सारणलेखा समिति हेर्न सक्नुहुन्छ, कुन कुन महिनामा मुद्दा गयो र कतिपटक चाहिँ तागेत चिठी लेखियो, होइन प्रगति विवरणको निम्ति. त्यस कारणले गर्दाखेरि त्योभन्दा बाहेक भ्रष्टाचारलाई बचाउने होइन, आफै भ्रष्टाचार आफै ठग छन्, होइन आफूलाई आफ्नालाई काखा तपाईँले हेरिहाल्नुभएको छ बडुवा पदोन्नति प्रक्रियामा. व्यवस्थापिकालाई बदनाम, संसदलाई बदनाम गराउने, न्यायपालिकालाई विवादित बनाउने र यो व्यवस्थालाई सिध्याइदिने प्रक्रियातिर बालिन्छन्, उल्टो काम गरेका छन्. तपाईँले न्यायपालिकामा चौथो वरियता क्रमको प्रधान न्यायाधीश ल्याएर प्रधान न्यायाधीश बनाउनु मिल्छ?
11: मिल्दो रहेछ, मिलिसक्यो अब
12: आफ्नो अनुकूलताको काम गर्न हो. आफ्ना सबैसँग अब सबभन्दा धेरै मुद्दा अहिले के छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्ध, संसद र मन्त्रीहरूका चाहिँ प्रधानमन्त्रीका मुद्दाहरू छन् अहिले अख्तियारमा.
11: होइन रवि लामिछानेका त संगठित अपराध र सम्पत्ति शुद्धिकरणका मुद्दाहरू धमाधम फिर्ता भइरहेछन् नि त अहिले, किनभने
12: त्यसैको लागि चौथो नम्बर वरिताक्रमको न्यायाधीश ल्यायो नि.
11: होइन त्यतिखेर प्रतिशोध साध्य हो नि त, रवि लामिछानेमाथि प्रतिशोध साध्य हो नि त त्यतिखेर त. तपाईँ पनि हुनुहुन्थ्यो नि त समितिमा, उहाँको त कुनै पनि समयलाई देख्नु भएन नि त तपाईँले पनि त्यतिखेर.
12: होइन सहकारी ठगी प्रकरण सम्बन्ध नदेखेको तर गोर्खा मिडिया नेटवर्क प्रणाली मार्फत 65,54,00,000 चाहिँ अपचलन गरेको कम्पनी ऐन अन्तर्गत कारवाही गर्नु भनेर लिखितै पठाएको छ त नि भने.
11: होइन कारवाही गर्नु त भनिएको छ कि तर सम्पत्ति शुद्धिकरण लाग्नु, संगठित अपराध लाग्नु होइन.
12: होइन सहकारीको पैसा गोर्खा मिडिया नेटवर्क प्रणालीमा गएर अपचलन गरेको भन्ने कुरा चाहिँ के हामीले झुटो बोल्यायो र? उहाँले क्लिन चिट लिनु पर्दैन, 65,54,00,000 तिरेर सफाई लिनु पर्दैन. अनि अर्को संसद नियमले नै परिवर्तन गरिदिने, संस्था सम्पत्ति शुद्धिकरण र अब भ्रष्टाचारको मुद्दा लाए पनि संसद पद सांसद पद नजाने भनेर संसद नियमले नै उहाँले के गर्नुभएको छ, बदल्नु भएको छ. सुशासनको सन्दर्भमा पनि सबभन्दा बढी अनैतिक र चाहिँ अलोकतान्त्रिक गैर कानुन ढङ्गले चलिरहेको बालिन सरकारलाई ठिक छ भन्ने चाहिँ एउटा पनि आधार छैन. उहाँ यहाँले यसै गरी बालिन सरकारका मन्त्रीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई बोलाएर सोधिदिनु होला.
11: होइन म बोलाउँदैछु, यसपछि अब चाहिँ सार्वजनिक लेखा समितिको सभापति समीक्षा बास्कोटासँग गफ गर्दैछु. राजन दाहाल चाहिँ यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
12: हस्, यहाँलाई विशेष धन्यवाद.
11: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता राजन दाहाल आदरणीय श्रोता. नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
13: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
14: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
15: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
14: माडी नगरपालिका बसन्तपुर चितवन।
16: हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं सार्वजनिक लेखा समिति कानून समितिका सभापति समीक्षा बासकोटा यतिखेर प्रत्यक्ष रूपमा जोडिनु भएको छ। बासकोटा जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
17: नमस्ते, धेरै धेरै धन्यवाद।
16: अब अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उभार लागेको छ। अब चितवनमा तपाईँहरू जाने क्रम होला, त्यहाँ जम्मा हुँदैछन् नेता कार्यकर्ताहरू। रवि लामिछानेको विकल्प कोही पनि देखिएन पार्टीमा, उहाँलाई चाहिँ अब एकदम बलियो बनाएर ल्याउँदै हुनुहुन्छ होइन?
17: हजुर, डेफिनेटली। अब यसो पहिलो महाधिवेशन भनेको एकदमै उत्साहपूर्ण नै हुन्छ नयाँ दलको लागि। यो धेरै वैचारिक द्वन्द्वहरू यताउता सबैलाई संस्थागत गरेर जाने थलो हो होइन, र अहिलेसम्म तदर्थ समिति बनिराखेको थियो र पहिलो महाधिवेशनबाट चाहिँ एउटा म्यान्डेट लिएर आउने ठाउँ पनि हुन्छ। र अहिले यसो हेर्दाखेरि जसले यो पार्टी निर्माण गर्यो, यतिका वर्ष दुःख गर्यो र जसले जसरी सबैलाई नेता बनाइदियो, उहाँलाई चाहिँ उहाँको विकल्प देखिँदैन र उहाँकै वरिपरिमा सभापतित्वमै यो महाधिवेशन सम्पन्न हुन्छ
16: होइन। अब पदाधिकारीहरूमा पनि सर्वसम्मति जुट छ वा चाहिँ मतदान नै हुने सम्भावना के छ अहिलेसम्म?
17: होइन, यसमा ठोस आइसकेको छैन। हामी केन्द्रीय महाधिवेशन कसरी जाने, सर्वसम्मति हुन्छ या त लोकतान्त्रिक प्रक्रियामा अप्नाउँछौँ। हामी आन्तरिक लोकतन्त्रमा पनि विश्वास गर्ने, हरेक प्रदेशहरूको हेर्नुभयो भने आन्तरिक लोकतन्त्रमै विश्वास गरेर लोकतान्त्रिक प्रक्रियामै गएको छ। त्यो देख्दाखेरि प्रक्रियामा जान पनि सक्छ होइन। अब सभापतिजीले यसलाई चाहिँ यसरी लिएर जानुपर्छ, यो पहिलो महाधिवेशन हो भन्ने केही विषय आएछ भने त्यसमा पनि वृहत छलफल होला। त्यसबारे ठोस अहिले यसरी जाने भन्ने भइसकेको छैन। जुनै रूपमा जाँदाखेरि पनि त्यसले पार्टीलाई बलियो रूपमा प्रस्तुत गर्छ भन्नेमा चाहिँ म विश्वस्त छु, किनभने यसमा विभिन्न समूहहरू जोडिएर आएका छन्, तिनलाई पनि एड्रेस गरेर जानुपर्ने सभापतिजीको दायित्व पनि हो छ होइन। अब त्यो हिसाबले गर्दाखेरि यो सहमतिमा जाँदा पनि राम्रै हुन्छ, भएन भने लोकतान्त्रिक प्रक्रियामा गयो भने पनि सबैजनाले आफ्नो एउटा आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको भएर त्यसलाई सहर्ष स्वीकार गरेर पार्टीले सही नेतृत्व स्थापित गर्छ भन्नेमा विश्वस्त छु
16: होइन। रवि लामिछानेजी त राष्ट्रिय स्वतन्त्र पार्टीको लागि सुपर हिरो होइन आज?
17: अब यस्तो छ, मैले सुपर
16: होइन, रवि लामिछाने राष्ट्रपति रवि लामिछाने सुपर हिरो नि, अहिले त नेता कार्यकर्ताहरूमा यही त छ नि त जताततै।
17: होइन, जसले यो पार्टीलाई निर्माण गर्यो, जसले यो पार्टी बनाउनलाई निर्माण के अरे विभिन्न भूमिका खेल्यो, जसले पदको केही नभनिकन तपाईँले देख्नुभयो भने सायदै प्रधानमन्त्री बन्नलाई कत्रो रस्साकसी पर्छ सबै दलहरूमा होइन, त्यसलाई आफूले बोलेको वचनलाई पुरा गर्नुभयो। र म सुपर हिरो पार्टीको मात्र होइन, उहाँले राजनैतिक रूपमा चाहिँ यो देशको अभिभावक त लिनुभएको छ। र मैले सायद अस्ति तपाईँकै कार्यक्रममा भने थिए कि छिन थाहा छैन, मैले सभापतिजीलाई एकचोटि भनेको थिएँ, अरूले राजनीति गर्दै गर्दाखेरि तपाईँले चाहिँ राजनीति जितिसक्नुभयो, इतिहासले यसको मूल्याङ्कन आज गर्छ कि गर्दैन थाहा छैन, तर भविष्यमा गर्छ, किनभने हाम्रो भर्खरै राम्रो मूल्याङ्कन गर्ने पद्धति पनि बसिसकेका छैन होइन, इतिहासले अलिक। तर रवि लामिछानेले या त सभापतिले गर्नुभएको त्याग बलिदान र यो सहकार्यलाई चाहिँ इतिहासले मूल्याङ्कन गर्छ।
16: रवि लामिछानेलाई एउटा तराजुको एउटा अर्कोलाई केही नेताहरूलाई अर्को पल्लामा राख्दाखेरि रवि लामिछाने नम्बर वानमै आउनुहुन्छ नि त, जनताहरूले त त्यो किसिमले बुझाएको छ नि त उहाँलाई।
17: होइन त्यो त त्यो बुझ्नु स्वाभाविकै हो. नागरिकले जुन माया अपेक्षा रविलामी छाने सभापतिजीबाट राख्नु भएको छ त्यो अपेक्षा राख्नु स्वाभाविक हो र उहाँले त्यो नागरिकले राखेको अपेक्षामा आफू खरो उत्रिनु भएछ. भले उमेरमा सानो हुनु होला तर उहाँले यो देशको अभिभावक त लिइरहनु भएको छ र समग्र देशको राजनीतिलाई नयाँ दिशाले अगाडि बढाउन उहाँको पहल कदम चाहिँ उहाँबाटै हो र पटक पटक सभापतिजीले चुनावी अभियानमा पनि जसरी वरिष्ठ नेता प्रधानमन्त्रीले पनि मेरो नेता पनि रवि लामिछाने हो सभापति हो भनेर जसरी आदर सम्मान गर्नुभएको छ यसले के देखाउँछ भन्नुहुन्छ भन्दाखेरि उहाँ हामी सबैको नेता हो यो देशको नेता हो रवि लामिछाने.
16: अब अहिलेको अवस्थामा चाहिँ रवि लामिछाने जिकै विषयमा कुरा गर्ने हो भने त यहाँले भन्नुभयो प्रधानमन्त्री पद त्याग गर्नुभयो कति रसाकसी हुन्छ अरू दलमा भन्नुभयो प्रधानमन्त्री बन्ने बाटो त सहज रूपमा निर्माण हुँदैछ नि त अहिले त होइन
17: होइन यसलाई त्यसरी लिनु भएन. उहाँ त्यति सानो विषयमा त्यस्तो महत्वाकांक्षा राखेर भन्दा पनि उहाँ आफ्नो भन्दा पनि अरूको लागि र देशको लागि अहिलेसम्म जे भएन त्यसमा दृढ संकल्प लिएर अगाडि बढ्नु भएको छ र
16: प्रधानमन्त्री बन्ने बाटो अटोमेटिक रूपमा खुला हुँदैछ क्या जनताले मूल्याङ्कन गर्दैछ
17: खुल्लै भए पनि उहाँले जे बोल्नु भएको छ र जे कमिटमेन्ट गर्नु भएको छ त्यो कमिटमेन्ट भन्दा पछाडि हट्नुहुन्न भन्ने मेरो पूर्ण विश्वास
16: हो. आन्तरिक रूपमा दुई दुई वर्ष त हो नि दुई वर्ष
17: त्यो मलाई थाहा जानकारी नभएको विषयमा मैले बोल्ने कुरा भएन.
16: थाहा छैन राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद नेता होइन तपाईँलाई थाहा छ नि त आन्तरिक सभापति
17: यो विषय होइन तपाईँलाई थाहा रहेछ हेर्नु खेम्ची होइन मलाई थाहा छैन र हामीले जाँदैखेरि नै चुनावमा जाँदैखेरि नै बालेन्द्र शाह हाम्रो भावी प्रधानमन्त्री भनेर लिएर गएको र त्यो विषयमा मलाई जहाँसम्म लाग्छ सभापतिजीले पनि त्यसरी नै यसलाई अगाडि बढाइरहनु
16: भएको छ. पाँच वर्षसम्म त बालेन्द्रजीको नेतृत्व सर्वस्वीकार्य हुन गाह्रै छ नि त त्यहाँ त निकै ठुलो विस्फोट होला जस्तो देखिसकेको छ अहिले
17: होइन त्यसमा त अब केही कमी कमजोरी भएको छ भने प्रधानमन्त्रीले पनि यसलाई स्वीकारेर जानु पर्यो सहज बनाएर जानु पर्यो
16: होइन मन्त्रीहरूले चाहिँ निर्माण व्यवसायका खुट्टा भाँच्ने प्रधानमन्त्रीले चाहिँ यो देशको नेपालले नै अर्का देशको सीमा मिच्याएको छ भनिदिने अनि याच्याम पिएम आइएम बाहेकहरू कुनै पनि यो देश बनाउने मान्छे नै नहुने यस्ता प्रवृत्तिले त अनि कसरी सम्भव होला र पाँच वर्ष भने क्या समीक्षाजी
17: सँगसँगै उहाँले के लेख्नु भयो भने मलाई के अरे विकेन्डमा जिस्किन दिनुहोस् भनेर लेख्नु भयो. सो मैले चाहिँ उहाँको फेसबुक पोस्टलाई चाहिँ उहाँलाई अब हप्ताभरि काम गरेपछि साथीसितको रमाइलो अब भलै प्रधानमन्त्रीले रमाइलो गर्नुहुन्छ कि हुँदैन भन्ने फेरि अर्को बहस होला होइन. कहिलेकाहीँ चाहिँ यो कुरालाई म कतातिर जोड्छु भन्दाखेरि नि नेपालमा चाहिँ हामी सांसद अनि मन्त्री प्रधानमन्त्रीहरूले के गरिरहेछ भनेर अलिक बढी नै चासो दिन्छौँ होइन. विदेशतिर हेर्ने हो भने चाहिँ उहाँहरू ठ्याक्क मन्डे टु फ्राइडे आफ्नो काम गर्नुहुन्छ अब स्याटरडे सन्डे चाहिँ विकेन्डमा चाहिँ आफूले इन्जोय गरेर पारिवारिक टाइम दिएर आफू एकदम नर्मल लाइफ बिताइरहनु भएको हुन्छ. कोही बिचमा भेटिरहेको हुन्छ कोही नर्मल क्याफेमा गएर कफी खाइरहेको हुन्छ होइन. यसलाई नर्मलाइज गर्न पनि जान्नु पर्यो भन्ने जस्तो लाग्छ र बालेन्जीले
16: नाङ्गिने गरी किन सिको गर्नु अलिकति पचाउने गरी सिको गर्नु अब होइन त्यो ढङ्गले चाहिँ अगाडि बढ्नु भन्ने सुझाव हो क्या नागरिकहरूको उहाँलाई चाहिँ
17: त्यो नागरिकको सुझाव त प्रधानमन्त्रीजीले लिने विषय भयो. हामीले उहाँलाई नागरिकको यस्तो सुझाव छ भनेर जानकारी भएकै होला त्यो हिसाबले यो देश बनाउन त सम्पूर्ण नेपाली नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्नुभयो. राष्ट्रिय स्वतन्त्र पार्टीका 182 सांसद छन् 182 सांसद यो सदन नभएको भए प्रधानमन्त्री कसरी बन्ने होइन धारा 76 त त्यही भन्छ. सो भनेको देश बनाउन सबैको कन्ट्रिब्युसन यसले कस्तो हो भन्दाखेरि एक्जिक्युटिभ काम गर्नमा अगाडि कोहीको रोल होला कसैले ब्याक एन्डमा बसेर काम गर्नु होला. जस्तो सभापतिजी अहिले ब्याक एन्डमा बसेर काम गर्दै हुनुहुन्छ होइन. उहाँले फ्रन्टमा त अन्य व्यक्तिहरूलाई काममा जिम्मा दिएर उहाँ अगाडि हुनुहुन्न नि त पिक्चरमा एक्जिक्युसन गर्ने पिक्चरमा हुनुहुन्न. उहाँ पछाडि पार्टीको जिम्मा लिएर काम गर्दै हुनुहुन्छ पार्टी नेतृत्वमा बसेर काम गर्दै हुनुहुन्छ. तर राज्य सत्ताको नेतृत्वमा त अन्य साथीहरू बसेर काम गर्दै गर्दै हुनुहुन्छ अनि यो कलेक्टिभ इफोर्ट हो कि अब कसैले भन्ला होइन होइन मैले धेरै गरेको छु कम बेसिकमा होला तर इट्स अ कलेक्टिभ एफोर्ट र यसमा नागरिकले हामीलाई मात्रै नदिएको भए नागरिकले मात्रै नदिएको भए हामी यहाँ चाहिँ पुग्दैनथ्यौँ भन्दै गर्दाखेरि नागरिकको पनि साह्रै ठुलो भूमिका छ यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार निर्माण अहिलेको काम तौर तरिका यो सबैमा भनेपछि इट्स अ कलेक्टिभ एफोर्ट सबैको एफोर्टलाई हामीले कलेक्टिभ रूपमै बुझ्नुपर्छ त्यसमा मैले धेरै गरेँ तैँले थोर गरिस् या म मात्र हो भन्ने चाहिँ यो अलि राम्रो हुँदैन यसलाई सबैले समयमै बुझेको राम्रो भन्छु म
16: महाधिवेशनको भागभण्डा कसरी हुँदैछ बालिम टिमलाई के दिइँदैछ
17: यो कस्तो नै नेपाली राजनीतिले जानेकै भागभण्डा नेपाली राजनीतिले जानेकै गुटगत राजनीति हामी त्यो गुटगत राजनीतिमा पनि छैनौँ भागभण्डामा पनि
16: गुट त सरपोस्ट देखिसके नि समीक्षा बास्कोटाजी ओपन सेक्रेट छ अधिवेशनहरू हामीले हेरिरहेको छौँ मुक्का हानहानदेखि लिएर चाहिँ होइन लडाईँ त त्यहाँ सुरु
17: छैन यसो हो अब पहिलो दल बनेको छ चौथो दलबाट खोलेको चार वर्षमा एकैचोटि पहिलो दल बनेको छ पदका लागि पदाधिकारीका लागि रस्साकसी हुनु सामान्य कुरा हो र जहाँ जहाँ आउनु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीमा लामो समयदेखि लागेका साथीहरू कोही अहिले नयाँ जोडिएका साथीहरू अब भनौँ न लोकतान्त्रिक प्रक्रियामा जाउँ भनेर आउनु मैले त्यसलाई आन्तरिक लोकतन्त्रको भरपूर उपयोग गरेको भन्ठान्छु त्यसमा गुटगत छैन हामी एउटै गुटमा छौँ त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने गुटमा छौँ होइन र मैले त कहीँ त्यस्तो गुटहरू देखा पनि छैन गुट देखा भए त अहिलेसम्म माया यो प्यानलबाट यो उम्मेदवारी यो प्यानलबाट यो उम्मेदवारी भन्ने हुनुपर्ने अहिलेसम्म महाधिवेशन आइ नै सक्यो कसैको त्यस्तो केही पनि आएको छैन होइन भनेपछि हामी एकै ठाउँ छौँ भले अब सक्षम क्षमतावान उत्कृष्ट साथीहरू नेतृत्वमा
16: आउनुहुन्छ सञ्चार माध्यमहरूमा के आइरहेछ भने जाँदा जाँदै अब यो राष्ट्रिय स्वतन्त्र पार्टीमा टिम मिलाउनका निम्ति करिब 3-4 पदाधिकारी र चाहिँ 35 केन्द्रीय सदस्य दिने बालिम टिमलाई भन्ने आइरहेछ
17: यो मिडियामा त के के आउँछ हेर्नुहोस् मिडियाले नै पार्टी फुटाइदिन्छ मिडियाले नै पार्टी जोडिदिन्छ मिडियाले नै गुट क्रिएट गरिदिन्छ मिडियाले नै गुट पनि हटाइदिन्छ होइन अब सबै कुन लेभलबाट कुन तहको सूचनालाई के भनेर प्रेसित गर्छ मैले त्यतातिर ध्यान दिन चाहिँ हामी के गर्छौँ भन्ने चाहिँ महत्त्वपूर्ण हो हामी जे गर्छौँ हामी ठिकठाक हिसाबले काम गर्छौँ सक्षम नेतृत्वलाई स्थापित गर्छौँ र त्यो नेतृत्वले अब यो देशको पहिलो दललाई राम्रोसँग सञ्चालन गरेर प्रादेशिक र स्थानीय चुनावमा लिएर जान्छ भन्नेमा विश्वस्त छौँ यहाँ राजनैतिक गुट छैन
16: के छ चितवनको महाधिवेशनको पूर्व सन्ध्यामा के भन्नुहुन्छ नेता कार्यकर्ताहरूलाई देशभर सुनिरहनु भएको छ
17: नेता कार्यकर्ता सबैजनालाई राष्ट्रिय स्वतन्त्र पार्टी यहाँहरूले नै बनाउनु भएको पार्टी हो यहाँहरूको माया यहाँहरूको भरोसा विश्वासले बनेको पार्टी हो र चितवनमा हुने महाधिवेशनलाई सभ्य भव्य बनाउन पनि हाम्रै योगदान चाहिन्छ हाम्रै भूमिका महत्त्वपूर्ण हुन्छ र यो केन्द्रीय अधिवेशन हो केन्द्रीय अधिवेशन पहिलो अधिवेशन भएको भएर पार्टीलाई ड्राइभ गर्न सक्ने क्षमतावान उत्कृष्ट सक्षम नेतृत्वलाई चाहिँ यहाँहरूले साथ सहयोग दिएर अगाडि बढाइदिनु म राजनैतिक प्राणी हो हेर्नुहोस् होइन अब 10 वर्षदेखि एउटा सङ्गठनमा बसेर पार्टी नै निर्माण गरेर पार्टी एकीकरण गरेर हामी गएको हो होइन र महाधिवेशन आउँदै गर्दाखेरि
16: लामो समय चलाउनु भयो नि त होइन
17: तत्कालीन विवेकशील साझाको अध्यक्ष हो अहिले मैले के
16: कसरी उपाध्यक्ष महामन्त्री सम्मको दावेदार त हो पक्कै पनि यो पहिलो महाधिवेशन
17: मैले व्यक्तिगत रूपमा के पनि दावा गरेको छैन पार्टीमा सक्षम नेतृत्व आउनु पर्यो म त अलरेडी

0: चाहिँ कुनै न कुनै भूमिकामा त पक्कै हुन्छ भन्नेमा त्यो दुई मात्रै भएन होइन र अहिले जे जिम्मेवारी पाइहाल्छ त्यो जिम्मेवारी पनि आफैमा ठुलो हो है सो हामीले कहिले काहीँ चाहिँ के लाग्छ भने अब सांसद भइहाल्यो यो पद पाइहाल्यो अब फेरि पार्टीको पनि पाउनुपर्छ भन्दा कयौँ साथीहरू पद बिना पनि काम गरिरहनु भएको छ र हामीले कसरी सोच्नु पर्यो भने हामीसित त अलरेडी केही जिम्मेवारीहरू छ नि त भनेपछि जिम्मेवारी विहीन साथीहरूलाई पनि जिम्मेवारीमा ल्याउने उहाँहरूसित कलेक्टिभली काम गर्ने हामीले एउटा अर्को इच्छा थप्ने र भनौँ न भोलि चाहिएको खण्डमा हामी त एनी टाइम रेडी छँदैछौँ नि पार्टी सङ्गठनमा काम गर्नको लागि त्यसलाई त्यसरी लिनुपर्छ।
1: यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। नमस्कार समीक्षाजी।
0: धन्यवाद।
1: राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद समीक्षा बास्कोटा ने श्रोता नेपाली बस को समय सकिएको छ खेम बम बिदा चाहन्छु। नमस्कार शुभ दिन।
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीमा नयाँ र विशिष्ट पर्यटकीय गन्तव्य स्थलका रूपमा पहिचान पाउन थालेको धनलक्ष्मी छाराको प्रचार प्रसार र पर्यटन विकासको उद्देश्यले वृहत पदयात्रा गरिएको छ। माडी नगरपालिका र माडी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हिडो प्रकृतिसँग जोडियो पर्यटनसँग भन्ने नारासहित बुधबार बिहान सो पदयात्रा गरिएको हो। पदयात्रा अन्तर्गत माडी नगरपालिका नगर प्रमुख तारा कुमारी काशी महतो, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी, माडी नगरका प्रमुख प्रशासकीय अधिकृत जगत भूषाल लगायत अन्य जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीहरूको टोली माडी नगरपालिका वडा नम्बर 8 स्थित वैकुण्ठ तालबाट धनलक्ष्मी छारामा पुगेर फर्किएको हो। पदयात्राका सहभागीहरूले धनलक्ष्मी छाराको सुन्दरताको प्रशंसा गर्दै यसलाई माडीमा ट्रेकिङ टुरिज्मको एक उत्कृष्ट गन्तव्य स्थलका रूपमा विकास गर्न सकिने बताएका छन्। हाल छहरासम्म पुग्न पदमार्ग राम्ररी बनि नसकेकाले त्यसलाई पूर्णता दिई यसको व्यापक प्रचार प्रसार गर्न आवश्यक रहेकोमा सबैले जोड दिएका छन्। बागमती प्रदेश सरकारले माडी क्याम्पस भवन निर्माणका लागि 1 करोड रुपियाँ बजेट छुट्याएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 को कार्यक्रम विवरणमा सो बजेट उल्लेख गरिएको हो। शिक्षातर्फको अन्य योजनाहरूमा दिवाकर स्मृति माध्यमिक विद्यालयमा फर्निचर सहित कक्षा कोठा निर्माणका लागि 10 लाख, सोमेश्वर माविमा भौतिक पूर्वाधार विकासका लागि 15 लाख, माडी सात स्थित बाल कल्याण आधारभूत विद्यालयमा पूर्वाधार निर्माणका लागि 20 लाख रुपियाँ विनियोजन गरिएको छ। यस्तै सोही विद्यालयको अधुरो भवन निर्माणका लागि थप 20 लाख दक्षिण अयोध्यापुर स्थित राष्ट्रिय आधारभूत विद्यालयमा बालकक्षामा मोजाइक टाइल र सामग्री खरिदका लागि 10 लाख तथा रतनी धोभा स्थित राष्ट्रिय आधारभूत विद्यालयमा स्मार्ट बोर्ड र कम्प्युटरका लागि 15 लाख रुपियाँ बजेट छुट्याइएको छ। बागमती प्रदेश सरकारले माडीको बसन्तपुर स्थित खेल मैदानमा नाला तथा क्लब मञ्च निर्माणका लागि 10 लाख र मैदानको स्तर उन्नति साथै घेराबारका लागि 15 लाख रुपियाँ छुट्याएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 को कार्यक्रम विवरणमा सो बजेट उल्लेख रहेको हो। सो चौरको मर्मत र नाला निर्माणका लागि भन्दै गत फागुनमा बसन्तपुर बजारमा मेला सञ्चालन भई 5 लाख रुपियाँ बढी पूर्व संकलित रहेको छ। प्रदेश सरकारको बजेटमा उल्लेख रहेका योजनाहरूमा माडी तिन स्थित कबड हल निर्माणका लागि सबैभन्दा ठूलो 50 लाख रुपियाँ छुट्याइएको छ। यस्तै बगोडा खेल मैदानमा अधुरो प्याराफिट निर्माणका लागि 15 लाख रुपियाँ बजेट विनियोजन गरिएको छ भने माडी एक स्थित लक्ष्मीनियामा खुल्ला व्यायामशाला निर्माणका लागि 10 लाख रुपियाँ बजेट छुट्याइएको छ। बागमती प्रदेश सरकारले माडीमा थारू ग्राम बस्ती विकास कार्यक्रमका लागि 3 करोड र माडी सात परी किनारी स्थित चेपाङ बस्तीमा पूर्वाधार निर्माणका लागि 3 करोड रुपियाँ छुट्याएको छ। प्रदेशको आर्थिक मामिला

योजना मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत योजना पुस्तिकामा माडीका थारू र चेपाङहरूको बस्ती विशेष योजना समेटिएको छ। यसबाहेक नगरभित्र उपयुक्त स्थानमा बस्ती विकासका लागि 1 करोड रुपियाँ पनि विनियोजन गरिएको छ। यसै गरी अयोध्यापुरी क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार विकासका लागि 50 लाख र माडी नौ स्थित धनुष उद्यान अयोध्याधामका लागि 60 लाख रुपियाँ छुट्याइएको छ। एकसुटे योजनामा माडी छ स्थित पुष्पमदन वाटिका पूर्वाधार निर्माणका लागि थप 10 लाख छुट्याइएको छ। यसबाहेक माडी उपचार केन्द्र भवनमा तला थप तथा कम्पाउन्ड विस्तारका लागि 40 लाख, पुष्पमदन वाटिका पार्क तथा जडीबुटी पार्क पूर्वाधारका लागि 30 लाख, दुरा सेवा समाज पूर्वाधारका लागि 20 लाख र कडाबहादुर घरती स्मृति प्रतिष्ठानमा अधुरो गेट तथा समिना गृह निर्माणका लागि 20 लाख रुपियाँ पनि विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको माडी नगरपालिकामा पुल तथा मल्टिसेल कल्भर्ट निर्माणका लागि कम्तीमा 6 करोड 10 लाख रुपियाँ विनियोजन गरिएको छ। योजना अनुसार मलाही टोल धोभा जाने बाटो स्थित रौतनी खोलामा पुल निर्माणका लागि सबैभन्दा ठूलो 3 करोड रकम छुट्याइएको छ। अन्य योजनाहरू अन्तर्गत सिमरहनी सिद्धलपुर सडकको चितही खोलामा, देउता खोलामा, बाँस खोलामा, हरिनगर, गौरीनगर, पतरी खोलामा र मगुही खोला छरछरे क्षेत्रमा मल्टिसेल कल्भर्ट निर्माणका लागि जनै 50-50 लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। यसै गरी हरिनगर स्थित देवाकर शिक्षालय नजिक रिमाल खोलामा पुल निर्माणका लागि 30 लाख तथा मिलनचोक नजिक जनकलाड मावि जाने बाटोमा पुल निर्माणका लागि 30 लाख रुपियाँ बजेट छुट्याइएको देखियो। बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले माडी नगरपालिका अन्तर्गत विभिन्न सडक योजनाका लागि कुल 1 करोड 36 लाख रुपियाँ विनियोजन गरेको छ। आर्थिक वर्ष 2083-84 कार्यक्रम विवरणमा उल्लेख रहे अनुसार जनजीवन माविदेखि पूर्व मन्दिर जोड्ने सडकको लागि 18 लाख, किर्तनपुर बोडिङ स्याउलीबा सडक स्तर उन्नतिका लागि 40 लाख र बघई जेठी बघई कान्छी बघई सडक कालोपत्रेका लागि 20 लाख रुपियाँ छुट्याइएको छ। यसै जनजीवन खेल मैदानदेखि देवी मन्दिर सडक का लागि 20 लाख, सापकोटा चोकदेखि इन्द्रबस्ती हुँदै जीवनपुर सडकका लागि 20 लाख तथा नेत्र सापकोटाको घरदेखि इन्द्रबस्ती जाने बाटोका लागि 18 लाख रुपियाँ विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले माडीको मगुई सिंचाई योजनाका लागि 1 करोड 50 लाख रुपियाँ विनियोजन गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हालै प्रकाशित गरेको आर्थिक वर्ष 2083-84 कार्यक्रम विवरणमा सो बजेट उल्लेख रहेको हो। यसै गरी सिंचाई योजना अन्तर्गत नै माडी नौमा प्याउली कुना सिंचाई योजनाका लागि 50 लाख, माडी सातमा माथिल्लो परु सिंचाई योजनाका लागि 50 लाख र बघई क्षेत्रमा माथिल्लो र रिउखोला सिंचाई योजनाका लागि 20 लाख रुपियाँ छुट्याइएको छ। यस्तै माडी चारमा खैरनी डिप ट्युबवेल र माडी सात पौरवी ट्युबवेल डिप बोरिङका लागि समान रूपमा 60-60 लाख रुपियाँ विनियोजन गरिएको छ। यसै गरी जगन्नाथपुरी माडी सातमा 40 लाख, नारायण जल ड्रिल बोरिङ माडी छमा 25 लाख, देउजर खोला कुलो निर्माण माडी एक र पर्साफाट बाँध तथा कुलो लाइनिङ माडी दुईमा 10-10 लाख रुपियाँ छुट्याइएको छ। खानेपानीतर्फ पनि माडी पाँचको सरसरे खानेपानी आयोजना 60 लाख, माडी आठको खरकट्टा शिवदर आयोजनामा 50 लाख, समेश्वरगढी खानेपानीमा 15 लाख र माडी एक बाहुनी खोला टङ्की निर्माणमा 10 लाख समेटिएको देखिएको छ। बागमती प्रदेश सरकारले माडी नगरपालिकाका विभिन्न वडामा नदी नियन्त्रण तटबन्धन तथा पहिरो व्यवस्थापनका लागि करिब 1 करोड रुपियाँ बराबरका विभिन्न योजनाहरू स्वीकृत गरेको छ। बागमती प्रदेश सरकार अन्तर्गत भू तथा जलाधार कार्यालय मकनपुरका अनुसार माडी एकमा भट्टाई खोला तथा भुसाल खोला तटबन्धनका लागि 10 लाख रुपियाँ विनियोजन गरिएको छ। त्यसै गरी माडी नौमा कान्छी बगैदेखि प्याउलीसम्म तटबन्धनका लागि 15 लाख छुट्याइएको छ। माडी छमा रिमाल खोला तथा चन्द्रे खोला तटबन्धनका लागि 10 लाख रुपियाँ विनियोजन गरिएको छ भने माडी सात स्थित शनिधाम क्षेत्रमा पहिरो नियन्त्रण तथा संरक्षणका लागि 10 लाख रुपियाँ छुट्याइएको छ। यसै गरी तामाङ बस्ती संरक्षण तथा टुनामुना खोला तटबन्धनका लागि 10 लाख, माडी आठमा टुनामुना खोला तटबन्धनका लागि 10 लाख र माडी दुईमा चितै खोला तटबन्धनका लागि सबैभन्दा बढी 25 लाख रुपियाँ विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले समेश्वरगढी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै माडीको पर्यटन विकासका लागि उल्लेखनीय बजेट विनियोजन गरेको छ। प्रदेश सरकारद्वारा सार्वजनिक योजना अनुसार उद्योग वाणिज्य तथा पर्यटन कार्यालय मकवानपुरबाट कार्यान्वयन हुने गरी समेश्वरगढी मन्दिर तथा मूर्ति निर्माण र आवश्यक सामग्री खरिदका लागि 10 लाख रुपियाँ छुट्याइएको छ। यसै गरी क्षेत्रको समग्र पूर्वाधार विकासका लागि 45 लाख र समेश्वरगढी स्थित सामुदायिक भवनमा फर्निचर कार्पेटिङ तथा मूर्ति खरिदका लागि थप 20 लाख रुपियाँ छुट्याइएको छ। यसै गरी
2007 दक्षिण सोमेश्वर कालिका मन्दिरको निर्माण सम्पन्न गर्न तथा अष्ट चिरञ्जीवी पार्क निर्माणका लागि 10 लाख, चेपाङ संग्रहालय निर्माणका लागि 10 लाख र खरिकुना पार्क निर्माणका लागि 10 लाख रुपियाँ छुट्याइएको छ। सोहीवडामा त्रिवेणी धाम, बाराहा मन्दिर तथा ताल संरक्षणका लागि 15 लाख विनियोजन गरिएको छ। माडी एकमा इको भिलेज, पर्यटन आवास तथा पूर्वधार निर्माण, बौद्ध गुम्बा पूर्वधार, नेवा समाज गुठी तथा बोटे सांस्कृतिक भवन निर्माणका लागि क्रमशः 10-10 लाख रुपियाँ छुट्याइएको छ। यस्तै माडी तिनमा मल्लिख्यु कोइबो तमु समाज भवन तथा मडी छेलिङ बौद्ध गुम्बा भवन निर्माणका लागि कुल 35 लाख रुपियाँ विनियोजन गरिएको छ। माडी आठको इन्द्र बस्तीमा सामुदायिक भवन निर्माणका लागि 15 लाख र माडी दुईमा शहीद पार्क मूर्ति तथा भौतिक पूर्वाधार विकासका लागि 10 लाख रुपियाँ छुट्याइएको छ। साथै माडी नौमा चेपाङ संग्रहालय तथा आवास निर्माणका लागि 20 लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। होटल व्यवसायले पाहुनाको सम्मानमा कुनै पनि प्रकारका कमी हुन नदिने बताएका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम अधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा होटल व्यवसायी र क्षेत्रीय होटल संघ चितवनले सम्मानमा कुनै पनि कमी हुन नदिने बताएका हुन्। आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितवनको भरतपुरमा सो दलको प्रथम महाधिवेशन हुन गइरहेको छ। राष्ट्रिय खबरहरू, नेपाल राष्ट्र बैङ्कको इजाजत पत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूका लागि कर्मचारी सेवा विनियमावलीको परिमार्जित मस्यौदा सार्वजनिक गरेको छ। बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा शर्त र सुविधालाई व्यवस्थित, पारदर्शी र एकरूपता कायम गर्न राष्ट्रिय बैङ्कले यस्तो मस्यौदा सार्वजनिक गरेको हो। राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै उक्त मस्यौदामाथि सरकारवालालाई 2083 असार 15 गतेसम्म लिखित राय तथा सुझाव पेश गर्न आह्वान गरिएको छ। 2-3 दर्जन पार्टी र समूह मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा नेतृत्वको कार्यशैली विरुद्ध शीर्ष नेताहरूले विद्रोह गर्न थालेका छन्। पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपाका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई असन्तुष्टि पत्र लेख्दै विद्रोहको सुरुवात गर्नुभएको हो। चितवनमा असार 7 देखि तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशनमा सहभागी हुन प्रतिनिधिले झनै 5,000 रुपियाँ शुल्क तिर्नुपर्ने बताएको छ। रासपाको निर्वाचन आयोगले प्रतिनिधि शुल्क 5,000 तोकेको र महाधिवेशनमा संख्या 3,000 हारारीमा प्रतिनिधि रहने जनाएको छ। संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभा बैठकको बेल घेराउ गरेका छन्। विनियोजन विधेयक 2083 मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरूले बेल घेराउ गरेका प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिकासँग मिलेर ठूला सरकारी अस्पताल तथा कलेजका क्यान्टिनहरूमा अनुगमन गरेको छ। संयुक्त अनुगमन टोलीले यो 7 ठूला अस्पताल र कलेजको क्यान्टिनमा अनुगमन गरी कैफियत भेटिएका व्यवसायीहरूलाई सुधारका लागि आवश्यक निर्देशन दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देशभर संचार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब 1600 नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको बताउनु भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको गुनासो धेरै आउने गरेको र त्यसको समाधानका लागि मन्त्रालय गम्भीरतापूर्वक लागेको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै उहाँले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: प्रधानमन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: नमस्कार, गुड मर्निङ।
0: अहिलेको अवस्थामा अब नेकपा एमाले भित्र पार्टी नेतृत्व केपी शर्मा ओलीलाई कसरी केन्द्रीय कमिटीबाट हटाउने, नेतृत्वबाट हटाउने भन्ने खालको वृहत रूपमा गृह कार्य भइरहेको रहेछ नि त, होइन?
1: केही गृह कार्य भएको छैन, केही मान्छेहरूले त्यो भित्रभित्रै कुरा उठाएका होलान्। त्यो केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने सम्भव पनि छैन, हटाउनु पनि हुँदैन अहिले,
0: होइन? तर महासचिव र उपाध्यक्ष विष्णु पौडेल लगायतको टिमले, योगेश भट्टराईहरूले त अब उहाँको विकल्पमा खोज्नुपर्छ, अर्को नेतृत्व चयन गर्नुपर्छ, अरूले महाधिवेशन बोलाउनु पर्छ भनेर त व्यापक रूपमा चाहिँ लागिरहेको कुरा त अध्यक्षज्यूले नै भन्नुभएको छ। अध्यक्षज्यूले नै केही मान्छेहरू लागिरहेका छन् भनेर अस्ति भन्नुभयो नि त, उहाँले नै भनेको सुने।
1: होइन, अध्यक्षले त केही मान्छे लागिरहेछन् भन्नुभयो होला, तर उपाध्यक्ष र महासचिवै लागिरहेछन् त भन्नु भएन होला नि।
0: होइन, केही लोभी पापीहरू लागेका छन् भनेर उहाँले स्पष्ट रूपमा भन्नुभएको छ।
1: लागेका होला, त्यो सम्भव छैन।
0: किन सम्भव छैन? अर्ली महाधिवेशनको तयारी हुँदैछ भित्रभित्रै।
1: केही अर्ली महाधिवेशनको तयारी पनि हुँदै छैन, एक वर्ष पनि पुगेको छैन महाधिवेशन भएको। केपी शर्मा ओलीको निर्णय बिना अब यो केही पनि हुँदैन। जे भइरहेछ, नेकपा एमाले आफूलाई पुनर्सङ्गठित गर्दै, पुनर्व्यवस्थित गर्दै अगाडि बढ्छ। कसैले पनि जुन मान्छेहरूले यसो आश गरेका छन् नेकपा एमाले फुट्छ, नेकपा एमालेमा विग्रह हुन्छ भनेर, त्यो सम्भव छैन। अब हामीले मिसन जागरण अभियान भनेर अगाडि बढाइसकेका छौँ। प्रदेश प्रदेशमा हाम्रा कार्यक्रमहरू सुरु भइसकेका छन्। त्यसबाट हामी पालिका केन्द्रित कामहरूमा केन्द्रित हुन्छौँ। त्यसमा कमी कमजोरीहरू पनि समीक्षा गर्छौँ, तलका कुराहरू पनि बुझ्छौँ। त्यसरी पार्टीलाई अगाडि बढाउने हो नि त। त्यो अब फलानालाई हटाउने, फलानालाई राख्ने भन्ने कुरै होइन नि।
0: होइन, नेकपा एमालेका वृहत नेता कार्यकर्ताहरूसँग छलफल गर्दाखेरि अब उहाँको विकल्पमा हामी जान तयार भइसकेका छौँ, अब विकल्प खोज्नुपर्छ उहाँको नेतृत्वमा, सम्भव छैन।
1: जान तयार कोही भएको छैन,
0: पदाधिकारीहरूमा त उहाँ अल्पमतमा परिसक्नु भयो नि त सचिवालयमा, पार्टी अध्यक्ष
1: पदाधिकारी सचिवालयको बैठक तपाईँले देख्नु भएन? के निर्णय गरौँ? सचिवालयमा धेरै दिन रसाकसी भयो, बहस भयो, के भयो, केपिओलाई हटाउने कुरा भयो भनेर यो मिडियाले खुब उछालिरहेको थिए। पछि त्यसको निर्णय आउँदाखेरि त्यस्तो केही भयो त?
0: निर्णय आउँदाखेरि बादलको नेतृत्वमा अब एउटा होइन, त्यसको बारेमा चाहिँ जाँचबुझ एउटा समिति निर्माण भएको छ, त्यसको बारेमा
1: सबै तल्लो तहका कार्यकर्तासम्मको भावना हामी बुझ्छौँ। त्यसले एउटा समीक्षा ल्याउँछ, र त्यो समीक्षा भनेको केपी शर्मा ओलीलाई हटाउने समीक्षा होइन। त्यो समीक्षा भनेको चाहिँ ककसका के कमजोरी भए, कमजोरी निश्चितै रूपले भए, बाह्य कुरालाई मात्रै हामीले दोष दिएर हुँदैन, बाह्य कुराहरू पनि धेरै महत्त्वपूर्ण छन्। यो सामाजिक सञ्जालबाट उछालेका कुरा, एल्गोरिदमका कुरा, यी सबै कुराहरू छन्। तर त्यसलाई मात्रै दोष लगाएर चाहिँ उम्किन सक्ने स्थिति नभएको हुँदा हामीले चाहिँ तर्कसँग ढङ्गले, तथ्यसँग ढङ्गले हामीले समीक्षा गर्छौँ। समीक्षा गर्नका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा एउटा कमिटी बनेको छ, र त्यो कमिटीले गृह कार्य गरेर ल्याउँछ। त्यस पछाडि हामी नेकपा एमालेलाई फेरि पहिलेको अवस्था अथवा पहिलेको भन्दा राम्रो अवस्थामा अगाडि बढाउँछौँ भन्ने हामीले विश्वासका साथ अगाडि बढेका छौँ।
0: धेरै नेताहरूले त हिजोका उहाँले नै उहाँकै वरिपरि बसेर काम गरेका नेताहरूलाई पनि सोद्धाखेरि अब उहाँको विकल्प खोज्दैछौँ हामी, सम्भव छैन भन्नुहुन्छ नि त। अहिले अब
1: वरिपरि भनेको
0: होइन, खिमलाल भट्टराईजीसँग अस्ति कुराकानी भयो, उहाँलाई त अब हटाउनै पर्छ, अर्को विकल्प खोज्नुपर्छ भन्नुभएको छ। योगेश भट्टराईजीसँग मैले कुरा गरेको छु, योगेश भट्टराईजीले केही भन्नुभएको छ?
1: विषय हो, गर्न सक्छन्, तर कुनै गृह कार्य एमालेमा भएको छैन। र यदि धेरै हल्ला गरिएको छ कि मानिलिउँ कि यो मुलुकमा नेकपा एमाले मात्रै चुनाव हार्यो क्या, अरू कन यहाँ त जम्मा जम्मै भनेको राष्ट्रपाले साम दाम दण्ड भेद सबै खालको हत्कण्ड अप्नाएर राष्ट्रपाले चुनाव जित्यो होइन? त्यसदेखि बाहेक त अरू त सबैले प्राय हारेका छन्।
0: या नेता कार्यकर्ताहरूले लेख्न थालिसके या मैले तपाईँसँग कुरा गर्दै गर्दा भेट्दैछु एमालेभित्र शङ्कर पोखरेल अध्यक्ष योगेश भट्टराई महासचिवका रूपमा नेतृत्वमा आए पार्टीले केवल सन्तुलित मात्र होइन वैचारिक स्पष्टता संगठनात्मक मजबुती राष्ट्रिय राजनीतिमा निर्णायक प्रभाव सहितको एक अत्यन्त सशक्त र गतिशील कार्य समिति पाउने विश्वास
1: गरिएको छ। केही अर्थ छैन के अहिले अहिले के छ त भन्दाखेरि नेकपा एमाले महाधिवेशन गरेको एक वर्ष पनि भएको छैन। हामी जे होस् समीक्षा त अवश्य पनि हुन्छ पुनर्गठन पनि हुन्छ क्या। पुनर्गठन भनेको केपी शर्मा ओलीलाई हटाउने पुनर्गठन होइन। हट्ने हटाउने हो भनेदेखि त यो जो तिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वरिपरि बसेर जसले चाहिँ अब जे जे कामहरू गर्नुभयो त उहाँहरूको पनि त जिम्मेवारी होला नि। केपी शर्मा ओलीलाई थपक्कै एउटालाई हटाएर अर्को मान्छे कोही ल्याएर त्यसको समस्याको समाधान हुँदैन भन्ने छ कि
0: होइन। समीक्षा रिपोर्टमा चाहिँ अब उहाँको नेतृत्व अहिलेलाई विश्राम दिनुपर्छ भन्ने ढङ्गले आयो भने पनि तपाईँहरू तयार हुनुहुन्छ?
1: होइन विश्राम लिनुहुन्न, उहाँले लिनु पनि हुँदैन। उहाँले विश्राम लियो भने नेकपा एमाले छेद विच्छेद हुन्छ, नेकपा एमालेमा समस्या आउँछ। त्यसले गर्दाखेरि एउटा ठिक छ नि त त्यो एउटा चाहिँ एक खालको एक्जिट विभिन्न नेताहरू कसले विदा लिनुपर्छ कसले लिन्छ कसको नेतृत्वमा बनाउनुपर्छ भन्ने बहस छलफल गरेर त्यस पछाडि हुने कुरा हो क्या। त्यसले गर्दाखेरि अहिले चाहिँ केपी शर्मा ओलीले विश्राम लिनुपर्छ भन्ने कुरा कुनै पनि हालतले हुँदैन र त्यो कार्यकर्ताको भावना पनि होइन।
0: अल्पमत र बहुमत होला नि त केन्द्रीयमा होला सचिवालयमा होला अल्पमत बहुमत पुगिसकेपछि त छोड्नु पर्ने होला।
1: बहुमतको त भारी बहुमतले त्यो कुराहरू अगाडि बढाउँछ।
0: एघारौँ महाधिवेशनमा त भारी बहुमतै थियो होइन, अब चाहिँ के हुन्छ केन्द्रीय कमिटीमा?
1: भारी बहुमतले केपी शर्मा ओलीको नेतृत्वको विकल्प कसैले ल्याउँदैन र केपी शर्मा ओलीको विकल्प भनेको केपी शर्मा ओली मात्रै हो। लिन्छु तपाईँहरू अगाडि बढ्नुहोस् भनेर भन्नुभयो त्यो सम्भव छ। यो बहस गरेर केही फाइदा छैन। तपाईँले नेपाली बहसमा यो बहस चलाएर पनि यो केही हुनेवाला छैन।
0: किनभने
1: पार्टीमा पुनर्गठन आवश्यक छ, केही कमजोरी छन्, कमजोरीहरूलाई हामीले आत्मसात गर्नुपर्छ, जनताको बिचमा हामी फेरि पनि जानुपर्छ र हामी 2064 सालमा चाहिँ त्यत्रो ठुलो पार्टी हामी त 33 सिटमा त झरेका हौँ नि होइन। त्यस पछाडि त फेरि हामी त पहिलो पार्टी देशको चाहिँ सबभन्दा ठुलो पार्टी बन्यौँ। स्थिति त्यस्तो हुन्छ के। त्यसले गर्दाखेरि यो 21 सिटे पार्टी अहिले 182 सिटे भएको छ, त्यो 182 सिटे पार्टी 10 सिटमा पनि झर्न सक्छ के। त्यस्तो स्थिति हो।
0: भनेपछि अहिले
1: दम्ब नगरे हुन्छ, हामी अब चाहिँ जित्यौँ हामीले गऱ्यौँ भनेर त्यो जनताले अहिले हेरिराखेका छन्। कतिले हाम्रो भोट फिर्ता ल्याऊ भन्दैछन्, कतिले के गर्छन्, हामीले गल्ती गरेछौँ भनेर भोकल्ली आई भनिरहेका छन्। सबले के न हुन्छ भनेर घन्टीमा भोट हाले, अब अहिले आएर मान्छेले प्रायश्चित गरिरहेको अवस्था छ। त्यसले गर्दाखेरि परिस्थिति सधैँ एउटै हुँदैन, परिस्थिति बद्लिन सक्छ। त्यो बदलन बदलाउनका लागि चाहिँ नेकपा एमाले
0: तपाईँ त्यस्तो भन्दै हुनुहुन्छ देवेन्द्र दाहालजी? घन्टीले देश खाइसक्यो, जनताहरू चाहिँ घन्टीको आशामा छन्, अब देश चाहिँ बनाउँछ भनेर
1: तपाईँले के देख्नु भएको छ होइन? यसले त खाएको होइन, यो त आफै खिँदै गइरहेछ क्या।
0: राष्ट्रिय स्वतन्त्र पार्टी जनमजबुत भएर आउँदैछ।
1: अहिले अहिले तपाईँ चाहिँ जानु न, तपाईँ चाहिँ अब यहाँ उता होल्डिङ सेन्टरमा जानुहोस्, उता सुकुम्बासीलाई के अरे रात रातारात निकालेको, बालबच्चाहरू चिलबिल बनाएको, यो सब कुराहरू छ। त्यसले गर्दाखेरि अब यहाँ व्यापारीहरू बिजनेसम्यानहरू सबलाई चाहिँ धम्क्याउने कामहरू गरिरहेछ। अब अहिले त ठेकेदारका खुट्टा भाँच्ने अरे,
0: काम नगर्ने ठेकेदारका खुट्टा भाँच्ने भन्ने छ सरकारको मन्त्रीले नै भन्नु भएको छ अस्ति।
1: अब यस्तो खालको कुराहरू छ कि। अब अनि कसैले के भनेका छन्, कसैले चाहिँ अब बाँदरको कुरो गरेका छन्, कसैले चाहिँ अब त्यो संसदको रोस्टरमा गएर लाजमर्दो चाहिँ प्रस्तुति दिएका छन्, कसैले के गरेका छन्। त्यसले गर्दाखेरि अब प्रधानमन्त्रीजी चाहिँ अब देश हाँक्ने टोली भन्नुहुन्छ र तिनजनाको फोटो गर्नुहुन्छ, सदनमा आएर केही पनि बोल्नुहुन्न, सदनमा उठेका कुराहरू छन्, नेपालले पनि भारतको भूमि मिटेको छ भन्छन्। भारतीय एकजना कूटनीतिज्ञले गरेका बच्चा भन्दै थिए क्या नेपालका प्रधानमन्त्री, त्यो सुन्दाखेरि हामीलाई पनि एकदमै नराम्रो लाग्छ कि। प्रधानमन्त्री त नेपालकै प्रधानमन्त्री हो नि त, तर तर इन्डियाको त्यस्तो मान्छे कोही एकजना कुटनीतिज्ञले चाहिँ गरेका बच्चा भनेको नेपालीलाई मनपर्छ त, नेपालीलाई राम्रो लाग्दैन नि नेपालको प्रधानमन्त्री, त्यस्तो खालको छ क्या व्यवहारहरू। त्यसो हुँदाखेरि यो कुरा जनताले बिस्तारै बुझ्दै जानेछन् र यो कुरामा हामी ढुक्क छौँ कि हाम्रा केही कमी कमजोरीहरू रहेका छन्, ती कमी कमजोरीहरूलाई सच्याउँदै हामी अगाडि बढ्छौँ र यसमा ढुक्क भएर बसे हुन्छ।
0: होइन, अहिले एउटा कुरा अब क्लियर के पारिदिनुहोस् भने नेकपा एमाले भित्र ओलीको नेतृत्वको विकल्प भनेको ओली नै हो। अहिले अरूले महाधिवेशन सहाधिवेशन केही पनि हुँदैन, कसैले मुख नमिठ्याए हुन्छ, उहाँलाई नै अगाडि बढाउनु पर्छ भन्ने कुरामा क्लियर होइन तपाईँहरू?
1: एकदम क्लियर छ, क्लियर यसमा क्लियर छ। प्रदेश नम्बर एक हिजो अस्ति दुई दिन कार्यक्रम भएको थियो, त्यहाँ कार्यकर्ताले स्पष्ट सङ्केत के दिएका छन् भने पुनर्गठन भन्नाले कुनै केपी ओली अथवा एकजना कसैलाई हटाएर पुनर्गठन भन्ने कुरा लिएर आउनुभएको नि, तपाईँहरू नआउनुहोस्। अहिले पुनर्गठन सबैले आत्मसात गर्ने छोड्दाखेरि दोस्रो तेस्रो पुस्तालाई दिउँ न त भन्ने होइन भनेदेखि अब यो उही अब 72-73 वर्षको मान्छेलाई हटाएर 70 वर्षको मान्छेलाई ल्याउने अथवा 65 वर्षको मान्छेलाई ल्याउने हो भने त्यस्तो खालको पुनर्गठन हामीले चाहेको होइन भनेर कार्यकर्ताले त्यो खालको सन्देश दिइसकेका छन्। त्यसो हुँदाखेरि अब अहिलेको अवस्थामा केपी शर्मा ओलीको विकल्प भनेको केपी शर्मा ओली मात्रै हो र केपी शर्मा ओली ले मात्रै अब अहिले नेतृत्व गर्न सक्ने अवस्था छ। अरू कसैले नेतृत्व परिवर्तन गरेर नेतृत्व गरेर यो पार्टीलाई समन्वय गरेर अगाडि बढाउन सक्ने स्थिति नै छैन नि त अहिले त। त्यसको विकल्प पनि त तयार हुनु पर्यो पहिलो नम्बरमा।
0: अब विकल्प चाहिँ नेकपा एमालेमा धेरै विकल्पहरू छन् अहिले होइन, विद्यापति भण्डारी पनि सदस्य नवीकरणबाट आउनु भएको छ होइन,
1: त्यो विकल्प अहिले हुँदैन, त्यस्तो विकल्प
0: योगेश भट्टाईजीले अस्ति मसँगै भन्नुभएको छ मेरै कार्यक्रममा, भट्टाईजीले चाहिँ योगेशजीले पनि होइन म नेतृत्व गर्न तयार छु नेकपा एमालेमा, म सक्षम छु भन्नुभएको छ होइन।
1: होइन, ती भट्टराईजी ती बकबक गरिराखेका छन् होइन, उपमहासचिव भनेर पदमा बसेका छन्, त्यसले गर्दाखेरि त्यो ती कुराहरूलाई पनि हामी हेरिरहेका छौँ क्या, हामी कार्यकर्ताहरूले हेरिराखेका छौँ। त्यसो हुँदाखेरि त्यो
0: उहाँको क्षमता छ नि त, योगेश भट्टराईजीले चाहिँ बकबक मात्र होइन नि त, उहाँले त सक्नुहुन्छ नि त होइन पार्टी हाँक्नलाई,
1: के
0: सक्नुहुन्छ
1: उहाँले
0: पार्टी हाँक्न
1: सक्नुहुन्छ नि त?
0: अब
1: उपमहासचिवमा त उहाँलाई कार्यकर्ताले पत्याए हुनुभयो होइन, तर उपमहासचिवमा भइसकेपछि त उपमहासचिवको पदमा बस्नु पर्यो नि, त्यहाँ त्यो मिडियामा आएर चाहिँ कराउने होइन नि, त्यो त पार्टीको सङ्गठनभित्र पो बोल्ने कुरा हो त। म तयार छु, ऊ तयार छु, अब केन्द्रीय कमिटीको बैठक होला, केन्द्रीय कमिटीको बैठकमा तयार छु भनेर उभिनु पर्यो, केन्द्रीय कमिटीको बैठकले उहाँलाई तयारी भएर ल तपाईँ विकल्प हो भनेछ भने, निर्णय गरेछ भने त्यो विधिसङ्गत ढङ्गले कहाँ जानुपर्ने हो, कुन फोरममा गएर उहाँलाई त्यो अनुमोदन गराउनु पर्ने हो, गराउँला। होइन भनेदेखि यो उपमहासचिव भएर मिडियामा आएर त्यो कराउनुको केही पनि अर्थ छैन क्या, नगराउनुहोस् भन्छु उहाँलाई, त्यस्ता साथीहरूलाई म आफ्नो
0: हैसियतमा पाइन्छ नि त, कार्यकर्ताहरूले बोल्न पाइन्छ,
1: पाइन्छ, तर बाहिर मिडियामा बोल्ने होइन नि, मिडियामा जिम्मेवार मान्छेले त मिडियामा आएर चाहिँ बोल्ने त होइन नि त,
0: मिडियामा पनि धेरै कुराहरू बोल्नु पर्छ,
1: आफ्नो फोरममा बोल्ने हो, अस्ति सचिवालयको बैठक त त्यहाँ बोल्ने हो, अब केन्द्रीय कमिटीको बैठक भयो भने त्यहाँ बोल्ने हो, त्यहाँबाट हटाउन सकिन्छ भने हटाउने हो, अनि मिडियामा चाहिँ म फलाउनलाई हटाउँछु भन्दै हिँड्न पाइन्छ त, पाइँदैन नि त, त्यो त महाधिवेशनले चुनेको नेतृत्वलाई त्यो ढङ्गले चाहिँ अब त्यही कमिटीमा पार्टीमा बसेको जिम्मेवार मान्छेले भन्नमा सुहाउँछ त, मिल्छ त।
0: अब सरकारका गतिविधिहरू
1: विधान केको लागि चाहिँ अब त्यो त्यसो भएदेखि विधान किन बनाउनु पर्यो
0: होइन, अब हेर्दै जाउँ, केन्द्रीय कमिटीको बैठक पनि बस्दैछ होइन, त्यसको समीक्षा हुँदैछ, बादलजीको नेतृत्वको समीक्षाले कुन प्रतिवेदन ल्याउँछ, तर धेरैले भन्दैछन् अब ओली चाहिँ ओलीको शक्ति क्षीण हुँदैछ क्या,
1: ठिकै हो त, अब होइन केन्द्रीय कमिटीको बैठक होला, त्योभन्दा अगाडि बादलको नेतृत्वको यो समितिले चाहिँ
0: होइन, बादलजीको समितिको प्रतिवेदनले पनि अब ओलीजीको विकल्प नै खोजेर आउँछ, त्यसमा दुईमत छैन भन्ने आइरहेछ क्या नेता कार्यकर्ताहरूमा पनि,
1: विकल्प खोजेर आएछ भने विकल्पमा जाउँला न, कुन चाहिँ ठुलो कुरो हो त यो, तर अहिले नै त्यहाँ यो विकल्प फलानु हो भन्दै भन्नुपर्ने के जरुरी छ र, खासै जरुरी त छैन नि त, त्यहाँ एउटा प्रोसेसमा त गइसकेको छ नि, जब प्रोसेसमा गइसकेको छ भने हामी जस्ता जस्तो यो विभिन्न पदमा बसेका चाहिँ पदाधिकारीहरूले अहिले बोल्नु पर्ने किन, मिडियामा किन बोल्नु पर्यो, के जरुरी छ?
0: होइन, मिडियामा त बोल्नु पर्छ,
1: त्यो भइगयो नि, जुन त्यो बनेको छ, त्यो समिति बनेको छ,
0: बोल्ने नै मिडिया हो, बोल्ने नै मिडिया हो, पार्टीभित्र बोल्नै पाइन्न, कारवाही भइहाल्छ अनि एमालेभित्र
1: किन कारवाही हुन्थ्यो? सबैभन्दा बोल्न पाइने भनेको नेकपा एमालेमा हो क्या,
0: थाहा छ, नेकपा एमालेमा राम्रोसँग बोल्न पाइन्छ, बोल्नेलाई त भीमराव बनाइन्छ नि,
1: सबैभन्दा 200 मान्छे बढी मान्छेले बोलेका थिए, 2-300 मान्छेले बोलेका थिए क्या,
0: होइन, नेकपा एमालेभित्र बोल्नेलाई त भीमराव बनाइन्छ भनेर त एउटा उखानै चलिसकेका छन्।
1: भीमराव कोही पनि हुँदैन, भीमराव आफ्नै बुद्धिले गर्दाखेरि त्यहाँ पुगेका हुन् र
0: पार्टी अध्यक्षसँग प्रतिस्पर्धा गरियो भन्दैमा चाहिँ पाखै लाउन त हुँदैन नि त लोकतन्त्रमा, होइन, सम्मान गर्नुपर्छ नि त,
1: प्रतिस्पर्धा गर्नलाई त्यो गरेका छैन, त्यो किन किन गर्नु, आफैले चाहिँ अब विभिन्न ठाउँमा चाहिँ बोल्दै अनावश्यक कुराहरू गर्दै हिँडिसकेपछि मान्छे त पछि पर्छ नि त, त्यो स्वाभाविक हो।
0: अब सरकारले चाहिँ नयाँ एक्सन लिँदैछ क्या, भ्रष्टाचारीहरू एक पछि अर्को पक्राउ पर्दैछन् धमाधम, होइन, हिजो त संरक्षण गरेर राखिया रहेछ नि त धेरै भ्रष्टाचारीहरूलाई, होइन,
1: के गरेको छ, को भ्रष्टाचारी पक्राउ छ
0: अहिले देख्नु भएन, धेरै खोरमा करिब करिब करिब 26 अर्ब बिगो छ नि त, दीपक भट्टजी लगायतका बिचौलियाहरू सरकार बनाउने, सरकार ढाल्ने
1: भ्रष्टाचारको कुरा त यो इभी गाडी त छोडे नि, होइन त,
0: इभी गाडीमा त करका दर हेरफेर भएको कुरा आएको छ, छानबिन होला नि त्यसको बारेमा, त्यसको बारेमा चर्चा गरौँ,
1: करका दर हेरफेर आफू चाहिँ गर्ने, त्यस पछाडि उहाँ ऊ गरेर तपाईँहरूका फाइल खोल्छु भनेर चाहिँ रुष्टमा गएर चाहिँ बम्किने, यस्तो काम नै भइरहेछ, मान्छेलाई आफ्नो मान्छेको कुरालाई चाहिँ एउटा कथित आयोग बनाउने, आयोग के अरे समिति जस्तो बनाउने, अनि त्यो समितिले प्रतिवेदन दियो भन्ने सुदन गुरुङको देख्नु भयो नि तपाईँले, लाने काम भयो अरू होइन छ भन्ने कसले देख्यो, त्यो खोइ त्यो
0: मैले अच्युत प्रसाद भण्डारीजीसँग उच्च अदालतका पूर्व न्यायाधीशसँग समितिका संयोजकसँग कुरा गरे थिए मैले,
1: आफ्नो मान्छेको उसमा एउटा प्रतिवेदन बनायो, त्यस पछाडि ल यो त शुद्ध रहेछ भनौँ, अनि सुन पानीले छर्केर फेरि त्यो के अरे पदमा ल्यायो, यो नै गरिरहेछन्,
0: त्यो
1: स्टर्नबाजी
0: सुदन गुरुङ छानबिन गर्न बनेको समितिका संयोजक अच्युत प्रसाद भण्डारीजीसँग मैले कुरा गरेको छु,
1: भनेको पहिले पनि पक्राउ परेर जेलमा बसेका छन् कयौं, कयौं मान्छेहरू जेलमा छन्, कयौं मान्छे मुद्दा धाइरहेका छन्, त्यो पहिले पनि नभएको होइन क्या, यो सरकारले चाहिँ के किन गर्यो भन्ने खालको कुरा
0: होइन, राज्यका सम्पत्ति स्रोत साधनहरू त दुरुपयोग त भएका रहेछन् नि त, धेरै कतिपय फर्ता हुँदैछ, अहिले
1: भएर त अनि के अरे मुद्दा लाग्यो त,
0: होइन, धमाधम फिर्ता भयो नि त पैसा, होइन, रकमहरू
1: होइन, केही फिर्ता सिर्ता केही होइन, त्यो खालि के त भन्दाखेरि बनाउने कुराहरू चाहिँ प्रतिकूल भएका कुराहरूलाई अनुकूल बनाउँदै जाने, अर्कालाई धम्क्याउँदै जाने, यस्तो यस्तो ढङ्गले राज्य सत्ता चल्दैन क्या, यो सधैँभरि चल्दैन पनि,
0: होइन, अहिलेको अवस्थामा अच्युत प्रसाद भण्डारीजी यो सुदन गुरुङको छानबिन गर्न बनेको समितिका संयोजक उच्च अदालतका पूर्व न्यायाधीशले के भन्नुभएको थियो भने, हामीले दुधको दुध पानीको पानी ल्यायौँ बाहिर भन्नुभएको थियो क्या अस्ति मसँग, केही पनि भेटेन भन्नुभएको छ,
1: एउटा मन्त्रीलाई अथवा संसदको बारेमा प्रश्न उठिसकेपछि संसदीय छानबिन समिति पो बन्छ त, पहिले त संसदीय छानबिन समिति बनाएको थिए, पहिलेकाले पनि चोख्याउने काम त नगरेका होइनन्, गरेकै हुन् होइन, तर पनि संसदीय छानबिन समिति बनाउँथे नि, अब त्यो त्यो आफैले सरकारले एउटा समिति बनाउने अनि त्यो सरकारका मान्छेलाई छानबिन गर्ने, त्यसरी लडाइ रहेनछ भन्ने यो खालको नाटक चाहिँ वास्तवमा भन्ने जनताले राम्ररी बुझेका छन् के,
0: अहिले सुशासनतिर छैन सरकार,
1: होइन, सुशासन त अब सुशासन के को सुशासन छ त, यहाँ यहाँ कसरी सुशासन ल्याएको छ त, सुशासन त्यस्तो हुन्छ, सुशासन जस्ताको तस्तै भएको छ, मान्छेलाई चाहिँ अब खुट्टा भाँच्छु ढाड भाँच्छु भनेर सुशासन आउँछ,
0: होइन, खुट्टा भाँच्न पाइँदैन है देवेन्द्र दाहालजी, कसैको पनि खुट्टा भाँच्न पाइँदैन, अपाङ्ग बनाउन पाइँदैन जबरजस्ती, त्यसमा त सबैको विरोध छ नि त, निर्माण व्यवसायहरू खुट्टा जोगाउ अभियानमा लागिसकेका छन्,
1: सुशासन आउँछ त भने,
0: होइन, निर्माण व्यवसायहरूले खुट्टा जोगाउ अभियान सुरु गरिसकेका छन्, होइन, खुट्टा चाहिँ भाँच्नु हुँदैन मन्त्रीले, होइन, तर ढिलो गरी काम गर्ने, ठेक्का लिएर चाहिँ अलपत्र छोड्ने, होइन, जनतालाई शास्ति दिनेहरूलाई चाहिँ कानुनी कडकारमा उभ्याउनु पर्छ नि त, होइन,
1: कानुनी कडकारमा हामीले उभ्याउँदै थियौँ, कयौँलाई हामीले कारवाही पनि गरेका थियौँ, कयौँको ठेक्का पनि तोडेका,
0: तपाईँ पनि भौतिक पूर्वाधार मन्त्री होइन त पूर्व,
1: तपाईँले
0: खुट्टा भाँच्छु त भन्नुभएको थिएन नि होइन त्यो बेला
1: मैले खुट्टा भाँच्छु भनेको थिइनँ, तर पनि मैले कडाइका साथ काम गर्नु पर्यो, काम नगर्ने हो भनेदेखि कारवाही हुन्छ, कानुन अनुसार कारवाही हुन्छ भनेर भनेको थिएँ। गर्ने पनि त्यही नै हो होइन,
0: कारवाही गर्नु भएन,
1: कानुनी राज्यमा गर्ने चाहिँ त्यही हो। अब तर पनि कयौँ मान्छेहरू चाहिँ अब अटेरी गर्ने के गर्ने गरी कामहरू त गरेकै छन्। त्यसलाई त स्वाभाविक रूपले निश्चित रूपले अब कानुनी कारवाहीको दायरामा ल्याउनु पर्छ, तर पनि खुट्टै चाहिँ भाँच्न पाइँदैन क्या।
0: हस् देवेन्द्र सर, तपाईँको महत्त्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: 93.2 स्वदेश एफएम। नमस्कार, म देवनारायण शाह, स्वदेश एफएमको कार्यक्रम समय सन्दर्भको अर्को एक बसाइमा स्वागत छ। बागमती प्रदेशको आर्थिक वर्ष 2083-84 को बजेटमा माडीका निम्ति 10 लाखदेखि 3-4 करोडसम्मका धेरै योजनाहरू परे, विभिन्न शीर्षकमा योजनाहरू छन् र त्यो बारेमा कुराकानीका निम्ति आज हामीसँग हाम्रो स्टुडियोमा बागमती प्रदेश सभा सदस्य जो बागमती प्रदेशको कृषि शिक्षा र स्वास्थ्य समितिका सभापति पनि हुनुहुन्छ ठाकुर ढकाल हुनुहुन्छ। ठाकुरजी स्वागत छ यहाँलाई।
3: हस् धन्यवाद।
2: धेरै शीर्षकमा थुप्रै बजेट देख्दै गर्दा नाक चाहिँ ठुलै भएर आउनुभएको जस्तो छ।
3: छैन, माडीमा धेरै आवश्यकताहरू छन्। यहाँको चाहिँ नि 42 त माडी नगरपालिकाभित्र खोला मात्रै छन्, तिनको तटबन्धनको समस्या, त्यो 42 खोलाबाट चाहिँ नि ओल्लो गाउँ र पल्लो गाउँ जोडिएर चाहिँ नि त्यहाँ एउटै परिवारको खोलापारीपट्टि छोराको घर, खोलाबारीपट्टि बाउको घर, त्यो अवस्थामा भएका चाहिँ नि बस्तीहरू छन्। र त्यसको साथसाथै चाहिँ नि यता चारैतिरबाट जङ्गलले घेरिएको, जङ्गली जनावरले चाहिँ नि यहाँका जनताहरूलाई पीडा दिइरहेको, र त्यस पछाडि यी खोलाहरूको कटानले गर्दाखेरि विगतदेखिबाट चलेका परम्परागत रूपबाट चलेका कुलाहरूलाई निरन्तरता गर्न नपाउँदाखेरि सुक्खाग्रस्त अवस्था सृजना भएका यी विविध समस्याको बिचको माडीमा तपाईँले अहिले जति योजनाहरू देखिराख्नु भएको छ त्यो योजना पुरानो उखान अनुसारबाट भने हात्तीको मुखमा जिरो जस्तै हो, तर बाहिरबाट हेर्दाखेरि ओहो धेरै परे भन्ने खालको देखिराखिएको
2: छ। चितवन जिल्लामै धेरै चाहिँ माडीमै रहेछ नि त।
3: करिब करिब त्यो चाहिँ नि त्यस्तो स्थिति देखिन्छ चितवन जिल्लामा। अब चाहिँ नि अहिले सरकारमै भएका पार्टीको चाहिँ नि नेताहरू हुनुहुन्छ, जसमध्येबाट चाहिँ नि उहाँहरूको चाहिँ निर्वाचन क्षेत्रमा भन्दा पनि यो चाहिँ नि हाम्रो चितवन 3 निर्वाचन क्षेत्रमा अब चाहिँ नि सबै माननीय चाहिँ नि मन्त्रीज्यूहरूले, मुख्यमन्त्रीज्यूले, अर्थमन्त्रीज्यूले, दलका नेताहरूले सबैले चाहिँ नि यो माडी अलिकति विकट छ, यसलाई हामीले अलि ध्यान दिनुपर्छ भनेर सबैले भनिदिनु भयो, त्यसको कारणले गर्दा नै यहाँ अलि बढी बजेट देखिन्छ।
2: तर तपाईँ माडी क्षेत्रमा रहेर जहाँ बिलङ गर्नुहुन्छ त्यहाँका केही क्षेत्रहरूमा त बजेट परेन भन्ने ठुलो गुनासो पनि छ। बाँदर झोला जो तपाईँले भोट ब्याङ्क भन्नुहुन्छ त्यहाँ बजेटको भाव पनि पुगेन होइन, अरू जुन मुख्य कोर एरियामा चाहिँ तपाईँको बजेट नपुग्नुको कारण चाहिँ के?
3: अब त्यसलाई कारण केही पनि छैन, त्यसको कतिपय संयोगका कुराहरू छन्, अब कतिपय चाहिँ नि आवश्यकताका कुराहरूले पनि हुन सक्दो रहेछ। जस्तै अहिले हाम्रो बजेटको मुख्य फोकस भनेको चाहिँ नि पुलहरूमा छ, तपाईँले देख्नु नै भएको छ 8 पुलहरूलाई बजेट विनियोजन भएको छ, र त्यस पछाडि गएर चाहिँ नि माडीको एउटा किसिमले धार्मिक क्षेत्र र पर्यटकीय क्षेत्रहरूलाई अलिक बढी चाहिँ नि फोकस गरिएको छ, जसले गर्दा माडीमा एउटा यहाँको दिगो विकास र यसलाई चाहिँ नि माडीलाई स्थायित्वमा लैजानको लागि चाहिँ नि हामीले कृषि र पर्यटनलाई प्रवर्धन गर्न सकिनौँ भने माडीको बस्ती चाहिँ नि यहाँबाट अगाडि बढ्न सक्दैन। त्यस कारणले गर्दा ती क्षेत्रहरू र शिक्षामाको क्षेत्रमा केही चाहिँ गर्दाखेरिको स्थितिमा तपाईँले
2: शिक्षामा, पर्यटनमा, कृषिमा, पुलपुलेसामा, खेलकुदमा सबैतिर बजेट छ, तर बाँदर झोला जहाँ चाहिँ तपाईँले धेरै पटक बोल्नुभयो, प्रतिबद्धता गर्नुभयो, कमिटमेन्ट गर्नुभयो, त्यहाँ चाहिँ बजेट परेन क्या?
3: बाँदर झुलामा बजेट नपर्नको चाहिँ नि कारण मैले तपाईँसँग भन्दिनँ, म पछि चाहिँ नि भन्छु, त्यसका चाहिँ नि अन्तर्यहरू अलिक फरक छन्। म बाँदर झुलाका जनताहरूसँग पनि गएर चाहिँ नि बस्दछु, त्यहाँ अहिले बजेट नपर्नको कारण के हो,
2: किन गरिएन भन्ने कुरा। अनि तपाईँले म भन्दिनँ भनेर कहाँ सुख पाउनुहुन्छ, के हो बाँदर झुलामा तपाईँले बोल्ने? होइन, म बाँदर झुलालाई एकदमै अगाडि लान्छु, कहिले
3: मैले यो कुरो तपाईँसँग अहिले गर्न खोजिराखेको थिइनँ। अहिले चाहिँ नि नेपाल सरकारले जुन पोलिसी लिइरहेको छ सुकमवासी बसोबास भएका क्षेत्रहरूको बारेमा, बाहिर चाहिँ त एउटा खालका चाहिँ नि कुराहरू छन् सुकमवासीहरूको बारेमा, धेरै चर्का कुरा भइराखेका छन्। तर अन्तरायमा चाहिँ नि अहिले पनि माडी नगरपालिकाभित्रका सुकुम्बासीहरूको तथ्याङ्क र यहाँको चाहिँ नि बारेमा सरकार पोजिटिभली अहिले जहाँ जहाँ जसरी बस्नु भएको छ त्यो सुकुम्बासीहरूलाई त्यही ठाउँमा नापी गर्ने पोजिसनमा छैन। त्यसका एक दुईवटा तथ्यहरू मैले फेला पारेको छु, जो मध्ये अहिले बाँदर झुलामा इआइए केही समय रोकियो त्यो बाटो ल्याउनको लागि, र केही समय रोकिसकेपछि विभिन्न ठाउँहरूबाट विभिन्न किसिमका पहलहरू भइसकेपछि अहिले त्यो बाटो फेरि इआइए हुने स्थितिमा छ। ती लगायतका अरू धेरै कुरा छन्, म अहिले तपाईँको अगाडि यति मात्रै राख्दछु।
2: अनि यो सबै कुराहरू अगाडि बढ्दै गर्दाखेरि कार्यान्वयनको पक्षमा के हुन्छ? एउटा समग्र पालिकाकै जुन बजेट र कार्यक्रमभन्दा बढी चाहिँ प्रदेशबाट आउने छ आएको छ होइन, बजेटहरू त थुप्रै छन् तर त्यसलाई डे टु डे काम गर्नुको निम्ति कर्मचारी संयन्त्र त्यसको अनुगमन संयन्त्रहरू उहीँ हेटौँडै पुग्नुपर्ने हुन्छ, त्यसको व्यवस्था के छ?
3: होइन, त्यसको अहिले हाम्रो चाहिँ नि प्रदेशको उसबाट कतिपय योजनाहरूलाई 10 लाखभन्दा तलकोलाई चाहिँ नि स्थानीय तहहरूमा पठाउने भन्ने पोलिसीगत रूपबाट निर्णय चाहिँ नि त गरियो, तर कतिपय योजनाहरू निरन्तरतामा भएका 10 लाखकै रहेछ भने पनि फेरि जुन इकाइबाट चाहिँ काम भइराखेको छ त्यही इकाइबाट काम गर्ने भन्ने अनुसारबाट भए हो न। अहिले तपाईँले चाहिँ माडी नगरपालिकामा गएर हेर्नुभयो भने यहाँ चाहिँ नि सशर्त अनुदानमा चाहिँ विगतमा भन्दा अलि बढी नै आएको छ, त्यो किसिमले चाहिँ पठाइएको छ सानोहरू त्यहीँबाट कार्यान्वयन गर्ने भनेर। तर निरन्तरतामा एउटा चाहिँ ठाउँमा एउटा भवन गत वर्ष चाहिँ नि प्रदेशको चाहिँ बजेटबाट हेटुडाबाटै अथवा त्यहाँको कार्यान्वयन इकाइबाट गरिया रहेछ भने त्यसको अधुरो रहेछ भने त्यो बजेटलाई त्यहीँ पठाउने किसिमले गरिएको छ। र अहिले मूलत गत वर्ष चाहिँ 50 लाखसम्मको चाहिँ नि योजनाहरूलाई चाहिँ नि उपभोक्ता समिति मार्फतबाट गराउने भन्ने थियो भने अहिलेको कार्यविधिमा चाहिँ नि 10 लाखभन्दा माथिका योजनाहरूलाई चाहिँ नि ठेक्का चाहिँ नि प्रक्रियाबाट गर्ने भन्ने भएपछि यो आर्थिक वर्षसम्मको भन्दा अलि सहजतामा चाहिँ ती कामहरू सम्पन्न हुन सक्दछन्।
2: यो बजेट पार्ने चाहिँ विधि के हुँदो रहेछ, जुन शीर्षकमा पनि माडी माडी माडी भनेर जुन बजेट छ
3: हजुर
2: होइन, त्यही कुरा भरतपुरतिर राप्तीतिर खैरेनीतिर हेऱ्यो भने खासै धेरै भेटिँदैन, यो चाहिँ के छ? यसको ट्रिक्स हुँदो रहेछ कि पहल हुनु हुँदो रहेछ कि अथवा पहुँच हुँदो रहेछ कि अथवा चाहिँ के हो भित्र?
3: अब यसको चाहिँ नि प्रमुख कुरो भने त सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पोजिटिभ हुनु पर्यो। मैले देखाएको कुरो भनेको जति जुन जुन मन्त्रालयबाट छ, जस्तै तपाईँले देखे हेर्नुभयो भने हाम्रो यहाँ चाहिँ नि सामाजिक विकास मन्त्री यहाँ आउनुभयो होइन, यहाँ आएर चाहिँ नि हेर्नुभयो, भौतिक पूर्वाधार मन्त्री यहाँ आउनुभयो उहाँले आएर हेर्नुभयो, कृषि मन्त्री यहाँ आउनुभयो र उहाँहरूको चाहिँ नि मन्त्रालयहरूबाट त्यो अनुसारबाट बजेट उहाँहरू चाहिँ नि यहाँ आउनुभयो, हामीले यहाँको स्थिति हेर्न हिँड्नुहोस् न, कम्तीमा त्यहाँको समस्या के हो तपाईँले त्यहीँ स्थलगत रूपबाट बुझ्नुपर्छ भनेर अस्ति भर्खरै चाहिँ नि भौतिक पूर्वाधार मन्त्री आउनुभयो परियु खोलाको किनारमा। विगत लामो समयदेखि फेरि हामीले के गर्यौँ भनेदेखि चेपाङ चाहिँ नि आवास कार्यक्रम भनेर भन्यो, 2टा घर 3टा घर बनाइदियो छोडिदियो, यसलाई त्यो नगरौँ, कम्तीमा पनि एउटा नमुना बस्ती गरौँ न। म माडी नगरपालिकाको मेयर छँदाखेरि माथि एउटा नमुना चेपाङ नमुना बस्ती बनाएको छु, हेर्ने हिँड्नुहोस् त भनेर मन्त्री आइसकेपछि अनि हेर्नुभयो र त्यहाँ हेरिसकेपछिको स्थितिमा अहिले 3 करोड रुपियाँ एकै ठाउँमा चाहिँ नि छ होइन, अनि यता क्याम्पसमा आइसकेपछि यहाँको स्थिति यस्तो छ भनेर भनिसकेपछि मन्त्रीले सामाजिक विकास मन्त्रीले हेरेपछि यहाँ स्थिति यो छ भनेर कन्भिन्स भइसकेपछि त्यो अनुसारबाट चाहिँ नि यहाँको समस्यालाई ल्याएर देखाउने कुरोमा मैले मात्रै गरेँ भन्ने खालको कुरो कसैले गर्छ भने त्यसमा म चाहिँ नि सहमत छैन।
2: मैले
3: प्रयत्न गरेँ चाहिँ नि नगरपालिकाको चाहिँ नि टिमले प्रयत्न गरे होला, अरू राजनीति दलका साथीहरू सबैको साझा प्रयत्न हो, यसमा मैले मात्रै हो अरू त कोही होइनन् भनेर भन्छ भनेदेखि त म त्यो मान्दिनँ। अब हामी सबैको साझा प्रयत्नले यहाँको चाहिँ नि विकासको सन्दर्भमा सबैले प्रयत्न गऱ्यौँ पहल गरौँ, सबैको कुरा चाहिँ नि फेरि मन्त्रीज्यू मुख्यमन्त्री लगायत सबै मन्त्रीज्यूहरूले सुनिदिनुभयो, सुनिसकेपछि बजेट आयो। यसलाई चाहिँ नि होइन अरूले त यहाँ केही गर्न खोजिएको थिएन मैले गर्न खोजिया हुँ भनेर त्यो स्ट्यान्ड बाज गर्न मलाई जरुरी छैन, आवश्यकता यहाँ छ सबैले प्रयत्न गर्नु।
2: माडी क्षेत्रको निम्ति त्यस अगाडि 4 वर्ष अगाडि अब तपाईँ चुनावमा उठ्दै गर्दा यो त्यो गर्छु भनेर जुन प्रदेशमा तपाईँको कमिटमेन्ट थियो, घोषणा पत्र थियो यहाँको अथवा आफ्नो प्रतिबद्धता थियो, कति पुरा गरेँ कति बाँकी छ भन्ने लाग्छ यहाँलाई?
3: पहिलो कुरो त म चुनावमा घोषणा पत्र बनाउने कुरामा चाहिँ नि नेताहरू चाहिँ नि सङ्घीय नेताहरूको होस् अथवा चाहिँ नि प्रदेशको नेताहरूको होस् त्यसमा म विरोधी, किनकि वस्तुगत अवस्थाले के आवश्यकता हुन्छ त्यसको आवासमा अब चाहिँ विकास गर्ने भनेको, र मैले जहाँसम्म सम्झेसम्मको किसिमले चाहिँ नि यहाँ गर्नुपर्ने कुराहरू भनेर जुन सोचिराखेका छु त्यो कुराहरू मैले गरेका छु भन्ने लाग्छ मलाई। मैले त्यतिखेर पनि भनेको मान्छेको यहाँको कनेक्टिभिटी स्थायी विकासको भनेको चाहिँ नि हामीले पुलहरू नै हो भनेर मैले भनेको थिएँ। मेरो कार्यकालभरिमा मैले माडीमा 20 पुल पुर्याएर छोड्ने भन्ने मेरो लक्ष्य हो, म 20 भन्दा माथि नै बनाउँछु मैले, त्यो मेरो आफ्नो लक्ष्य। जस्तै मैले अब दुर्घटना भयो भनेदेखि छुट्टै कुरो, म अहिले तपाईँलाई घोषणा गरेँ आउँदो वर्ष मेरो 15 चाहिँ नि माडी नगरपालिका अहिले घोषणा गर्छु म मन्त्रीज्यूहरूसँग कसरी भन्नुपर्छ अथवा कहाँ के जानुपर्छ, 15 चाहिँ डिप बोरिङ आउँदो वर्ष हाल्छु क्या मेरो अहिलेदेखिको लक्ष्य भनेको। त्यस पाउनाले मैले जे गर्नुपर्छ भने एउटैमा मात्रै गएपछि त्यसलाई आउटपुट आओस् न त्यो अनुसारबाट गर्नुपर्छ भने हो, त्यो अनुसारबाट मैले प्रयत्न गरिराखेको छु। सबै कुरा पुरा हुन त गाह्रै पर्छ हाम्रो यहाँको चाहिँ नि अर्थतन्त्रको चाहिँ नि जुन अवस्था छ यसको कारणले गर्दाखेरि।
2: अब अन्तिममा तपाईँको आफ्नो मेयर हुँदाको कार्यकाल त्यस पछाडि पनि तपाईँको एक सूत्रीय टाइपकै कुरा आउँथ्यो जङ्गलभित्रको बाटो, अहिले भने नयाँ सरकार बनिसकेपछि थोरै अगाडि बढ्न खोजेको हो कि बजेट परेको हो कि अवस्था छ, तपाईँ चाहिँ अहिले आशावादी हुनुहुन्छ नि?
3: जङ्गलको बाटो 3.7 किलोमिटर सम्भावना छ यसलाई चाहिँ तपाईँले ठ्याक्क सोधिहाल्नुभयो। 2079 तपाईँ चिठी हेर्नुहोस्, 2079 लगातार पत्र गएर अहिले पनि तपाईँले त्यो ठ्याक्कै त्यो चिठी हेर्नुभयो भने ध्रुव पोस्टसम्मको लागि चाहिँ इआइए गर्नको लागि त्यो चिठीलाई गएको केपी शर्मा ओलीको प्रधानमन्त्री भएको बेलामा भदौमा चाहिँ नि त्यो टेन्डर भएको छ इआइएको। अहिलेको चाहिँ नि सरकारले गरेको भनेर कसरी भन्छ भने त्यो इआइए भदौको चाहिँ नि 12 कि 13 टेन्डर भएको छ, त्यो टेन्डर अनुसारबाट कन्सल्टेन्सीले चाहिँ नि पारेको छ र त्यही कन्सल्टेन्सीले इआइए गर्दैछ। त्यो ध्रुव पोस्टसम्म मात्रै इआइए हुन्छ, कुरा बुझ्नु भयो नि? त्यहाँभन्दा उता इआइए हुँदैन अहिले। त्यो ध्रुव पोस्टसम्म इआइए भयो भने त्यो इआइए भइसकेपछि युनेस्कोले चाहिँ नि ओके गर्यो भने चाहिँ नि त्यो 3.5 किलोमिटर बाटो करिब करिब पिच हुन सक्ने सम्भावनातिर छ। तर त्यसलाई के गर्छन् भनेर हेर्नुभन्दा नि मैले त चाहिँ नि हाम्रो आवश्यकता महसुस गर्नुभयो भने अनि सहकार्य गर्न खोज्नुभयो भने अब यहाँका राजनीतिक दलहरूको कुरा होस् अथवा चाहिँ नि हाम्रो यहीँबाट जित्नुभएको माननीय मन्त्रीज्यूसँग पनि सहकार्य गरेर जति सकिन्छ त्यतिसम्म बनाउने हो। त्योभन्दा माथिको 4 किलोमिटर नै हामीले बनाउँछौँ भने भन्नुहुन्छ भने त्यो मूर्खता हो। अब होइन बनेछ भने मैले म मूर्ख रहेछु भन्दा त्यतिखेरै बनाउँला।
2: अनि अन्तिममा आजकल तपाईँ सामाजिक सञ्जाल धेरै चलाउनुहुन्छ, टिकटक फेसबुकमा अनसन्ट लेख्नुहुन्छ, गाली पनि धेरै खानुहुन्छ, होइन यो धेरै गाली खान थाले भयो म नलेखौँ भन्ने लाग्दैन भने?
3: मैले चाहिँ नि पञ्चायतले मलाई विरोधनगर भनेर समातेर लिएर जाँदाखेरि त बाँच्ने कि मर्ने भन्दा म मर्न तयार छु, तर अन्यायको पक्षमा चाहिँ नि म समर्थन गर्न सक्दैन, अन्यायको विरुद्धमा म मर्न परे पनि बोल्छु भनेर मलाई प्रहरीले अगाडि राखेर त मर्ने कि बाँच्ने भन्दा म मर्न तयार छु तर अन्यायको समर्थन गरेर बस्दिनँ भन्नु भने हो। अहिलेको सरकारको मैले विरोध गरेका छैन र कसैको अन्डरस्ट्यान्ड पनि छैन, जे भइराखेको छ। जस्तै हिजो मैले सुनिराखेको छु नेपालको एउटा कुनै भूभागमा चाहिँ भारतीय हेलिकप्टर ल्यान्ड भयो भनेर भन्दा त्यो सरकारले चाहिँ त्यसको विरुद्धमा बोल्नु पर्छै पर्दैन, क्याबिनेट त निर्णय गर्नुपर्छै पर्दैन। मलाई अहिले पनि त्यो खालको भयो भने त्यस्ता कुरा भनेको हाम्रो अन्तर्राष्ट्रिय उत्सव अनुसारबाट कुनै पनि मित्र राष्ट्रमा गएर चाहिँ नि ल्यान्ड हुनुपर्छ भने त्योसँग इजाजत लिएर ल्यान्ड हुनुपर्छ, त्यो नभइकन इन्डियाको चाहिँ हेलिकप्टर ल्यान्ड भएको छ भने सरकारले इन्डियालाई खबरदारी गर्नुपर्छ। त्यो कुरो म नबोल्ने त्यसो हुँदाखेरि मैले गाली खान्छु भनेर, त्यस कारणले गर्दा म त्यस्ता कुराहरू म बोल्छु, म सधैँ बोल्छु। मैले जति गाली खाए पनि त्यो मलाई चाहिँ फेरि के हुन्छ भने मल पनि हुन्छ, मैले चाहिँ नि गल्ती गराएर रहेछु भने सचिने अवसर हुन्छ, राम्रो काम गराएर रहेछु भने साथ सम्पर्क सहयोग पाउँछु।
2: मोनिटाइजेसनको प्रभाव होला नि?
3: मलाई मोनिटाइजेसन गरेर त्यहाँबाट आउला 2 आएर खानुपर्ने छैन, म त्यस्तो गर्ने भएको भए म धेरै उयो गर्थेँ, मेरो आफ्नै चाहिँ अहिले त मलाई बागमती प्रदेश सरकारले दिइराखेको छ बिहान बेलुकी खाना भात पुग्ने गरेर, भोलि सरकारले चाहिँ नि दिन छोडिसकेपछि पनि म अहिले अस्ति पनि घोषणा गरिसकेको छु मेरो घरमा चाहिँ नि लिएर आएर चाहिँ नि त्यो ड्रागन फ्रुटको पिलरहरू गाडिसकेको छु मैले, अब अहिले भदौमा म रोप्दैछु। मैले चाहिँ नि सरकारले मलाई छोड्दाखेरि त्यो ड्रागन फ्रुट टिपेर मेरो खेता धान काटेर मलाई खान पुग्छ, म त्यो श्रम गरेर खाने मान्छे हौ, अहिले पनि मलाई त्यसमै विश्वास।
2: हस् धन्यवाद कुराकानीको लागि।
3: हुन्छ हस् धन्यवाद, तपाईँले पनि आज आएर चाहिँ नि हाम्रो बागमती प्रदेशको सरकारको चाहिँ नि बजेटको बारेमा चाहिँ नि थोरै जनतालाई सुसूचित हुने अवसर दिनुभयो, यसको लागि तपाईँलाई पनि धन्यवाद।
2: आज कुराकानी रहनु भयो बागमती प्रदेश सभा सदस्य र प्रदेशका कृषि स्वास्थ्य र शिक्षा समितिका सभापति ठाकुर ढकाल उहाँसँगको यो कुराकानी सँगै आजको समय सन्दर्भ यति नै प्रविधिका शक्ति आजका अतिथि ठाकुर ढकालजी र म देवनारायण शाह हामी सबै बिदा हुन्छौँ।
4: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेकपा एमालेकी नेत्री राष्ट्रिय सभा सदस्य एवं पूर्व मन्त्री राम कुमारी झाँक्री। आउनुहोस् सुरु गरौँ राम कुमारी झाँक्रीसँग जनता जान्न चाहन्छन्। राम कुमारी झाँक्रीजी जनता जान्न चाहन्छन् म स्वागत छ यहाँलाई।
5: धन्यवाद।
4: बालेन सरकारले एक्सन गरेको गरेछ तपाईँहरू चाहिँ रियाक्सन गरेको गरै हुनुहुन्छ। महावीर पुन सहित 183 सांसदहरूको समर्थन बालेन सरकारलाई छ अनि तपाईँहरू 25 सिट लिएर मचिराख्नुहुन्छ चचौई गर्दै।
5: 183 सिट त वास्तविकता हो 25 सिट पनि वास्तविकता हो तर पार्लियामेन्टमा आफ्नो भूमिका हुन्छन्। भूमिका अनुसार अपोजिसनमा हुँदा र सत्ता पक्षमा हुँदा फरक भूमिका हुन्छन् तर नेकपा एमाले त्यस्तो निर्लज्जतापूर्ण अपोजिसनको भूमिकामा पनि छैन। हामीले गर्नुपर्ने जनताको प्रतिनिधि हो नि त हामी अनि सत्ता जहिले पनि जनताको विरुद्धमा प्रयोग भयो भने सत्ता जनताको राष्ट्रको विरुद्ध प्रयोग भयो भने खबरदारी गर्ने चाहिँ प्रतिपक्षले भएको कारणले गर्दाखेरि हामीले केही भूमिका निर्वाह गरेका छौँ तर त्यति पनि त्यति धेरै पनि होइन किनकि यो चाहिँ भर्खर यो सरकार मधुमासमै छ र यही बिचमा भर्खरै मात्रै हाउस खुलेको भएर त्यति धेरै हामीले केही गरेको पनि छैन।
4: रियाक्सनको आउटपुट चाहिँ के त त्यही अस्थिरता सरकारलाई काम गर्नु नदिने भाजो हाल्ने त्यही भनेर चित्रित गर्छन्।
5: होइन त्यो त विगतमा पनि अहिले यसो हुन्छ अहिले त कसले के गरेको छ भन्ने कुरा सब रेकर्डेड छ भर्चुअल्ली छ हात हातमा मान्छेको छ होइन त्यसले गर्दा हामीले के गर्यौँ कसो गर्यौँ भन्ने सबै सायद जजमेन्ट छ होला। त्यसले गर्दाखेरि यो के हो भने अपोजिसनले विरोध गर्यो भने कुनै जायज कुरामा जनतालाई जागृत गर्ने अवेरनेस सिर्जना गर्ने पनि काम हो। जस्तो प्रधानमन्त्री बालन शाहको अभिव्यक्तिप्रति चाहिँ हामीले संसदमा अलिकति रियाक्ट मात्रै गऱ्यौँ तर जनताले बुद्धिजीवीले प्राज्ञिक वर्गले अनि त्यही लेखक साहित्यकार पत्रकार विज्ञ सबैले त्यसको बारेमा आफ्ना ओपिनियन राख्नुभयो। पूर्व ब्युरोक्राट्सहरू सेना प्रहरी जङ्गी सबै क्षेत्रका रिटायरमेन्टहरूले कुरा गर्नुभयो नि त त्यस कारण के भने उहाँहरूले गरेको कुरो बाहिर हुन्थ्यो त्यो कुरालाई हामीले प्रतिनिधित्व गरेर पार्लियामेन्टमा बोले हो नि त।
4: तपाईँहरू प्रतिपक्षमा हुनुहुन्छ तपाईँहरूको काम भने चाहिँ जनतालाई वितृष्णा जगाउने अनि निराश बनाउने मात्रै होइन नि त आशाको फुल बाल्ने हो नि।
5: मेरो तर्फबाट त कहिले पनि त्यो जनतामा निराशा सिर्जना गर्ने त्यस्तो काम चाहिँ कहिले पनि मेरो तर्फबाट भएन किनकि मैले मेरो केही पार्टीभित्रका इन्टर्नल एउटा कन्फ्लिक्टहरूमा परेका केही कन्ट्रोभर्सीलाई मान्छेले अगाडि ल्याइरहन्छन् त्यो एउटा निश्चित समय थियो भन्ने कुरा मैले भनिहालेँ। बाँकी होइन यो देश जम्मै भ्रष्टाचारले लटपटायो भन्ने कुरामा पनि म सहमत हुँदिनँ। भ्रष्टाचार भाषन् तर भ्रष्टाचार आम रूपमा भाषा कि भ्रष्टाचार गर्नेलाई त कारवाही गर्न सकिन्छ नि त भन्ने मान्छे नै हो। हिजो सत्ता पक्षमा हुँदा पनि प्रतिपक्षमा हुँदा पनि आज पनि म त्यही भूमिका नै गर्ने मान्छे हो। त्यसले गर्दाखेरि मेरो तर्फबाट निराशा भन्ने चिजै हुँदैन। जस्तो जे राइट हो त्यो कुरालाई हामीले समर्थनै गर्छौँ जे कुरा गलत हो करेक्सनै गर्नुपर्छ त्यस्तो कुरालाई गर्ने हो।
4: एमाले चाहिँ किन यति धेरै उत्तेजित र आक्रामक भएको किन आगो कलेको त्यही कुरालाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको प्रस्तुति हेर्नुहोस् अनि काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको रोस्टममा उभिएर उहाँले दिनुभएको भाषण म स्मरण गराउन चाहन्छु।
5: त्यो चाहिँ एकदम गजब थियो उहाँको।
4: उहाँले भन्नु पनि भएको छ
5: हैन त्यो चाहिँ
4: म हिँड्ने बाटोमा त्यति धेरै काँडा पनि नरोप्नु भोलि के थाहा
5: बाटो हुँदै मलाई भेट्न आउनुहुन्छ
4: तपाईँ पनि त्यही बाटो हिँड्नु पर्ने हुन सक्छ
5: हैन मलाई
4: रचनात्मक हिसाबले पनि सकिँदो रहेछ नि
5: हैन एकदमै राम्रो के छ त्यो त शैली हुन्छ होइन यही जनता जान्न चाहन्छन् कार्यक्रममा यति राम्रो ऋषिजीले शालिन गालामा हात लाएर प्रश्न सोधेको नि त हुन्थ्यो नि होइन भन्न अडियन के अरे त्यो गेस्टले भन्न चाहे जति कुरा आफ्नो पोडकास्टमा जस्तै भन्न दिए पनि त हुन्थ्यो नि तर यति राम्रो अनुहार गरेको मेरो होस्टले मलाई चाहिँ ऋण खाएको ऋण तिर्न ल्याए जस्तो गरी झपार्नुहुन्छ नि
4: होइन
5: यो त शैली हो र यो शैली किन हो भन्दा यो कार्यक्रमको उद्देश्य अनुसारको शैली हो यसका अडियन्स अनुसारको शैली हो यो चाहिँ बनाइन्छ। यति राम्रो ऋषिजीको अनुहारमा यस्तो चिज बनाउनु परेको छ यो तालेको स्वागै छैन बनाउनु पर्छ बनाउनु भएको छ भने
4: झटारो मार्फत सिस्नो पानी हालेको पटकै मन परेको छैन होइन
5: होइन मलाई त त्यो सिस्नो पानी खाँदै खाँदै आएको परि आउँदा आफूले पनि हानेको मेरो लागि त्यति ठुलो कुरै छैन यो सहने पच्ने पचाउने दुइटै काम भइसकेको छ।
4: अहिले बालेन सरकारको एक्सन चाहिँ अनि रफ्तार चाहिँ रहर लाग्दो लोभ लाग्दो अनि गौरव लाग्दो छ होइन
5: त्यस्तो छ
4: ठेकदारहरूलाई खुट्टा भाँचेर भए पनि काम लगाउने
5: राम्रो हो त्यो
4: भाँच्ने कुट्ने
5: त्यो रुल अफ लले त्यसै भन्छ राज्यले त्यसो गर्न मिल्छ त्यो राम्रो
4: शीर्ष नेताहरू ठेकदारसँग दिनौ उठवास गर्थे भाडामा बस्थे उनीहरूको घरमा अनि समयमा काम सम्पन्न हुँदैन थियो
5: त्यो एक मान्छे बसेको कुरा आम गराउनु भएन होइन एक मान्छे कोही बस्नुहुन्छ र त्यो प्रमाणित कुरा हो भने पनि आम होइन त्यस कारण अहिलेको सरकारले गरेको अभिव्यक्त गरेका दिएका निर्देशनहरू ठिक हुन् तपाईँले तपाईँले जनतालाई भनिदिनुहोस् न ठिक हो त
4: पूर्वाधार विकास मन्त्रीले एउटा बिम्ब प्रयोग गर्नुभएको सुनिल लम्सालले
5: ठिक हो
4: काम त समयमा सम्पन्न हुनु पर्यो अब धैर्य गर्ने समय छैन उहाँहरूको बटम लाइन
5: ठिक छ त्यो ठिक हो भने जनतालाई त्यही कुरा चाहिएको छ बाटामा जहाँ एउटा मान्छे चोर भेटियो कुनै एउटा मान्छेले कसैको घर चो कुनै एउटा भएको मान्छेले पसलमा पसेर केही चिज खायो चोरे हो त्यो त गलत गर्यो नि त त्यो मान्छेलाई त्यही कुटकाट पारेर मारेर आगो लगाएर त्यहीँ जलाइदिउँ होइन कुनै मान्छेले केही कुरा गर्यो कुनै मान्छेले काम गरेन त लाग्यो शङ्का लाग्यो कोही मान्छेले भ्रष्टाचार गर्यो भने जस्तो लाग्यो त्यहाँ त्यो अनुसार त्यसलाई पक्रिने अनुसन्धान गर्ने मुद्दा चलाउने अदालतले फैसला गर्ने र दोषी करार गरेर जेल सजाय गर्ने तपाईँको त्यो के भन्छ अरे जरिमाना लाउने यी त काम त कानुनी काम हुन् संवैधानिक कानुनी कानुनी राज्यभित्र हुने काम हुन् कि अब तपाईँले खोजेको राज्यमा चाहिँ कसैलाई भ्रष्टाचार लाग्यो भन्ने मलाई लाग्यो मलाई रिस उठ्यो अनि त्यो मान्छेलाई घरभित्र राखेर त्यसै घर आउलाइदिनु
4: सम्पत्ति छानबिन र
5: मेरो प्रश्नको जवाफ दिनु न यसै गरेको ठिक हो तपाईँ तपाईँको यो प्रस्तुति र तपाईँको कार्यक्रमले सत्तालाई बिझायो भने यो ऋषि भ्रष्टाचारी हो भनेर तपाईँलाई चोकामा कुट्नु तपाईँको डेरामा गएर आगो लाउनु यही खोज्नु भयो तपाईँले यही ठिक हो यही मेसेज दिएको हो भने ओके ठिक हो भनिदिनुहोस् जनतालाई अनि हरेक मान्छेलाई मलाई शङ्का ला तँलाई मारिदिएँ मलाई शङ्का ला तँलाई काटिदिएँ मेरो काम साँढे गरिनुहोस् तँलाई मैले पिट दिएँ यही कुरा राज्य खोजेको हो भने
4: ठिक
5: छ यही राज्य
4: चलाउँदाखेरि उहाँहरू के मन्त्री भए पनि जोगिनुहुन्न राजीनामा दिएर छानबिनको लागि मार्ग प्रशस्त
5: गर्न पर्यो कि यो कुरा ठिक हो भने तपाईँले यही मेसेज दिनुहोस् कोही मान्छेलाई चार्ज लायो अनि एउटा छानबिन भन्ने नाटक गर्यो छानबिनको प्रतिवेदन के हो कसैलाई भनेन आफै सफाई द्याओ आफै फेरि ऊ सत्तारोहण गर्यो भने हो यही चाहिएको हो पारदर्शिता सुशासन यही खोजेको हो भने यही भनिदिनुहोस् जनतालाई हो उहाँहरूले गरेको रोल मोडल पारदर्शिता हो उहाँको उहाँलाई कुनै चार्ज लायो अकुत सम्पत्तिमा जुन मान्छेहरू अहिले कस्टडीमा छन् जुन मान्छेहरूलाई अहिले अनुसन्धानको लागि थुनामा ल्याइएको छ तिनै मान्छेसँग साँठगाँठ छ अवैध रूपमा उनीहरूसँग सिय तपाईँको यस्तो खालको लाभहरू लिएको भर्चुअली देखिन्छ त्यस्तो चिज देखेको कुरामा अनि त्यसपछि कुनै एउटा मन्त्री राजीनामा दिन्छ अनि एउटा छानबिन भन्ने चिजको नाटक हुन्छ त्यो छानबिनको प्रतिवेदनले के दियो त बाहिर भनिदिन्न जेसुकै दियोस् त्यसले सफाई दिएको
4: प्रतिवेदन आयो
5: खोइ त
4: सरकारले प्रतिवेदन ग्रहण गर्यो गृहमन्त्री सुदन गुरुङले क्लिन चिट पाउनुभयो
5: त्यही त प्रतिवेदन प्रतिवेदन खै
4: औपचारिक रूपमा ग्रहण गरेको छ
5: सुन त्यो प्रतिवेदनमा के लेखेको छ र त्यो सफाईको भाषा के हो र त्यो कहिले सार्वजनिक भयो र उहाँलाई चाहिँ सत्तारोहण गराइयो यही हो पारदर्शिता यही हो सुशासन यही हो देख्नुभयो तपाईँले त कहीँ सार्वजनिक भाषा तपाईँले पढ्नुभयो तपाईँको न्युजमा त ब्रेकिङ न्युज अथवा रेगुलर समाचारमा यो चिज आउनुपर्ने होइन र खोइ त आयो देख्नुभयो यही खोज्नु भएको तपाईँले यही अपारदर्शिताको पराकाष्ठ खोज्नु भएको हो तपाईँ तपाईँ भनेको जनता मैले तपाईँलाई ऋषिजीलाई मैले यतिको म होस् तपाईँ वक्ता के अरे गेस्ट भएको होइन यदि तपाईँ त्यो खोज्नु भयो भने ठिकै छ यही चाहेको हुँ जनताले भन्नुहोस् किनकि अहिले 52 लाख जनताले भोट हालेको सरकार पार्टी सरकार हो त्यसकारण यो कुरालाई जनताले ठिक भन्नुहुन्छ भने त्यो पारदर्शिता हो
4: योग्यलाई छान्ने मेरिटोक्रेसीलाई आधार मान्ने जान्नेलाई छान्ने पार्टी हो
5: होइन जान्नेलाई छान्ने कस्तो जान्नु भएछ भन्ने कुरा त देखिँदै छैन र कस्ता मान्छे जान्ने छान्नु भएको छ अब आएर त्यो देखिएन र भने
4: उहाँहरूको निलो क्रान्तिले
5: होइन
4: जनता खुसी छन् क्या सन्तुष्ट छन्
5: यस्तै जान्ने खोजा हो भने ठिक छ त टोइलेट हो भनेको हो कि रेस्टुरेन्ट हो भनेको भन्ने कुरा थाहा नपाउने हस्पिटल भने हो कि कारागार हो भने थाहा नपाउने, स्वर्ग हो कि नर्ग हो भन्ने थाहा नपाउने, 100 मिटर र 1000 मिटर कति हुन्छ भन्न थाहा नपाउने, यही त होला जान्नेलाई छान्ने। अनि यही जान्ने छान्ने जनताले छाने हुनु भने म को हो र म पनि एकजना जनता हो, त्यस कारण मेरो यसमा कोही आपत्ति छैन। जनता तपाईँहरूले भोट हाल्नु भयो, तपाईँहरूले यस्तो शासनबाट शासित हुन तपाईँहरू अभिशप्त हुनुहुन्छ।
4: अहिले प्रतिपक्षी सांसदहरूले जतिसुकै रोइ कराई गरे पनि, रोइलो गरे पनि संसदमा छ नि, कुर्सी उठाए पनि
5: यस्तो रोइलो भने
4: परिस्थिति फरक हुनेवाला छैन।
5: यति राम्रो अनुहारले
4: तथापि तपाईँहरू चाहिँ आफ्नो सिजन छ, आए आप गए झटारो भने जस्तो झटारो हानिराख्ने, प्रतिपक्षीको धर्म चाहिँ निर्वाह गरिराख्ने होइन।
5: प्रतिपक्षको त्यस्तो गैर जिम्मेवारीपूर्ण क्रियाकलाप पनि हुँदैन। प्रतिपक्ष भनेको त प्रतिपक्ष पनि फेरि कहिले काहीँ त्यो प्रतिपक्षीय भूमिकाको लागि मात्रै त्यसो गर्नुपर्छ भन्ने होइन। जस्तो हामी नेकपा एमाले प्रतिपक्ष नै हो र राष्ट्रिय सभामा सत्ता पक्ष नभएको कारणले प्रतिपक्ष मात्रै छौँ र त्यो प्रतिपक्षमा म यति धेरै डराउँछु कि कुनै पनि बिल, कुनै पनि नीति कार्यक्रम र विधेयकमा यसमा हामीले कसरी समर्थन गर्ने होला, किनकि जनताले प्रतिनिधि सभामा त्यत्रो प्रचण्ड बहुमत छ, एउटा फरक कन्टेस्टबाट आएको छ, त्यसले गर्दा हामीलाई चाहिँ जनताले राष्ट्रिय सभामा असफल बनाए भनेर आरोप लाउलान् कि जनताले हामीप्रति चाहिँ सन्देह देखाउनु होला कि, त्यसले गर्दा मलाई त्यस्तो लाग्छ कि मेरो भूमिका चाहिँ मिलाउने नै हुन्छ। मैले चाहिँ त्यहाँ मन्त्रीहरूलाई चेम्बरमा राखेर यसो यसो भन्नु भन्न पनि यस्तो यस्तो कुरा छ, हाम्रो भावना प्रतिपक्षको भावना हाम्रो बिगार्ने होइन, यस्तो कुरा चाहिँ त्यो बाहिर के त्यो भनौँ न बिहाइन्ड द सिन चाहिँ मेरो काम मिलाउने नै हुन्छ, त्यो अपोजिसनलाई पनि मिलाउने नै हुन्छ।
4: फेरि बिदाउने गरी प्रश्न नसोध्नुहोस् अथवा
5: अनि होइन
4: हाँसी हाँसी कुरा गर्नुहोस् नभन्नु होला, विषय अलिक गम्भीर छ रामकुमार झाङ्ग्रीजी होइन
5: होइन होइन यस्तो यसमा के छ भने
4: डाक्टर सोनी मगलेले बजेट ल्याउनु भयो
5: ल्याउनु भयो
4: अनि उहाँले स्पष्ट रूपमा तपाईँहरूलाई चेतावनी दिनु
5: मलाई चाहिँ यस्तो लाग्थ्यो कि यो अर्थ मलाई कस्तो लाग्थ्यो भने म सानो बेलामा अलिक सानो कुरा भन्न दिने, म जब म कलेज पढ्न आएँ होइन अनि बजेट भाषण अब अलिक एक्सेसेबल पनि भयो नि त रेडियोमा टेलिभिजनमा सुन्न गाउँमा त त्यति बेला हामीलाई पहुँच पनि थिएन, त्यसपछि

0: गर्दै गर्दै जाँदाखेरि अब सांसद भइयो, मन्त्री भइयो, फेरि सांसद भयो होइन, अनि फर्केर आउँदाखेरि त्यसपछि राज्य संरचना कसरी चल्छ, के हुन्छ, होइन एउटा अर्थ भने के हो, त्यस्तो कसरी सन्तुलन हुन्छ भन्ने कुरा जब
1: खाली खेल्नु भएको छ तपाईँहरूले
0: अनि भन्ने कुरा थाहा
1: पाइसकेको होइन,
0: मलाई यति कुरा गरिरहँदाखेरि के हो भने अनि यसपटक अर्थमन्त्री डाक्टर सोनी मुवागले होइन उहाँको बुढा नीलकण्ठ पढेको कुरा ब्रान्डिङ भएको छ, उहाँले चाहिँ विदेशका रिनाउन युनिभर्सिटीमा पढेको ब्याचलर गरेको कुराको ब्रान्डिङ छ, उहाँ डाक्टर भन्ने ब्रान्डिङ छ, उहाँ आइएमएफको स्टाफ वर्ल्ड ब्याङ्कको स्टाफ भएको काम गरेको भन्ने ब्रान्डिङ छ, योजना आएको सदस्य भन्ने पनि ब्रान्डिङ छ। त्यसपछि मलाई त के लाग्यो भने यो बजेट चाहिँ प्याराडाइम सिफ्ट गर्ने भन्नुभएको छ कि साँच्चै प्यारा इकोनोमिक प्याराडाइम सिफ्ट गर्ने गरी नै उहाँले तरक्की गर्छ क्या हो भनेर म चाहिँ एकदमै आई होप टु मैले यस्तो म सिरियसली उहाँका सबै चिज हेरिरहेको थिएँ। अर्थमन्त्री भइसके पछाडि उहाँका मैले सार्वजनिक कार्यक्रमहरूमा पनि कयौँ कार्यक्रमहरू उहाँ मन्त्री हामी सांसद पार्टिसिपेट पनि भइन्छ हेरि पनि रहिरहेको थियौँ। उहाँका अभिव्यक्ति, त्यसपछि आएको आर्थिक सर्वेक्षण, त्यसपछि आएको उहाँको बजेट भन्दाखेरि यस्तो बजेट यस्तो कार्यक्रम त मेरो आमा अर्थमन्त्री भए पनि हुने रहेछ क्या, योभन्दा त मेरो आमा धेरै राम्रो अर्थशास्त्री रहेछ कि, यो ग्रामीण जीवन बाँच्ने अर्थशास्त्री के, परिवार चलाउने अर्थशास्त्री, मेरो आमाले बिउ कसरी जोगाउने, अर्को वर्षलाई कसरी फलाउने,
1: सोनी मुवागले जस्तो विद्वान अर्थशास्त्री अहिलेको ऐतिहासिक बजेट ल्याउने अर्थमन्त्रीलाई
0: त्यो त मेरो आमा
1: धेरै नगिराउनुस् न,
0: हैन मेरो आमा अर्थशास्त्रीको
1: सिटिङ नगर्नुस् न,
0: मेरो आमा अर्थशास्त्रीको कुरा के हुन्थ्यो भने परिवारभित्र ऋण ल्याएर घिउ खाने भन्छ नि गाउँघरको उखान, त्यो होइन, ऋण ल्याइन्छ भने केही न केही, जस्तो 4,000 भैँसी ल्याउने हो भने पनि 6,000 बेच्न पर्यो नि, 4,000 ल्याएर 3,500
1: बेचेर नेपालमा मात्रै होइन क्या विश्वमै अर्थशास्त्रीय टिप्स दिने पर्सनालिटी,
0: अनि अनि त्यसपछि त्यसो भन्नुहुन्थ्यो, अनि त्यस पछाडि आएर अरू धेरै मेरो आमाका प्रसङ्ग धेरै छन्, अनि त्यसो भइसके पछाडि के लाग्थ्यो भने एकदम खतरा लाग्थ्यो, तर उहाँको जुन बजेट वक्तव्यमा केही वाक्य केही शब्दहरू हुन् त अहिले त ChatGPT-ले पनि कन्टेन्टहरू दिइहाल्छ, गुगलमा पनि भगिहाल्छ, त्यसपछि उहाँको पूर्वाग्रहपूर्ण प्रस्तुति, अब उहाँका प्रायः जसो युवराज खतिवडादेखि यता 74 सालदेखि यताका सरकारका सबै बजेटको प्राय कन्टिन्युएसन 80% जस्तो शब्दमा कार्यक्रममा चाहिँ त्यही कन्टिन्युएसन, अनि उहाँले सबै चिजमा मिक्समास गरेर खासै उहाँलाई उहाँले त्यही खालकै ल्याउनु भयो, तर तपाईँ भए भए पनि त्यही ल्याउनुहुन्थ्यो होला, अनि तर प्रस्तुतिमा उहाँ ओहो हिजो तिमीले गरेको थियो नि तपाईँहरूका सब थाहा छ भन्नुहुन्छ कि, ए तिमीहरूले बदमासी गरेका थियौ मेरो बदमासी बारे प्रश्न उठाउने, मेरो बारे कुरा आउँछ नि तँलाई छानबिन गर्छु, यो टाइपको के, यो कम्युनिस्ट बजेट होइन भन्नुहुन्छ, यो कम्युनिस्ट बजेट होइन भन्नेलाई त हाम्रो पार्टीको प्रमुख सचेतक
1: सांसद
0: त्यस पछाडि ऐनबहादुर महतले चाहिँ त्यही पार्लियामेन्टमा अर्थमन्त्रीलाई अगाडि राखेर उहाँलाई सर्वाङ्गै बनाइदिइसक्नु भयो, त्यसले गर्दा यस्तो चिजमा उहाँको न बोलीमा एउटा अर्थशास्त्रीको बोलीमा कन्सिस्टेन्सी हुनुपर्छ अनि क्रेडिबिलिटी पनि हुनुपर्छ क्या, अनि एक्युरेसी पनि हुनुपर्छ, यसमा मैले के भन्छु भने मैले धेरै अर्थशास्त्रीहरूसँग सङ्गत गरेँ अनि प्रोफेसरहरू पनि कोही नेपालमा आउनुहुन्थ्यो, तिनीहरू आउँदाखेरि हामीले केही कार्यक्रम गर्थ्यौँ अनि हामीले हामी त अब त्यो 62-63 सालको परिवर्तन क्रान्ति पछाडि चाहिँ हामीलाई देश विकास गर्ने क्रेभिङ त हामीलाई पनि थियो नि त, अनि हामीले कस्तो इकोनोमिक एउटा यो एउटा अर्थ भनौँ न यो हामी अवलम्बन गऱ्यौँ, यो हामीले यो नीति अवलम्बन गऱ्यौँ भने हाम्रो विकास चाहिँ गर्न हामी फड्को मार्न सक्छौँ, अनि हामीले के कुरा गर्ने, जस्तो हामीले त पब्लिक प्राइभेट पार्टनर पनि कुरा गरेका छौँ, के भन्छ यो तीन खम्बे अर्थ नीतिको पनि कुरा गरेका छौँ, यो अलिअलि समाजवादी जस्तो पनि छ, अलिअलि राज्य केन्द्रित पनि छ, बजारलाई पनि छोडेको छ, तर हामीले कस्तो पोलिसी अवलम्बन गऱ्यौँ भने चाहिँ हामीले चाँडै फर्को मार्छौँ त, हामीले चाहिँ हाम्रो डोमेस्टिक आफ्नो उत्पादनलाई कसरी बढाउने, व्यापार घाटा कसरी घटाउने, यो चिज कसरी हुन्छ भनेर कोही पनि प्रोफेसर इकोनोमिस्टलाई सोद्धाखेरि प्राय इकोनोमिस्टहरू यति धेरै बाठा प्राणी हुन् कि उनले के भन्छन् भने तिमी जुनसुकै इकोनोमिक पोलिसीलाई अवलम्बन गर, कुन गर्छु भन्ने कुरा सोच्छौ भने तिमी कुन समाजमा एप्लाई गर्छौ भन्ने कुरा सोच्नुपर्छ, तिमी जुनसुकै इकोनोमिक पोलिसी अवलम्बन गर्नको लागि खुला त छौ तर तर तु खुला छौ भनेर कुन समाजमा गर्छु भन्ने कुरा तिमीलाई यो

0: सीमा दिन्छ। त्यसकारण अन डिपेन्ड योर सोसाइटी, तिम्रो समाज कस्तो छ, समाजको स्ट्रक्चर कस्तो छ, त्यसका आधारमा चाहिँ तिमीले कुन इकोनोमिक पोलिसीलाई प्रिभेल गर्छ भन्ने कुरा जजमेन्ट गर्ने चाहिँ एकदम पोलिटिसियन्सको काम हो भनेर फेरि
1: दिनुहुन्छ नि त।
0: अनि त्यस पछाडि नि त्यस पछाडि ऋषिजी अनि त्यसो भन्थे, अनि इकोनोमिक्सहरू त एकदम बाठा, एकदम सिफ्ट गर्न जान्ने, मैले त प्रोफेसरहरू त्यस्तो भेटेको थिएँ, उहाँ त कस्तो भने त्यति पनि विनयशील र विनम्रतापूर्वक नदिने के, तिमीहरूका काण्ड थाहा नभएरा र अरे तपाईँको हातमा सत्ता छ, सबै कान ऊ वर्षमान पुन उभिएर भन्नुभयो त, मेरा सब काण्ड मबाट सुरु गर छानबिन गर र तिम्रो पनि गर। हाम्रो पार्टीको नेता पद्मा अर्यालले उभिएर भन्नुभयो त पार्लियामेन्टमा, तिमी गिरी बन्धु के बन्धु भन्छौ नि, मबाट छान, मबाट सुरु गर। अर्को ज्ञानेन्द्र साई उठेर मबाट सुरु गर भनिरहनु भएको छ त, यो एमालेकोबाट सुरु गर, हाम्रोबाट सुरु गर, सुरु गर, झसक्क होइन, एकदम राम्रो भइरहेछ। यहाँ के भइरहेछ भने
1: 62-63 पछिको सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भनिसकेपछि
0: एकदम झस्केको होइन कि कस्तो गजब गर्न पर्ने काम गरिरहन्छ क्या। जस्तै एउटा कलेजमा गयो, 2 घन्टा हल्ल्यो, यताउता गऱ्यो, होइन, खाममा हालेर 15,000 दिन्छ, अनि ल्याएर आयो, अनि कहिले काहीँ उहाँहरूले टिडिएस काट्नलाई कुनै कुनैले प्रोफेसनल्ली चाहिँ उहाँहरूले चाहिँ के हुन्छ भने प्यान नम्बर पनि माग्नुहुन्छ, प्यान नम्बर बनाएको नि भर्खर हो नि त हामीले पब्लिकली, अनि त्यसपछि आओ खल्तीमा राख्यो, चलाओ, होइन, गाडीमा तेल हाल्यो, मोटरसाइकलमा तेल हाल्यो, दाल किन्यो, चामल किन्यो, जिन्दगी त यसरी चलि पनि रहेको थियो, त्यति आम्दानी त हामीले त कहीँ बाँध्दो रहेछ क्या। अब ऐनमा त सबैले बाँध्ने भयो नि, आम्दानी पनि खर्च पनि बाँध्ने भयो। अनि करप्सन भन्ने कुरा चाहिँ जुन मान्छे जुन राज्य या व्यक्तिलाई ठगेर आर्जन गरेको सम्पत्ति भविष्यमा आफ्नो लागि गल्फासो हुन्छ भने कसैले कमाउनुहुन्न र त्यो चाहिँ क्राइम हो नै भन्ने मान्छे हो कि म त म हामी त त्यो यति धेरै सार्वजनिक सेक्टरमा काम गरेर आयौँ कि यो त हामी एडभोकेसी नै गर्थ्यौँ।
1: उहाँहरूको सम्पत्ति पनि हेर्नुहोस् कति चाँडै सार्वजनिक गरिदिनु भयो उहाँहरू,
0: अनि कति धेरै रहेछ, ठिक छ, त पनि सार
1: फेरि उहाँहरूले एक एक काण्डको छानबिन गर्ने,
0: फेरि यस्तो हुन्छ
1: दरबार हत्याकाण्डदेखि मदन भण्डारी हत्याकाण्डदेखि सबै उत्खनन गर्ने, अनि आयोगका प्रतिवेदनहरू सबै कार्यान्वयन गर्ने, चाहे कार्की आयोग होस्, चाहे मानव अधिकार आएको विषय होस्, कसैलाई नछोड्ने उहाँहरूको स्पष्ट वर्णन। अनि अहिले चाहिँ तपाईँहरू ती प्रतिवेदनहरूलाई लुकाउन तपाईँहरू माथि लागेको आरोपको विषय मैले तपाईँसँग स्पष्ट जवाब खोजेको, सुदन गुरुङको प्रतिवेदन खोजिरहनु भएको छ, सुदन गुरुङको प्रतिवेदन सार्वजनिक नहुँदा आकाश
0: तपाईँलाई यो सरकारको बारेमा त तपाईँलाई पनि, तपाईँ कुनै स्टेक होल्डर पनि होइन र एक इन्च पनि थाहा छैन, जुन कुरा मलाई सोधेर दुःख नगर्नुहोस् कि, कहिलेदेखिका मल्लिक आयोगदेखिका आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने हो, ओके गर्नुहोस्, 46 सालको मल्लिक आयोगको प्रतिवेदन, अनि त्यसपछि 62-63 सालको रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुहोस्, 58 सालको दरबार काण्डको छानबिन गर्नुहोस्, त्यो प्रतिवेदन कार्यान्वयन गर्नुहोस्, चित्त बुझेन छानबिन गर्नुहोस् गर्नुहोस् होइन। अनि त्यति मात्रै होइन, अरू धेरै व्यापाज्ञहरूले त उता भण्डारखाल पर्व कोत पर्वको पनि गर्नुहोस् भन्नुभएको छ, अब मलाई त थाहा छैन त्यति
1: धेरै।
0: अब
1: सुन्नुहोस्
0: अस्ति यो गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन पनि आंशिकै होस् कार्यान्वयन गर्नुहोस्, त्यो प्रतिवेदन त प्रतिवेदन लायक होइन भन्छु म, तर पनि कार्यान्वयन गर्नुहोस् चाहिँ भन्छु समर्थन। मानव अधिकार आयोगको प्रतिवेदनले पनि कयौँ कुरा ल्याप्सेसहरू, कयौँ कुराहरू छोडेको छ, कयौँ कुरा पुगेको छैन, त्यो पनि आंशिक छ, तर त्यो पनि कार्यान्वयन गर्नुहोस् र अरू बाँकी के बनाउनुहुन्छ कार्यान्वयन गर्नुहोस्, प्रभावकारी गर्नुहोस्। हामी लाम लाएर तपाईँलाई पार्लियामेन्टमा त्यही सहयोग गर्छौँ, सडकमा त्यही सहयोग गर्छ,
1: 36 वर्ष चाहिँ चुपो लाएर
0: पुरै सबै गर्नुहोस्, सब गर्नुहोस्,
1: चित्त नदुखाउनु होला, कडा शब्द प्रयोग गर्यो भनेर कानमा तेल हालेर बस्नु।
0: हामीलाई चाहिँ यो के छ भने यो
1: हामीलाई माओवादीका नेताहरू सांसदहरू चाहिँ
0: जले भ्रष्टाचार गरेका छन्
1: हालेर बसेका थिए के,
0: यो 36 वर्षदेखि जसले अकुत कमाए, यो देशलाई बर्बाद गरे, चाहे राष्ट्रियताको मामिलामा, चाहे सुरक्षाको मामिलामा, भ्रष्टाचारको मामिलामा, कमिसनखोरको मामिलामा, जसले यो देश बर्बाद गरे तिनलाई छानी छानी कारवाही गर्नुहोस्, हाम्रो समर्थन हुन्छ। त्यसमा म पऱ्यो भने पनि मबाट सुरु गर्नुहोस्, किनभने म पनि मैले गलत गरेको छु भने म पनि यो देशको लागि समस्या हो, देशको घात गर्ने मान्छे हो नि त, मबाट कारवाही गर्नुहोस्, मसै सबैलाई गर्नुहोस्, कोही पनि उन्मुक्ति पाएन। र त्यस पछाडि हामी 1990 यता हामीले जे गरेर आएछौँ त्यसको हामीले आनन्दले हामीले गरेको वी डिड इट सगर्व भन्न सक्छौँ कि यो 46 सालदेखि यता जसले राज्य सत्तामा पुगेर यो देशलाई बर्बाद गरे तिनलाई कारवाही गरिदिनु भयो भने त्यो ब्यागेज फाल्नेछौँ र आजको यो परिवर्तनको हिस्सेदारी हामी हुनेछौँ के वा त्यति बेला मैले चाहिँ यति सम्मान गर्नेछु के यो सरकारलाई इतिहासमा गरेका यी गलत पात्रहरू प्रवृत्तिका यी गलत कामहरूको कारवाही गरिदिनुहोस् मेरो समर्थन छ बालनजीलाई कहीँ कहीँ इस्युमा म समर्थनै गरिरहेको छु कारवाही गरिदिनुहोस् यी सबै प्रतिवेदन खोज्नुहोस् एक एक कारवाही गर्नुहोस् म पर्छु तपाईँ पर्छ हुइज एभर जोसुकै परोस् कारवाही गर्नुहोस् त्यसपछि यो आउँदा अस्ति भदौ 24-25 गतेसम्मका मान्छेलाई कारवाही गर्नुहोस् कति मान्छे ती कुनै मान्छेलाई कुनै हिसाबले नसोध्नुहोस् अझ मानव अधिकार आयोगले त पश्चगामी कानुन बना भनेको छ म त्यसरी भन्दिनँ विद्यमान कानुन अनुसार कारवाही गर्नुहोस् संविधान अनुसार कारवाही
1: मानव अधिकार आयोगको प्रतिवेदन विरुद्ध सर्वोच्च अदालतमा जानुहुन्छ
0: पार्टी त गएको छैन व्यक्ति त जान सक्छन् त्यसलाई त्यता नलाऊ र यो 36 वर्षमा जसले खराबी गरे म फेरि भन्छु तिनीहरू सबलाई कारवाही गरिदिनुहोस् यो 36 वर्षमा बाल मृत्यु दर घटायौँ साक्षरता दर बढायौँ इन्रोलमेन्ट बढायौँ बालबच्चालाई खोप लगायौँ प्रति व्यक्ति आम्दानी पुऱ्यायौँ आज तपाईँको यति धेरै सडक सञ्जाल गऱ्यौँ यति धेरै 99% जनतालाई तपाईँले म त किरोसिन तेलमा परेको मान्छे तेल सक्यो तेल ल्याउन जान सदरमुकामा 3 दिन लाग्थ्यो सक्यो भने हामी दियालो बालेर पढेको मान्छे आज 99% जनताको हातमा इलेक्ट्रिसिटी पुऱ्यायौँ यति धेरै सहरी पूर्वाधार बनायौँ खाने सफिसियन्ट अब सफिसियन्ट ड्रिङ्किङ वाटरको नारा हो अब पर्याप्त खानेपानीको नारा हो हामीले खानेपानीको
1: हामीले
0: पुऱ्याइसकेका छौँ हामी सबै पुऱ्याइसकेका छौँ हस्पिटल पुऱ्याएछौँ बाटो पुऱ्याएछौँ खानेपानी पुऱ्याएछौँ यी साह्रै यो क्यापिटल मार्केटमा उहिले चाहिँ हकर जस्तै डुलेर चाहिँ तपाईँको काम यो सेयर बेच्ने थियो आज नेप्सेदेखि लिएर हामी यति धेरै क्यापिटल मार्केटमादेखि जे जे आज हुनु धेरै पर्थ्यो होला जे विकास गऱ्यौँ खराब गर्नेहरूलाई कारवाही गरेर त्यहाँबाट निकालिदिनु भयो र जसले जस्तै भने पानी र दुध छुट्याइदिनु भयो नि त्यो दुध सिर्जना गर्ने हिस्सेदारी हामी यो वी डिड इट यो सारा विकासको यो परिवर्तनको यो आजको यो पहुँचको आजको जीवनको यी सबै कुराको हर मान्छेको जीवनमा आएको परिवर्तनको यो परिवर्तनको साक्षी सारथी नेतृत्वकर्ता र निर्माणकर्ता हामी हो यो भन्नलाई हामीलाई त गर्व छ र यो दावी गर्नेहरू कसैको औकात छैन हामीले गरे
1: विगतमा महाकाली सन्धि गर्नुभयो अनि अहिले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी अभिव्यक्ति दिँदाखेरि आक्रामक भएर फैलिराख्नु भएको छ
0: महाकाली सन्धिमा गर्नुपर्ने थियो कि थिएन त्यो बेला त्यति ठुलो डिबेट भयो महाकाली सन्धिमा गलत भयो कि ठिक भयो त्यसमा ठग्यौँ कि ठगेनौँ भन्ने कुरा महाकाली सन्धि समानतामा आधारित थिएन त्यही कारणले कार्यान्वयन भएन
1: एमाले नै विभाजन भयो
0: एमाले विभाजन भयो हाम्रो जिन्दगीको दुर्भाग्य त्यहाँनिरै छ त्यस पछाडि पञ्चेश्वर परियोजनाको अवस्था पनि त्यही नै हो त्यसले गर्दा त्यो के असमानतामा आधारित भएको भएर त्यो सन्धि भएको भए पनि त्यो गलत थियो र हामी गलतै भन्या मान्छे हो अर्को कुरा राष्ट्रियताको लागि भने के हो भने यो देशको राष्ट्रियताको आन्दोलनको पहरेदार सङ्गठनको म कार्यकर्ता सदस्य हुँदै त्यसको नेता पनि भएको भएर यसमा त हाम्रो त त्यो रगत रगतमा हाम्रा त्यो राष्ट्रियताको त्यो भावना चाहिँ हाम्रो बगेको छ कि हरेक रगतका कणमा के यो यो शरीरमा यो शरीरमा चाहिँ
1: पानी
0: राष्ट्रियताको सन्दर्भमा हाम्रो शरीरमा यो पानी होइन कि रगत बग्छ कि रगत बग्छ त्यस कारण यसमा त हाम्रो सम्झौता त कसैले हुँदैन आफ्नै पार्टी ब्रेक गरेर दुःख पाएर झन् के भइरहेको मान्छे हौ हामी राष्ट्रियतामा हाम्रो कम्प्रोमाइजिङ छैन
1: काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरि बालेन्द्र शाहले ग्रेटर नेपालको नक्सा राख्नु भएको थियो अनि अहिले तेस्रो पक्षलाई समेत जोडेर समेटेर सीमा समस्या हल गर्ने
0: यस
1: बीचमा कूटनीतिक वार्ता टेबल टक कति भइसक्यो राष्ट्रपति सभापति रवि लामिछाने भारत भ्रमणमा जानुभयो परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जानुभयो
0: मेरो मित्र ऋषिजी मैले यही कुरा भन्छु कि हिजो मेयर हुँदाखेरि मेयर नहुँदाखेरि राष्ट्रियताको ऱ्याप गाउने मेयर हुँदा ग्रेटर नक्सा राख्ने मान्छेले प्रधानमन्त्री भएपछि पार्लियामेन्टमा आएर नेपालले भारतको जग्गा मिचेको छ भन्ने कुरा चाहिँ कुन त्यो नक्कली कुन ढोङ्गी कुन जनतालाई भ्रम दिएको राष्ट्रवाद र देशभक्ति रहेछ भन्ने त्यहाँ देखेन
1: अर्को
0: त्यो देशद्रोहीहरू हुन् तिनीहरू र त्यो मिचेको जग्गा तुरन्त फिर्ता गर तिमीहरूले तिमीहरूले व्यक्तिगत रूपमा मिस
1: बब्लु गुप्ताले भन्नुभएको छ
0: हो, तिमीहरूले फिर्ता गर र तिमीहरूलाई इन्डियाले लगेर जेल हाले पनि हालोस्। अनि सुन्नुहोस्, अनि अर्को कुरा के भन्छु भने रवि लामिछाने राजसपाको नेता, उहाँले काम गर्ने टेलिभिजन थियो पहिला कुनै एउटा कुनै टेलिभिजन 24 टेलिभिजनमा, उहाँ चाहिँ स्टुडियोमा ग्रेटर नक्सा राख्नुहुन्थ्यो। अस्ति सत्तारूढ दलको नेताको हैसियतले दिल्ली गएर उहाँ चाहिँ किन चु पनि नबोली आएको त, राष्ट्रियताको मामला ढोल पिट्ने होइन भनेर, ढोल पिट्ने होइन भने हामीलाई पनि थाहा थियो, अनि टेलिभिजनमा फलाकेको के हो त, त्यहाँ फलाकेको यहाँ ढोल पिटेको हुन्छ, त्यहाँ ढोल पिट्ने होइन डिप्लोमेटिक क्लबरले टिकटक गर्ने हो, ढोल पिट्ने भने होइन, आफ्ना सवालहरूलाई लगेर ढोल पिट्ने भने होइन, हामीले पनि टक गर्ने भने हो, त्यस कारण त्यो स्टुडियोमा ग्रेटर नक्सा
1: सरकारले गर्छ भन्नुभएको छ त,
0: अनि सुन्नुहोस्
1: परराष्ट्र मन्त्रालयले,
0: अनि अर्को सुन्नुहोस्
1: तत्काल डिप्लोमेटिक नोट पठाइहाल्यो,
0: अनि अर्को सुन्नुहोस् के भने अहिले जे जति कुरा यो घन्टीका सांसदहरूले देशमा हामीले भारत मिच्या छौँ भन्ने प्रमाण जुटाउनको लागि र पार्लियामेन्टमा प्रधानमन्त्रीको भनाइलाई उनीहरूले समर्थन गर्दै थिए नि, तर म भन्छु कि यो इतिहासको यस्तो कालो दिन र कालो स्टेप नहोस् कि तपाईँहरू सबैलाई देशद्रोहको ट्याग नलागोस्, हिसाब गर्नुहोस्, भावनामा नआउनुहोस्, सबभन्दा पहिले पार्टी दल सांसद मन्त्रीभन्दा माथि चाहिँ माटो हो, राष्ट्र हो कि, तपाईँको शरीरमा यदि पानी होइन रगत बग्छ भने तपाईँले देश सम्झिनुपर्छ कि, पानी बग्छ भने पार्टी सम्झिनुहोस्, दलको सांसद सम्झिनुहोस्, तर शरीरमा पानी बग्नेहरू पानी मरेकाहरूले हो देशको विरुद्ध बोल्दाखेरि पनि ताली लाउने, आफ्नो देश र राष्ट्रको विरुद्ध बोल्दा ताली लाउनेहरू चाहिँ शरीरमा रगत होइन पानी बग्नेहरू र पानी मरेकाहरू,
1: समस्या समाधान गर्न सक्नु भएन, उहाँहरूले चाहिँ समस्या समाधान गर्नको लागि हल खोज्नको लागि विषय ल्याउनु भएको
0: हो, हामीले नै
1: त्यसपछि भारत त सकारात्मक
0: गयो, सुन्नुहोस् ऋषिजी, हामीले नै नेपाल भारतका दुईटै विज्ञ समूह बनाएर करिब करिब त्यसको अर्कै त्यसको टिमले नेपाल भारत दुईटै समूह भित्रबाट त्यहाँ टिमले काम गरिरहेछ र इपिजीको प्रतिवेदनमा त लगभग हामीले 98% समस्या समाधान गर्यौँ भन्ने जोइन्ट स्टेटमेन्ट छ,
1: तिन
0: महिना अगाडि आएको सरकारले होइन
1: हामीले
0: गरेको
1: रमिराले खाने भयो क्या,
0: के हुन्छ भने कुनै पनि
1: बल्ल बल्ल साँचो मात्रै बुझाउनु पाउनु भएको छ,
0: होइन तपाईँले यस्तो खिसिटिउरी गर्नुहुन्न यस्तो विषयलाई, तपाईँको मिडियामा पनि गलत हो यो, तपाईँको पनि गलत अभिव्यक्ति हो ए, तपाईँ खिसिटिउरी साँचो यो भन्ने, त्यो प्रतिवेदन हो, त्यसको भ्यालिडिटी छ, लिगालिटी छ र ऐन मौकामा दुईटा देशको आफ्नो ठिक पोजिसन एक्सेप्ट गरेको बेलामा हुन्छ, त्यो डिप्लोमेटिक कुरा हो, आज हामीले दबाब दिएर हुँदैन, र राष्ट्रका यस्ता संवेदनशील कुरा सिसिटिभीका विषय
1: हो, विगतमा चिडाउने काम त भएकै हो नि छिमेकी राष्ट्रहरूलाई,
0: चिडाउने काम कोही कसैले गरे होला तर राष्ट्रले कहिले चिडाउँदैन, व्यक्तिले गरे होला, एज अ सरकार त सरकार, एज अ राष्ट्र, एज अ जनता, यसले त छिमेकी त हाम्रो त अपरिहार्य सम्बन्ध हो नि, हामीले छिमेकी पडोसीलाई चेन्ज गर्न सक्छौँ र यो त हाम्रो त यो हामीले न हामीले इच्छाएर न हामीले इच्छाएर बनाएको न चेन्ज गर्न सक्ने,
1: त्यसले
0: गर्दा यो त अपरिहार्य चिज हो, यसमा हाम्रा आफ्ना कयौँ दुई देशका पुराना मैत्रीपूर्ण सम्बन्धहरू छन्, यी सम्बन्धमा हामीले कटाक्ष गर्ने, एकले अर्कोलाई तपाईँको चित्त दुख्ने कुरा गर्ने, एक अर्कालाई चाहिँ तल पार्ने कुरा गर्ने, यो गलत कुरा हो, राष्ट्र सोचिन्छ भने छिमेकीको बारेमा सोच्दाखेरि आफ्नो राष्ट्र पहिलो हुन्छ र छिमेकीको बारेमा पनि हामीले त्यस्तो नचाहिने टिप्पणी गर्नु चाहिँ हुँदैन,
1: उहाँहरूको बटम लाइन भनेको देश बनाउने टोली नै घोषणा गरिसक्नु भयो प्रधानमन्त्री बालेन्द्र शाहले, हेर्नु भएन पीएम एचएम एन्ड आइएम
0: कस्तो कति दुर्भाग्य,
1: तपाईँहरू
0: सुन्नु न
1: त्यसमा भनी छटपटी गर्नु,
0: अनि सुन्नु न कति दुर्भाग्य रहेछ त देश बनाउने टोलीमा त्यो सबै कामको लागि अर्थ संसदको चाबी बोकेको अर्थमन्त्री पनि छैन त्यहाँ, अनि त्यत्रो त्यसो भए त्यति तिनजनाले देश बनाउने भए तीन सदस्यीय मन्त्रीमण्डल बनाए भए भइहाल्थ्यो नि, देश बनाउने टोली तिनजनाले देश बनाउने हो नि, देश बनाउने कसरी हो अब मलाई त थाहा छैन, किनकि कसैले खाल्टो खन्ने, कसैले फलाम गाड्ने, कसैले सिमेन्ट रड के भन्छ अरे गिटी ल्याएर हाल्ने देश बनाउने हो कि,
1: प्रधानमन्त्री हुनुहुन्छ, गृहमन्त्रीले सुशासन कायम गर्ने एक्सन लिने, अनि पूर्वाधार विकास मन्त्री
0: गिरियाले मात्रै गर, त्यसो भए
1: पूर्वाधार विकास मन्त्री
0: त अरू मन्त्रालय सानो बनाए भइहाल्यो नि, भालेन शाहजीले सानो मन्त्रीमण्डल बनाउँछु भन्दा भन्दै कति सदस्य पुर्याउनु भयो कुन्नी, सानोमा किन चाहियो, अर्थ मन्त्रालय किन चाहियो, स्वास्थ्य किन चाहियो, शिक्षा किन चाहियो, पर्यटन किन चाहियो, सामान्य प्रशासन, भूमि के छन्, मन्त्रालयका नाम चेन्ज भएर म त नाम पनि धेरै कण्ठ छैन अहिले, किन चाहियो त? सब तिनवटा मन्त्रालय बनाउनुहोस्, तिनजनाले चलाइदिनुहोस्, दुई दिन छुट्टी छ, मस्ती गर्नुहोस्, पाँच दिन काम गर्न कर्मचारीलाई
1: उहाँले भन्नुभएको छ त, हप्ताभरि काम गरेर बिदाको दिन जिस्किन पनि नपाउने, जुन दिन जिस्किन छोड्छु
0: तर नेपाली जनताको
1: दिन चाहिँ प्रश्न उठाउनुस् भन्नुभएको छ।
0: तर जुन देशको यो यो सार्वजनिक पद हो, पोलिटिक्स भनेको, राजनीति भनेको यो सार्वजनिक पद त ब्युरोक्रेसी जङ्गी प्रहरी पनि हो, तर त्यो भनेर उहाँहरू 24 घन्टे होइन ड्युटी आवरमा हुन्छ उहाँहरूको, तर हामी पोलिटिसियन्सहरूको लागि, खास मन्त्रीहरूको लागि ड्युटी आवर भन्ने नै हुँदैन, उसले चाहिँ सबै बेला ऊ काम गर्ने स्ट्यान्ड बाई हो, त्यस कारण उसको बिदा पनि हुँदैन, बिदा त अरूको लागि बिदा दिया हो, त्यस कारण राज्यको जनताको ट्याक्स पेयरको तलब खाएर फिल्मी गफ गर्न चाहिँ मिल्दैन क्या सार्वजनिक रूपमा, घरभित्र गर्नुहोस् न, तपाईँका ती दुनियाँ चिज किन दुनियाँलाई देखाउनु पर्यो, त्यो त एटेन्सन किन लिन पर्यो त दुनियाँको, तपाईँहरूलाई रमाइलो गर्नुहुन्छ, दुई दिन छुट्टी चाहिन्छ, थाहा छ त तपाईँलाई, तपाईँहरूलाई कसैले प्रश्न गर्न हुँदैन, कसैले अनुरोध गर्न हुँदैन, थाहा छ त, तर यो यो किन देखाउनु पर्यो, तपाईँका व्यक्तिगत मामला भित्रै राख्नुहोस् न, किन एटेन्सन तान्न पर्यो,
1: एटेन्सन त उहाँले तानिरहनु भएको छ,
0: किन एटेन्सन
1: तान्न पर्यो, उहाँहरूको साथमा छ अहिले, के भनिरहेका छन् भने
0: अरू बाँकी छन्,
1: एमाले काङ्ग्रेसहरू संघीय चुनावमा हाफको पनि हाफ, अब प्रदेश र स्थानीय चुनावमा कत्ता साफ,
0: ठिकै छ, अब यो यो त हाम्रो हाम्रो लागि चुनौती हो, हामी यसको प्रिकर्सन तयारी कसरी गर्छौँ, हाम्रो रणनीतिक कुरा हो, यसमा त हामीलाई कसैले हामीलाई भन्छ भने केही छैन, हामी स्वीकार गरेर आफ्नो तयारी गर्ने हो, यो बारेमा त
1: काक कराउँदै गर्छ, पिना सुदै गर्छ भने जस्तो तपाईहरु बोल्दै गर्नुहुन्छ,
0: हैन हैन, काक
1: उहाँहरू आफ्नो रफ्तारमा अघि बढ्दै
0: गर्नुहुन्छ, कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ, त्यसकारण हामी हात्ती हो, डेस्टिनेसन लिएर हिँड्छौँ, हामी चङ्गा उडाउने मान्छे होइन, हामी चाहिँ जा जेट चलाउने मान्छे हो, टेस्ट वेदर त हामी हेर्छौँ,
1: जेट चलाउँदैनौँ, क्र्यास गराउने
0: एउटा डेस्टिनेसनमा पुर्याउने भयो होला नि, इतिहासमा एउटा दुइटा दुर्घटना हुँदैन भन्ने होइन, जेनुन जेट
1: पाइलटको पाइलट राख्दा समेत क्र्यास भयो,
0: त्यस्ता हाम्रा ती सबै प्रयोगहरू
1: कोल्याप्स हुने चरणमा हुनुहुन्छ कम्युनिस्टहरू अहिले,
0: कुनै न कुनै हिसाबले ती हाम्रा प्रयासहरू असफल भए, अब हामीले त्यसलाई नयाँ ढङ्गले सोच्नुपर्छ नै भनेका छौँ, यसमा हामीलाई त्यो वा हामीले क्या बात अभ्यास गरेका थियौँ भन्ने आज मलाई पनि लाग्दैन, र त्यो एउटा हाम्रो एउटा स्टेप सकार आशाका साथ हामीले केही स्टेप गरेका थियौँ र परिणाम राम्रो आएन, त्यस कारण हामीले त्यसलाई नयाँ ढङ्गले नै सोच्ने हो, त्योबाट हामीले सिकेकै छौँ,
1: अब लागौँ एमालेतर्फ, एमाले पुनर्गठन सम्भव छ,
0: मलाई एमाले पुनर्गठन भनेको के हो, के भने हो
1: एमाले व्यापक परिवर्तन गर्ने, एमाले भित्र नेतृत्वको विकल्प खोज्ने,
0: हैन यो
1: आत्मसमीक्षा गर्ने,
0: समीक्षा गर्ने ठिक छ, समीक्षा गर्ने ठिक छ,
1: अध्यक्ष केपी शर्मा ओलीले
0: विचार
1: पराजयको जिम्मा लिने
0: अनि
1: नेतृत्व हस्तान्तरण गर्ने,
0: समीक्षा गर्ने पनि ठिक छ, विचारको लागि विमर्श गर्ने पनि ठिक छ, इतिहासमा हाम्रा भूलहरू के भए त्यसका बारेमा समीक्षा गरेर करेक्सन गरेर अगाडि बढ्ने सङ्कल्प गर्ने, अगाडि बढ्ने बाटो के हो, मार्ग के हो भनेर विचारको आधारमा पनि त्यसको बाटो मार्ग प्रशस्त गर्ने, यी सबै कुरा त पार्टीभित्र पहिले पनि हुन्थे तर अझ धेरै गर्नुपर्ने नै तड्काहरू छ, तर यहाँ मैले बुझेको नेत पुनर्गठन भनेको चाहिँ अहिलेको जुन राजनीतिक सङ्कट आइरहेको छ नेकपा एमाले अथवा अरू राजनीतिक दलमा पनि, यो सङ्कटको एकमात्र जिम्मेवार पार्टी अध्यक्ष हो भनेर चार्ज लगाएर जे भाष्य बनाउन खोजिँदैछ त्यसमा त हामी सहमत छैनौँ, र त्यो त्यस्तो पुनर्गठन खोजेको हो भने त्यो समस्याको समाधान होइन, तपाईँले अहिले पुनर्गठनको शब्द लिँदै गर्दा पुनर्गठन खोजेको हो भने सबभन्दा पहिले विचारधारात्मक पुनर्गठनको कुरा गर्नु पर्यो, इतिहासको समीक्षा गरेर त्यहाँबाट अगाडि जाने बाटो मार्गको गफ गर्नु पर्यो, यी बिचमा भएका गराइएका घटनाहरूको वस्तुगत समीक्षा गर्नु पर्यो, त्यो समीक्षामा पार्टीको धारणा, हामी फरक फरक धारणा हुनसक्छ र पार्टीको साझा धारणा के हुनसक्छ त्यो बनाउनु पर्यो,
1: यसमा चाहिँ तपाईँले ठिकै भन्नुभयो हैन, जस्तो अध्यक्षलाई मात्रै चार्ज लगाएर हुँदैन, एमाले यो अभिगतमा पुग्नुमा
0: अध्यक्ष मात्र जिम्मेवार होइन नि,
1: बौद्धिक तबकाले विश्लेषकहरूले के भनिरहेका छन् भने
0: विश्लेषक
1: रामकुमारी झाँक्री, महेश बस्नेत, सूर्य थापाहरूले पनि जिम्मा लिनुपर्छ, उहाँहरूले धेरै बोलेका कारणले
0: हामीलाई
1: जनतालाई चिड्याएको कारणले,
0: यस्तो छ
1: ठिकै भन्नुभएछ,
0: अनि उहाँहरूले हामीलाई त्यस्तो कुरा भन्नेहरू पनि छन् केही, एकजना मान्छे जो चाहिँ पार्टीको शासन सत्तामा पार्टीभित्र सबै प्रकारका गुटमा त्यसको निर्णय भएर खाइरहेका मान्छेहरूलाई सबभन्दा धेरै पुनर्गठन चाहिएको छ कि अहिले त्यसले गर्दाखेरि र त्यस्ता मान्छेहरूले केही भनेको पनि नसुनेको चाहिँ होइन तर साँच्चै हाम्रो अभिव्यक्तिले त्यत्रो ठुलो पार्टीको भोट भड्किनलाई डाइभर्ट हुनलाई सहयोग गर्यो भने त्यस म त भयङ्कर मेरो मतको भयङ्कर मेरो बोलीको भयङ्कर प्रभाव रहेछ नि त त्यस कारण म गर्वका साथ भन्छु कि म यो डाइभर्ट यो 82 सालको फागुनको 23 गते डाइभर्ट मेरो कारणले भएको भोटको म यो भोट फेरि एमालेमा डाइभर्ट गर्नको लागि म मैदानमा छु त्यस कारण मेरो तर्फबाट भएका गल्तीहरूलाई करेक्सन गर्छु र म मैदानमा छु र म मेरो कारणले
1: भएको
0: अनि सुन्नुहोस् केपी ओली हासुरे थापा महेश बस्नेत हाम्रो कारणले एमाले बिग्रिन भूमिका भएको छ अनि हामीले नै बनाउने जिम्मा पनि लिन्छौँ हामी के गर्नुपर्छ त्यो सबै गर्छौँ हामी
1: पार्टी बनाउनको लागि
0: बिस पिउन कालकोट बिस पिउन तयार छौँ यो हामी बनाउन पनि तयार छौँ र हाम्रै कारणले भएको निष्कर्ष निस्क्यो भने आज अब कस्तो रहेछ भने अहिले त यो के भइरहेछ भने अब पोलिटिक्स यो पेसा होइन भन्ने कुरामा त म पहिलेदेखि नै यो त हामी त कहिले पनि मलाई लागेको होइन म त यो कुनै सामाजिक दायित्व पुरा गर्दा गर्दै यहाँसम्म आएको मान्छे हो धेरैचोटि म करियरका अरू थुप्रै बाटा खोजेर पोलिटिक्सबाट बाहिर निस्किन पनि ट्राई गरेका मान्छे हौँ तर पोलिटिक्सले नै मलाई भित्र हालिरहेको त्यस कारण मलाई यो क्रेभिङ यो लोभ छैन कि हामी नै यहाँ बसिरहनुपर्छ होइन तर यो जे तपाईँले भन्नुभयो नि यसलाई पुष्टि गर्नको लागि अब एमालेको नेतृत्व एमालेलाई सङ्गठित गर्ने एमालेलाई बलियो बनाउने जनमत फर्काउने काम छ हाम्रो हामी गर्छौं
1: एमाले फुटको दिशातर्फ उद्दत भइसक्यो भनेर अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो हैन ब्रीफिङ गराउनु भयो हैन
0: यो मलाई नि
1: उपाध्यक्ष विष्णु पौडेल महासचिव शङ्कर पोखरेल सम्मको विषय जोडेर
0: सुन न यो फुट्ने अन्य चिजमा सबभन्दा धेरै भिक्टिम व्यक्तिगत जिन्दगीमा पनि म सबैभन्दा भिक्टिम भएर प्लिज बरु को कोले हामी के छोड्ने हो छोड्छौँ यो पार्टी फुट्ने भन्ने कुरै हुँदैन र यो पार्टीभित्र सबले एकै ठाउँ खातखुत गरेर कुरा मिलाउनु पर्छ हुँदैन यो समीक्षा गरौँ गल्ती जसको छ
1: शिक्षा नै तितो छ होइन तपाईँको
0: एकदम तितो
1: म एउटा स्मरण गराउन चाहन्छु
0: एकदम तितो छ
1: निर्वाचन आयोगमा माधव कुमार नेपाल
0: अनि
1: अब चाहिँ पार्टी फुट्दा फेरि रामकुमारी झाँक्री कतातिर
0: नचाहिने कुरा नगर्ने यो पार्टी फुटको कुरै छोडिदिनुहोस् यो पार्टी फुट्ने भन्ने सवालै छैन पार्टी फुट्दै फुट्दैन पार्टी फुट्दैन तर के छ भने हाम्रो पार्टीभित्र दुईवटा कुरा ज्वलन्त रह्यो एउटा चाहिँ हामी जो भए पनि हुन्छ तर अध्यक्षले छोड्नुपर्छ त्यस कारण पार्टी अगाडि बढ्छ भन्ने एउटा मत छ
1: अर्को त्यही मतमा हुनुहुन्छ
0: हाम्रो पार्टीभित्र एउटा मत छ अनि अर्को चाहिँ के छ भने यो सारा समस्याको कारक चाहिँ अध्यक्ष मात्रै होइन यहाँ थुप्रै बहु कारकहरू छन् र यी सबै कारकहरू सहितको पार्टी पुनर्गठन गर्नुपर्छ भन्ने मान्छे चाहिँ म सहितका मान्छे हौ इभन अध्यक्ष मात्रै यसको लागि अध्यक्ष मात्रै कारक हुनै सक्दैन कि अध्यक्षको यो सारा यो तपाईँले भन्नुहुन्छ नि यो अहिलेका नयाँ खरानी ग्याङहरूले 35 वर्ष भने जस्तो हाम्रो पनि यत्रो लामो हिस्ट्रीको पुनर्व्याख्या गर्नु परेन र यो लामो हिस्ट्रीको पुनर् अध्ययन गर्नुपर्ने भएन र भने हाम्रो पनि त यो इतिहासको अध्ययन इतिहासको पुनर्व्याख्याको आवश्यक छ नि त यो इतिहासको व्याख्या अध्ययन र व्याख्यापछि हामी कसरी जाने भन्ने कुराको मार्ग प्रशस्तता गर्नु नै छ नि त्यस कारण यहाँ यो समस्याको सबैभन्दा ठुलो समस्या चाहिँ अध्यक्ष हो र भने कि हामी सबै अनि इन्कायर यहाँ
1: मुटुमा ढ्याङ्ग्रो भइसक्यो
0: मैले कहिले कुरा चपाउँदिन तर के छ त्यस्तो पार्टी फुट्दा पनि फुट्दैन अध्यक्षलाई कुनै ढ्याङ्ग्रो पनि ठोकेको छैन अध्यक्ष निसन्देह जे सुकै कुरा सामना गरेर आउनु भएको होइन अब यो एउटा त्यो मलाई यसो लाग्छ कि एउटा अब यस्तो अभिभावकीय नेतृत्व हाम्रो राजनीतिमा अब धेरै मान्छे एक्जिट हुँदै जानुभयो कि धेरै कम हुनुहुन्छ इभन शेरवार दाई पनि लगभग मेन स्ट्रिम पोलिटिक्सबाट बाहिर जानुभयो भने त अब त जम्मी केपी कमरेड प्रचण्ड लगायतको केही सीमित पुराना मान्छेहरू भयो कि उहाँहरूको इतिहासलाई हामीले यो त बुढी फाल्ने डोको त्यही हुन्छ नि भने कि एउटा पुरानो उठान छ नि त्यसले गर्दा यो नेतृत्वलाई हामीले सम्मान जनक अवस्था सिर्जना गरेर उहाँहरूकै पहल कदमीमा उहाँहरूकै
1: उहाँहरूकै
0: नेतृत्वमा उहाँहरूले नयाँ ढङ्गले पार्टीलाई अगाडि बढाएर एउटा परिस्थिति निर्माण
1: हामीले
0: यो कुरा गरेर गर्ने
1: होइन
0: वाम एकता वाम एकताको त तपाईँले भन्नुभयो नि दुईटा जेट विमानका पाइलट र को पाइलटको हालत भइसकेपछि अहिले नै हामीलाई वाम एकताको हतार छैन. वाम एकता गर्ने हो भने पनि हामीले इतिहासको तपाईँको अध्ययन यसको व्याख्या पुनर्व्याख्या सहितको आगामी बाटोको मार्गको
1: बारेमा
0: समाजको बारेमा
1: पुष्पकमल दाहाल प्रचण्ड विद्यादेवी भण्डारी
0: अब यसो नगरिकन अब हुँदैन र
1: जेट विमानमा सवार हुने
0: अब यस्तो लाग्छ कि अब कमरेड केपी ओलीले नेतृत्व छोड्ने हो भने केपी ओली कमरेड भन्दा धेरै तल मात्रै नेतृत्व सम्भव छ कि अब त्यो बिचमा काहीँ पनि अडिँदैन कि किनकि मेरो देशको प्रधानमन्त्री त 35-36 वर्षको युवा छ नि त. त्यस कारण अब हामीलाई 73 वर्षको अध्यक्ष हटाएर फेरि 70 या 65 वर्षको नेता खोजेकै होइन पार्टीले. त्यहाँबाट हामी डिपास्टरै हुने हो.
1: एमालेमा त्यो स्तरको नेता जन्माउनु भएको छ र
0: सुन्नुहोस् न अहिले हाम्रो जस्तो बालेनजीलाई नै भनौँ न, बालेनजीलाई चाहिँ तपाईँले 4 वर्ष अगाडि प्रधानमन्त्री भन्नुभएको थियो र होइन, यही भदौको यति यही 6 महिनामा एउटा पात्र प्रधानमन्त्रीको रूपमा तयार हुनुभयो त, इतिहासले लिँदो रहेछ त. अप्ठ्यारा कालखण्डमा जलेका फेरि यसो छ बालेनजीको बारेमा मलाई केही पनि कुरा के छैन नि, एउटा यस्तो जन्चरमा उहाँलाई लिडरसिपमा त समाजले एक्सेप्ट गर्यो नि त, के फरक पर्छ. त्यस कारण मेरो रोजाइ भनेको मेरो भनाइ भनेको के हो भने यो समस्या अनि त्यसपछि के होइन भने हाम्रो पार्टीमा पनि नयाँ ढङ्गले जाने भने अब 70 वर्षको नेतृत्वलाई हटाएर 60-65 वर्षमा आउने चाहिँ होइन, त्यहाँभन्दा धेरै तल झर्ने गरी नै कुरा गर्नुपर्छ, तब मात्रै पुनर्गठनको कुरा हुन्छ. अदरवाइज चाहिँ 70 वर्ष, 73 वर्ष, 65 वर्ष, 68 वर्ष एउटै कुरा हो. यस्ता गफ आफ्ना लागि पार्टी पुनर्गठनका गफ नगरेकी राम्रो.
1: जाँदा जाँदै रामकुमारी झाँक्रीजी, वर्ल्ड कप फुटबल हेर्नको लागि अमेरिका नै पुग्नु भएछ होइन?
0: म अमेरिका छु है.
1: त्यही चर्चा भइरहेछ सामाजिक सञ्जालमा.
0: सामाजिक सञ्जालमा त के चर्चा हुन्छ के चर्चा हुँदैन, अब त्यो पुरानो फोटो कतारको
1: वर्ल्ड कप हेरिरहनु भएको छ
0: टिभीमा. टिभी पनि लुटेर लगाएको थिएँ भदौ 24 गते, अनि यसो पल्लो पल्लो कोठामा गरेर टिभी हेरिरहेछौँ.
1: वर्ल्ड कपमा तपाईँको रोजाइको देश टिम अनि खेलाडीको
0: यसो रहेछ समय रहेछ ओइ, त्यो पहिला म त्यो 96 वर्ल्ड कप हेरेको 96 or 98 हो जस्तो बेलादेखिको 96 वर्ल्ड कप हेर्दाखेरि ए हामीले चाहिँ कहिले ब्राजिलको कहिले तपाईँको अर्जेन्टिनाको टिसर्ट लाएर होइन यसरी कहिले फ्रान्सको कहिले जर्मनीको यस्तो पक्षधरता त्यति बेलाका खेलाडीहरूको पनि एकदमै हामीलाई त्यस्तो हिरोइजम लाग्दैछ. अब त हामी त्यति धेरै त्यस्तो चिज हेर्न चाहिँ रमाइलो लाग्ने नै भइहाल्यो, तर त्यस्तो असाध्यै धेरै त्यो
1: क्रेजिनेस
0: चाहिँ
1: गर्छ मेसी रोनाल्डो
0: हैन त्यो
1: एम्बापे
0: त्यो त पुरा अघिल्लो वर्ष पनि
1: खेल्नुहुन्छ
0: तर अहिले त कुनै पनि खेलाडी अथवा सबैप्रति सम्मान छ राम्रो लाग्छ, तर त्यसले एउटैमा क्रेजी चाहिँ हुने उमेर पनि गइसकेछ त्यसले गर्दा त्यस्तो छैन.
1: असमय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद.
0: धन्यवाद ऋषिजी, अब यो मौका पनि दिनुभयो, जनतालाई सही सूचना सम्प्रेषण गरौँ.
1: नमस्कार.
2: स्वदेश FM 93.2 MHz.

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: मोबाइल 98-550-64-040 र 98-550-65-260।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98-550-92-260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 5563 5855 7070 61 र 0985507053
2: चौबीस घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 4940 4493 580 र 0985506440
3: It's 9 o'clock अहिले 9 बजेको छ
4: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर कूटनीतिक पहल मार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउन माग इलामपछि झापाका चिया उद्योग आजदेखि बन्द परराष्ट्र मन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि फलदायी भएको दावी नेपाली भूमि चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालन गर्ने सरकारको तयारी सरकारलाई सिधै सुझाव दिन सकिने लागू औषध विरुद्ध चीन र अमेरिका बीच संयुक्त अनुसन्धान र सहयोगमा सहकारी अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिने चीनको प्रतिबद्धता र उज्बेकिस्तानसँगको खेलमा कोलम्बियाको एक गोलको अग्रता पनामामाथि घानाको रोमाञ्चक जित नेपाल खबरमा अब पूरा खबर नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ नेपालको चिया क्षेत्र कृषि उद्योग निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्त्वपूर्ण र रणनीतिक क्षेत्रको रूपमा स्थापित रहेको उल्लेख गर्दै महासङ्घले नेपाल चिया उत्पादक सङ्घबाट प्राप्त पछिल्लो वस्तुस्थिति र मागलाई मध्यनजर गर्दै तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार समक्ष माग गरेको हो नेपालको चिया क्षेत्र राष्ट्रिय अर्थतन्त्र र ग्रामीण रोजगारीको एक बलियो स्तम्भको रूपमा रहेको जानकारी दिँदै महासङ्घले वार्षिक झन्डै 12 अर्ब रुपियाँदेखि 14 अर्ब रुपियाँ बराबरको कारोबार गर्दै आएको स्पष्ट पारेको छ यस्तै वार्षिक 5 अर्ब रुपियाँभन्दा बढीको चिया भारततर्फ निर्यात गरी देशको व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ चिया उद्योगमा 60,000 भन्दा बढी कर्मचारी तथा मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन् राज्यलाई वार्षिक झन्डै 1 अर्ब राजस्व बुझाउने यो क्षेत्र समस्यामा परेको महासङ्घले जनाएको छ चिया क्षेत्रलाई जोगाउन चिया क्षेत्रमा आश्रित किसान मजदुर र उद्यमीको भविष्यसँग जोडिएको संवेदनशील विषयलाई सरकारले उच्च प्राथमिकतामा राखे तत्काल कूटनीतिक तवरले समाधान गर्न महासङ्घले सरकारसँग माग गरेको छ भारतीय अवरोधले इलामका चिया उद्योग बन्द भइसकेका छन् भने आजदेखि झापाका चिया उद्योग र बगानहरू पनि बन्द हुँदैछन् परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कनु भएको छ उहाँ चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेजिङ जानुभएको थियो भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ त्यस अवसरमा दुवै देशका प्रतिनिधिमण्डल बीच नेपाल चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ आपसी मित्रता सद्भावना र सहयोगमा आधारित नेपाल चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एक मत रहेको र नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहोऱ्याउँदै नेपालको भूमिलाई चीनको हित विरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारिएको विज्ञप्तिमा उल्लेख छ चिनिया पक्षबाट नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ समर्थन दोहोऱ्याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उप पूर्ण रूप समर्थन रहने विश्वास व्यक्त गरेको पनि मन्त्रालयले जनाएको छ संसदमा आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083 छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले पनि जवाफ दिनेछन्। त्यसपछि विधेयक पारित गर्ने कार्यसूची रहेको छ। विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकमाथि भएको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम आजको बैठकको मुख्य एजेन्डा रहेको संसद सचिवालयले जनाएको छ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति योजना तथा गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले नागरिक चौतारी नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय, सरकारी योजना र अभ्याससँग नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुनेछ। यस प्रणाली मार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन, सरकारसँग दुईतर्फी छलफल गर्न तथा

0: आएको छ। महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ्ने सम्भावना छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र मध्य प्रदेशको तराई भेगका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीहरूसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि आफ्नो कार्यक्षेत्रमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। सूचना अनुसार मन्त्रालयमा कार्यरत दुईजना कम्प्युटर अपरेटर अध्ययन र असाधारण विदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरूले अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी देशको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन समेत दिन नपाइने कानुनी व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐन विपरीतको कार्य गरेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाबदेहितालाई थप मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाएको बताउनुभयो। वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको छ। पछिल्लो विवरण अनुसार 28 पक्राउ पूर्ति जारी गरिएको छ भने 9 पक्राउ समेत गरिएको छ। संस्था अनुगमन शाखाले म्यान पावर व्यवसायहरूलाई 5 पत्राचार गरेको छ। यसै गरी राहत उद्धार तथा समन्वय शाखाले सक्रियतामा 6 उद्धार गरेको छ भने 2 क्षतिपूर्ति उपलब्ध गराएको छ। शाखाले 10 नयाँ उजुरी दर्ता गरी 13 द्विपक्षीय छलफल र 15 परामर्श शिविर समेत प्रदान गरेको छ। अब विदेशको खबर। चीन र अमेरिका बीच लागु औषध नियन्त्रणका क्षेत्रमा अनुसन्धान र सहयोग जारी रहेको चीनले जनाएको छ। चीन राष्ट्रिय लागु औषध नियन्त्रण आयोगको कार्यालयले दुवै देशबीच विभिन्न तहमा संस्थागत संवाद र सहकार्य भइरहेका जनाएको हो। चीनले अमेरिकी राष्ट्रिय लागु औषध नियन्त्रण नीति कार्यालय लगायत सम्बन्धित निकायसँग नियमित सम्पर्क कायम राखेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। साथै दुवै देशका कानुन कार्यान्वयन निकायले लागु औषध सम्बन्धी धेरै मुद्दामा संयुक्त अनुसन्धान गरेका छन्। यसैगरी चीनले उत्तरी अमेरिकामा अवैध लागू औषध उत्पादनमा

0: वर्ती रसायनको दुरुपयोग रोक्न सक्रिय कदम चालेको पनि बताएको छ। चिनिया पक्षले लागु औषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तर विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। अब खेल खबर। विश्वकप फुटबलमा अहिले कोलम्बिया र उज्बेकिस्तान खेलिरहेका छन्। दुवै टोलीले एक एक गोल गरेका छन्। यसअघि भएको खेलमा घानाले विजयी सुरुवात गरेको छ। समूह एल अन्तर्गत अमेरिकामा आज बिहान भएको खेलमा घानाले पनामालाई 1-0 गोलले पराजित गर्दै महत्त्वपूर्ण 3 अङ्क हात पारेको छ। खेलभर दुवै टोलीले गोलका लागि अवसर सिर्जना गरे पनि निर्धारित 90 मिनटसम्म पनि गोलरहित बराबरी कायम रह्यो। तर इन्जरी समयमा घानाका युवा फरवार्ड क्यालेब केरान्तीले ब्रान्डन थोमसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे। खेलको अन्तिम समयमा भएको गोल नै घानाका जितका लागि पर्याप्त बन्यो। घानाले अन्तिम समयमा गोल गर्दै महत्त्वपूर्ण जित निकालेपछि समूह एलको अङ्क तालिकामा पनि 3 अङ्क जोडेको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कूटनीतिक पहल मार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउन माग। इलामपछि झापाका चिया उद्योग पनि आजदेखि बन्द। परराष्ट्र मन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि फलदायी भएको दावी। नेपाली भूमि चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता। नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालन गर्ने सरकारको तयारी। सरकारलाई सिधै सुझाव दिन सकिने। लागु औषध विरुद्ध चीन र अमेरिका बीच संयुक्त अनुसन्धान र सहयोगमा सहकार्य। अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिने चीनको प्रतिबद्धता। र उज्बेकिस्तानसँगको खेलमा कोलम्बिया र उज्बेकिस्तानको एक एकको बराबरी। पानामाथि घानाको रोमाञ्चक जित।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556493333, 493555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छेन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जाउलाखेल पुर्याइएको छ। हिजो दिउँसोदेखि रथ तान्न सुरु गरेर बेलुकी जाउलाखेल पुर्याइएको हो। रथलाई हिजो जाउलाखेल पुर्याएपछि अब पर्सि शनिबार भोटो जात्रा मनाइन्छ। भोटो जात्रापछि रातो मच्छेन्द्रनाथलाई खटमा राखेर बङ्गुमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गाल लगिनेछ। त्यससँगै यस वर्षको रातो मच्छेन्द्रनाथको रथयात्रा सकिनेछ। रथलाई लगनखेलबाट जाउलाखेल तान्नका लागि गएको वैशाख 24 गते ज्योतिषहरूले हिजोको साइत निकालेका थिए। यस वर्ष रथ जात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथमा रथारोहण गरेर 8 गतेदेखि रथ तानेर सुरु भएको हो। रातो मच्छेन्द्रनाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा हो। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ललित कला क्याम्पस र 32 पुतलीमा रहेको श्री रामचन्द्र मन्दिर जीर्णद्वार समितिको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय सङ्गीत महोत्सवको हिजो समापन भएको छ। गएको जेठ 30 गतेदेखि सुरु भएको 5 दिने महोत्सवमा नेपाल लगायत भारत, चीन, बङ्गलादेश, श्रीलङ्का र अमेरिकाका गरी झन्डै 100 सङ्गीत साधकहरूको सहभागिता थियो। महोत्सवमा शास्त्रीय सङ्गीत सम्बन्धी खोज तथा अनुसन्धानमूलक 19 कार्यपत्र प्रस्तुत भएका छन् भने विभिन्न देशका साङ्गीतिक प्रस्तुति समेत प्रस्तुत गरिएका छन्। ध्वासे चितुवाको छाला ओसार पोसार तथा खरिद बिक्री मुद्दामा पूर्वपक्षीय थुनामा रहेका र नवयुवा आन्दोलनका क्रममा गएको भदौ 24 गते कारागारबाट भागी फरार रहेका टेक बहादुर तामाङ पक्राउ परेका छन्। तामाङलाई असार 2 गते तारकेश्वर 8 पक्राउ गरी केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवलमा पेश गरिएका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। चलचित्र समीक्षक समाजले पर्सि असार 6 गते क्रिटिक्स फिल्म अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले वर्ष 2081 र 82 विजेतालाई एकै साथ अवार्ड प्रदान गर्न लागेको जनाएको हो। समाजका अध्यक्ष समीप राज तिमिल सेनाले अवार्डका लागि सहभागी भएका चलचित्रहरूको मूल्याङ्कन पछि विजेता घोषणा गरिएको जानकारी दिनुभयो। र वरिष्ठ पत्रकार अमर बानियाको म्याग्दीका गन्तव्यहरू, पदमार्गहरू, सांस्कृतिक सम्पदाहरू, चाडपर्व, होमस्टे, जैविक विविधता लगायतलाई समेटेर तयार पारेको पुस्तक सुन्दर म्याग्दी सार्वजनिक गरिएको छ। धौलागिरी पर्यटन विकास परिषद र बेनी समाज काठमाडौँद्वारा नेपाल पर्यटन बोर्डको सभाहलमा हिजो आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपाल सरकारका पूर्व मुख्य सचिव तथा पूर्व राजदूत लोकदर्शन रेग्मी, प्राध्यापक डाक्टर प्रेम शर्मा, नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुनिल शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबिन श्रेष्ठ लगायतको उपस्थिति थियो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रातो मच्छेन्द्रनाथको रथ लगनखेलबाट तानेर जाउरा खेल पुर्याइयो। पर्सि शनिबार भोटो जात्रा मनाइने। नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालन गरिँदै सरकारलाई सिधै सुझाव दिन सकिने। र काठमाडौँमा आयोजित 5 दिने अन्तर्राष्ट्रिय सङ्गीत महोत्सव सम्पन्न। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई

0: कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाटा ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुबाबु कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ झैँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि झैँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 5 50 50 934
3: ओके

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653773687।
6: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
7: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200 छ।
7: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
5: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
5: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-2640
3: It's 10 o'clock अहिले 10 बजेको छ
4: 93.2 स्वदेश FM

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संघीय संसद प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बिहिबार बिहान 11 बजे बस्ने बैठकमा विनियोजन विधेयक 2083 माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार शिक्षा तथा खेलकुद, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिव कार्यालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित शीर्षकहरूमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। आजको बैठकमा सभामुखले विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै बैठकमा अर्थमन्त्री डाक्टर सोडिङ वाग्लीले विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक अहिले जारी छ। आज बिहान केही बेर अघि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक शुरू भएको सभापति रवि लामिछानेको सचिवालयले जनाएको छ। बैठकमा सचिवालय सदस्यहरू उपस्थित रहेका छन्। प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता बालेन शाह भने बैठकमा सहभागी छैनन्। बैठकमा पार्टीको पहिलो महाधिवेशनका सम्बन्धमा विभिन्न निर्णयहरू गर्ने बताइएको छ। साथै जनचासो, सरकारको गतिविधि लगायतका विषयहरूमा पनि छलफल हुने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको यही असार 7-9 गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माण तीव्र गतिमा थालिएको छ। भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको काम तीव्र पारिएको। उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागि छ। विद्युतीय राहदानी खरिद प्रक्रिया सम्बन्धी छानबिनलाई तीव्रता दिँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जर्मनीका 2 कम्पनीका आधिकारिक प्रतिनिधिलाई उपस्थित हुन निर्देशन दिएको छ। आयोगले बिहिबार सार्वजनिक सूचना जारी गर्दै ई पासपोर्ट खरिदसँग सम्बन्धित अनुसन्धानका क्रममा अत्यावश्यक बयान लिन ती कम्पनीका प्रतिनिधिहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो। अख्तियारका अनुसार राहदानी खरिदका फरक फरक प्याकेजमा संलग्न रहेका जर्मन कम्पनी मूलबाउर र भेरिडोसका आधिकारिक प्रतिनिधिहरू अनुसन्धानको दायरामा परेका छन्। ई पासपोर्ट खरिद प्रक्रियामा सम्भावित अनियमितता सम्बन्धी उजुरी र प्राप्त विवरणहरूको अध्ययन गरिरहेको आयोगले आवश्यक तथ्य संकलनका लागि सम्बन्धित पक्षसँग बयान लिन लागेको जनाइएको छ। यस प्रकरणको अनुसन्धान जारी रहेको अख्तियारले उल्लेख गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारले वैशाख 12 गतेदेखि शुरू गरेको काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक चौकामा रहेका सुकुम्बासी बस्ती हटाउने काम काठमाडौँ उपत्यका हकमा पूर्णता पाएको छ। यस क्रममा मनोहरा, गैरीगाउँ, पल्खु, टेकु, बालाजु लगायतका क्षेत्रमा रहेका अव्यवस्थित बस्तीहरू हटाइसकिएको छ। बस्तीहरू हटाइएका स्थानहरू अहिले पूर्ण रूपमा खुला र खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूप परिवर्तन भएको छ। तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार तथा शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली भएका स्थानहरूको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न काम अघि बढ़ाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ उपत्यका विकास प्राधिकरण तथा काठमाडौँ महानगरपालिकाले संयुक्त रूपमा खाली भएका क्षेत्रको संरक्षण, हरियाली प्रवर्धन, नदी किनार व्यवस्थापन तथा पुनः अतिक्रमण हुन नदिने उद्देश्यले आवश्यक संरचना निर्माण तथा निगरानीका कार्यहरू सञ्चालन गरिरहेका छन्। काभ्रे पलाञ्चोको नमो बुद्ध नगरपालिका बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा रोसेका उपालिकाले

थियो। उक्त दुर्घटनामा परि ज्यान गुमाउनेहरूप्रति गाउँपालिकाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेको छ। गाउँपालिकाले शुक्रबारका दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू, स्वास्थ्य संस्थाहरू लगायत मार्फतका सम्पूर्ण कार्यालयहरूमा शोक विदा दिने निर्णय गरेको छ। हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3318-98, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-495-225।

अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर
1: होटल ट्रेनिङ चितवन बेलचोक नारायणगढ फोन 056-490-374 98-510-61-356
0: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
0: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
1: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
0: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206 98511-0091 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4, र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका बसन्तपुर चितवन।
0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042-21343 र 98184-29230।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रपतिले आगामी साता चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्वका लागि मापदण्ड तोकेको छ। अधिवेशन हुन नसकेको मधेसबाट समेत प्रतिनिधित्व गराउनका लागि मापदण्ड तोकिएको हो। राष्ट्रपतिले महाधिवेशन आयोजक समिति गठन हुँदाको समयसम्म केन्द्रीय पोर्टलमा दर्ता भएको प्रदेश समिति पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधित्व गराउने भएको छ। प्रदेश अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, प्रदेश विभागका पदाधिकारीहरूलाई पनि महाधिवेशनमा प्रतिनिधित्व गराइने भएको छ। प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिव को पनि प्रतिनिधित्व हुनेछ। प्रदेश काठमाडौँ सम्पर्क विभागबाट प्रमुख सहित 3 जना, 1 जना महिला अनिवार्य प्रतिनिधित्व हुने गरी मापदण्ड निर्धारण गरिएको छ। यसै गरी जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाहरूबाट सभापति सहित 3 सदस्यलाई प्रतिनिधित्व गराइने राष्ट्रपतिले जनाएको छ। यदि महिला नभएमा 2 जनालाई मात्रै प्रतिनिधि हुन पाउनेछन्। अधिवेशन नभएका निर्वाचन क्षेत्रको हकमा निर्वाचन क्षेत्र खारेज भएको भए उपस्थिति नगराउने राष्ट्रपतिले जनाएको छ। यदि निर्वाचन क्षेत्र खारेज नभएको भए संयोजक मात्र उपस्थित हुन पाउनेछन्। निर्वाचन सम्पन्न भएका पालिकाको हकमा 1 जना सभापति वा सभापतिले तोकेको समितिका पदाधिकारी वा सदस्य मध्येबाट 1 जना प्रतिनिधि हुन पाउनेछन्। पालिका निर्वाचन सम्पन्न नभएकाको हकमा 1 जना सभापति मात्र सहभागी हुन पाउनेछन्। तर सभापतिले अर्को व्यक्ति पठाउन नपाउने राष्ट्रपतिले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 2 कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ। सूचना अनुसार मन्त्रालयमा कार्यरत 2 जना कम्प्युटर अपरेटर अध्ययन र असाधारण विदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरूले अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको हो। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी देशको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्ने, अनुपस्थिति रहे निजामती सेवा ऐन विपरीतको कार्य गरेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको हो। मन्त्रालयका अनुसार निजामती सेवा ऐन 2049 बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारवाही अघि बढाउनु पर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्तबुझ्दो आधार र प्रमाण सहित सफाई पेश गर्न भनिएको छ। तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरे वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभए प्रचलित कानून अनुसार थप कारवाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाल राष्ट्रबैंकले 5 रुपियाँ दरको नयाँ नोट सार्वजनिक गरेको छ। असार 3 गतेदेखि लागू हुने 10 लाख थान नयाँ 500 का नोट चलन चल्तीमा ल्याएको हो। राष्ट्रबैंकले कदी 5 वर्षपछि नयाँ 500 का नोट ल्याएको हो। मुद्रा व्यवस्थापन विभागद्वारा जारी सूचना अनुसार यो नोट साबिकै आकार तथा रंगमा उपलब्ध छ। नोटको मुख्य विशेषताका रूपमा यसको अग्रभागमा गवर्नर डाक्टर विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो खण्डमा सिरिज नम्बर विक्रमसम्म 2082 उल्लेख गरिएको छ। वर्षाको छिपर माई गाउँपालिका 2 मिर्जापुर स्थित नहरको झाडीमा लुकाएर राखिएको ठूलो परिमाणमा लागेको औषध गाजा प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा बुधबार राति इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको प्रहरी टोलीले नहरको झाडीभित्र लुकाएर राखिएको अवस्थामा 25 वटा पोकामा रहेको 370 केजी गाजा बरामद गरेको हो। उक्त गाजा कसले र कुन उद्देश्यले त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो पछि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456453।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

सुनिरहनु भएको छ स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: 2011 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653 73687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550 63172 र 98452 12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5555 7071 र 0855 7073 53।
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन। फोन 0556 4943 4 4 93 580 र 98 5 50 26 4 40।
4: It's 12 o'clock. अहिले 12 बजेको छ।
5: दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची। लुम्बिनी र सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा गर्मी बढ्यो, एल निनोका कारण खडेरीको चिन्ता। झापामा हात्ती नियन्त्रणका लागि स्पेसल टास्क फोर्स परिचालन गरिँदै सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइने। अमेरिका र इरान बीच 14 बुधे सम्झौतामा हस्ताक्षर, 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने प्रतिबद्धता। र विश्वकप फुटबलमा कोलम्बिया, घाना र इङ्ल्यान्ड विजयी, पोर्चुगल र कङ्गोले बराबरी खेले। राति 9:45 चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकमा बजेटमाथि सांसदहरूले आआफ्ना धारणा राख्दैछन्। बैठकले आज आर्थिक वर्ष 83-84 को बजेट पारित गर्दैछ। त्यसैगी सम्बन्धित मन्त्रीहरूले मन्त्रालयमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदैछन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ। यद्यपि प्रधानमन्त्री संसदमा उपस्थित हुने नहुने बारे अझै निश्चित भएको छैन। यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। सामान्यतया विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ। हिजोदेखि विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा मन्त्रीहरूले जवाफ दिइरहेका छन्। यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयकमाथि छलफल हुनेछ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँसहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो केही दिनदेखि लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा अत्यधिक गर्मी बढेको छ। पर्याप्त वर्षा हुन नसक्दा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रूपन्देही, दाङ लगायत जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढी देखिएको छ। महाशाखाले बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिर काम गर्ने श्रमिकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँमा भने मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका केही ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। सामान्यतया जुन 13 नेपाल भित्रिने मनसुन यस वर्ष निर्धारित समय कटिसक्दा पनि भित्रिन सकेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मनसुन आगमनमा ढिलाइ भएको हो। जङ्गली हात्तीबाट सर्वसाधारणको जीवधनको सुरक्षाका लागि झापामा स्पेसल टास्क फोर्स परिचालन गरिने भएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेसल टास्क फोर्स गठनको प्रक्रिया अगाडि बढेको झापा निर्वाचन क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य निशा डाङ्गेले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई प्रक्रिया अघि बढाउन हिजो भनेको हो। अब प्रमुख जिल्ला अधिकारीले स्पेसल टास्क फोर्स परिचालनका लागि आवश्यक समन्वय गर्ने सांसद डाङ्गेले बताउनुभयो। गएको हप्ता विचिनगर नगरपालिका चारमा 62 वर्षीय पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परिज्यान गएपछि स्थानीयवासीले जीवधनको रक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका थिए। घटना पश्चात सांसद डाङ्गी र राष्ट्रिय सभा सदस्य रोशनी मेचेले जङ्गली हात्ती नियन्त्रण गरी नागरिकको जीवधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसदमा बोल्नु भएको थियो। स्पेसल टास्क फोर्समा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैले गर्ने कार्ययोजना बनेको सांसद डाङ्गीले बताउनुभयो। फोर्सलाई हात्तीको प्रवेश गौडा मानिएको मेची नगरको सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राज्यसभाको प्रथम महाधिवेशनको महाधिवेशन स्थल निर्माण कार्य तीव्र, सुनचादीको भाव सामान्य घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
0: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
0: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाब दिने कार्यसूची, लुम्बिनी र सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा अत्यधिक गर्मी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाको आउँदो असार 7-9 गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माणको काम तीव्र गतिमा अघि भइरहेको छ। भरतपुर महानगरपालिका 10 गेस्ट हाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको कार्य तीव्र पारिएको छ। उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित अल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागि छ। डोमको छानो विशेष वाटरप्रुफ ट्रान्सेन फेब्रिकबाट तयार गरिनेछ। यसले घाम, पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने भएको छ। मिडिया स्पेस सोल्युसन काठमाडौँले यसको काम गरिरहेको छ। कम्पनीका प्रबन्ध निर्देशक सृजल भट्टराईका अनुसार झण्डै 3,000 वर्ग मिटर क्षेत्रफलमा 3 डोम जोडेर एउटै विशाल हल निर्माणको कार्य भइरहेको छ। यो संरचनाभित्र LED स्क्रिन, पङ्खा, कुलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त ठाउँ रहनेछ। डोमभित्रबाट सहभागीहरूले सहज रूपमा मञ्च अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

आउने समुद्री यातायात पुनः सञ्चालन गर्ने प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्तालाई जाने विषय पनि समावेश छन्। यसै गरी इरानको तेल तथा पेट्रोकेमिकल निर्यातलाई छुट दिने, रोक्का सम्पत्ति फुका गर्ने र आर्थिक पुनर्निर्माण तथा विकासका लागि झण्डै 300 अर्ब डलरको सहयोग योजना अघि बढाउने उल्लेख छ। इरानले भने आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोऱ्याएको छ। सम्झौतामा दुवै पक्ष 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने समेत सहमति भएको छ। अब खेल खबर। विश्वकप फुटबलमा कोलम्बियाले विजय सुरुवात गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 अन्तरले हरायो। कोलम्बियाका ड्यानियल मन्युसले खेलको 40 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्। पहिलो हाफ 1-0 अवस्थामा सकिएको खेलमा दोस्रो हाफको 60 मिनटमा उज्बेकिस्तानका अब्बोस बेक फजुल्लाले गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि 65 मिनटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई 2-1 अग्रता दिलाएका थिए। इन्जुरी समयको 9 मिनटमा जामिन्टन क्याम्पन्सले गोल थपेपछि कोलम्बियाले 3-1 जित सुनिश्चित गर्यो। यससँगै कोलम्बियाले समूह केमा 3 अङ्क बनाएको छ। आज बिहान सम्पन्न समूह एलको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई 4-2 हराउँदै समूह एलमा 3 अङ्क जोडेको छ। आजै बिहान भएको समूह एलकै अर्को खेलमा घानाले पनामालाई 1-0 हराउँदै अङ्क जोडेको छ। यस्तै गैराती भएको समूह केको खेलमा पोर्चुगल र कङ्गोले 1-1 बराबरी खेल्दै अङ्क बाँडेका छन्। फिफा विश्वकपमा आज राति समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रङ्गशालामा 10:15 सुरु हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची। लुम्बिनी र सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा गर्मी बढ्यो। एल निनोका कारण खडेरीको चिन्ता। झापामा हात्ती नियन्त्रणका लागि स्पेसल टास्क फोर्स परिचालन गरिँदै सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने। अमेरिका र इरान बीच 14 विदेश सम्झौतामा हस्ताक्षर। 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने प्रतिबद्धता। र विश्वकप फुटबलमा कोलम्बिया घाना र इङ्ल्यान्ड विजयी, पोर्चुगल र कङ्गोले बराबरी खेले। राति 10:15 चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ म, औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3318-98, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73099, 98-074-46-182 र 98-491-95-225।

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौँ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98-550-54-206, 98-511-0091, 98-550-63-387 वा 98-41-58-72-48 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 98 5570 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 98 5570 2640
3: It's 1 o'clock. अहिले 1 बजे को छ
4: गएर राणा शासन आयो त्यसपछि खत्म भयो राणा शासन नसिद्धिँदैसम्म औद्योगिक क्रांति को 18 शताब्दी में भएको औद्योगिक क्रांति को हावा पनि छिर्न पाएन नेपालमा विकास हुने त कुरै जाओस् क्या हावै छिर्न पाएन त अनि कसरी हुन्छ त हामी अगाडि बढिन्छ त ढिलो भयो अझै पनि ढङ्ग आउँदैन ढिलो भएपछि त ढङ्ग त आउनु पर्ने हो अब ढङ्ग ल्याउने हो त्यसैले यो चाहिँ एकदमै गम्भीर कुरा हो अघि त्यसैले यो हामीले अगाडि गरौँ सबै मिलेर कोसिस गर्ने हो र अहिले 21 शताब्दीमा आएर अहिले सांसद भएर म सांसद हुनुभन्दाखेरि अगाडिदेखि हो मैले अघि भने 26 वर्ष भयो अब यो कुरालाई चाहिँ प्राथमिकता राखौँ भन्दाखेरि कुस्ती खेल्ने जस्तै भयो है अब यो चाहिँ छ र उहाँले भन्नुभएको अर्को कुरा जलवायु परिवर्तनको मुद्दा यो बजेटमा प्राथमिकता दिनुपर्छ भन्ने हो त्यो कुरा चाहिँ बजेटमा परेकै छ होला भन्ने कुरा दिनुपर्छ दिइराखेको छ अब माननीय खड्ग साईजीले अर्को कुरा भन्नुभएको छ दक्ष जनशक्ति इन्जिनियरहरूलाई नेपालमा राख कसरी राख्ने भनेर चाहिँ हामीले प्रयास गर्नुपर्छ भनेको छ त्यो प्रयास अब विज्ञान प्रविधि तथा प्रवर्धन मन्त्रालयले त्यो चाहिँ गरिने छ होइन आह्वान गर्ने हो सबैलाई राख्न सकिँदैन किनभने सबैलाई राख्नको लागि उहाँहरूले भने जस्तै पुर्याइदिनु पर्यो पुर्याउने क्षमता छैन जति सकिन्छ जति चाहिँ अब पूजा गर्न सकिन्छ त्यो चाहिँ हामीले गर्ने गरिने छ भन्ने कुरा र माननीय धर्मराज केसीज्यूले चाहिँ भन्नुभएको छ उहाँले चाहिँ सरकारलाई पनि यो बजेट छुट्याएकोमा के अरे मन्त्री यो मन्त्रालय गठन गरेकोमा धन्यवाद दिनुभएको छ मैले पनि धन्यवाद दिएको छु र यो रिसर्च डेभलपमेन्ट एन्ड इनोभेसनको क्षेत्र चाहिँ अब निर्धारण गर्नुपर्नेछ भनेर उहाँले भन्नुभएको छ किनभने भएकै छैन नभएको कुरालाई त अब सुरुदेखि नै सुरु के अरे विचार गरेर निर्धारण गर्नुपर्नेहरू हो र जस्तो अब यहाँ अर्को कुरा के छ त भन्दाखेरि नार्कमा अनुसन्धान नभएको होइन कि नार्कमा पनि अनुसन्धान भइरहेको छ नासमा पनि अनुसन्धान भयो र अरू अरू मन्त्रालयमा पनि अनुसन्धान तर उही त्यो वर्षको आर्थिक वर्षको अन्त्यसम्ममा अलिकति बजेट छुट्याएर त्यसलाई चाहिँ सक्ने किसिमले चाहिँ अनुसन्धान भइरहेको छ होइन एआई भयो मेसिन लर्निङको कुराहरू भयो साइबर सेक्युरिटी क्लाउड कम्प्युटिङ यो कुराहरूमा जोड दिनुपर्नेछ यो कुरा सरकारले जोड दिएकै छ र अब म के भन्न चाहन्छु भने यो सबै कुरामा मलाई चाहिँ सहयोग गर्ने चाहिँ माननीय धर्मराज केसीज्यू चाहिँ मेरो एकदमै सहयोगी हुनुहुन्छ उहाँसँग यो सबै कुराहरू बढीभन्दा बढी र अरू माननीयज्यूहरूलाई पनि म स्वागत गर्न चाहन्छु र माननीय कमल सुवेदीजीले चाहिँ उहाँको उसमा चाहिँ भनाइमा एउटा कुरा राख्नु भएको थियो जोन एफ केनेडी अमेरिकाको राष्ट्रपतिले यो चन्द्रमामा मान्छे पठाउने भन्ने जुन एउटा भाषण छ जसलाई चाहिँ मुन ल्यान्डिङ स्पिच भनिन्छ स्पिचको कुरा राख्नु भएको थियो त्यो भनेको चाहिँ के हो भन्दाखेरि विज्ञान प्रविधिमा छलाङ मार्ने कुरा हो त्यो अमेरिकाले जोन एफ केनेडीले त्यो भाषण गरेर नगरेको भएदेखि त्यो छलाङ मार्ने थिएन किनभने अमेरिकाले चन्द्रमामा एपोलो रकेटहरू पठाउनै सक्ने थिएन त्यो चाहिँ छलाङ मार्ने कुरा गर्नुभएको छ अहिले हामीले पनि मार्ने भनेको छलाङै हो अब बिस्तारै जाउँला भनेर हुँदैन एकदम छलाङ मार्नुपर्छ छलाङ मार्ने कसरी सबैले चाहिँ यसमा हामीले चाहिँ बनाऊ के अरे सोच्नु पर्ने कुरा छ। र अब उहाँले भन्नुभएको कुराहरू आइटी हब बनाउने, भू उपग्रहहरू हाम्रो अन्तरिक्षमा पठाउने, प्रतिभा पलायनलाई रोक्ने भन्ने कुराहरू, यो 4 अरब पैसा चाहिँ कम भयो भन्ने कुराहरू उहाँले राख्नु भएको छ र यो कुराहरू मैले अघि नै भनिसकेँ र उहाँ 7 जना मानिने ज्यूहरूले भन्नुभएको कुरा यो हो। र म यहाँ अरू कुरा के राख्न चाहन्छु भने पहिला कुरा 1% कुरा र माननीयजीहरूले भन्नुभएको यो 1% पैसा चाहिँ एकदमै कम भयो भन्ने कुरा र मलाई थाहा छैन योभन्दा अघिल्लो वर्षको संसद सदनहरूमा यो विज्ञान प्रविधिलाई यसरी बजेट छुट्याउनु पर्छ भनेर कुनै माननीयले चाहिँ आवाज उठाउनु भयो कि भएन मलाई शङ्कै लाग्छ। पुरानो माननीयजीहरूले सम्झनुहोस्, कुनै माननीयले पनि विज्ञान प्रविधिको लागि छुट्टै मन्त्रालय बनाउनुपर्छ, नवपरिवर्तन गर्नुपर्छ, बजेट छुट्याउनुपर्छ भनेर कसैले उठाउनु भएको भए कि भएको थियो अथवा थिएन, थिएन भने पनि ठिकै छ, थियो भने पनि ठिकै छ। र अब चाहिँ कमसेकम 7 जना माननीयज्यूहरूले यो अस्तिको उसमा यो मेरो मन्त्रालय, मेरो विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालयको लागि कुरा उठाउनु भएको छ, धन्यवाद छ। र उहाँहरूले भन्नुभएको छ 1% कम भयो भन्नुभएको छ, तर म प्रष्टसँग के भन्न चाहन्छु भने यो वर्षलाई अलि बढी भयो कि भनेछु, किन बढी भयो कि भन्ने कारण पनि छ क्या। 4 अरब पैसा छुट्यायो, 3.5 अरब रुपियाँ चाहिँ अबन्डामा छ, अब त्यो पैसालाई खर्च कसरी गर्ने भन्नको लागि ऐन कानुन नियमावली के बन्नुपर्छ, त्यसको त्यो संयन्त्र बनेकै छैन, जिरोबाट भोलि त्यत्तिकै खर्च गरिदियो भने अख्तियारले हामीलाई पक्रिहाल्छ, फलाना मन्त्रीले हिनामिना गर्यो भनेर है पक्रिहाल्छ। त्यस कारणले यो 1% भनेको अहिलेलाई ठिक छ, अलि थोरै गरेको पनि हुन्थ्यो होइन, अहिलेलाई ठिकै छ त्यसलाई खर्च गरौँ। तर यसको लागि चाहिँ के हो त भन्दाखेरि मुख्य कुरा सहयोग चाहियो, माननीयज्यूहरू सबैको सहयोग चाहियो क्या। के को लागि सहयोग चाहियो भन्दाखेरि अब सबैले आफ्नो इच्छा हो, सहयोग भन्ने कुरा जबरजस्ती गर्ने कुरा होइन। के को लागि सहयोग चाहियो त भन्दाखेरि अब कानुन बनाउनु पर्यो, जिरोबाट सुरु गर्नुपर्नेछ। अस्ति म मन्त्री भएको अहिले एक हप्ता 8 दिन कति दिन भयो, अब हामीले के काम गर्नु, हाम्रो दिमागै यसैमा गरिरहेको छ। अब कानुन त बनाउनु पर्यो, एउटा पनि कानुन छैन। अब यसमा चाहिँ के छ त भन्दाखेरि अहिले हामीले मोटामोटी म सबै त डिटेलमा त भन्न चाहन्न, छोटकरीमा म भन्न चाहन्छु कि अब कस्तो कस्तो ऐनहरू बनाउने भन्ने कुरामा हाम्रो मोटामोटी छलफल भएको छ। र यो छलफल चाहिँ आधार केलाई मानिएको छ त भन्दाखेरि नेपाल सरकारको यो कार्यविभाजन नियमावली 2083 मा यो अस्ति वैशाखको 30 गते यो नियमावली चाहिँ आएको रहेछ र यसमा चाहिँ 17 बुँदाहरू राखिएको रहेछ। त्यही बुँदालाई आधार मानेर, त्यही बुँदालाई आधार मानेर अब यस्तो यस्तो नियमावली बनाऊ भनेर 9 नियमावलीको चाहिँ गरिएको छ। र यो 9 नियमावलीमा पनि

वैज्ञानिक अनुसन्धानको मापदण्ड, प्राथमिकता, अनुदान होइन, वित्त पोषण संयन्त्र कसरी बनाउने भन्ने कुराहरूमा यो ऐन पनि चाहियो। र तेस्रो चाहिँ के छ त भन्दाखेरि, परमाणु तथा विकिरण सम्बन्धी ऐन जुन छ, आणविक ऊर्जा ऐन, यो चाहिँ नयाँ ल्याउनुपर्ने छ। पहिला एउटा नीति, यो सम्बन्धी एउटा नीतिहरू के प्रावाणविक पदार्थ नियमन भन्ने एउटा यस्तो नीतिहरू बनेको छ, अब यसलाई चाहिँ ऐनमा नै ल्याउनु पर्ने छ। अनि अर्को कुरो छ जैविक सुरक्षा तथा जैव प्रविधि नियमन, यो ऐन बनाउनु छ। यसमा खास गरी यो जिएमओहरू, बायोटेक्नोलोजीको कुराहरू छ, प्रविधिका कुराहरू छ, बायोसेफ्टीका प्रोटोकलका कुराहरू छन्, यो सम्म कुरालाई समेटेर एउटा ऐन बनाउनु पर्ने छ। चौथो चाहिँ के छ त भन्दाखेरि, रासायनिक पदार्थ व्यवस्थापन ऐन, यो पनि बनाउनु पर्नेछ। अब विभिन्न किसिमको रासायनिक पदार्थहरू आउँछ, हुने नहुने आउँछ, त्यसले जनतालाई चाहिँ के कसरी चाहिँ सुरक्षित छ छैन, के कति हानि पार्छ भन्ने कुराहरूलाई चाहिँ नियमन गर्नको लागि यो चाहिँ ऐन चाहिएको छ। र अर्को कुरा, वैज्ञानिक मापन तथा मेट्रोलोजी ऐन, मापन गर्ने, क्यालिब्रेसन गर्ने हरेक चिजमा, त्यस्तो किसिमको चाहिँ हामीलाई चाहिँ ऐन चाहिएको छ। किनभने क्यालिब्रेसन, प्रमाणीकरण गर्ने भन्ने कुरो त्यो जहाँ चाहिँ जसुकैले गर्ने कुरा पनि होइन, गर्न पनि सक्दैन। अनि यो नगरिकन, क्यालिब्रेसन नगरिकन र त्यसलाई चाहिँ प्रमाणीकरण नगरिकन हामीले जथाभावी विभिन्न चिजहरू प्रयोग गर्ने गरिरहेछौँ। त्यसले चाहिँ स्वास्थ्यलाई, जनताहरूको स्वास्थ्यलाई के कति हानि पारेको छ, यो वातावरणलाई के कानि हानि पुर्याइरहेको छ त्यो थाहा छैन, अन्धाधुन्ध प्रयोग गरिरहेको छन्। यो ऐन चाहिँ हामीलाई चाहिन्छ। र विज्ञान तथा प्रविधि तथ्याङ्क ऐन, यो किन चाहिएको भनेदेखि, अब यो क्षेत्रमा काम गर्ने को कोले काम गरिरहेछ, कसरी काम गरिरहेछ, कहाँ छैन, आफ्नो आफ्नो खुसीले आफ्नो आफ्नो तरिकाले गरिरहेको छ, यो तथ्याङ्कै छैन। कमसेकम यो तथ्याङ्क सङ्कलन गरेर त्यसलाई चाहिँ कसरी चाहिँ त्यसबाट कसरी चाहिँ फाइदा लिने भन्ने कुराहरू गर्नुपर्नेछ। र यो ओजन संरक्षण तथा सौर विकिरण मापन ऐन, यो चाहिँ ऐन चाहिँ खास गरी यो मोन्ट्रियल प्रोटोकल भन्ने छ, त्यो अनुसार हामीले हाम्रै रक्षाको लागि ओजन, अब यो विभिन्न किसिमको विकिरणहरू आउँछ सूर्यबाट, त्यसबाट चाहिँ कसरी चाहिँ सुरक्षा गर्ने, कसरी कम गर्ने भन्ने कुराहरू यो चाहिँ यो ऐन पनि ल्याउनु पर्नेछ। सातौँमा चाहिँ के छ त भन्दाखेरि, नव प्रवर्तन तथा स्टार्टअप प्रवर्धन ऐन, यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। अहिले चाहिँ नव प्रवर्तन भएन, इनोभेसन भएन भनेर कराइरहेको छ। नव प्रवर्तन नभएर चाहिँ उद्योग मन्त्रालयमा छुट्याएको स्टार्टअप बजेट पनि खर्च गर्न सकेको छैन, होइन, त्यसैले यो चाहिँ एकदमै महत्त्वपूर्ण छ यो ऐन। सातौँ नम्बरमा चाहिँ के छ त भन्दाखेरि, यो इन्डस्ट्रीहरू 4.0 4.5 भन्ने छ, अब यो उन्नत किसिमको प्रविधिहरू, औद्योगिक प्रविधिहरूलाई चाहिँ अब नियमन गर्नको लागि यो प्रवर्धन ऐन यो पनि चाहिन्छ। र हाम्रो लक्ष्य, सरकारको लक्ष्य पनि इन्डस्ट्री 4.0 4.5 जाने भन्ने छ, ऐन त चाहियो त। अनि आठौँमा चाहिँ यो विज्ञान प्रविधि, के अरे, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन, यो नासको कुरा हो, नासको कुरा 2048 सालमा बनेको कुरा, त्योभन्दा नै स्थापना त त्यो भन्दा अगाडि नै भएको, त्यो सुधार गरेको छ त्यहाँ। र यो ऐनलाई चाहिँ यहाँ संशोधन गर्नुपर्ने छ, किनभने नासलाई चाहिँ यो पनि यसलाई चाहिँ सुधार गरेर यसलाई चाहिँ हाम्रो लक्ष्य ऐमा हामीले भन्यौँ आर्थिक रूपान्तरण गर्ने कुरामा यसलाई लगाउनु पर्नेछ। यो आर्थिक रूपान्तरण, यो एउटा ऐन मात्र होइन, यस्ता किसिमका नाश जस्ता अरू पनि हुन्छन् छन्, त्यस्ताहरूलाई चाहिँ कसरी चाहिँ नियमन गर्ने, कसरी चाहिँ यो छरिएर भइरहेका अनुसन्धानहरूलाई चाहिँ कसरी चाहिँ एकरूपता, कसरी चाहिँ एक आपसमा चाहिँ जोड्ने र एकरूपता ल्याएर त्यसबाट चाहिँ यो नव प्रवर्तन गराएर फाइदा लिने भन्ने किसिमको, यस्तो किसिमको ऐनहरू यसमा चाहिँ

0: सुधार गर्नुपर्ने छ। र अर्को यो राष्ट्रिय विधि विज्ञान प्रतिष्ठानको ऐन, यो चाहिँ अहिले अब समितिमा छलफल भइरहेको छ, राष्ट्रिय सभाबाट समितिमा गएको छ, यो आउँदै गर्छ। यो प्लेनेटोरियम वेधशाला विज्ञान सङ्ग्रहालय भनेर बिपी प्लेनेटोरियम जो किर्तिपुरमा छ, यसको चाहिँ अहिलेसम्म यो गठनादेशबाट चलिरहेकोलाई यसलाई चाहिँ यो पनि विधि विज्ञान प्रतिष्ठान पनि यिनीहरूलाई चाहिँ ऐनबाट चाहिँ ल्याउनु पर्नेछ, यो पनि छ। र सार्वजनिक विज्ञान संस्थान नियमन, यो भनेको यो गर्नको लागि चाहिँ त्यो पनि ऐन चाहिएको छ, किनभने मन्त्रालय अन्तर्गतका यो प्राधिकरणहरू समिति कम्पनीहरूको सञ्चालन गर्नको लागि मापदण्ड चाहियो, त्यसमा सुशासन पारदर्शिता र जवाबदेहिताको लागि। यो ऐन नभए भने के हुन्छ त्यो सबै भत्ता भङ्ग हुन्छ, यो चाहिएको छ। र नौमा अन्तिममा के छ त भन्दाखेरि अन्तर्राष्ट्रिय सहकार्य सम्बन्धी कानुन, हामीले रिसर्च इनोभेसन भनेको चाहिँ अन्तर्राष्ट्रिय सँग पनि देशहरू पनि मित्र राष्ट्रहरूसँग पनि अब सम्झौता गर्नुपर्ने सहकार्य गर्नुपर्ने कुराहरू छ, त्यो चाहिँ हामीले त्यो सम्बन्धी पनि होइन। यो नौवटा हो, एउटा लिस्ट बनाएको छ, तर अचम्म लाग्ने कुरा अहिले मैले भने यो 1-4 अरब पनि बढी भयो भन्ने कारण चाहिँ के हो भने कानुन भएन भने पैसा खर्च गर्न सकिँदैन, अनि हाम्रो कानुन मन्त्रालयमा गएर कुरा गर्दाखेरि उहाँहरूले के भन्नुभयो भने एउटा कानुन बन्नलाई है एउटा ऐन बन्नलाई कमसेकम 6 महिना लाग्छ भन्नुभयो। गर्दाखेरि त अब आउने आर्थिक वर्ष त हाम्रो त के हो, यो कानुन बन्दा बन्दै जाने भयो त, अनि पैसा त्यो 4 अरब रुपियाँ बढी भयो नि त। तर सकभर हामी चाहिँ यसलाई चाहिँ कसरी गर्ने भन्ने कुरामा ठुलो दिमाग ख्याउनु पर्नेछ, माननीय ज्यूहरूको सहयोग चाहिँ यसमा चाहिएको छ। र अब अर्को कुरा के छ त भन्दाखेरि अब हामीले यही कुरामा दिमाग खेइएको छ, अब अर्को कुरा के छ भनेदेखि अरू यो कुरा बाहेक, यो ऐन कानुनको कुरा बाहेक केही कुराहरूमा छलफलहरू भइरहेको छ, कुराकानीहरू भइरहेको छ, होइन। अब त्यसमा चाहिँ के छ त भन्दाखेरि गर्न खोज्ने कुरा, यो पहिलो कुरा यो ओएनएम चाहिँ गर्नै पर्नेछ, अहिलेसम्म ओएनएम गर्ने भनेर एकदम एक हप्ताको समय दिनुभएको छ, यो चाहिँ नगरी नहुने कुराहरू, यो यसमा यो कामहरू भइरहेको छ अहिले। र अब यो नव परिवर्तनहरू कसरी गर्ने, गराउने, कस्तो किसिमले भन्ने कुराहरूको एउटा फ्रेमवर्क, नव परिवर्तन गरेर त्यसलाई चाहिँ उत्पादनमा कसरी लैजाने, उत्पादनको लैलाई चाहिँ के त भन्दाखेरि कसैले केही गर्यो भनेदेखि त्यसलाई एप्रुभल त चाहियो नि, स्वीकृति त दिनु पऱ्यो सरकारले, कसरी दिने, गरेको छन् यहाँ कतिपय हाम्रो नेपाली दाजुभाइहरूले केही न केही बनाएका छन्, आखिर सरकारले चाहिँ स्वीकृति दिँदैन अनि त्यो बनाएको चिज पनि त्यो हराएर जान्छ, त्यस्तो किसिमको। र अर्को कुरा सेन्टर अफ एक्सलेन्स भन्ने कुरा, उत्कृष्टता केन्द्र चाहिँ 2-4 वटा सकेसम्म छिटै नै नबनाइ हुँदैन। र यो उत्कृष्ट केन्द्र भनेको चाहिँ के त भन्दाखेरि अब खास गरी रिसर्च इनोभेसन गर्नेहरूलाई, गर्ने एकदमै प्रतिभाशालीहरूलाई चाहिँ उनीहरूलाई रोक्नको लागि एउटा यस्तो कल्पना गरौँ, यो काल्पनिक कुरा छ अहिले, एउटा कल्पना गरौँ, एउटा यस्तो छ ठाउँ छ, त्यहाँ चाहिँ सबै किसिमको त्यो यस्तो किसिममा चाहिँ म अनुसन्धान गर्छु, यस्तो किसिमको नव परिवर्तन गर्छु भनेर आउनेहरूलाई चाहिँ त्यहाँ बसेर फकाएर फुल्याएर खेलाएर हुन्छ कि होइन, नचाहेर हुन्छ कि कसो गरेर हुन्छ, गर्ने काममा लगाउने र उनीहरूको दिमाग झार्ने, त्यो एउटा उत्कृष्ट सेन्टर अफ एक्सलेन्स भनेको हामीले कल्पना गरेको त्यो हो, ताकि नेपालको कोही पनि प्रतिभाशाली केही गर्छु भन्नेहरू, ऊ आफ्नो खुसीले बाहिर जान्छ भने जाओस्, तर नेपालमै बसेर गर्छु भन्ने र विदेशमा गएर केही गरेको र नेपालमा आएर गर्छु भन्नेहरूलाई रोक्ने, बाँध्ने चाहिँ एउटा जाली, रोक्ने चाहिँ एउटा जालो बनाउने हो, यो जाली भनौँ न, छेक्ने जाली। र यो सेन्टर अफ एक्सलेन्स चाहिँ यो एउटा दुईवटा बनाउनै पर्छ, धेरै बनाउनु पर्दैन, एकैचोटि प्रदेश प्रदेशमा बनाउनु पर्दैन, एउटा दुईवटा कहाँ हुन्छ त्यो बनाउने। र युनिभर्सिटीहरूमा, हरेक युनिभर्सिटीहरूमा अहिले पढाइ मात्र भएको छ, युनिभर्सिटीहरूमा पनि इनोभेसन सेन्टर चाहिँ नगरी नहुने, स्थापना नगरी नहुने कसरी उहाँहरूलाई चाहिँ अब कोही त एउटा दुईवटाले यसो अलिअलि त सुरु गर्नुभएको छ, तै पनि अनिवार्य रूपमा एउटा युनिभर्सिटीले कमसेकम वर्षमा न केही नभए पनि एउटा प्रडक्ट चाहिँ बजारमा ल्याउनु पर्ने, ल्याउन सकिने किसिमको प्रडक्ट बनाउने भनेर यस्तो किसिमले यो ए सेन्टरहरू चाहिँ हामीले चाहिँ गर्ने भन्ने किसिममा चाहिँ छलफल हुँदैछ। र अर्को कुरा चाहिँ यो मोरालिटी इनोभेसनको जुन मोरालिटी छ, यो मोरालिटीहरू बनाउनु पर्नेछ। कस्तो एउटा मोडलले हुँदैन, विभिन्न मोडलमा चाहिँ यो गराउने छ यसको बारेमा। र आइडिया ब्याङ्क, आइडिया हुन्छ हजारौँ आइडिया हुन्छ, जोसुकैसँग पनि आइडिया हुन्छ, एउटा गाउँमा बस्ने एउटा साधारण किसानसँग पनि आइडिया हुन्छ, ज्यामीसँग पनि आइडिया हुन्छ, नेपालमा भएको विदेशमा भएका सबैहरूको चाहिँ आइडियालाई चाहिँ सङ्कलन गरेर एउटा आइडिया ब्याङ्क चाहिँ बनाउनु पर्छ भन्ने छ छलफल हाम्रो साथीभाइहरूसँग। र यो आइडिया ब्याङ्क पनि हामीले बनाउनु पर्ने भन्ने कुरा छलफल भएको कुराहरू है, यो बनिसकेको कुराहरू होइन, अहिले फेरि सबैले झुक्किनु होला, छलफल भएको कुराहरू मात्र म अहिले भनिरहेको छु होइन। अब एक्सपर्टहरूको चाहिँ पुल, एक्सपर्टहरूको समूह, विभिन्न किसिमको हाम्रो एक्सपर्टहरू छरिएर बसेका छन्, कोही कता छन् कोही कता छन् को कहाँ छ भन्ने केही थाहा छैन, त्यस कारणले एक्सपर्टहरूलाई खोजी खोजी उहाँहरूको चाहिँ एउटा पुल बनाएर आवश्यक परेको खण्डमा आवश्यक परेको अवस्थामा उहाँहरूलाई पनि अनुरोध गर्ने प्रयोग गर्ने गरेर चाहिँ एउटा एक्सपर्टहरूको पुल बनाउने भन्ने कुरा पनि त्यहाँ छ। र हाम्रो चाहिँ के छ त भन्दाखेरि एउटा कुरो चाहिँ यो रिसर्चको लागि, रिसर्च दुई किसिमको हुन्छ, एउटा एकाडेमिक रिसर्च भयो, एउटा चाहिँ अप्लाइड रिसर्च भयो। युनिभर्सिटीहरूमा पिएचडी गर्ने विद्वानहरूले गर्ने रिसर्च चाहिँ एकाडेमिक रिसर्च हो, धेरै भएको छ नेपालमा, धेरैभन्दा धेरै एउटै प्रोफेसरको पनि 10-20-40-50 रिसर्च पेपरहरू छन्। त अब त्यो रिसर्च पेपरहरूलाई, एकाडेमिक रिसर्चलाई चाहिँ हाम्रो नेपाली दाजुभाइहरूले गरेको एकाडेमिक रिसर्चलाई चाहिँ उहाँहरूलाई नै अनुरोध गरेर लु तपाईँहरूले कस्तो कस्तो किसिमको एकाडेमिक रिसर्च गर्नुभएको छ र त्यो एकाडेमिक गर्नुभएको एकाडेमिक रिसर्च सबै कुरा त्यो चाहिँ व्यवहारमा लागु नहुन सक्छ, व्यवहारमा लागु हुन सक्ने कुनै चिज बन्न सक्ने आम जनताको व्यवहारमा लागु हुन सक्ने त्यस्तो किसिमको एप्लाइड रिसर्चमा चाहिँ ढाल्न सकिने रिसर्चहरू चाहिँ उहाँहरूलाई चाहिँ अनुरोध गरेर भए पनि अब गराउने भन्ने चाहिँ योजना चाहिँ हाम्रो छ। किनभने हाम्रो धेरै के अरे विश्वविद्यालयमा हाम्रो धेरै विदेशमा गर्नुभएकोहरूले धेरै किसिमको रिसर्चहरू लेख्नु भएको छ तर त्यो व्यवहारमा आएको छैन, एप्लाई भएको छैन, त्यसैले यो एप्लाइड रिसर्चमा चाहिँ ढाल्नको लागि चाहिँ हामीले अनुरोध गर्नुपर्छ, अनुरोध मात्र गरेर हुन्न, सकेको सहयोग पनि गर्नै पर्छ, गर्ने हो जे जति गर्न सकिने हो त्यो चाहिँ गर्ने। र अब अर्को कुरा प्राइभेट रिसर्च सेन्टरहरू नेपालमा खास धेरै त छैनन्, छन् अलि भित्रभित्र छन्, प्राइभेट रिसर्च सेन्टरहरू छन्, दुःख पाएको छन्, कहीँ कसैलाई कुनै उसलाई भनौँ दुःख पाएको छन्, कहीँ कसैलाई कुनै उसलाई भनौँ न प्रपोजललाई कुनै अर्गनाइजेसनलाई एनजिओहरू आइएनजिओहरूलाई यसो प्रपोजल बुझाएर उनीहरूले चाहिँ अलिअलि यसो प्रोजेक्टहरू दियो भने फन्डिङहरू दियो भने गर्ने प्राइभेट रिसर्च सेन्टरहरू छन्, अनि फेरि फन्डिङ बन्द भयो भने बन्द भएकाहरू पनि छन्। त्यस्ता किसिमका उसहरूलाई चाहिँ हामीले कसरी प्राइभेटलाई पनि अगाडि बढाउन सकिन्छ भन्ने कुराहरू चाहिँ हामीले गर्नुपर्नेछ, धेरै कुराहरू गर्नु छ। सुरु भयो जिरोबाट, म एउटाले गर्न सक्ने होइन, अब यहाँ कानुनै बने होइन, कानुन बनाउनलाई मैले चाहिँ एउटा के अनुरोध गर्न चाहन्छु भने यहाँ सबै मानिने जीवहरूलाई कानुन बनाउनु त आउँदैन होला, मलाई पनि आउँदैन है, मलाई आउँछ भनेको होइन, मलाई पनि कानुन बनाउन आउँदैन, कसरी के कानुन कसरी कुन फुलबुट्टा भरेर बनाउने हो थाहा छैन। तर यो जुन कुराहरू कानुन बनाउने कुराहरू थियो त्यो सम्बन्धित विषयको एक्सपर्टहरू म खोजिदिन्छु, म जुटाउँछु, अनि त्यो एक्सपर्टहरूलाई राखेर कानुनविदहरूले कानुन बनाउने काममा चाहिँ स्वयंसेवक चाहिएको छ। यहाँ माननीय ज्यूहरू मात्र होइन, बाहिरको कोही पनि हुनुहुन्छ भने मलाई चाहिँ कानुन बनाउने एक्सपर्टहरू र सम्बन्धित विषयको विज्ञहरू पनि। अहिले विज्ञान मन्त्रालयमा त कहाँ विज्ञ छ र? कोही पनि छैन त। र माननीय ज्यूहरू पनि विज्ञहरू हुनुहुन्छ होला विभिन्न विषयमा, कोही कानुनमा हुनुहुन्छ होला, कोही विज्ञान प्रविधिमै एक्सपर्ट हुनुहुन्छ, त उहाँहरूले मलाई चाहिँ सहयोग गर्नु पर्यो। र अनि त्यसपछि गर्नुपर्ने कुरा के हो भने कानुन मन्त्रालयलाई चाहिँ कसरी हुन्छ छिटो छिटो गरिदिनुहोस् भनेर कानुन मन्त्रालयले चाहिँ हामीले पुजै गर्नुपर्छ। हामीले बनाउँदै दिँदै गर्न सकियो भने उहाँहरूले पनि अलि छिटो गर्नुहुन्छ, पक्कै गर्नुहुन्छ। हामी नै ढिलो भयो भनेदेखि अब त्यो त अगाडि त बढ्न सक्दैन। यति भन्दै मेरो कुरा यहाँ टुङ्गाएँ। धन्यवाद।
1: माननीय सदस्यहरू, अब उक्त जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूलाई समय दिन्छु। विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित शीर्षकहरूमाथि 2083 असार 2 गते छलफलमा भाग लिनुभएका मान्य सदस्यहरूले मात्र स्पष्टीकरण माग गर्न पाउनुहुने बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँदछु। स्पष्टीकरण माग गर्न चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 1 मिनटको समय निर्धारण गरेको छु। मान्य सदस्यहरू, स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूले सजिलोको लागि आफ्नो नाम सभामुखको डायसँगै बसेका सचिवालयका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित वा प्रविधिको प्रयोग गरेर टेक्स्ट मार्फत उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु।

0: माननीय सदस्य पार्वती बिक
1: सम्माननीय सभामुख महोदय विज्ञान तथा प्रवृत्ति मन्त्रीज्यूलाई मेरो एउटा जिज्ञासा छ, यसलाई क्वेशनै नभनौँ। नवप्रवर्धन पेसागत सिपको आधुनिकरण विज्ञान र प्रविधिमा सिद्धान्तको प्रतिपादन फरक विषय हो। विज्ञान तथा प्रविधि मन्त्रीले धेरै कुरा हामीलाई सिकाउनु पनि भयो, यो एउटा पढाइ पनि भयो, मैले हेरिराखेको छु। अब रह्यो थुप्रै सिप भएका, क्षमता भएका, नलेज भएका जो मान्छेहरू समाजमा छन् तिनी मान्छेहरूलाई यहाँहरूले कसरी समेट्नुहुन्छ, यो बजेटले कसरी समेट्छ, जसले अहिले पनि यो समाजमा आफ्नो क्षमता भएका दलित समुदायका मान्छेहरू धेरै बाहिर हुनुहुन्छ, जसले उहाँको आविष्कार केन्द्रले बनाउने जत्तिकै धेरै आधुनिक सामग्रीहरूको निर्माण गर्न सक्नुहुन्छ, उहाँहरू बाहिर हुनुहुन्छ, उहाँहरूलाई यो मन्त्रालयले कसरी प्रोत्साहन गर्छ, कसरी समेट्छ?
0: माननीय सदस्य गुरु प्रसाद बराल।

0: सवाल महोदय
1: माननीय मन्त्रीज्यूको विज्ञान र प्रविधिको क्षेत्रमा जनशक्ति निर्माण गर्ने योजना के रहेको छ विश्वविद्यालयहरूमा पाठ्यक्रम परिमार्जनको सन्दर्भ नीति कार्यक्रममा आएको छ यस विषयमा उहाँको योजना के छ राष्ट्रिय विज्ञान दिवसलाई देशव्यापी विस्तार गर्नुपर्ने आवश्यकता छ मात्र बजेट 70,000 देख्छु यसबारेमा मन्त्रीज्यूको के योजना छ औषधिजन्य जडीबुटीहरू जो देशलाई आत्मनिर्भर गर्ने मात्रै होइन निर्यातजन्य उत्पादन गर्न सकिन्छ नवप्रवर्धनका लागि यस विषयमा माननीय मन्त्रीज्यूले के को सोच बनाउनु भएको छ र आइडिया ब्याङ्कलाई सूचीकरण गर्ने र त्यसलाई प्रबलीकरण गर्ने विषयमा उहाँले विचार राख्नु भएको छ यसलाई देशव्यापी रूपमा सबै विभिन्न जाति धर्म वर्ग लिङ्ग र अनुसन्धान कर्मीहरूको सबै शिव ज्ञानलाई पञ्जीकरण गर्ने बारेमा माननीय मन्त्रीज्यूको के योजना छ धन्यवाद
2: माननीय सदस्य हर्कराज राई
3: मन्त्रीज्यूले थुप्रै लामै कुरोहरू सुनाउनु भयो म के ध्यान आकर्षण गराउन चाहन्छु भने सरकारले गुनासो गर्ने होइन मन्त्रीज्यू सत्तापक्ष हो या प्रतिपक्ष हो भन्ने कुरो थाहा हुनुपर्छ यस्तो कानुन भएन उस्तो कानुन भएन भनेर त्यो लामो गीत हामीलाई सुनाउनु भयो यहाँले अर्कोचोटिदेखि चाहिँ समयको ध्यान यहाँले दिनुपर्छ जस्तो मलाई लाग्छ 2,51,00,000,000 पैसा अबन्डामा छ अबन्डामा बजेट राख्नु हुँदैन भन्ने हाम्रो बजेटको सिद्धान्त हो अबन्डामा बजेट राख्ने कार्यक्रमै छैन भने त्यो पैसा किन विनियोजित भयो प्रश्न गर्न चाहन्छु यो प्रश्न चाहिँ नेपाल सरकार अर्थ मन्त्रालयलाई पनि म प्रश्न गर्न चाहन्छु कुनै बाहनामा तपाईँको चाहिँ रकम दुरुपयोग नहोस् र अबन्डा शीर्षकबाट हामीलाई तपाईँको चाहिँ के अरे शीर्षक बनाउने अनुमति छ भने धरान इनोभेसन सेन्टर स्थापना गरेका छौँ त्यहाँ इक्विपमेन्ट्स छैन त्यो इक्विपमेन्ट्स खरिद होस् र नास्टको पूर्वाञ्चल स्तरीय नास्टको चाहिँ कार्यालय हामीले बनाएको छौँ
2: मान्य सदस्य बलावती शर्मा
4: सम्माननीय सभामुख महोदय माननीय मन्त्रीज्यूलाई मेरो एउटा मात्रै प्रश्न छ अहिले हामी यो 21औँ शताब्दी भनिराखेका छौँ र हामी 21औँ शताब्दी चाहिँ सूचना तथा प्रविधिको युग पनि भनिराखेका छौँ र सरकारको पुरै प्राथमिकता भनेको एआई डिजिटल लगायत प्रविधिकै कुरामा मात्रै जोड छ त्यसकारण झन्डै 1% बजेटले देशका कुना कुनामा गाउँ गाउँमा कसरी चाहिँ यो प्रबन्धन मन्त्रालय अन्तर्गत कार्यक्रमहरू सञ्चालन हुन सक्छन् र अहिले पनि गाउँ गाउँमा बिजुली छैन अनि टेलिफोन छैन र भए पनि लाग्दैन टिप्दैन यस्तो अवस्थामा चाहिँ कसरी कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ म मन्त्रीज्यूलाई प्रश्न सोध्न चाहन्छु धन्यवाद
2: माननीय सदस्य मदन कुमार भण्डारी
5: सभामुख महोदय विज्ञान प्रविधि तथा नवप्रधान मन्त्रालय मन्त्रीज्यूको सँग एउटा मेरो प्रश्न छ प्याटर्न राइट र ट्रेडमार्कको विषय भन्नुभएको छ यो उद्योग मन्त्रालय अन्तर्गत रहने कुरा नवप्रवर्धन मन्त्रालयमा ल्याइसकेपछि यसलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ प्याटर्न राइट्स हाम्रो चाहिँ अन्तर्राष्ट्रिय स्तरसम्म मान्य हुने गरी कसरी गर्न सकिन्छ त्यसको ठोस योजना पनि राखिदिन म अनुरोध गर्छु र जुन अबन्डा बजेट छुट्टाइएको कुरा गर्नुभएको छ यो जनताले तिरेको कर चाहिँ जनताले कहाँ खर्च भयो भनेर पारदर्शी ढङ्गले जानकारी गराउन पर्ने र हामी सुशासनकै कुरा गरेर बनेको सरकारले चाहिँ ठुलो रकम यो अबन्डामा छुट्याउनु भनेको चाहिँ यो ठिक छैन उहाँ पछि मन्त्री बन्नुभयो भएर त्यसलाई कार्यक्रम योजना समेट्न नसकिएको हो भने समय थियो यद्यपि त्यत्रो रकम चाहिँ अबन्डामा छुट्याउनु भनेको चाहिँ पारदर्शितामाथि पनि र जनताले तिरेको करको पनि खर्च कहाँ भइरहेको छ भन्ने कुरा नदेखिएको कुराले यसबारे थप जानकारी गराइदिनु हुन अनुरोध गर्दछु धन्यवाद
2: माननीय सदस्य हरिप्रसाद भूषाल
6: सम्माननीय सभामुख महोदय एआई साइबर सुरक्षा डाटा अनुसन्धान जस्ता कैयौँ कानुनहरू बन्न बाँकी छन् कानुन बन्नै 6 महिना लाग्ने स्थितिमा कसरी अगाडि बढ्न बन्ने तयारी गरे राज्य मन्त्रालयले एउटा कुरा अर्को दक्ष जनशक्तिहरू विदेश पलायन कैयौँ जनशक्तिहरू विदेश पलायन छ युवाहरू विदेशमा छन् विदेश पलायन भएका दक्ष जनशक्तिहरूलाई चाहिँ स्वदेश फर्काउने र उनीहरूलाई उद्योगसँग जोड्ने योजना मन्त्रालयसँग के छ यस विषयमा प्रश्न पार्नु होला धन्यवाद
2: माननीय सदस्यहरू अब मान्य विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनलाई उक्त स्पष्टीकरणको सम्बन्धमा स्पष्ट पार्न अनुमति दिन्छु।
0: सामान्य सभा महोदय माननीयजीहरू, प्रश्नको उत्तर प्रश्न पनि छोटो छोटो छ, उत्तर पनि छोटो छोटो दिन चाहन्छु। सर्वप्रथम माननीय पार्वती बिकोज्यूले राख्नुभएको यो नव प्रवर्तनमा यो पेसागत सिपको प्रवर्धन कसरी गर्ने योजना छ भन्नुभएको छ, यो चाहिँ अलिकति फरक कस्तो कुरा हो भने नव प्रवर्तन गर्ने भन्नु र पेसागत सिपको विकास गर्ने भन्ने फरक कुरा हो। नव परिवर्तन गर्ने भनेको कुरा कुनै नयाँ चिज, कसैले नयाँ नयाँ चिजहरू बनाउन खोज्छ, निकाल्न खोज्छ, विकास गर्न खोज्छ भने तिनीहरूलाई सहयोग गर्ने हो। अब कसैलाई चाहिँ जबरजस्ती यो यस्तो चिज निकाल भनेर चाहिँ जबरजस्ती नव परिवर्तन गराउन सकिँदैन। नव परिवर्तन गराउने भनेको जबरजस्ती हुने कुरै होइन कि, र कुनै पनि देशमा नव परिवर्तन गर्ने कुरा एक्ज्याक्ट डाटा त छैन, तैपनि 100,000 जनामा 5-10 जना 10-15 जना होला, त्यतिले मात्रै गर्ने हो। नेपालको कुरा मात्र होइन, संसारमै त्यही हो। अमेरिकामा पनि जम्मैले नव परिवर्तन गर्दैन होला, अमेरिकाको जनसङ्ख्याको 1% पनि हुँदैन क्या, लाखौँमा 5-10 जनालाई हो। हाम्रो उद्देश्य, मन्त्रालयको उद्देश्य भनेको के हो भने त्यसरी नव परिवर्तन गर्न चाहने, केही गर्न चाहने, दुःख पाएको हरूलाई चाहिँ मद्दत गर्ने हो। र जहाँसम्म यो सिप विकासको कुरा छ, दलित समुदायहरूलाई अथवा कुनै पनि समुदायलाई जसमा जोसँग सिप छ, होइन पुरानो हाम्रो के अरे परम्परादेखि नै चलिआएको सिपहरू छ, तिनीहरूको वृद्धि विकास गरेर त्यसमा चाहिँ उनीहरूलाई कसरी समेट्ने भन्ने कुरा छ, यो कुरालाई चाहिँ समेट्ने भनेको चाहिँ खास गरी यो चाहिँ यो विज्ञान प्रविधि मन्त्रालयले यो नव प्रवर्तनले समेट्नु भन्दाखेरि पनि अरू अब को हुन्छ, उद्योग मन्त्रालयले तालिमहरू दिइरहेको छ, उद्योगले विभिन्न किसिमको घरेलु तालिमहरू दिइरहेको छ, होइन अरू अरू मन्त्रालयले पनि विभिन्न किसिमको तालिमहरू छ, सिप छ, पढेको छ, सिप अहिले आएको छैन, सिप वृद्धि गर्नुको लागि सिप विकासको तालिमहरू अरू अरू मन्त्रालयहरूले गरिरहेका छन्। हामीले चाहिँ त्यो कुरा पनि गरौँला, नव प्रवर्तन गर्न चाहनेहरूको उनीहरूको सिप वृद्धि गर्नलाई केही न केही कार्यक्रम त पक्कै पनि ल्याउनेछौँ। तर साधारण अवस्थामा यो सिप विकास गर्ने भन्ने कुरा विभिन्न मन्त्रालयहरूले चलाउने कुरा हो, यो कुरा चाहिँ म भन्न चाहन्छु। र माननीय गुरुप्रसाद बरालज्यूले भन्नुभएको जनशक्तिको निर्माण भन्नुभएको हो है, अनि विश्वविद्यालय विद्यालयहरूमा यसको चाहिँ के अरे विस्तार कसरी गर्ने यसलाई भन्ने कुराहरू उहाँलाई पनि उहाँले पनि गर्नुभएको छ। एउटा युनिभर्सिटी छ उहाँ उर्लाबारीमा, युनिभर्सिटीको नाम चाहिँ बिर्सेँ, उहाँहरूले पनि त्यस्तो विकास गरेर गर्नुभएको छ, उहाँलाई उहाँहरूलाई पनि धन्यवाद छ, यसको स्वागत पनि छ। र यो जनशक्तिको निर्माण, जनशक्तिको निर्माण गर्ने भनेको पनि त्यही हो, तालिम दिएर के गरेर हुन्छ जनशक्तिको निर्माण गर्ने, जनशक्तिको यो निर्माण गर्ने कुरा र यो नवप्रवर्तकहरूको के अरे विकास गर्ने भन्ने कुरा चाहिँ फरक कुराहरू होला। तर नवप्रवर्तनको विकास गरियो, कुनै एउटा प्रतिभा भएको सृजनशील व्यक्तिलाई नव प्रवर्तन गर्ने मौका दिएर उसलाई बेसरी खर्च गरिदिनुपर्छ। तपाईँहरूलाई थाहा छैन होला कि थाहा पनि होला कसैलाई, एउटा व्यक्तिलाई नव प्रवर्तन गराउनको लागि कुनै नयाँ काम गराउनु पर्छ भने कति खर्च हुन्छ भन्ने कुरा कुनै लिमिट हुँदैन। म तपाईँहरूलाई राष्ट्रिय आविष्कार केन्द्रको उदाहरण दिन्छु, त्यहाँ कसैले नयाँ आइडिया लिएर आयो, आइडिया कस्तो कस्तो क्रेजी आइडियाहरू पनि लिएर आउँछन्, हाँसो लाग्ने आइडिया पनि लिएर आउँछन्, सुन्नु त पऱ्यो नि, सुनिदिनुपर्छ। कसैले आइडिया लिएर आउँछ भने सुनिदिने, हुनसक्ने छ व्यावहारिक रूपमा राम्रो छ भनेदेखि सहयोग गर्ने, अब तिनीहरूको तिनीहरूलाई सिकाउने होइन, नवपरिवर्तन गर्नलाई सिप विकास गरेर नवपरिवर्तन गराउने होइन, यो एकदम फरक कुरा छ। कलेज खोलेर कलेजमा पढाउने भने जस्तो होइन नवपरिवर्तन गर्ने भनेको। नयाँ आइडिया छ उसको दिमागमा चाहिँ के घुमिरहेको छ, त्यसलाई चाहिँ त्यो गर्ने वातावरण बनाइदिने हो क्या। त्यसलाई चाहिँ सिप विकास गराएर ट्रेनिङ दिएर त्यसलाई नवपरिवर्तन गराउने भन्ने हुँदै हुँदैन, कुनै पनि देशमा हुँदैन। अनि उसलाई वातावरण बनाइदिने हो, लोगर बाबु भन्ने, फगाउने फुलाउने, खाजा खुवाउने, भात खुवाउने, सुत्ने ठाउँ बनाइदिने, यसो मोबाइल रिचार्ज गर्ने पैसा दिने, जुत्ता किन्ने, चप्पल किन्ने पैसाहरू दिने, यसरी हो नवपरिवर्तन गराउने। र उसलाई फ्री छोड दिने, उसलाई चाहिँ 10 बजेदेखि 4 बजेसम्म हाजिर गराएर नवपरिवर्तन गराउने भन्ने हुँदैन। उसले आफ्नो खुसीले जतिखेर गर्न मन लाग्छ, जे गर्न मन लाग्छ दिने, र उसले चाहिँ आफ्नो सिप आफैले वृद्धि गर्दै जाने हो, आफैले वृद्धि गर्दै जाने हो। आविष्कार केन्द्रमा त्यो हामीले त्यसरी गराइरहेछ। अनि त्यो गराउनको लागि त्यसलाई यति पैसा लाग्छ भन्ने छैन, मोटामोटी तेरो आविष्कार गर्नलाई कति पैसा लाग्छ बाबु भनेर सोध्यो भने 2-3 लाख रुपियाँ लाग्छ भन्यो मानौ, त्यो पुग्दै पुग्दैन क्या त्यो 2-3 लाखले। प्रष्ट उदाहरण छ, 2-3 लाख लाग्छ भनेकोलाई अहिले 20-30 लाख रुपियाँ हामीले खर्च गरिरहेको छ, 20-30 लाख लाग्छ भन्नेलाई 2-3 करोड रुपियाँ पनि खर्च गरिदिएछ, अनि 5-6 महिना लाग्छ भन्नेले 2-3 वर्ष पनि काम गरिरहेको थिए। यसरी चाहिँ सिप वृद्धि, त्यसको ज्ञान वृद्धि गर्ने कुरा, उसलाई चाहिँ इनोभेटिभ आइडिया भएको मान्छेहरूलाई उसैले गर्दै सिक्दै गर्दै सिक्दै गर्दै लैजाने हो। र यो जनशक्ति निर्माण गर्ने भन्ने हुँदैन, जनशक्तिलाई त्यस्ता किसिमका नवपरिवर्तन गर्ने जनशक्तिलाई चाहिँ वातावरण बनाएर उसलाई हुर्काउने हो त्यो। यो चाहिँ तपाईँहरूले गर्नुहोला। र विश्वविद्यालय विद्यालयहरूमा पनि अघि मैले भने विद्यालयहरूमा मैले भनेको के थियो भने स्थानीय सरकारले पुँजीगत खर्चको 1% खर्च गरेर त्यहाँको विद्यालयहरूमा सानोतिनो होइन विज्ञान प्रविधि अब त्यही हो एसटिएम भन्छन् साइन्स होइन को कुराहरू विज्ञानको कुराहरू कसरी चाहिँ अगाडि बढाउने त्यहाँको विज्ञान शिक्षकहरूलाई चाहिँ परिचालन गरेर सञ्चालन गर्ने भन्नेहरू हो। अनि एउटा औषधि जन्ने कुराहरू यो चाहिँ हामीले सिरियसली लिएको छ। औषधि भनेको हाम्रो जडीबुटी, जडीबुटी नेपालको ठुलो सम्पत्ति हो, हाइड्रो भने जस्तै हाइड्रो सम्पत्ति हो भन्छौँ हामीले, त्यसरी जडीबुटी पनि ठुलो सम्पत्ति हो, तर सम्पत्तिको युजै भएको छैन। आजभन्दा झन्नै झन्नै कति वर्ष 30-40 वर्ष अगाडि सुरु गरेको हाम्रो वामदेवजी र अर्को के हो बालकृष्णजीले पनि सुरु गरेको थियो 30-40 वर्ष जति अगाडि त रहेछ त, उहाँहरूको पनि सानो थियो अरे पहिला त, अहिले अरबपति जेट किन्ने भइसके, किन विकास गरेर भयो नि। त्यही कारण यसमा जडीबुटीको लागि केही विकासै भएको छैन, यसमा अनुसन्धान नवपरिवर्तन केही भएकै छैन गर्ने भनेर त्रिभुवन विश्वविद्यालयको उतापट्टि चाहिँ किर्तिपुर जाने बाटोको के अरे बाटोको यतापट्टि चाहिँ एउटा अनुसन्धान केन्द्र तालिम केन्द्र भन्ने खोलेको छ, त्यहाँ चाहिँ काम भएको छैन। त्यो मैले कसरी थाहा पाएँ भने म चाहिँ त्यहाँ आविष्कार केन्द्रमा बस्दाखेरि हुम्लाबाट डोल्पाबाट यता माथि मुस्ताङतिरबाट जडीबुटी लिएर आउँछन् गाउँलेहरू, लु यस्तो जडीबुटी छ, यसको यस्तो गुण छ, उस्तो गुण छ भन्छन्, अब यसलाई त जाँच गर्ने त गरिदिनु पऱ्यो भन्छन्। अब हामीलाई त आउँदैन त्यो राष्ट्रिय आविष्कार केन्द्रमा, मैले चाहिँ यो चिज लिएर त्यहाँ जानुहोस् भन्न त्यहाँ पठाइदिन्छु, त्यहाँ केही पनि गर्दैन भन्छ। त्यस कारणले यो जडीबुटीको लागि चाहिँ एकदमै के गर्न सकिन्छ, यो कुरामा पनि नवपरिवर्तन भनौँ अनुसन्धान भनौँ एकदमै सिरियसली गर्नुपर्ने कुरा छ। र उहाँले एउटा कुरा अर्को राख्नुभएको थियो, मैले यहाँ बिर्सेँ क्या दिमागमा सोच्दै के राख्नुभएको थियो मान्यज्यू, योभन्दा बाहेक राम्रै कुरा राख्नुभएको थियो बिर्से, ल अब म अर्को भन्छु नवपरिवर्तनको कुरा। आइडिया होइन त्यो त छ यहाँ, त्यो आइडिया ब्याङ्क भन्दा बाहेक माथि त्योभन्दा अगाडि
7: राष्ट्रिय विज्ञान दिवसमा
0: राष्ट्रिय दिवस विज्ञान दिवसको बारेमा रहेछ। अब त्यो राष्ट्रिय स्तरमा नै मनाइरहेका छन्, आफ्नो आफ्नो किसिमले मनाइरहेका छन्। दिवसमा धेरै पैसा खर्च नगरौँ भन्ने चाहिँ मेरो चाहिँ छ। दिवस मनाउने हो, अब सभा सम्मेलनहरू गर्ने हो, तर दिवस मनाउने र सभा सम्मेलनमा चाहिँ मैले चाहिँ पटक्कै मन पर्दैन। म जाँदा पनि जाँदैन है, कसैको दिवसमा पनि जाँदैन। अब मन्त्री भएपछि आफ्नै दिवसमा त जानु पर्ला होइन, तर गर्ने तर छुट्टी तरिकाले चाहिँ यो गर्ने भन्ने छ। आइडिया ब्याङ्क, अब यो आइडिया ब्याङ्क भन्ने कुरा, अब विभिन्न किसिमको आइडिया हुन्छ। यो विज्ञान प्रविधि मात्र नभइकन अरू किसिमको आइडियाहरू हुन्छ। त्यसको सूचीकरण गर्ने, कसरी गर्ने भन्ने कुराहरू चाहिँ यसको चाहिँ हामीले ऐनहरू नै गराउनुपर्छ र यसमा चाहिँ हामी अगाडि बढ्नेछौँ। अब माननीय हर्कराज राईजीको गुनासो गर्ने होइन भन्नुभयो है, यो कानुन बनेन, यहाँ यस्तो कानुन बनेन, उस्तो कानुन बनेन भनेर गुनासो गर्ने भन्नुभयो, उहाँ नै जानुभएछ फेरि। बनेकै छैन त, गुनासो नगरेर के गर्ने त। यो अहिलेसम्म बनेको भए, मैले भने नि जिरो छ अहिले त्यहाँ। अहिले हामीले केही खर्च गर्नु पर्यो, 10-20 रुपियाँको एक 200 केही किन्नु पर्यो भने नि खोल्तीबाट किन्नुपर्नेछ त। किनिरहेको छ क्या अहिले पनि, किनभने कानुनै छैन। अब साउन 1 देखि त्यो जुन छ, अब आर्थिक वर्ष सुरु हुन्छ साउन 1 वर्षदेखि 1 गतेदेखि, अब त्यहाँ चाहिँ अब अरू मन्त्रालयहरू त तपाईँहरूको कानुन छ, के छ, तपाईँहरूले खर्च गर्न सक्नुहुन्छ। हाम्रो त कानुनै छैन, त्यो कानुन नबनेसम्म हामीले आफ्नो खल्तीबाट खर्च गर्ने हो, पक्का हो। यो गर्छु पनि आवश्यक चिजहरूमा, त्यसैले यो गुनासो गरेको होइन, वास्तविकता मैले चाहिँ भनेको हो र यो गराउनै पनि पर्छ। र अहिलेको यो चाहिँ आवश्यक के अरे खाँचो पनि हो। र यो अबन्डाको बजेट राख्ने होइन भन्नुभयो अर्को मान्यज्यूले पनि भन्नुभयो। अब अबन्डा भन्ने शब्द मलाई यो कण्ठ गर्न दुई दिन लाग्यो होला सायद, यो शब्द सुनेकै थिएन त मैले। उहाँ सचिवजीले भन्नुभयो अबन्डामा यति पैसा छ भन्नुभयो, के हो अबन्डा भनेको यस्तो यस्तो हो भन्नुभयो। अनि मैले त्यो शब्दलाई त्यो कण्ठ गर्नलाई कण्ठ गरेँ, अनि अलिक बेलुकातिर त बिर्सिन्छु फेरि। अनि त्यो शब्द के भन्नुभएको थियो भन्नुहोस् त भन्नु, उहाँलाई सोध्नु पऱ्यो मैले। अनि त उहाँले भन्नुभयो फेरि सम्झेँ है, ल अब कण्ठ गर्छु भने, मैले कण्ठ गर्छु भनेको फेरि भोलिपल्ट त बिर्सिन्छु हेर्नु, बल्ल यो अवन्न भन्ने शब्द बल्ल कण्ठ गराएको छु मैले है। यो किन कसरी खर्च गर्ने के छुट्याइयो भन्ने कुरा के हो भने, अब मन्त्रालयमा चाहिँ के छ त भन्दाखेरि, मन्त्री भएको 26 गते अनि बजेट आएको 15 गते, कसले चाहिँ त्यहाँ चाहिँ त्यो फेरि शिक्षा मन्त्रीज्यूले शिक्षा मन्त्रालयलाई थाहा थियो अब यो छुट्टिएर जान्छ, अब हामीले के बनाउने भन्ने पनि भयो होला होइन। त्यस कारणले त्यो कार्यक्रमै छैन, ऐन कानुनै छैन, के को आधारमा चाहिँ बजेट के अरे उ गर्ने। त्यस कारणले यो चाहिँ अबन्डा त्यसरी राखिएको होला भन्ने हो। अब यसको नियम कानुनहरू के छ, अब यो मैले अघि भने यो कानुन नबनाएसम्म त यो 1% यो 4 अरब रुपियाँ पनि बढी भयो भनेको कारण वास्तविक कुरा हो क्या, मैले सट्टाको कुरा गरेको होइन अहिलेलाई यो वर्षलाई। तर यो सबै कानुनहरू बनिसकेपछि 1 अरबले यो 1% पुग्दैन, 2%, 3%, 4% जान्नुपर्छ। अब अर्को वर्ष हेरौँ कति कति कानुन बन्छ, अर्को दोस्रो वर्षमा सायद सगभर 2% बढाउने हो, त्यसपछि तेस्रो वर्षमा 3% बढाउने हो। त्यसो गर्दाखेरि कति हुन्छ, 12-13 अरब रुपियाँसम्म जान्छ, त्यतिले पुग्दैन क्या। मैले भनेको मेरो माग त पहिल्यैदेखि छ, पहिल्यैदेखि के छ भनेदेखि जिडिपीको 1% कम्तीमा विकसित देशहरू बनाउने हो नि, हो कि होइन। कि विकसित देशहरू नबनाऊँ भन्यो भने ठिकै छ, सबैले सबैको सल्लाहले नेपाललाई एउटा विकसित देश नबनाऊ भन्ने हो भने त्यो बजेट सधैँ 1% 2% छोडिदिउँ। विकसित देश बनाउने, सबैलाई बाटो बनाउने, सबैलाई के बनाउने भन्ने पनि चाहिने अनि पैसा खर्च गर्न डराउने। 1% त मिनिमम जिडिपीको 1% त मिनिमम हो। अहिलेको सालमा तपाईँले जिडिपीको 1% छुट्याउनु पर्यो भने कति पर्छ? 50 अरब रुप पर्छ। किनभने नेपालको जिडिपी 50-60 खर्ब कति छ? यस्तै 66 अरे ल, मैले पनि थाहा थिएन, मलाई 50-60 होला भनेको 66 रहेछ। 66 अरब छुट्याउनु पर्छ नि। 66 अरब भनेको बाफरे भन, अहिले 4 अरब छुट्याउँदाखेरि त मान्छेहरूले के भन्छ? बाफरे, यसले महावीर पुनले कसरी खर्च गर्ला भनेर। टिको लाउने भनेको थियो मैले त्यसलाई, दसैँमा यति चामल राखेर टिको लाउने। त्यस कारणले यसलाई वास्तविक रूपमा यो मन्त्रालयलाई चाहिँ एकदमै शक्तिशाली बनाउने हो भने मन्त्री पनि एकदमै बलियो बन्नुपर्छ। म त 3 वर्षभन्दा बढी बस्दैन, अरू त तयार हुनुहोस्, को तयार हुने हो? अनि सचिव सहसचिवहरू एकदमै राम्रो आउनुपर्छ, विषय विज्ञ हुनुपर्छ। पहिलाको जस्तो त्यो एउटा राजनीतिक भागभन्डा गरेर चाहिँ भाग दिनलाई मन्त्री पठाउने होइन। अनि के अरे, कुनै मन्त्रालयमा काम नलाने अटेर मन्त्री के अरे सचिवलाई त्यहाँ पठाउने होइन। र बजेट भनेको कुरा जिडिपीको 1%, सायद यो हाम्रो यो अहिले 5 वर्षको कार्यकाल छ सरकारको, यो 5 वर्षको कार्यकालसम्म दोस्रो कार्यकालमा जिडिपीको 1% चाहिँ छुट्याउनै पर्छ। अनि जिडिपीको 1% भनेको त्यो 60-70 अरब छुट्याउने भयो भने बल्ल विज्ञान प्रविधिमा केही है भने फड्को मार्ने, जोन एफ केनेडीले भने चाहिँ छलाङ मार्ने भने हो, बल्ल छलाङसम्म मार्न तयारी हुन्छ। छलाङ त अझै पनि जिडिपीको 1%ले। त्यसैले यो चाहिँ गहन कुरा हो, यसलाई चाहिँ साधारण अवस्थामा नसोच्नु होला है। माननीयहरूको राजराज पनि आउनुभयो, उहाँले यो कुरा धेरै कुरा चाहिँ उस गर्नुभएको छ। र धरान इनोभेसन सेन्टर नाशको पूर्व भन्ने कुरालाई पनि सहयोग गर्नु भन्नुभएको छ, अबन्नाबाट माग गर्नुभएको छ। अब अबन्ना भनेकै बाँड्ने रहेछ त्यो, होइन? अब बाँडौँला नि, कहाँ कहाँ के भनेछ, को कोले के गरेको छ हेर्ने हो। अनि त्यसै पैसा बाँड्ने चाहिँ हुँदैन। कसले कसरी कति काम र कस्तो काम गरेका छ, चित्तबुद्ध काम गरेछ भन्नेलाई मात्रै बाँड्ने हो। त्यसरी भाग पुर्याउनलाई बाँडिने छैन कसैलाई पनि। यो अवन्नाको भाग जुन छ है, भएन भने फर्क फिर्त जान्छ। ए, बाँड्नै पर्ने छ, 3-3.5 अरब रुपियाँ छ गरे, यसलाई सक्नु पऱ्यो भनेर जथाभावी चाहिँ बाँड्ने कुरा चाहिँ आउँदैन। यो चाहिँ अब माननीय बलावती शर्माज्यूले भन्नुभएको एआई प्रविधि, अब सरकारको जोड छ एआई प्रविधि भनेको के हो भने, यो नलेज इन्डस्ट्री दुई किसिमको हुन्छ। एउटा नलेज इन्डस्ट्री भन्छ यो ज्ञानबाट जाने, यो एआईहरू चाहिँ नलेज इन्डस्ट्री भयो। त्यसलाई धेरै ठुलो चाहिँ कारखानाहरू चाहिँदैन, होइन? अब भौतिक पूर्वाधारमा कम खर्च गर्नुपर्छ। अर्को चाहिँ हार्डवेयर इन्डस्ट्री भनेको अब अनेक किसिमको हामीले खाने, अब भनौँ न मिठाईदेखि लिएर सबै लाउने, कपडा जुत्तादेखि लिएर सबै त्यो इन्डस्ट्री भयो। अब यो नलेज इन्डस्ट्रीमा चाहिँ जोड गर्नुपर्छ है। तर हामीले दुइटै इन्डस्ट्रीमा, हार्डवेयर इन्डस्ट्रीमा र नलेज इन्डस्ट्रीमा पनि गर्नुपर्छ। र यो नलेज इन्डस्ट्रीमा जोड गर्नको लागि यसमा काम गर्ने मान्छेहरू नलेज भएकै हुनुपर्छ। नलेज नभएको मान्छेलाई नलेज इन्डस्ट्रीमा काम गर भनेर पठाएर त्यसले काम गर्नु सक्दैन। र उहाँले भनेको चाहिँ के छ त भन्दाखेरि, कुना कुनामा यो इन्डस्ट्रीलाई कसरी पुर्याउने, यो एआईलाई आइटीलाई कसरी पुर्याउने भन्ने कुरा हो। त्यो विद्यालय स्तरमा पुर्याउने कुरा स्थानीय सरकार र अब प्रदेश सरकार, सङ्घीय सरकारको मन्त्रालय, सम्बन्धित मन्त्रालय, शिक्षा मन्त्रालय र अब यो छ के भन्छ सिटिभिटी प्राविधिक शिक्षालयहरू, उनीहरू मार्फत हामीले चाहिँ पुर्याउने हो। त्यो यसरी चाहिँ गाउँ गाउँमा यसरी पुर्याउनेलाई यो ट्रेनिङ दिने, सिप विकास गरिदिने, सिप तालिम केन्द्र खोल्ने काम चाहिँ हाम्रो विज्ञान प्रविधि मन्त्रालयले चाहिँ त्यति गरिँदैन। र अब मदन कुमार भण्डारीज्यूले, माननीयज्यूले भन्नुभएको पेटेन्ट ट्रेडमार्कलाई कसरी उत्कृष्ट बनाउने र अन्तर्राष्ट्रियकरण गर्ने, र यहाँ भएको यहाँ प्याटर्न गरेको कुरा अरू देशमा पनि मान्यता प्राप्त हुने भन्ने भन्नुभयो. पहिला कुरा त प्याटर्न गर्ने भन्ने सिस्टमै छैन भने पनि भयो. सिस्टम छैन किनभने प्याटर्न गर्ने भनेको कसैले केही चिज बनाएर ल्यायो ल यसलाई प्याटर्न गरिदिनुहोस् भनेर ल देखायो ल. अब त्यो प्याटर्न अफिसमा तिन चारजना कर्मचारीहरू हुनुहुन्छ, चार पाँचजना कर्मचारीहरू हुनुहुन्छ. अहिले कति हुनुहुन्छ मलाई ठ्याक्कै थाहा छैन, पहिला तिनजना हुनुहुन्थ्यो है. अब त्यो तिनजना कर्मचारी फेरि त्यो विषय पढेकै छैन भने कुनै इलेक्ट्रोनिक सामान ल्याएर तपाईँले थाहा छैन ल यो हेरिदिनुहोस् त यो जाँचबुझ गरिदिनुहोस् त भन्यो भने सक्नुहुन्छ? कसैले कसैलाई जडीबुटीको बारेमा केही थाहा छैन जस्तो मलाई थाहा छैन ल यो जडीबुटीको बारेमा हेरिदिनुहोस् भन्यो भने मैले चाहिँ हेर्न सक्छु यसले के गर्छ कसो गर्छ भन्न सक्दैन नि. अनि प्याटर्न भन्ने कुरा त विभिन्न विषयमा विभिन्न विधामा लागू हुने कुरा हो. त्यसैले यो प्याटर्न अफिसलाई चाहिँ ट्रेडमार्क दिने कुरा त्यो प्याटर्न दिने कुराहरू एकदमै यसलाई उत्कृष्ट नबनाइ हुँदैन, शक्तिशाली बनाउनै पर्छ तर एकैचोटि बन्दैन किनभने यसको लागि जनशक्ति चाहिन्छ, त्यो विषयको विज्ञहरू चाहिन्छ. अरू अरू देशले कसरी सञ्चालन गरेको छन् प्याटर्न अफिस हामीले पनि त्यही कपी गरेर चलाउने हो. र नेपालमा प्याटर्न भयो भने संसारभर हुने भन्ने हुँदैन, त्यसको क्षेत्र क्षेत्र हुन्छ. नेपालमा प्याटर्न भयो मात्रै भयो, चाइनामा गरेन भने चाइनिजले चोरेर त्यो पहिले नै फेरि लगाइदिइहाल्छ, त उत्पादन गरिहाल्छ इन्डियाले गर्छ. त्यही कारण हरेक प्याटर्न चाहिँ हरेक देशमा गर्नुपर्छ र प्याटर्न देश अनुसार गर्ने भनेको महँगो हो. त्यो नेपालीको कोही पनि नेपालीको आर्थिक क्षमताले भ्याउँदैन. हेर्नुहोस् त्यो प्याटर्न गर्नलाई राम्रो आइडिया छ, कसैको राम्रो आइडिया छ, यसले चाहिँ भोलि गएर व्यवसायीकरण गर्न सक्छ, यसले धेरै पैसा कमाउन सक्छ प्याटर्न बेचेर नि भन्ने छ भने त्यस्तालाई सरकारले पनि प्याटर्न गर्ने फिस तिरिदिनु पऱ्यो क्या. त्यो व्यवस्था चाहिँ गरेन भने प्याटर्न धेरै आउँदैन. त्यही भयो त्यसलाई चाहिँ के भन्छ उत्कृष्ट बनाउने तरिका चाहिँ त्यो हो, त्यसो गर्नै पर्छ. नगरिकन सुगै छैन कि चुप लगाएर बस्नु पऱ्यो विज्ञान मन्त्रालय नै बन्द गरेर होइन, अब यो चाहिँ गरौँला. र त्यो चाहिँ फेरि उद्योग मन्त्रालयसँग सरसल्लाह गर्नु छ, उहाँहरू फेरि मानेन भनेदेखि यता आउँदैन. हामीले हामी राख्छु भन्यो भने के गर्ने त्यो छ. र यो अबन्डाको कुराहरू जुन छ ठिक छैन भन्नुभयो, अब कानुनी रूपमा ठिक छैन होला. अब परिस्थिति अघि नै मैले भने 15 गते बजेट आएको हो, म मन्त्री भएको चाहिँ 26 गते हो होइन. अब त्यो नियमले त अब नराखेर पनि त काम गर्दो रहेछ त. यो विज्ञान प्रविधि मन्त्रालयमा मात्र होइन अरू मन्त्रालयहरूमा पनि छ रे त, छ रे भन्ने सुनेछु है, छ कि छैन थाहा छैन. र तपाईँहरूको शङ्का भनेको जथाभावी खर्च गर्छ कि भन्ने होला, रहनुहुन्न भनेर जथाभावी खर्च हुँदैन क्या. मबाट कुनै काम जथाभावी खर्च हुँदैन, ढुक्क भन्नुहोस् म के कुरामा खर्च भयो कसरी खर्च भयो एकदमै पारदर्शी ट्रान्सपरेन्ट बनाउँछु होइन. र खर्च भएन भने त्यो फेरि फिर्ता जान्छ अर्थ मन्त्रालयमा, त्यो कुरा चाहिँ म राखेँ. र माननीय हरिप्रसाद भुषालजीले राख्नुभएको कुरा एआई साइबर सेक्युरिटीको कुराहरू कसरी गर्ने भन्ने कुराहरू हो, यो त एक्सपर्टहरू टेक्नोलोजी एक्सपर्टहरूसँग कुरा गर्ने हो. अहिले प्रधानमन्त्रीज्यूको मातहतमा एउटा टिम छ एआई यो को भनौँ न यो एआई इन्डस्ट्री गर्ने कुराहरू भेजेको कुराहरू प्रधानमन्त्रीज्यूकोमा छ, मैले भेटेको पनि छु. अस्ति मन्त्री भएपछि मन्त्री हुनुभन्दा अलि अगाडि पनि त्यहाँ विभिन्न काम गर्ने एक्सपर्टहरूको कुराहरू सुनेको पनि छु, उहाँहरूको ब्याकग्राउन्ड पनि चेक गर्दैछु को चाहिँ कति एक्सपर्ट छ त्यो पनि हुनु पऱ्यो होइन. कोही कोही चाहिँ त्यत्तिकै एक्सपर्ट भएर आएको हो कि हावाको एक्सपर्ट हो कि भन्ने पनि त हुनसक्छ. तर जहाँसम्म छ उहाँहरूले राम्रो मान्छे राख्नु भएको छ सम्बन्धित विषय. तर 100% एक्सपर्ट भन्ने कुरा कोही पनि हुँदैन, कोही पनि हुँदैन, भगवान् पनि हुँदैन. भगवान्ले पनि बेला बेलामा बिराउँछ क्या, बिराएको कहानी छ त शास्त्रहरूमा. त्यस कारणले हेर्दै काम गर्दै जाने हो, सुधार गर्दै जाने हो. यसलाई चाहिँ सकेसम्म सिक्युरिटीको कुरा छ, साइबर सिक्युरिटीको कुरा छ होइन अब हाम्रो पर्सनल अब भनौँ न डाटा हुन्छ व्यक्तिगत त्यो कुराहरूलाई सिक्योर कसरी गर्ने भन्ने कुराहरू जतिसुकै सिक्योर गरे पनि अमेरिका जस्तोको कुराहरू त त्यहाँ सेक्युरिटी ब्रिज भयो भन्छ त्यहाँ भित्र छिरेर के कता कता कस्तो कस्तो भयो भन्छ हामीले पनि सकेसम्म गर्ने हो अब चोरलाई चाहिँ चोरले एउटा बाटो गऱ्यो भने फेरि अर्को बाटो पत्ता लगाइहाल्छ त्यो चोरलाई लखड्दै जाने हो र अब विदेश पलायन हुनेहरूलाई चाहिँ उहाँको प्रश्न छ चाहिँ कसरी उद्योग धन्दाहरूसँग कसरी जोड्ने भन्ने कुरा हो अब उद्यमी हुने भन्ने कुरा उद्योगी हुने भन्ने कुरा सबै हुँदैन जस्तो अहिले मैले भने नवपरिवर्तन गर्ने इनोभेसन गर्ने रिसर्च गर्ने भनेको एकदमै थोरै पपुलेसन जनसङ्ख्याको एकदमै थोरै अंश हुन्छ मैले भने लाख एक लाखमा पाँच दस होला दस पन्ध्र होला अब उनीहरूलाई चाहिँ उद्योग के अरे नेपालमा केही गर्न नसकेर विदेश पलायन भएकोहरू धेरैलाई चिन्छु मैले धेरैलाई चिन्छु उहाँहरूको समस्या पनि सुनेको छु है मैले अहिलेदेखि होइन उहिलेदेखि सुनेको छु र उनीहरूलाई चाहिँ कसरी चाहिँ राख्ने गर्ने भन्ने कुरा अब सरकारले चाहिँ एउटा नीति नियम बनाएर एउटा कार्यक्रम बनाएर अगाडि बढाउने हो र मेरो तर्फबाट चाहिँ गर्ने गर्ने कुरा के हो भने उनीहरूलाई जसरी हुन्छ नवपरिवर्तनमा अल्झाउने नवपरिवर्तन भनेको प्रतिभा भएको सृजनशील एकदमै नवीन विचार भएकोहरूलाई अल्झाउने त्यो पासो हो त्यो जालो थापेको हो त्यहाँ यो मन्त्रालय खोलेको भनेको त्यो नवपरिवर्तन गर्ने ट्यालेन्टेड मान्छेहरूलाई अल्झाउन सकिन्छ कि भनेर जालो थापेको हो त्यो जालोमा चाहिँ कति पार्न सकिन्छ अब भविष्यले बताउँदै गर्ला हेर्दै जानुहोस् तर छिटो छिटो हुनेवाला छैन नेपालको अर्थतन्त्र पनि छिटो छिटो बन्नेवाला छैन एकदमै ग्यारेन्टेडका साथ म भन्न सक्छु सबै कुराहरू अहिलेको सरकार जुन जोस जाँगरका साथ अगाडि बढिरहेको छ यो जोस जाँगरका साथ अगाडि बढ्ने हो भने अर्थतन्त्र ल यतिसम्म भयो है भन्ने कुरा ढुक्क साथ भन्नलाई पन्ध्र वर्ष लाग्छ अनि माननीयज्यूहरूको विभिन्न मागहरू राख्नु भएको छ त्यो मागहरू चाहिँ धेरै मागहरू त्यही पन्ध्र वर्षपछि पुरा हुँदै जान्छ सबै माग चाहिँ पुरा हुँदैन मेरो माग पनि पुरा भएन के धेरै मागहरू त्यही हो कुरो यो कुनै भाषण गरेको होइन अर्थ दिएको होइन वास्तविक कुरा मैले चाहिँ तपाईँहरूलाई राखेको हो ल धन्यवाद छ
2: मान्य सदस्यहरू विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल यहीँ समाप्त हुन्छ मान्य सदस्यहरू अब मान्य पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई पूर्वाधार विकास मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु।

सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, म सबैभन्दा बढी सायद गुनासो मेरै मन्त्रालयमा आएको थियो। आउन स्वाभाविक पनि हो, किनभने हाम्रो बजेटै त्यस्तै गरी बनाएको थियौँ अलिकति नबुझ्ने गरी। म त्यो सबै कुराहरू अस्ति जति पनि प्रश्न उठेको छ, प्रश्न नै लगभग 25-30 पेजको रहेछ, सबै प्रश्नको जवाफ दिने प्रयास गर्नेछु दिनेछु। कार्यक्रमहरू जस्तो सडक पुल आदिमा न्यून बजेट विनियोजन गरेको भनेर गुनासो आएको थियो, धेरैजनाको गुनासो यो आएको थियो, एकदम न्यून बजेटहरू विनियोजन भयो भन्ने आएको थियो। र यसमा अहिलेको बजेट हामीले यो सिङ्गल इयर बजेट हामीले बनाएको थिएनौँ, हामीले 3 इयर्स मल्टी इयर बजेट बनाएको थियौँ। मल्टी इयर बजेट किन बनायौँ भने हामीले अहिले प्रोक्योरमेन्ट प्रोसेस अहिले अन एन एभरेज करिब करिब हामीलाई 6-7 महिना एउटा टेन्डर खोल्नको लागि अन एन एभरेज त्यो किन लाग्छ भने साइट क्लियरेन्स भएको हुँदैन, डिपिआर भएको हुँदैन, इस्टिमेट भएको हुँदैन, पहिला रेट रिभाइज हुन्छ, सबै कारणले गर्दा त्यो हुन्छ। एउटै नेचरको कार्यक्रमहरूलाई हामीले एकैचोटि टेन्डर खोल्यौँ भने र फरक फरक वर्षमा टेन्डर खोल्यौँ भने फरक के पर्छ भने एकैचोटि टेन्डर खोल्दा हामीले जो 3 वर्षमा लाग्ने 6-7 भन्दा 18-21 महिनाको समय खुम्चेर 6-7 महिनामा मात्रै सीमित गर्न सकिन्छ र हामीले 12-14 महिना हामीले काम गर्ने टाइम हामीले बाइब्याक हुन्छ। त्यही भएर हामीले एउटा सिमिलर नेचरको कार्यक्रमहरूलाई बल्कमा एउटै कार्यक्रम बनाएर अबको 3 वर्षको कार्यक्रम फोकस गर्दा फेरि धेरै कार्यक्रमहरू भएको कारणले गर्दा हामीले थोरै बजेट धेरै कार्यक्रम भए जस्तो देखिएको हो। तर अहिले हाम्रो बजेट 286 अर्ब भए पनि हामीले अहिले टेन्डर चाहिँ करिब करिब 10 खर्ब जति बराबरको टेन्डर यो साल खोल्ने हाम्रो लक्ष्य छ। त्यही भएर थोरै बजेट देखिए पनि धेरै बजेटको हामीले क्रमागत टेन्डर खोल्छौँ। र अर्को कुरा भनेको चाहिँ हामीले एकैचोटि यही साल खोल्दाखेरि के त्यो टाइम पनि कम भयो, र अर्को भनेको हामीले यो साल खोल्दाखेरि यो सालको दर रेटमा खोल्छौँ र बहुवर्षमा चाहिँ प्राइस एस्कुलेसन दिन्छौँ, अनि अर्को साल खोल्दाखेरि अर्को सालको रेटमा हुँदा त्यो केही फरक चाहिँ केही पनि पर्दैन। त्यही भएर हामीलाई फाइदा हुने भएको कारणले गर्दा हामीले त्यसरी प्लान गरेको छ। त्यही भएर त्यो भएको। र अर्को गुनासो आएको थियो सडक सुरक्षामा ध्यान नदिएको र ग्रामीण क्षेत्रको सडक तथा पुलहरू समेट्न नसकेको भन्ने अर्को गुनासो आएको छ। अहिले सडक सुरक्षाको कुरा गर्दाखेरि हामीले आजसम्मको जति पनि सरकारहरू थियो तिनीहरूभन्दा धेरै गुणा बढी सडक सुरक्षामा हामीले ध्यान दिएको छौँ। अहिले हामीले 3 वर्षको सडक सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छौँ। जस्तै हामीले रोड फर्निसिङमा 3 वर्ष कार्ययोजनासहित 4 अर्ब 74 करोड हामीले विनियोजन गरेको छौँ, यो रोड फर्निसिङको लागि मात्रै हो यो। र अर्को हामीले जिल्ला जोड्ने एक लेनको सडक धेरै दुर्घटना हुने सिङ्गल लेनको सडक भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सर्भेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिङ्गल लेन जिल्ला सदरमुकामसम्मको सडकलाई गर्ने भनेर फेरि यो सडक चौडाइ भन्ने शीर्षकमा हामीले 11 अर्ब बजेट विनियोजन गरिएको छ र यसले पुगेन भने हामीले बजेट पनि थप्छौँ। तर आगामी 3 वर्षभित्र हामीले सबै नै मूल सडकहरूलाई चाहिँ 2 लेनको चाहिँ बनाएर हामीले सक्नेछौँ। त्यो हिसाबले यो पनि सडक सुरक्षाको दृष्टिकोणले नै हामीले गरे हो। र अर्को भनेको चाहिँ सडक सुरक्षाकै दृष्टिकोणले अहिलेसम्म पहिचान भएका सबै पहिरोहरूलाई चाहिँ हामीले बजेट हालेको छौँ। यो 3 वर्षमा सबै पहिरोको प्रोटेक्सनको स्लोप प्रोटेक्सन अथवा पहिरो प्रोटेक्सनको काम हामीले सक्ने भनेर 23 अर्ब हामीले बहुवर्ष बजेटमा हामीले चाहिँ विनियोजन गरेको छ। यो मैले 3 वर्षको एकमुष्ट बजेट भन्दैछु, बजेट किताबमा थोरै भए पनि अर्को साल र अर्को साल गरेर यसरी आउँछ, त्यसरी हामीले प्लानिङ गरेको छ अहिले। र अब उपरान्त जति पनि सडकहरू बन्छ सडक सुरक्षाको दृष्टिकोणले एकदमै असुरक्षित सडक भएको कारणले गर्दा अब उपरान्तको सबै हाइवे सडकहरूमा चाहिँ अन्डरपास, ओभरपास र फ्लाइओभर कम्पलसरी गरिनेछ अब उपरान्त जति पनि टेन्डर खुल्छ। र चालु अहिले जति पनि निर्माणाधीन सडकहरू छ त्यहाँ पनि हामीले भियो गरेर भए पनि रोड सेफ्टी कम्पोनेन्ट जस्तो क्रास बेरियरहरू, रोड मार्किङहरू, ट्राफिक सिग्नलहरू इत्यादि अरू पनि अन्डरपास, ओभरपासहरू पनि हाम्रो भियोले भ्याएसम्म
हामीले अहिले चालु योजनाहरूमा पनि सबैमा त लागू गर्छौँ। र यो पुलको कुरा पनि आयो, पुल भनेको सबैभन्दा बढी दुर्घटना हुने ठाउँ हो, सबैभन्दा बढी क्रस ड्रेन स्ट्रक्चरहरू नभएको कारणले गर्दा, खोल्सी र खोलाहरूमा दुर्घटना हुने भएको कारणले गर्दा हामीले अहिले 3000 पुल अबको 3 वर्षमा सकाउने भनेर लक्ष्य लिएको छौँ यो स्थानीय पूर्वाधार विभागबाट। त्यसको लागि हामीले 81 अरब 22 करोड बजेट छुट्याएको छौँ। अहिले जम्मा 1000 पुल देखिन्छ होला बजेट किताबमा आसपासमा, तर त्यो बाँकी 2000 भेरिफिकेसन नभएको कारणले गर्दा फेरि हामीले राखेको छैनौँ, तर त्यसको लागि पर्याप्त बजेट हामीले राखेको छौँ। र पुल थोरै बजेट देखिए पनि डिपिआर हुन्छ, टेन्डर खुल्छ, यदि बजेट खर्च भयो भने रकमान्तर हुन्छ, र सबै कुराहरूमा चाहिँ हामीले त्यो लक्ष्यसहित हामीले सडक सुरक्षा र पुल हामीले समेटेको छौँ। अर्को छ सडक मर्मतले प्राथमिकता नपाएको भन्ने अर्को गुनासो छ, र यसमा पनि विगत 10 वर्षमा जति बजेट सडक मर्मतमा छुट्याएको थियो त्योभन्दा धेरै हामीले छुट्याएको छौँ। त्यही भएर यसलाई जसमा जस्तो सडक विभागतर्फ हामीले 44 अर्ब भनेको कुनै पनि सडकमा खाल्टाखुल्टी देखिनु भएन अब 3 वर्षमा चाहिँ हामीले त्यो हिसाबले, र अब उपरान्त यो एकचोटिको मर्मतपछि हामीले यो स्वचालित भनेको यो सेड्युल मर्मतमा हामी जान्छौँ। हाम्रो 3रो वर्षको कार्यक्रममा चाहिँ सेड्युल मर्मत भनेर आउँछ, र 3 वर्षमा हामीले सडक विभागतर्फ 44 अर्ब, स्थानीय पूर्वाधार डोलीतर्फ 12 अर्ब 19 करोड, र सहरी विकास तथा भवन विभागतर्फ पालिकावाइज भनेको सहरी सडकहरू भनेको देशभरि सहरी क्षेत्रमा अथवा नगरपालिका अथवा त सबै सडक गरेर 1 अर्ब 74 करोड गरी टोटल 157 अर्ब रुपियाँ हामीले सडक मर्मत शीर्षकमा मात्रै छुट्याएको छौँ। यसले त लगभग सबै जति हाम्रो अहिले 15,000 किलोमिटर सहरी सडक र अरू हाइवे र डोली स्थानीय पूर्वाधार विभागले गरेको सबै नै बाटो हामीले मर्मत गरेर सक्छौँ, खाल्टाखुल्टी रहित गराएर सक्छौँ, र त्यही हिसाबले नै हामीले बजेट छुट्याएको छौँ। अर्को गुनासो आएको थियो प्रदेश केन्द्र, जिल्ला, स्थानीय तहको केन्द्र र वडाको केन्द्र जोड्ने सडकमा बजेट आउनुपर्ने आएन भन्ने छ। अनि अर्को भौतिक पूर्वाधार आवश्यक रहेका दुर्गम क्षेत्रमा पूर्वाधार क्षेत्रमा बजेट अभाव रहेको भन्ने विषय पनि छ। र अहिले हाम्रो बजेट किताबमा जति पनि पालिका केन्द्र जोड्न बाँकी सडकहरू छ, पालिका केन्द्र जोडिन बाँकी, ट्र्याक खोल्न बाँकी 7 पालिका छ, र पिच हुन बाँकी अरू थुप्रै पालिकाहरू छन्, त्यसको करिब करिब 2600-2800 किलोमिटर सडक पिच गर्नको लागि 3 वर्ष

सडक मार्ग पुग्ने गरी हामीले एउटा कार्ययोजना बनाएको छौँ र त्यो बजेट शीर्षक वडा केन्द्र जोड्ने भनेर छ। हाम्रो तिन तिन तिन गरेर 9 वर्षको योजना छ। त्यसमा चाहिँ ट्र्याकै नपुगेको ठाउँमा अबको कम्तीमा 3 वर्षमा ट्र्याक पुर्याउने र अहिले ग्रेभल भएको ठाउँमा र क्रस ड्रेन स्ट्रक्चर रेडी भइसकेको ठाउँमा चाहिँ हामीले पिच गर्ने अनि त्यसरी हामीले चाहिँ अब अर्दन छ भने चाहिँ ग्रेभलमा लिएर जाने र क्रस ड्रेन स्ट्रक्चर गरेर 3 क्याटेगोरीमा 3 स्टेपमा 9 वर्षमा सम्पन्न हुने गरी वडा केन्द्रको कार्यक्रम पनि गरेको छौँ। यो चाहिँ एकदम स्थानीय तहसँग सहकार्य गर्ने र मापदण्ड अनुरूप गर्ने भएको कारणले गर्दा यो बजेटको नामहरू बजेट शीर्षकमा छैन, त्यही भएर पनि सबैलाई कन्फ्युजन भयो र सायद यो सबै पालिका केन्द्र जोड्ने चाहिँ छ, यो चाहिँ छैन, किनभने यसमा धेरै नै एक्टिभिटीहरू हुन्छ। त्यही भएर हामीले मापदण्ड बनाएको छौँ सम्बन्धित वडा कार्यालय को केन्द्रसम्म पुग्नको लागि सबैभन्दा बढी जनसङ्ख्याले प्रयोग गर्ने बाटो हुनुपर्ने भनेर लेखेको छ। त्यही मापदण्ड अनुरूप नै हामीले बाटो चुज गर्छौँ, कार्ययोजना बनाउँछौँ, कार्यक्रम बनाउँछौँ र कार्यान्वयनमा जान्छौँ र यसको लागि चाहिँ अहिले अबको 3 वर्षमा 28 अर्ब 50 करोड हामीले बजेट छुट्याएको छौँ। यो पनि पुगेन भने थप्न मिल्छ, त्यही भएर दुर्गममा यो माथिको हामीले यो सहरी हामीले एउटा शीर्षक छ सहरी विकासबाट हामीले 1 अर्ब 74 करोडले चाहिँ सुगम एरियालाई एड्रेस गर्छ भने यसले चाहिँ यो शीर्षकले दुर्गम एरियालाई एड्रेस गर्छ। हामीले जनसङ्ख्या यो पनि जनसङ्ख्या यो सडकको घनत्व सबैलाई आधार मानेर हामीले यो बजेट तयार गरे हो। कसैकोमा धेरै कसैकोमा थोरै केही पनि छैन, जति किलोमिटर बाटो छ कति अनुपातमा त्यहाँको क्षति भएको छ त्यति अनुपातमै सबैमा युनिफर्मली नै बजेट गएको छ, विभेद कहीँ पनि गरेको छैन। र अर्को सहरी क्षेत्रलाई समेट्नको लागि सघन सहरी भन्ने कार्यक्रम छ, यसलाई पनि अलिकति फरक तरिकाले हामीले प्लान गरेको छौँ। यो पनि 3 वर्षे कार्ययोजनासहितको प्लानिङ गरेको छौँ। यसमा पनि कम्तीमा पनि एउटा जिल्लामा कम्तीमा 2 बजार हरेक जिल्लामा छ र बढीमा 10 बजार छ। अहिले धेरै जनसङ्ख्या भएको क्षेत्रमा अलिक धेरै छ र कम जनसङ्ख्या भएको जिल्लाहरूमा कम छ बजेट। यसलाई पनि सबै जो बजारहरू छ अहिले पहाडतिर पनि अलिक बजार अभ्य त्यसलाई व्यवस्थित गर्ने भनेको त्यहाँ फुटपाथहरूको काम भयो, ढलहरू व्यवस्थापन, फोहोर व्यवस्थापन अनि यो सडक बत्ती आदि इत्यादि सहरी पूर्वाधार र सहरी व्यवस्थापनको लागि बनाउनु पर्ने पूर्वाधारहरूको लागि भनेर 88 अर्ब 33 करोड बजेट हामीले प्लानिङ गरेको छौँ 3 वर्षको लागि। यसले अलमोस्ट सबै नै हामीले अहिले चाहिँ 300 बजार समेटेको छ काठमाडौँ भ्याली बाहेकको र यो थोरै रकम बजेट किताबमा देखेको भए पनि अहिले प्लानिङ गरेर कार्यान्वयनमा जाँदासम्म थोरै खर्च हुन्छ भन्ने यो फोरकास्ट हो र यदि खर्च भएमा हामीले रकमान्तर गर्न पाइहाल्छ। त्यही भएर 3 वर्षको लागि 88 अर्ब 33 करोड छ र यसलाई पुग्ने नै बजेट सबै कुराहरूलाई पुग्ने नै बजेट छुट्याएको छ। अर्को अब यही यसैलाई चाहिँ अलिकति गाउँलाई अलिक व्यवस्थित गर्नको लागि बस्ती विकास कार्यक्रम भनेर 57 अर्ब 71 करोड भनेर राखेको छ, फेरि अर्को कार्यक्रम छ, यसले पनि गाउँलाई व्यवस्थित गर्छ, माथिकोले सहरलाई व्यवस्थित गर्छ। अर्को संसदलाई 3 सडक 3 पुल माग गरिएको थियो तर बजेटमा समावेश नगरिएको भन्ने अर्को गुनासो आएको थियो, त्यो धेरैको गुनासो पनि आएको थियो। अहिले मैले भनेको कुराहरू चाहिँ मल्टिपल मान्यज्यूहरूले नै गर्नुभएको हो गुनासो। यसमा पनि जस्तो वैकल्पिक सहायक राजमार्ग भनेर 44 अर्ब 40 करोड रकम हामीले विनियोजन गरेको छ र बजेट किताबमा वैकल्पिक सहायक राजमार्गको शीर्षकमा हामीले हजुरहरूसँग बड प्राप्त गरेको सूचीबाटै हामीले त्यसलाई बजेट विनियोजन गरेको छ। केही केही ठाउँमा चाहिँ हाम्रो कार्यविधिभन्दा बाहिरको ठाउँमा चाहिँ हामीले कार्यविधि अनुसारको त्यसलाई मोडिफाई गरिदिएको छौँ र अर्को निर्वाचन क्षेत्र रणनीतिक सडक भनेर अर्को सडकको पनि शीर्षकमा आएको थियो, त्यसमा 81 अर्ब रकम हामीले प्लानिङ गरेको थियौँ र त्यो शीर्षकमा चाहिँ के भइदियो भने मान्यज्यूहरूले पठाएको लिस्ट र हाम्रो मापदण्ड त उद्देश्य मिलेन। हामीले चाहिँ त्यो निर्वाचन क्षेत्रको लाइफ लाइन सडक हामीले माग्न खोजेको त सबै केसमा चाहिँ तुन्न भइसकेको कारणले गर्दा यसलाई हामीले क्याबिनेटबाट मापदण्डसहित र कार्यक्रमसहित पास हुने गरी हामीले त्यसलाई क्याबिनेटबाट गर्छौँ र जुन ठाउँमा चाहिँ यो समस्या देखेको छ उहाँहरूको त सम्बन्धित क्षेत्रको मान्यज्यूसँग हामीले कन्सर्न गरेर यसलाई टुङ्गाउँछौँ। र अर्को पुलमा पनि अब
केही 1,000 चान्जुन हारारीको पुलहरू आइसक्यो, बाँकी 2,000 चाहिँ हामीले 3 महिना 30 पुल पनि

0: पुग्छ त्यो निर्धक्क हुनु होला। माथिको यो वडा केन्द्र पालिका केन्द्रमा जोड्ने अर्धन अहिले ट्र्याक खोलिनसकेको सडकहरूमा पनि यही शीर्षकबाटै हामीले चाहिँ त्यही पुलहरूको लागि चाहिँ 2000 पुल अझै हामीले बाँकी राखेको त्यही कारणले गर्दा हो त्यो पनि पुल पनि बन्छ, त्यसमा पनि चिन्ता नलिनु होला। यी बाहेक पनि अरू रणनीतिक सडकहरू पनि हामीले समावेश गरिएको छ, जस्तो कृषि सडक हामीले कृषि मन्त्रालयसँग कृषि सबैभन्दा प्लानिङ गरेर उहाँहरूले कृषि पूर्ण क्षेत्रहरूमा सडकको आवश्यकता कृषि सडकको आवश्यकता महसुस गर्नु भएको खण्डमा उहाँहरूको मन्त्रालयसँग कार्यविधि हामीले मापदण्ड बनाएको छ। अन्त मापदण्डको अनुसार हामीले 11 अर्ब हामीले रकम विनियोजन गरेको छ, करिब 11 अर्ब 3 वर्षको लागि। यो पनि कृषि रणनीतिक सडकहरू हो यिनीहरू। अनि स्थानीय पर्यटकीय सडक भनेको स्थानीय भनेको लोकल पर्यटकीय स्थलहरू हुन्छ, अब त्यो ठाउँमा चाहिँ सडक एसएस पुगोस् भनेर यसमा हामीले 10 अर्ब 50 करोड छ। यो पनि हामीले पर्यटन मन्त्रालयसँग सहकार्यमा मापदण्ड र कार्ययोजना सहित हामीले यो यसलाई कार्यान्वयन गर्छौँ। यो पनि बजेट किताबमा कार्यक्रमको नाम नभए पनि यो बजेट चाहिँ छ। यसमा पनि थप पर्यटकीय सहरहरूलाई केन्द्रित गरेर यो गरे हो, यो चाहिँ पर्यटकीय मन्त्रालयसँग हामीले सहकार्य गरेर गर्छौँ। अर्को छ औद्योगिक सडक भनेर छ, फेरि अर्को शीर्षक छ, यसमा पनि मापदण्ड बमोजिङ छ। अहिले हामीले 4.5 अर्ब भनेको 4.5 अर्ब बजेट राखेको छ नेक्स्ट 3 इयर्सको लागि। यसको उद्देश्य भनेको यदि उद्योग कसैले खोल्नुहुन्छ भने अब उद्योग खोल्दाखेरि जस्तो औद्योगिक सडकमा त ठुल्ठुलो हेभी लोडहरू पनि जान सक्छ, अथवा कसैले स्टार होटल खोल्दै हुनुहुन्छ, कसैले रिसोर्ट खोल्दै हुनुहुन्छ, कतै खोल्दै हुनुहुन्छ भने उहाँहरू ट्याक्स तिर्नुहुन्छ, धेरै ट्याक्स तिर्नुहुन्छ। उहाँहरूलाई मध्यनजर गरेर र त्यहाँको त्यो उद्योगले गर्दाखेरि त्यहाँको जनसङ्ख्यालाई पर्ने त्यसको प्रभावलाई न्यूनीकरण गर्नको लागि पनि र उहाँहरूलाई प्रवर्धन पनि गर्नको लागि हामीले औद्योगिक सडक भनेर जति पनि उद्योगहरूमा सडक पुगेको छैन र सबै नै उद्योगमा सडक पुर्याउने भनेर हामीले यो बजेट शीर्षक र यो बजेट हामीले कार्यक्रममा समावेश गरेको हो। अर्को छ काठमाडौँ उपत्यका लक्षित कार्यक्रम छ, यो चाहिँ धुलो रहित काठमाडौँ उपत्यका भन्ने छ। हामीले चाहिँ क्लिनिङ सेन्टर भन्यौँ के भन्यौँ के भन्यौँ सबै कुराहरू यो अनावश्यक उपायहरू हामीले सोच्यौँ होइन। अब काठमाडौँमा धुलो उड्ने भनेको कच्ची बाटोबाट उड्ने हो, सिधा सिधा भन्दा र यो खाल्टाखुल्टीबाटै उड्ने हो। यो सबै 3 वर्षमा यो सबै नै एउटा पनि सडक कच्ची बाँकी नराखिकन हामीले सबै नै काठमाडौँ उपत्यकाको सडक पिच गर्ने भनेर यो राजधानी सहर भएको कारणले गर्दा यसलाई 19 अर्ब 48 करोड हामीले विनियोजन गरेको छौँ। यो चाहिँ पालिका वाइजको बजेट हो, पालिका वाइज हामीले फरक फरक पालिकासँग स्थानीय तहहरूसँग नै हामीले कोर्डिनेसनमा यो टेन्डरहरू खोल्नुपर्छ र यो पनि 3 वर्षमा हामीले सक्ने योजना गरेको छौँ। अर्को KB 2040 भन्ने छ यहाँको ट्राफिक म्यानेजमेन्टको लागि, अब यो त अब अध्ययनको चरणमा हुन्छ, यो साल हामीले कार्ययोजना बनाएर सक्छौँ र अर्को साल मात्रै सायद टेन्डरमा जान्छ होला। यसको उद्देश्य भनेको त हाम्रो यहाँको ट्राफिक कन्जक्सनहरू हटाउने यो फ्लाइओभर अन्डरपास ओभरपासहरू नै हो, अनि त्यसपछि यहाँको यातायात व्यवस्थापनको लागि नै यो छुट्याएको बजेट हो। यो पनि रणनीतिक सडक हो। अनि अर्को देशको आर्थिक अवस्था उकास्नको लागि एउटा रणनीतिक पर्यटकीय र व्यापारिक राजमार्ग भनेर भनेको छ, यो चाहिँ विशेष गरी पर्यटकीय राजमार्गको रूपमा हामीले डेभलप गर्न खोजेको 8 सडकहरू छ, जसमा 3000 किलोमिटर र 600 अर्ब लगानीको हामीले प्रशिक्षण गरेको छौँ र यो साल चाहिँ हामीले डिपिआर कम्प्लिट गरेर अर्को सालसम्म हामीले टेन्डरमा गइसक्ने भनेर हामीले पर्यटकीय सडक भनेको हामीले अहिलेसम्म विकासमा इस्ट वेस्ट राजमार्ग बनायौँ, तर सबैभन्दा देशलाई यदि पर्यटकीय हाम्रो बुझाइमा चाहिँ देशलाई चाहिँ पर्यटकीय स्थलको रूपमा अथवा पर्यटन भित्राउनको लागि सबैभन्दा धेरै पर्यटक इन्डियाबाटै आउने सम्भावना बढी हुन्छ र अहिले उदाहरण पनि छ, पोखरामा एकदम ओभर क्राउड छ, उता गर्मी छ, यतातिर आउनुहुन्छ धेरै मान्छेहरू आउनुहुन्छ तर सहज सडकको पहुँच छैन। हामीले त्यो जनसङ्ख्यालाई मध्यनजर गरेर पर्यटकीय सडकहरू हामीले राजमार्गहरू परिकल्पना गरेको छौँ, जसमा रानी विराटनगर किमाथाङ्का वीरगन्ज रसुवागढी भैरवा कोरला कोइलाबास डोल्पा जमुना सिमीकोट गौरी फन्टा बडीमालिका पूर्व पश्चिम यो चाहिँ 6 वटा उत्तर दक्षिण र पूर्व पश्चिम पर्यटकीय राजमार्गमा चाहिँ अपिनप्पा र पाथिभरा यो सबै यो चाहिँ एक्सप्रेस वेको रूपमा हामीले बनाउने प्लान गरेको छौँ र र यो सबै बीचको पर्यटकीय सहरहरूलाई टच गर्दै गर्दै हामी माथि सबै पर्यटकीय सहरहरूलाई नै टच गर्नेछ, यो चाहिँ एक्सप्रेस वेको मोडलमा हुनेछ। र अर्को भनेको यही साल बुटोल पोखरा एक्सप्रेस वे 2 घन्टामा पोखरा पुग्ने गरी यही साल नै टेन्डर खोल्ने लक्ष्य छ। र अर्को काठमाडौँ पोखरा एक्सप्रेस वे भनेर फेरि 2 घन्टामै पोखरा पुग्ने गरी अर्को एउटा योजना यो साल हामीले अध्ययन हामीले इन हाउसै गर्छौँ मन्त्रालयमै, र त्यसको लागि पनि हामीले कार्ययोजना अगाडि बढाएको छौँ। हामीले रणनीतिक तरिकाले नै हामीले बजेटहरू बनाएको छौँ, यो रणनीतिक तरिकाले भएन भनेर पनि गुनासो आएको थियो र यो सम्बन्धीहरू धेरै गुनासोहरू पनि आएको थियो। र अर्को खानेपानी पनि अब पूर्वाधार विकास मन्त्रालय अन्तर्गतै पर्ने भएको कारणले गर्दा हामीले 3 वर्षमा कम्तीमा 65% जनसङ्ख्यालाई शुद्ध खानेपानी पुर्याइनेछ भनेर हामीले घोषणा गरेको छौँ र त्यही हिसाबले अहिले टेन्डर पनि धेरै अहिले खुलिसक्यो यही हप्ता नै, र हामीले यो साल 10 अर्ब हामीले यसमा बजेट थप गरेको थियौँ यो लक्ष्यलाई मिट गर्नको लागि, जसमा त्यो तराईमा ओभरहेड ट्याङ्क बनेर पाइप नबिछाएको नीतिगत कुराहरू त्यसलाई पनि समाधान गरेर त्यो पनि यसै वर्ष सम्पन्न गरिनेछ। र अझै मान्यज्यूहरूको माग सम्बोधन भएको नहुनसक्छ भनेर हामीले 15 शाखा कार्यालयमा 10 करोडको दरले कम्तीमा 10 करोडको दरले हामीले पैसा पनि पठाइदिएको छौँ र त्यो शाखा कार्यालयहरूमा सम्पर्क गरेर हजुरहरूले अत्यावश्यक ठाउँमा बजेट हजुरहरूले त्यहाँबाट कार्यक्रमबाट कार्यान्वयन गर्न सक्नुहुन्छ। यसको लागि पनि हामी एकदमै ध्यान दिएको छौँ। र अर्को 5 वर्षमा 90%भन्दा बढी जनसङ्ख्यालाई शुद्ध खानेपानी पुर्याइनेछ भन्ने छ, हामीले बजेटमा चाहिँ प्राथमिकता दिएर हामीले यसलाई सम्पन्न गर्नेछौँ। र अर्को खेल पूर्वाधारको विषयमा नि के प्रश्नहरू उठेको थियो, अहिले खेल पूर्वाधारमा गभर्मेन्टले एकदम बढी फोकस गरेको छ, हामीले अब होम अवे हाम्रो देशमा पनि होम अवे फुटबल क्रिकेट र अरू अन्य स्पोर्ट्सहरूमा पनि त्यो प्र्याक्टिस त्यो मोडालिटीबाट जाओस् भनेर केही नीतिगत सुधार र केही पूर्वाधार विकासका योजनाहरू अगाडि बढाएको छौँ, जसमा हाम्रो मन्त्रालयबाट 10 फुटबल रङ्गशाला कम्तीमा 8,000 क्यापेसिटी फ्लड लाइटसहित 3 वर्षमा सकाउनको लागि 5 अर्ब बजेट विनियोजन गरेको छ। अर्को 8 क्रिकेट रङ्गशाला 8,000 क्यापेसिटीको 3 वर्षमा रङ्गशाला सम्पन्न गर्ने र 5 वर्षमा फ्लड लाइटसहित गर्ने भनेर 4 अर्ब गरेको छ। र 7 इन्डोर स्टेडियम कम्तीमा 2,000 क्यापेसिटीको 3 वर्षमा सकाउने लक्ष्यसहित 3,50 करोड हामीले यसको लागि 3 वर्ष कार्ययोजना बनाएर गरेको छ। यो पनि इन्डोर भनेको बास्केटबल भलिबल लगायतका इन्डोर स्पोर्ट्सहरू सबैको नै होम अवे एकदम धेरै टुर्नामेन्टहरू होस् भन्ने छ, हाम्रो लिगहरू होस् भन्ने छ, त्यसै त्यही लक्ष्यलाई मिट गर्नको लागि हामीले यो सबै गर्दैछौँ। र अर्को छ हाम्रो खरिद ऐनहरूको विषयमा पनि केही प्रश्नहरू उठेको थियो, खरिद ऐन अहिलेको निर्माण उद्योगको विषयमा नि प्रश्नहरू उठेको थियो। अहिले हाम्रो निर्माण इन्डस्ट्री अति सङ्कटग्रस्त छ एक्चुअली, उहाँ भन्दा फेरि कति हाम्रो नेपालीहरू विदेश गइरहेको छन् र हाम्रो निर्माण व्यवसायहरू विदेशीमा डिपेन्डेन्ट छन्, अहिले लेबरहरू छैन देशमा, एकदमै न्यून भइसक्यो। कारण के भने यो खरिद ऐन अथवा खरिद प्रोसेस हामीले यस्तो नियम थिति बसाल्यौँ कि यसमा चरम भ्रष्टाचार भयो, चरम भ्रष्टाचार। अगाडिको सरकारहरूले ख्याल किन गरेन भनेर चाहिँ म छक्क पर्छु, तर त्यो चरम भ्रष्टाचारको कारणले गर्दाखेरि आजको यो अवस्थामा पुगिसक्यो देशमा, एउटा पनि अनसेड्युल प्रोजेक्ट नहुने अवस्था आइसक्यो, एकदम मिनिमम। यति धेरै प्रोजेक्टहरू रुङ्न छ, यति धेरै पुलहरू रुङ्न छ, त्यसमा एकदमै यत्रो वर्षदेखि 15-15 वर्षदेखि बनेको छैन कार्यक्रमहरू, आयोजनाहरू कम्प्लिट भइरहेको छैन भने त गभर्मेन्टले पनि त पहिलाको सरकारहरूले इन्टरभेन्सनहरू लिएको देखिएन, एउटा अचम्मको कुरा, तर हामीले अहिले चाहिँ लिएको छौँ। अहिलेको खरिद ऐनले जस्तै अहिलेको मेजर समस्या भनेको मेटेरियल भनेको हामीले चाहिँ अहिले पनि त्यो समस्या छ, हाम्रै क्षेत्रमा पनि हाम्रै साथीहरूले पनि त्यहाँबाट खोलाबाट ढुङ्गा गिटी मेटेरियल निकाल्यो भनेर गुनासो गर्नुहुन्छ, रोकिदिनुहुन्छ गएर। तर मेटेरियल भनेको के हो भने त्यो बर्खामा चाहिँ मेटेरियल आउँछ, हिजो मानव सभ्यता नभएको बेलामा के हुन्थ्यो, बर्खामा मेटेरियल आउँथ्यो, नदीमा थुप्रिन्थ्यो, त्यो थुप्रेपछि खोलाले रुट चेन्ज गर्थ्यो, फेरि त्यो ठाउँमा थुप्रिन्थ्यो, फेरि अर्को रुट चेन्ज गर्थ्यो, जति पनि स्पेस थियो। यो मेटेरियल भनेको चाहिँ हामीले अब मानव बस्ती बसिसक्यो, कृषि गर्छ मान्छेले, मेटेरियल झिकेनौँ भने पुरै तराई एरिया सबै डुबानुपर्छ र आजको समस्या त्यो छ। आजको समस्या के छ भने हामीले चाहिँ कुनै खोलालाई चाहिँ बढी उत्खनन गऱ्यौँ, कुनै खोलामा छुँदै छैनौँ र त्यो छुँदै नछोएको खोलाहरूले चाहिँ आज किसानहरूको खेत सकाएको छ, डुबाएको छ। त्यही भएर हामीले एकदमै यसमा मेटेरियल एकदमै जरुरी चिज हो, एकदमै अति आवश्यक चिज हो, यसले धेरै क्षति गरिरहेको छ। हामीले आइई गर्छौँ, आइई किन गर्छौँ भने मेटेरियल भनेको कति मेटेरियल यो साल डिपोजिट भयो त्यसको एउटा बेस लेभल गभर्मेन्टले तोकिदिएको हुन्छ र कति आयो त भनेर नयाँ कति सर्वे गरेर निस्किन्छ। त्यसले निकालेको भन्दा धेरै क्वान्टिटी निकाल्नु पनि एकदमै ठुलो दुर्भाग्य हुन्छ, त्यो पनि गर्नु हुँदैन र ननिकाल्नु पनि हुँदैन। त्यही भएर हामीले त्यसको लागि स्पष्ट कार्ययोजना गरेर मेटेरियलको समस्या त्यो स्थानीय तहहरूको लागि एकदमै ठुलो राष्ट्रको स्रोत पनि हो, त्यसको लागि मेटेरियलको समस्या पनि समाधान गर्नुपर्छ र यो किसानहरूको डुबानको समस्या पनि समाधान गर्नुपर्छ। त्यही भएर यसलाई चाहिँ व्यवस्थित गर्नु जरुरी छ। अर्को वन, एउटा अचम्मको कुरा अर्को पनि छ, हामीले यो वनले चाहिँ कुनै पनि पूर्वाधारहरूमा इआइए हुन्छ टेन्डर खोल्नभन्दा अगाडि, इआइए गरेपछि पनि वनको प्रक्रिया पुरा गर्न 4 वर्ष लाग्छ, तर त्यो डिपिआरमा भन्दा केही पनि फरक हुँदैन 4 वर्षपछि। र 4 वर्ष हामीले के को लागि वेस्ट गऱ्यौँ? पूर्वाधार भनेको यति सेन्सिटिभ चिज हो कि हामीले 100 रुपियाँ मार्केटमा पठाउँछौँ भने त्यो पैसा रोटेट हुँदै हुँदै हुँदै आएर 950 रुपियाँको काम गरेर फेरि ब्याङ्कमा आएर फर्किन्छ, फेरि ब्याङ्कमा आएर बस्ने पैसा हो नि त त्यो त। इन्डस्ट्री जति पैसा फ्लो भयो, जति सरकारले मार्केटमा पैसा फ्लो गर्यो, त्यति इकोनोमिक ग्रोथ हुने हो, त्यति इकोनोमिक एक्टिभिटी बढ्ने हो। यो हाम्रो निर्माण इन्डस्ट्री धराइसाई भएको कारणले गर्दा, यही कारणले गर्दा, जस्तो इन्सुरेन्सको कारणले गर्दा, इन्सुरेन्स बाढी आयो, पूर्वाधार क्षति गर्यो, इन्सुरेन्सले पैसा नदिने, मुद्दा मामिला जाने, धेरै वर्षसम्म त्यो पैसा अल्झिने, यो पनि पोलिसी सुधार गर्नुपर्ने छ इन्सुरेन्सको पनि। अरू भनेको चाहिँ पोलको पनि, अब अस्ति त त्यहाँ विवादमै आएको थिएँ म आफै पनि, अब पोलको त्यो भनेको हामीलाई कुनै पनि कन्ट्र्याक्ट रद्द गर्न मन छैन। कन्ट्र्याक्ट रद्द गर्नु भनेको यति ठुलो धक्का हुन्छ कुनै पनि निर्माण व्यवसायलाई, त्यो निर्माण व्यवसाय धराशायी स्थितिमा पुग्छ। हामीले उहाँहरूसँग सकेसम्म लास्ट पोसिबिलिटी 1% छ भने पनि हामीले पुस चाहिँ गर्नुपर्छ, एकदमै पुस गर्नुपर्छ। अब त्यो पछि पनि हामी उहाँहरू चाहिँ मन्त्रालय आएर 6 महिनामा हामीले सबै नै काम सघाउँछौँ भनेर कमिटमेन्ट गरेर, सम्झौताले गरेर लिखित उहाँहरूले कमिटमेन्ट गरेर त जानुभयो, तर यो समस्या देशै नै भरि छ। हामीले कसैलाई निर्माण व्यवसायीलाई हामीले हतोत्साहित गर्न नै खोजे होइन, हामीलाई बस उहाँहरूको टेन्ड, अब त्यो त अब 4 वर्ष अगाडिको ठेक्का कुनै पनि उदाहरण दिए मैले, कुनै पनि 4-5 वर्षदेखि पेन्डिङ छ, अब अफिसको पनि यो वनको यो धेरै समस्याहरू छ, निर्माण व्यवसायतिर पनि समस्या छ, उहाँहरूले पनि प्रोजेक्ट जसरी पनि गर्नको लागि चाहिँ लो बिड गर्नुहुन्छ। लो बिड गरिदिएपछि के हुन्छ, काम गर्न नसक्ने हुन्छ, त्यही भएर रुग्न हुँदै जाने हो। र कुनै पनि नेताले, कुनै पनि व्यवसायी अथवा कुनै पनि नागरिकलाई यति ठुलो क्षति पुगोस् भनेर कसैले पनि चिताएको हुँदैन, चाहँदैन पनि, र हामीले पनि चाहँदैनौँ, तर उहाँहरूले काम गरिदिनु भएन भने हामीले टेन्डर रद्द गर्नुपर्ने नै हुन्छ। त्यही भएर काम गरिदिनु होला भन्न म चाहन्छु। र यो सबै समस्याहरू जस्तो अरू छ, कन्सल्टेन्टको समस्या छ, कन्सल्टेन्टहरू अपरिपक्व भइदिने, अनि ड्रइङहरू हुन्छ, सब ड्रइङहरू हुन्छ, अब स्वीकृत गर्नुपर्ने हुन्छ काम गर्दा गर्दै, त्यसलाई चाहिँ वर्षौँ लगाइदिने, अझै विशेष गरी ब्रिज भनेको एकदम कम्प्लेक्स डिजाइनहरू हुन्छ ब्रिजको, अब त्यो नलेज नभएको हामीसँग भनेको सरकारी कर्मचारीसँग त्यति धेरै एक्सपर्टिज हुँदैन, त्यही भएर हामीले सुपरभिजन कन्सल्टेन्ट हायर गरेको हुन्छ। उहाँहरूको पनि क्षमता कम भयो भने त्यो प्रोजेक्टले सफर गर्छ, कन्ट्र्याक्टर डुब्छ। पनि हामीले पोलिसी इन्टरभेन्सन गरेर सुधार्नुपर्छ, र कन्सल्टेन्टहरूलाई पनि मैले सुध्रिन एकदमै तपाईँहरू सुध्रिनुहोस्, हजुरहरूले एकदम योग्य एक्सपर्टहरू ल्याउनुहोस्, त्यही हिसाबको हजुरहरूले बिड गर्नुभएको छ, त्यसले गर्दा एकदमै हेम्पर परिरहेको छ सबै प्रोजेक्टहरूमा सबैलाई नै। अब इन्डस्ट्रीलाई रिभाइभ गर्नको लागि हामीले खरिद ऐन हामीले तय गरेको छौँ, खरिद ऐन हामीले यो सबै सारा समस्याहरू अहिलेको मूल्य वृद्धिको समस्या सहित पनि सबै समस्याहरू अहिलेको खरिद ऐनले सम्बोधन गर्छ। यदि हामीले साँच्चीकै देशलाई अगाडि बढाउने हो भने त्यो खरिद ऐनलाई एकदम फास्ट ट्र्याकमा हामीले पास गरेर यो सबै समस्याहरू समाधान गरेर निर्बाध रूपमा एकदम व्यवसायहरू पनि काम गर्ने वातावरण बनाइदिनुपर्छ र हाम्रो नागरिकहरूलाई राहत दिनुपर्छ। हामीले निर्माण टाइममै एकदम टाइमभन्दा अगाडि नै सम्पन्न गरेर अरू अब केही अब लगभग अब मेरोमा उठेको यिनीहरू नै प्रश्नमा धेरैजनाले एउटै रिपिटेड प्रश्न उठ्नु गर्नुभएको थियो। अझै एउटा प्रश्न मैले छुटाएँ, यो थोरै त्यो ठुलो ठुलो योजनाहरूलाई पनि थोरै थोरै बजेट पारियो भन्ने एउटा त गुनासो छ, धेरैको गुनासो छ। त चाहिँ राजमार्ग भनेछ कर्णाली डाङ 1 अर्ब हालेको छ भनेर गुनासो गर्नुभएको छ, त्यस्तो होइन। टेन्डर जान्छ, काम मोबिलाइजेसन हुन्छ, काम गर्नुहुन्छ उहाँहरूले। 1 अर्बको 1 अर्ब बजेटमा छ भन्दैमा 1 अर्बको मात्रै टेन्डर खोल्ने होइन, बहुवर्षीय टेन्डर हुन्छ। जति पैसा लाग्छ त्यो योजनालाई त्यति पैसाकै टेन्डर खोल्ने हो र त्यति पैसा त्यो बजेट किताबमा नदेखिएर हजुरहरूले त्यो प्रश्न गर्नुभएको सबैको केसमा। धेरैजसो हाइवेहरू बहुवर्ष नै हुन्छ, हाइवेहरूमा कमै पैसा देखिए पनि त्यो निर्माण सम्पन्न हुने, जति पैसा चाहिन्छ त्यति पैसा छ, त्यसमा निर्धक्क हुनुहोला। त्यो सिङ्गल इयरको बजेट भएको कारणले गर्दा त्यति मात्रै देखिएको। यो बाहेक पनि थप केही गुनासो छ भने र केही कन्फ्युजन छ भने अथवा केही इमर्जेन्सी प्रोजेक्टहरू छ भने मन्त्रालय आउनुहोला। हामीले विभिन्न मापदण्डभित्र पर्ने योजनाहरू हामीले थप्न पनि सकिन्छ। हाम्रो अवण्डामा बजेटहरू पनि हुन्छ अर्थ मन्त्रालयमा, उहाँ पनि एकदम पोजिटिभ हुनुहुन्छ, सबै कुरा एड्रेस हुन्छ। यति भन्दै मैले मेरो सम्पूर्ण गुनासाहरूको जवाफ सघाउँछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब उक्त जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूलाई समय दिन्छु। विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित शीर्षकहरूमाथि 2083 असार 2 गते छलफलमा भाग लिनुभएका मान्य सदस्यहरूले मात्र स्पष्टीकरण माग गर्न पाउनुहुने बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँदछु। स्पष्टीकरण माग गर्न चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 1 मिनटको समय निर्धारण गरेको छु। मान्य सदस्यहरू, स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूले सजिलोको लागि आफ्नो नाम सभामुख टायसँगै बसेका सचिवालयका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित वा प्रविधिको प्रयोग गरेर टेक्स्टको रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु।

0: सर्वप्रथम मान्य सदस्य प्रकाश पाठक।
1: सम्माननीय सभामुखज्यू, मान्य मन्त्रीज्यूलाई एउटा प्रश्न छ। प्रस्तावित पूर्व पश्चिम विद्युतीय रेलमार्ग प्रभावित जग्गा धनीहरूले अधिग्रहण गरिएको जग्गाको मुआवजा नदिने भए उचित क्षतिपूर्ति सहित जग्गा फुकुवा गरिदिन माग गरिरहेका छन्। झापा मोरङ सुनसरीका 5,000 भन्दा बढी किता अधिग्रहण भएको छ। 4 वर्षदेखि भौतारिएका जग्गा धनीहरूले अब मुआवजा पाउँछन् कि क्षतिपूर्ति? मन्त्रीज्यूबाट जवाफ आओस्। धन्यवाद।
0: मान्य सदस्य खुसबु ओली।
2: मान्य सभामुख महोदय, मन्त्रीज्यूलाई मेरो प्रश्न चाहिँ, विगतका परम्परागत बजेटहरू भन्दा यस बजेटले भौतिक पूर्वाधार क्षेत्रमा कस्तो गुणात्मक र संरचनागत पोलिसी डिपार्चर गरेको छ? आयोजना व्यवस्थापन समयमै सम्पन्न गर्ने संस्कृति तथा निर्माणको गुणस्तर सुनिश्चित गर्ने दिशामा यस बजेटले अवलम्बन गरेका एक वा दुई प्रमुख संरचनागत सुधारहरू, स्ट्रक्चरल रिफर्म्सहरू के हुन्? र तपाईँले धेरै सडक तथा द्रुत मार्गहरूलाई रणनीतिक महत्त्वका आयोजना भनेर उल्लेख गर्नुभएको छ। सरकारले रणनीतिक महत्त्व भन्ने शब्द प्रयोग गर्दा त्यसको मापदण्ड के हुन्? उल्लेख गरिएका सडक तथा द्रुत मार्गहरू कुन आधारमा रणनीतिक हुन्? स्पष्ट पारिदिनु हुन अनुरोध गर्दछु।
0: मान्य सदस्य रमेश कुमार मल्ल।
3: सामान्य सभामुख महोदय, मान्य मन्त्रीजीले आफ्नो विषय राख्दा भन्नुभयो कि अहिले बजेट जति भए पनि आयोजनामा पछि बहुवर्षीय गर्दाखेरि त्यो म्यानेज गर्न सकिन्छ भन्नु हो। त्यसको पनि बहुवर्षीय ठेक्का प्रक्रियाको सडकमा पनि आफ्नै मापदण्ड छ, उहाँले त्यो कसरी सक्नुहुन्छ अहिले कि त त्यसलाई उहाँहरूले सुधार गर्नुभएको छ या बदल्नु भएको छ, यो कुरा जिज्ञासाको रूपमा राख्न खोजेँ। दोस्रो कुरा, एउटा कुरा मान्यजीसँग मन्त्रीजीलाई मैले सामान्य सभामुख मार्फत भन्न खोजेको, रोल्पा सिमेन्ट रोल्पामा सञ्चालित छ र त्यसको लागि त्यसको पहुँच मार्ग भनेको कपुरकोट, सल्यानको कपुरकोट हुँदै निगाल पानीको बाटो हो। त्यो धेरै ठुलो क्रोनिक समस्या छ, जनताहरू लामो समयदेखि आन्दोलन गरिराख्नु भएको छ। यो कुरा मान्यज्यूलाई राम्रोसँग जानकारी पनि छ, तर यसपालि रातो किताबमा त्यो सडक नपर्दाखेरि त्यो क्षेत्रका जनता फेरि आन्दोलनमा जाने स्थितिमा पुगेका छन्। यसको बारेमा जवाफ चाहियो। धन्यवाद।
0: मान्य सदस्य गोपाल शर्मा।
4: सामान्य सभामुख महोदय, म मन्त्रीज्यूलाई एउटा प्रश्न गर्न चाहन्छु। खास गरी एकदम महत्त्वपूर्ण आयोजनाहरूमा पनि दायित्वभन्दा एकदमै कम रकम विनियोजन गरिएको छ, यस्तोमा आवश्यकतालाई कसरी सम्बोधन गरिन्छ? जस्तो अहिले पनि डोल्पा सडक, खास गरी भेरी करिडोरमा 35 अरब घाटा छ दायित्वभन्दा, र रुकुम पश्चिमको खण्डमा 50 करोड घाटा छ, दायित्वभन्दा कम छ। त्यस्तोमा कसरी सम्बोधन हुन्छ नयाँ आवश्यकतालाई जोड्नलाई? मैले यति भने, धन्यवाद।
0: मान्य सदस्य मनमाया बिक।
5: सम्माननीय सभामुख महोदय, मन्त्रीज्यू, बस्छले घाम पनि छोइन्छ भन्थे होलान्, मिल्ने भए हावा पनि छिटो हाल्थे होलान्, पानी छोइन्छ भन्नेहरूले मन्त्रीज्यू स्वच्छ खाने पानी आयोजना अन्तर्गत केही जिल्लामा ग्रामीण क्षेत्रमा धारा, कुवा, इनार दलित र गैर दलितका लागि बेग्ला बेग्लै बन्द रहेछन्। यसपालि कस्तो योजना छ? सुरक्षित आवास कार्यक्रम अन्तर्गत कति दलितहरू यसपालि समेटिनेछन्? र सघन दलित बस्तीमा आयोजना पेस गरेको कुनै पनि परेन, यसपालि त्यस्ता ठाउँमा योजनाहरू केही छैनन् मन्त्रीज्यू, बताइदिनुहुन्छ भन्ने आग्रह गर्दछु।
0: मान्य सदस्य हर्कराज राई।
6: मेरो प्रश्न छ, यो नेपाल पानी जहाज कार्यालयलाई 2,91,00,000 छुट्याइएको रहेछ, यो पानी जहाज कार्यालयको औचित्य के होला? जलमार्गको लागि 1,00,000 मात्रै पैसा राखिएको रहेछ, यसलाई बढाउनु पर्छ होला बरु त्यो माथिको तल झारेर। र सुझाव दिन चाहन्छु मन्त्रीज्यूलाई, नेपाल सरकारलाई, यो प्रत्येक जसो चाहिँ देशको क्यापिटल सिटीमा चाहिँ मेट्रो हुँदो रहेछ, हाम्रो देशमा पनि मेट्रोको परिकल्पना गरौँ। यो प्राइभेट कारहरू किन्दै लाने अनि तपाईँको चाहिँ सडक विस्तार गर्दै जाने अनि फेरि घर भत्काउँदै जाने यो चलनको चाहिँ अन्त्य गर्नुपर्छ। अहिले ट्राफिक जाम पुरै भइराखेको छ रिङ रोडमा पनि, त्यसतर्फ ध्यान दिनुपर्छ होला। र सिस्टोलको सेनिटरी ल्यान्डफिल साइटको अवस्था के छ, यो बारेमा पनि उहाँले उत्तर दिनुहुन्छ होला। धन्यवाद।
0: मान्य सदस्य बदन कुमार भण्डारी।
7: सभामुख महोदय, माननीय मन्त्रीज्यूले मापदण्डको एउटा शब्द अस्त्र थाल्नुभयो। त्यो मापदण्ड के हो त्यो हामीलाई पनि जानकारी हुनु पर्यो। मैले साबिक सिम्थली बेक्सिमले वाफल जोड्ने सडक, काभ्रे पलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने सडक टिपाएको थिए, त्यो कसरी मापदण्डमा परेन? पनौती 11 अहिले पनि काठको पुल छ, सयौँ गाडी दैनिक त्यहाँ हिँड्छ, त्यो मापदण्डमा किन परेन? आज त्यस्ता धेरै प्राथमिकता 600 जम्मा 6 योजना प्राथमिकता गरेर पठाइएको थियो, त्यो मापदण्डमा परेन। अर्को कुरा, 200 पुल चाहिँ अझै राख्न बाँकी छ भन्नुभएको छ, त्यसमा पर्ने सुनिश्चितता मन्त्रीज्यूले कसरी गरिदिनुहुन्छ? र सँगसँगै 15 कार्यालयलाई 10 करोडको दरले झन्डै 150 करोड रकम चाहिँ मातहतको कार्यालयमा छ भन्नुभएको छ। अन्त्यमा म एउटा कुरा के व्यक्त गर्छु भने, डाडुपुने हुनेहरू आफू र आफ्नालाई थालाभरि र डाडुपुने नहुने र पहुँच नहुनेलाई चुइने टपनिया बिलिन दाल नहोस्। धन्यवाद।
0: मान्य सदस्य हरिप्रसाद भूषाल।
8: सामान्य सभामुख महोदय, मन्त्रीज्यूको शालिनी प्रस्तुति सुन्न पाइयो, असाध्यै गजब लाग्यो। तर मैले हिजो पनि भनेको थिएँ, सिङ्गल लेन भएका सडकहरूलाई चाहिँ जिल्ला जोड्ने सडकहरूलाई चाहिँ 3 वर्षमा सम्पन्न गर्छु भन्ने कुरा गर्नुभएको छ। मैले अर्हाज जोड्ने सडकको कुरा गरिरहेको छु। अर्हाज जोड्ने सडकमा जुन अर्हाजदेखि सदरमुकाम के अरे गोरुसिङ्गै जोड्ने सडक छ, त्यो सडक सिङ्गल लेन पनि नभएको स्थिति छ कि एउटा बस पनि एउटा गाडी पनि सामान्य सहज रूपमा पार हुन सक्ने स्थिति छैन। त्यहाँ असाध्यै कम बजेट विनियोजन हुँदाखेरि निकै दुःख लागेको छ, त्यसमा चाहिँ अलिकति ध्यान दिनु पर्ला। अनि हाम्रो सम्भावना भनेकै कृषि पर्यटन र धार्मिक पर्यटनमा हो। यस वर्ष अर्हाँचीमा धार्मिक पर्यटनको क्षेत्रमा बजेटले थाहै पाएन, कृषि पर्यटन पनि थाहै पाएन। अर्हाँचीमा वार्षिक करोडौँ सुन्तला बेच्ने अर्हाँचीको सिमले भन्ने गाउँ छ, त्यहाँ बाटोको अभावले गर्दाखेरि हरेक वर्ष किसानहरूले घन्टौँसम्म सुन्तला बोक्नु परिस्थिति छ। त्यो बाटो विनियोजन गर्नको लागि आग्रह गरेका थिएँ, त्यतातिर सुनवाई भएन। धन्यवाद।
0: मान्य सदस्य भरत प्रसाद पराजुली।
9: सम्मान्य सभामुख महोदय, म माननीय मन्त्रीज्यूलाई मेरो सानो प्रश्न छ। मैले अरणीको राजमार्गको सन्दर्भमा धुलीखेलदेखि 12 बिसेसम्मको खण्ड असाध्य जीर्ण छ र त्यसलाई चाहिँ 4 लेनको बनाउनु पर्छ भनेर धेरै पटक अनुरोध पनि गरेको थिएँ। र त्यसै गरी खरिडुङ्गासम्म जाने एउटा वैकल्पिक बाटो बालका तौथली खरिडुङ्गा सडकको लागि पनि, एउटा चरीकोट जाने वैकल्पिक सडक पनि हो, यसको लागि पनि ध्यान पुर्याउनको लागि आग्रह गरेको थिएँ। र त्यो साथसाथै हामीलाई सहरी विकास मन्त्रालयमा बोलाइएर टिपाइएका आयोजनाहरू अझै पनि पर्न सक्ने झिनो आशा मन्त्रीज्यूको प्रस्तुतिबाट बाँकी रहेको हुनाले यस सन्दर्भमा अझ स्पष्ट पारिदिनको लागि आग्रह गर्दछु। धन्यवाद।
0: मान्य सदस्य पुष्पराज कणेल। मान्य सदस्य पुष्पराज कणेल।
10: हजुर, सामान्य सभामुख महोदय, बर्खा लाग्यो, यो पृथ्वी राजमार्ग चाहिँ धेरै जोखिममा पर्छ, त्यसको पारिपट्टिबाट वैकल्पिक राजमार्ग बनाउने भनेर धेरै पहिलेदेखि योजनाहरू बनेको थियो। अहिलेको भौतिक पूर्वाधार मन्त्रालयले यसमा केही योजना बनाएको छ कि भन्ने एउटा। दोस्रो, पुराना पुलहरू जुन चाहिँ अब यो रुग्ण भएर बसेका छन् तिनीहरूका सन्दर्भमा, धेरै 8-10 वर्ष त्यही बजिरहेका पुलहरू पनि छन्, तिनीहरूका सन्दर्भमा के छ, कसरी जाँदैछ? तेस्रो, बुढीगण्डकीय आयोजनाको कारणले गर्दा मध्यपाडी लोकमार्गको धादिङको खण्ड चाहिँ अहिले पनि रोकिएर बसेको छ, त्यसमा नयाँ अलाइनमेन्ट बनाउनु पर्ने आवश्यकता छ, त्यसमा के भइरहेको छ यसै बारेमा क्लियर गरिदिनुहुन्छ कि भनेर।
0: मान्य सदस्य ऐनबहादुर महर।
11: सभामुख महोदय, माननीय मन्त्रीज्यूलाई धन्यवाद। भौतिक पूर्वाधारको विकास खासमा रिमोट एरियातिर, दुर्गम क्षेत्रतिर बढी आवश्यक हुन्छ, तर बजेटमा त्यस्तो देखिएन। दुर्गममा प्रशस्त मात्रामा भौतिक पूर्वाधारमा बजेट गएको छैन। मेरो जिल्ला बझाङ र खोर्पे चैनपुर, त्यसै गरी चैनपुर ताक्लाकोट, त्यसरी खुटिया दिपाइल चैनपुर, यी सडकहरूमा किन बजेट छुट्याउन खोज्नु चाहिँ गरियो, अथवा मेरो जिल्ला बझाङमा बजेट नछुट्याउनु पर्ने कारण चाहिँ के हो? म मन्त्रीज्यूलाई त्यो सोध्न चाहन्छु कि यसको मापदण्ड के हो? राज्यसभाले जित्नुपर्ने हो कि अरूले जितेका ठाउँमा पनि बजेट जान्छ? यो पनि भनिदिनु पर्ला। अर्को कुरा चाहिँ, माननीय मन्त्रीज्यूले चाहिँ ठेकदारलाई खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो, त्यो कानुन बमोजिम थियो कि थिएन? कुन दाहिने खुट्टा भाँच्नु पर्ने हो कि देब्रे खुट्टा भाँच्नु पर्ने हो? त्यो पनि अलिकति प्रश्न आएन। त्यो मान्य मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइन मन्त्री भएर यो बारेमा पनि अलिक प्रशस्त प्रस्त आएन। अनि अर्को कुरा ठेकदारलाई चाहिँ मन्त्रालयमै बोलाएर चाहिँ धाकधम्की दिने गाली गलोज गर्ने र अनि चाहिँ थर्काउने कुरा त्यो कानुन बमोजिम थिए कि थिएन त्यो पनि अलिक प्रष्ट मन्त्रीज्यूले भनिदिनु भयो भने हामी आभारी हुन्छ।
0: मान्य सदस्य यज्ञबहादुर बोगटी।
12: सम्माननीय सभामुख महोदय, मन्त्रीज्यूलाई मेरो स्पष्टीकरण र प्रश्न सोध्न चाहन्छु। असम जिल्लाको र भैरव स्थान तुल्चा चिल्तडा भानाकोट कालेकाँडा खुलालु हिल्सा सडक विगतमा अगाडि बढ्दै गरेको थियो, काम हुँदै गरेको थियो, लगभग 12 करोड रुपियाँ खर्च त्यसमा सरकारको भइसकेको छ। अहिले पनि केही ठाउँमा ट्र्याक ओपन गर्न बाँकी छ र डिपिआर पनि सडक विभागले गरेको छ र त्यो सडक बन्छ कि बन्दैन मन्त्रीज्यूबाट स्पष्टीकरण चाहन्छु। त्यसै गरिकन चिसापानी जङ्गलघाट मगलसिंह सडक धेरै लामो समयसम्म पनि बन्न सकिरहेको छैन र यस अन्तर्गत सुर्खेत खण्डको सडक स्तरोन्नतर कारपत्रे यो वर्षमा हुन्छ कि हुँदैन मन्त्रीज्यूसँग प्रश्न गर्न चाहन्छु। धन्यवाद।
0: मान्य सदस्य खड्ग साई।
13: सम्माननीय सभामुख महोदय, मैले त हाम्रा भूगोल नचिनेका जिल्ला नचिनेका र आफ्नो मन्त्रालय अन्तर्गत कार्यालय कहाँ पर्छ भने थाहा नपाएका मन्त्रीज्यू हुनुहुन्छ कि जस्तो लागिरहेको छ। मेरो मुगु जिल्ला गोमगढी नाच्चे लाग्ना परियोजना भन्ने एउटा स्थापना भएको छ, यो लगभग करिब 14-15 वर्ष भइसक्यो। त्यो अहिले त्यो त्यो अफिसलाई 1 रुपियाँ पनि बजेट छुटिएको छैन। यसको बारेमा म मन्त्रीज्यूको जवाब चाहन्छु। र अर्को कुरा, जुन कर्णाली राजमार्ग छ नाक्चे लाग्ना के अरे नागमा गमगढी राजमार्ग छ, यो 14 वर्ष 1969 सालमा त्यही स्थापना भयो के अरे ट्याग ओपन भएको हो, अहिलेसम्म जम्मै 6 किलोमिटर बाटो मात्रै पिच भएको छ। र यदि हेर्ने हो भने यो सम्पूर्णसम्म अझै बाँकी 83 किलोमिटर छ, 83 किलोमिटर पिच गर्नका निम्ति 2-3 वर्ष लाग्ने रहेछ। यस कारण यसको बारेमा पनि अहिले मन्त्रीज्यूको जवाब चाहन्छु, के गरिराख्नु भएको छ, के सोचेर बनाइराख्नु।
0: मान्य सदस्यहरू, अब मान्य पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई उक्त स्पष्टीकरणहरूको सम्बन्धमा स्पष्ट पार्न अनुमति दिन्छु। मन्त्रीज्यू एकैछिन। मान्य मन्त्रीज्यू एकैछिन। मान्य सदस्य बलावती शर्मा।
14: माननीय मन्त्रीज्यू, मध्यपाडी लोकमार्गको 142 किलोमिटर बागलुङ खण्डमा पर्छ र त्यसको अछेते घोडाबन्ने खण्डमा जनताले धेरै शास्ति भोगेका छन्, त्यो कहिले बन्छ म सोध्न चाहन्छु। त्यस्तै एक्जिम ब्याङ्क लगानीमा भीमगिठेदेखि प्युठान जोड्ने सडक अहिलेसम्म किन बन्न सकेको छैन। त्यस्तै मन्त्रीज्यूले भनेको नदेखिएको भनेको बजेट कस्तो हो र टेन्डरमा पैसा आउँछ भनेको छ त्यो कसरी आउँछ। र त्यस्तै माननीय मन्त्रीज्यूकै हातमा लगेर दिएका धेरै जसो योजनाहरू चाहिँ भनेको उहाँले माग गरे अनुसार पनि एउटा मुख्य योजना मैले देखेकी थिएँ, जयमुनि कालीगण्डकी करिडोर हुँदै दमेक गाजाको दह हुँदै मध्यपाडी लोकमार्ग जोड्ने सडक, त्यसमा पैसा किन परेन म यति कुरा सोध्न चाहन्छु। धन्यवाद।
0: मान्य सदस्य पार्वती बिक।
15: सम्माननीय सभामुख महोदय मार्फत मान्य मन्त्रीज्यूलाई मेरा केही क्वेसनहरू छन्। भूकम्पले क्षतिग्रस्त भएको जाजरकोट र भूरुकुम पश्चिममा टौराभित्र बसेका नागरिकहरूले कहिले आवास पाउँछन्? भूकम्पले क्षतिग्रस्त भएका रुकुम पश्चिम र जाजरकोटका सरकारी अफिसहरू कहिले निर्माण हुन्छन्? मान्य मन्त्रीज्यू, मन्त्रालयले प्रत्यक्ष र समानुपातिक दुवैको तर्फका मान्यज्यूहरूलाई उहाँहरूले योजनाहरू माग्नुभएको थियो, तिनी कहाँ हराए? सचिव सहितको उत्तर चाहन्छु म मन्त्रीसँग मात्र भन्दा के आधारले दिन मिलेन त्यो कुरा? यति क्वेसन।
0: अन्य सदस्यहरू, अब मान्य पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उक्त स्पष्टीकरणको सम्बन्धमा स्पष्ट पार्न अनुमति दिन्छु।
16: माननीय सभामुख महोदय, मान्य सदस्यज्यूहरू, अब प्रश्न त टिप्पणी भ्याइएन, नाम पनि लेख्न भ्याइएन कति त, तर मलाई यादै छ लगभग। अब सबैभन्दा धेरै प्रश्न, सबभन्दा पहिला यो सडक हामीले बुझाएको सडक किन परेन, यो ठाउँको सडक किन परेन, यो ठाउँको सडक किन परेन भन्ने क्वेसन धेरै आयो। हामीले 2048 सालपछि कस्तो प्र्याक्टिस गऱ्यौँ भने सांसदहरू ल्याउने बजेट दिने एउटा आफ्नो फ्रेममा, अनि त्यो बजेटमा बजेट पारिदिनु पर्ने त्यस्तो खालको परिपाटी डेभलप गऱ्यौँ। तर हामीले चाहिँ अहिले हामी 3 तहको सरकार छ, एकदमै अधिकार सम्पन्न सरकारहरू छ, प्रदेश पनि स्थानीय पनि, र केन्द्र सरकारले के गर्ने, प्रदेशले के गर्ने र स्थानीयले के गर्ने भनेर क्लियरली संविधानले स्पष्ट रूपमा 3 डाइरेक्सन कोड दिएको छ। र हामीले अहिले जुन पालिका केन्द्र वडा केन्द्र भनिरहेको छौँ, त्यो पनि वडाको स्वीकृति बिना हामीले गर्न मिल्दैन, उहाँहरूसँग उहाँहरूको क्षमता कमी हुनसक्छ दुर्गममा भनेर। त मलाई लाग्छ सुगम दुर्गमको कुरा आउँदा दुर्गममा हरेक वडामा, मतलब मलाई लाग्छ अन एन एभरेज एउटा जिल्लामा अथवा एउटा निर्वाचन क्षेत्रमा 50 हारारीको वडाहरू होला, 6-7 पालिकाहरू होला, अटोमेटिकली त्यो त्यहाँसम्म त बजेट त आइसक्यो नि त, मापदण्ड भनेको त्यो हो। यसले चाहिँ विकासलाई ड्राइभ गर्छ भनेको, हिजोको केसमा यो भद्रबोल कसरी भयो, 100,000 किलोमिटर सडक पिच छैन, र हामीले त्यति सडक पिच गर्न 100 वर्ष लाग्छ हजुरहरूले दिएको माग, संसदहरूले यसै गरी माग दिने, त्यसै माग सम्बोधन भएन भनेर भन्न खोज, त्यसरी देश अगाडि बढ्दैन। ल उदाहरणको लागि हामीले अहिले जस्तो सडक विभागले जिल्ला सदरमुकामसम्मको सडक बनाउँछ, राजमार्ग बनाउँछ, अहिले हामीले स्थानीय पूर्वाधार विभागले वडा पालिका केन्द्र र वडा केन्द्रसम्मको सडक बनाउँछ। हामीले 30 वर्षदेखि यही सेम यही प्र्याक्टिस यो बाहेक सबै स्थानीय तह प्रदेशलाई दिएको भए, अथवा त्यति बेलाको तत्कालीन अञ्चल अथवा त्यति बेलाको स्थानीय तहलाई दिएको भए, आज सबै वडा केन्द्रहरूमा बजेट बाटो भइसक्थ्यो, 2 लेनको एकदम राम्रो, त्यही वरिपरि आसपासमा चाहिँ इकोनोमिक एक्टिभिटीहरू भइसक्थ्यो। र एउटा फर्मेट हुन्छ, राज्यको प्राथमिकीकरण हुन्छ, एउटा हामीले चाहिँ यसरी हपारले माग आयो हालिदियो, माग आयो हालिदियो, त्यसरी चाहिँ बन्दैन, देश पनि बन्दैन, विकास पनि हुँदैन, र हामी फेरि पनि फेल हुन्छौँ। त्यो डाइरेक्सनमा हामीलाई जानु नै छैन, हाम्रो स्पष्ट रूपमा हामीले त मैले अघि भनिसकेँ, हामीले शीर्षकहरू निर्धारण गरेको छौँ, त्यो शीर्षकलाई मेनुपुलेट गर्ने पक्षमा हामी छैनौँ, र हामीले स्पष्ट रूपमा शीर्षक अनुरूप बसेरै हामीले बजेट विनियोजन गर्छौँ। त्यसमा हाम्रो पालिका केन्द्र र वडा केन्द्रसम्मको सडक परिसकेपछि मलाई लाग्छ सुगम दुर्गम सबै भेगलाई चाहिँ त्यसले एड्रेस गर्नुपर्छ, किनभने अटोमेटिक अहिलेकोले चाहिँ दुर्गममा अलिक बढी बजेट पारेको छ, अटोमेटिक नै दुर्गममा बजेट छैन भन्दै हुनुहुन्थ्यो हाम्रो ऐनमर हाम्रो मान्यज्यूले, जस्तै प्रकाश पाठक हाम्रो मान्यज्यूले रेलवेको मुआब्जाको विषयमा कुरा गर्नुभयो। अब राज्यले धेरै लगानी गरिसक्यो र धेरै कार्यक्रमहरू अगाडि बढाइसक्यो, अहिले त हाम्रो परराष्ट्र मन्त्रीज्यूले भारतसँग केही सम्झौता पनि हुन्छ जस्तो छ, अहिले राम्रो छ, पोजिटिभ वेमा डाइलग भइरहेको छ, र म आफै पनि त्यो मिटिङमा बसेको छु। त्यही भएर अब ढिलो हामीसँग आर्थिक स्रोतको अभावले गर्दा मात्रै ढिलो भयो, हामीले त्यसलाई सम्पन्न गर्नै पर्छ, र मुआब्जा नै पाउनुहुन्छ, एकैछिन धैर्य गर्नुपर्छ, हामीसँग त्यति धेरै बजेट नभएको कारणले गर्दा ढिलो भयो, अब त्यो चाहिँ हामीले सम्पन्न नै गर्नुपर्छ, सुरु गरेपछि अब त्यसलाई पछि फर्किन हुँदैन। हाम्रो खुसबु ओली मान्यज्यूले पोलिसी कस्तो छ भनिदिन्थ्यो, अब पोलिसी भनेको त अघि मैले भनिसकेँ, फेरि सबै रिपिट गर्नुपर्छ, किनभने अघि मैले स्पष्टीकरणमा पोलिसीकै कुराहरू बढी गरेको थिएँ, र अब सबै कुरा त फटाफट भयो, अब म सबै कुरा टिप्न चाहिँ भ्याइनँ, केही स्पेसल केही कुरा छ भने चाहिँ फेरि सोधिदिनु होला है, त्यो चाहिँ मैले आग्रह गरेँ। रणनीतिक भनेको के हो पनि भन्नुभएको थियो उहाँले, हजुर होइन हजुरको भने होइन खुसबु ओलीको भन्दै थिएँ, म 2 नम्बरमा छु बल्ल, अनि बहुवर्षै कसरी गर्नुहुन्छ भनेर सोध्दै हुनुहुन्थ्यो हाम्रो मान्यज्यूले, बहुवर्ष हामीले एमटिएफमा मिड टर्म एक्सपेन्डिचर फ्रेमवर्क हामीले मा चाहिँ अपलोड गर्ने चलन छ र हामीले अहिले मसँग यहाँ कपी छ र अहिले सार्वजनिक गरिसकेको छैन, अब सार्वजनिक गर्ने क्रममा छौँ। अब अहिले जुन एमटिएफको जुन फ्रेमवर्क त्यो हामीले अहिले वेबसाइटमा भेटिन्छ त्यो चाहिँ होइन, त्यो संशोधन हुन्छ र त्यही अनुरूप नै हामीले कार्यक्रमहरू त्यही बजेटहरू नेक्स्ट इयरको प्लान गर्ने चलन हुन्छ र हामीले चाहिँ त्यही अनुरूप नै गरेको छौँ। अहिले हाम्रो मान्य गोपाल शर्माज्यूले दायित्वभन्दा कम रकम विनियोजन भन्नुभएको छ, ए सङ्घीय कार्यक्रमहरूमा चाहिँ त्यो समस्या आउँदैन, त्यो स्थानीय तहहरूमा चाहिँ हामीले अथवा प्रदेश सरकारमा हामीले पठाउने अनिवार्य दायित्वको बजेटमा चाहिँ अब त्यो समस्या आउनसक्छ, सङ्घीयमा त्यो समस्या आउँदैन यदि त्यस्तो हो भने रकम अन्तर गर्न मिल्छ। तर कुनै कुनै केसमा चाहिँ पहिला कुनै समयमा शीर्षक भएको त्यसपछिको सरकारहरूले चाहिँ त्यो शीर्षक छुटाएको केसमा चाहिँ यो समस्या आउने हो, त्यो समस्याको समाधान पनि हामीले गर्छौँ। ए त्यस्तो केही छ भने आउनुहोला, त्यो एकदम सामान्य रूपमै सल्भ हुन्छ, हामीलाई त्यस्तो दायित्वको समस्या हुँदैन। अर्को खानेपानी सम्बन्धी सोध्नुभएको थियो, दलित गैर त गलत कुरा हो, त्यसलाई के रहेछ, त्यस्तो रहेछ भने हामीले कारवाही गर्छौँ। अर्को सुरक्षित आवास कार्यक्रम भन्नुभएको छ, सुरक्षित आवास कार्यक्रमको पनि डिटेलमा लिनको लागि विभागमै आउनुहोला, त्यहाँ चाहिँ अब सबै मैले तयार मैले गरेको छैन, कहाँ कहाँ सुरक्षित आवासहरू कसरी गरेको छ विनियोजन गरेको छ, त्यो भएर मन्त्रालयमै आएर त्यहीँनिर प्रष्ट पार्छौँ हामीले। हाम्रो मान्य हर्क राईले प्रश्न गर्नुभएको थियो पानी जहाज कार्यालयको औचित्य के हो भनेर। अब पानी जहाज कार्यालय खासमा अहिलेसम्म त्यस्तो खासै उपलब्धि नभएको कारणले गर्दा त्यो प्रश्न हो, अहिलेसम्म उपलब्धि नदेखिएको कारणले गर्दा हो, तर हामीले धेरै गर्न सकिन्छ, हाम्रो ठुलो खोला नलाउँछ, हामीले ट्राई चाहिँ गरौँ, हामीले बजेट दुरुपयोग नगरौँ, अब जति हामीले गर्न सकिन्छ पानी जहाज वाटर ट्रान्सपोर्टेसनमा पनि केही काम गरौँ भन्ने नै छ र सुरु भइसकेको छ र कार्यक्रमहरू पनि बनिसकेका छन्, अब कार्यान्वयन इफेक्टिभली गर्न प्रयास गर्छौँ। यदि मलाई लाग्छ हुन्छ होला, सकिन्छ हामीले गर्न, ठुलो ठुलो खोलाहरू पनि छ, हामीले पानी जहाज भनेको समुद्रैसम्म लान नसके पनि हामीले अब पानी मिनी पानी जहाज भनौँ, अब नेपालैभित्र हामीले त्यो त्यसलाई चाहिँ केही न केही हामीले त्यसलाई गर्छौँ। मेट्रोको प्लानिङ के छ भन्नुभएको थियो, अहिले भर्खरै एउटा डिपिआर निकालेको थियौँ तर त्यो 27 किलोमिटर मात्रै भएको कारणले गर्दा त्यसलाई चाहिँ स्थगित गर्ने निर्णय गरेको छौँ र अहिले चाहिँ थानकोटदेखि धुलिखेलसम्मै पुग्ने गरी अनि अहिले हामीले ट्रान्सपोर्टेसन मास्टर प्लान अहिले तयार हुँदैछ, अब मलाई लाग्छ यो आर्थिक वर्षभित्र तयार भएर पनि अब डिपिआरको लागि टेन्डरमा पुनः जान्छ। हामीले चाहिँ कम्तीमा 150 किलोमिटरको मेट्रो प्लानिङ गरिरहेको छौँ, त अवगत गराएँ। अर्को सिस्टोल ल्यान्डफिल साइटको कुरा के छ भन्दै हुनुहुन्छ, सिस्टोल ल्यान्डफिल साइटमा चाहिँ थोरै एउटा पुरानो एउटा टेन्डर छ आजभन्दा 16 वर्ष अगाडिको, त्यो टेन्डर चाहिँ त्यो तत्कालीन सरकारले गर्यो, त्यसपछि स्थानीय सरकार आइसकेपछि स्थानीय सरकारलाई स्वायत्त अधिकार आयो, अब त्यो त्यहाँ अलिकति नीतिगत अलि समस्याको कारणले गर्दाखेरि त्यो नयाँ टेन्डर खोल्न सकेको छैन स्थानीय तहहरूले, अब त्यो सबै कुराहरू सेटल भएपछि त्यसलाई नयाँ टेन्डर खोलेर त्यसको व्यवस्थापनको बाटो अगाडि बढ्छ। अहिलेको लागि चाहिँ त्यसलाई इफेक्टिभली कार्यान्वयन गर्नको लागि अहिले केही पूर्वाधारमा लगानी गर्दैछौँ र काठमाडौँ महानगरपालिकाले अहिले व्यवस्थापन गरिरहेको छ, अब त्यसमा पनि हामीले सहयोग गर्नेछौँ उहाँलाई, त्यसलाई अझै व्यवस्थित गर्नेछौँ हामीले। बदन कुमारी भण्डारीले मापदण्ड भनेको के हो भन्नुभएको छ, मापदण्ड भनेको त अब हामीले त्यो शीर्षकहरू छुट्याएको हुन्छ, त्यो शीर्षकमा चाहिँ कसरी बजेट हाल्ने, कुन कुन क्यारेक्टरको बजेटहरू, जस्तो कृषि सडक भनेर मापदण्ड बनायौँ अथवा पालिका सडक भनेर स्थानीय सडक भनेर यो वडा केन्द्रको सडक भनेर त्यस्तो शीर्षकहरू हाल्दै गर्दा हामीले जसरी हामीले सबैभन्दा बढी यो जनसङ्ख्याले प्रयोग गर्ने सडक भनेर हामीले डिफाइन गऱ्यौँ, त्यस्तै गरी डिफाइन गर्नुलाई चाहिँ डेफिनेसन गर्नुलाई चाहिँ त्यो भयो भने त अरू सडक परेन नि त, ठ्याक्कै त्यही सडक मात्रै पऱ्यो नि त एउटा, अब त्यस्तोलाई चाहिँ मापदण्ड भन्छौँ र अहिले चाहिँ धेरै जसो कार्यक्रमहरू चाहिँ मापदण्डमै मापदण्ड अनुसार नै कार्यान्वयन गर्छौँ। र पुलमा पनि 2000 वटा पुल चाहिँ भेरिफाई गर्नु पर्यो नि त. अब स्थानीय तहले पनि अथवा प्रदेश सरकारले योजना बनाइसकेको छ कि, अथवा त्यो अहिले त अहिले मान्यज्यूहरूबाट माग आयो अथवा प्रोजेक्ट ब्याङ्कबाट माग आयो, अफिसहरूबाट माग आयो. त्यसरी हामीले 4600 वटा ब्रिज लिस्ट गरिराख्यौँ. अब त्यो अब हामीलाई स्थलगत रूपमा त्यो भेरिफिकेसन नभइसकेका भएर त्यो रोस्टरमा बस्या हो, त्यो सबै बन्छ. र अनि अर्को यो रणनीतिक सडकको पनि मापदण्ड भनेको सबैको केसमा त्यस्तो भयो होइन, त कुनै कुनै केसमा मात्रै त्यस्तो भयो हो. त्यही भएर अझै यसलाई इफेक्टिभ गरौँ, किनभने हामीले लाइफ लाइन सडक भनेर डिफाइन गरेको छौँ नि त, त्यसलाई बजेट पनि धेरै छ त्यसमा. अब त्यो बजेट हाम्रो चाहिँ कतिवटा मान्यज्यूहरूकोमा चाहिँ कम बजेट धेरै छ तर लेन्थ कम छ सडकको. अब कहीँमा चाहिँ बजेट कन्स्टेन्ट छ, लेन्थ बढी छ, अनि कुनैमा चाहिँ हाम्रो उद्देश्यभन्दा फरकको अलगको छ. अब त्यो सबै कुरा भएको सबैको केसमा त्यस्तो होइन, कुनै कुनै केसमा त्यस्तो हो. त्यो हजुरहरूसँग भेरिफाई गरेरै हामीले त्यसलाई पास गर्छौँ, त्यसलाई क्याबिनेटबाट त्यो लिस्ट पास गर्दा फेरि. अनि हाम्रो मान्यज्यूले अर्घाचीको सिङ्गल लेन सडक, अब सबै उहाँले भनेको प्रश्न त मैले टिप्न नै भइनँ, फास्ट फास्ट भयो सबै कुराहरू. सिङ्गल लेन सडकको विषयमा नै कुरा गर्दै हुनुहुन्थ्यो र कृषि पर्यटन सडकको विषयमा पनि कुरा गर्दै हुनुहुन्थ्यो. त्यो सब बजेट बुकमा नआइसकेका भएर हजुरहरूले चाहिँ माग गर्दा हुन्छ कृषि यता मन्त्रालयमा र पर्यटन मन्त्रालयमा माग गर्नुभयो भने. र हाम्रो क्राइटेरिया भनेको त पर्यटकीय स्थलहरूमा पहुँच मार्ग हो यो चाहिँ, अब त्यो पक्कै पनि हजुरकोमा बजेट आउँछ. अब त्यो आएन भने पनि 3 वर्षको रोस्टर बन्छ.

0: पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5563 58 5577061 र 98 5570 53
1: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4935 80 र 98 5570 26 440
2: It's 3 o'clock. अहिले 3 बजेको छ.
3: सीधा कुरा प्रश्न विचार
4: उज्यालो रेडियो नेटवर्क
5: अहिले दिउँसोको 3 बज्यो.
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
5: राष्ट्रको शान किसान.
6: A complete piping solutions.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालय गत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द। उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरुङको भनाई। मोबाइल एपबाट पहिरो वा सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने। एआईको तीव्र वृद्धिले चिप महँगिँदै। र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरणको दोस्रो चरणका खेल सुरु हुँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको। अहिलेसम्म शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले जवाफ दिइसक्नु भएको छ। अहिले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जवाफ दिइरहनु भएको छ। प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा बजेटको सबैभन्दा ठूलो हिस्सा 77.13% पालिकामा वित्तीय हस्तान्तरण गरेको जानकारी दिनुभयो। यस्तै प्रदेश तहमा 2.26% र संघीय तहमा 20.61% बजेट विनियोजन भएको छ। संघीय तहको बजेट मध्ये 62.91% रकम निवृत्त शिक्षकहरूको पेन्सनका लागि छुट्याइएको छ। समग्र शिक्षा बजेटको 78.20% हिस्सा तलब र पेन्सनमा खर्च हुने गरेको मन्त्रीले जानकारी दिनुभएको छ। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेट बारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनु हुने भएको छ। प्रतिनिधि सभा नियमावलीमा सम्बन्धित मन्त्रीले नै जवाफ दिनुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मा दिनुभएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिनुभएको थियो। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि आजदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार झापाका 30 भन्दा बढी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू आजदेखि पूर्ण रूपमा बन्द भएका हुन्। इलामका 53 भन्दा बढी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। भारतले निकासीमा गरेको अवरोधका कारण उत्पादित चिया गोदाममै थन्किएपछि बाध्य भएर उद्योग र बगान बन्द गर्नु परेको छ। संघका अनुसार भारतमा लगिसकेको 3 लाख टन र नेपालमा गोदाममा 7 लाख टन गरी 10 लाख टन चिया थन्किएको छ। सरकारले कूटनीतिक पहल नगर्दा समस्या जटिल बन्दै गएको व्यवसायीहरू बताउँछन्। यो समय चियाको पात टिप्ने मुख्य समय हो। यही बेला टिपाई नहुँदा किसानहरू मारमा परेका छन्। चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यसमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसान गम्भीर संकटमा परेका संघले जनाएको छ। गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बाढी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टरसहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरुङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। विपद व्यवस्थापनमा अखिल सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने उहाँको भनाइ छ। मनसुनका बेला राजमार्गहरूमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृहमन्त्री गुरुङको भनाइ छ। यस प्रणालीमा सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति संस्था तथा निकायहरूलाई कानून अनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्रचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लिजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लिजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढाउन सबै कार्यालयहरूलाई निर्देश दिएको छ। साथै यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 4-93-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। तनहुँमा 9 वर्षको अवधिमा वन्यजन्तुको आक्रमणमा परि 17 जना बालबालिकाको ज्यान गएको छ। 2074 सालदेखि 2082 सालसम्मको अवधिमा यस्ता घटनामा 21 जना घाइते भएका छन्। वन्यजन्तुको आक्रमणमा बन्दीपुर गाउँपालिकामा मात्र 7 जना बालबालिकाको ज्यान गएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। भानु नगरपालिकामा 5 जनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। व्यास नगरपालिकामा 2 जना, शुक्ला गण्डकीमा 2 जना र आबु खैरेनी गाउँपालिकामा 1 जनाको ज्यान गएको छ। ज्यान गुमाएका मध्ये धेरै जसो घटना चितुवाको आक्रमणका कारण भएका हुन्। अब विदेशको खबर। आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढाउने भएको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढेकाले आफ्ना उत्पादनहरूको मूल्य बढाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ टिम कुकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ्ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारेमा भने बताउनु भएन। आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन।

0: आज राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यसै राति पाउने 1 बजे अमेरिकाको लस एन्जलसमा रंगशालामा समूह बी का स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यसै बिहान पाउने 4 बजे समूह बी का क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान पाउने 7 बजे ग्वाडा लजरा रंगशालामा समूह ए को घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। यसैबीच फिफा विश्वकप 2026 पहिलो चरणका खेलहरू सकिएसँगै बीबीसी स्पोर्ट्सका विज्ञहरूले प्रतियोगितामा सहभागी 48 टोलीको नयाँ वरियता सार्वजन गरेका छन्। पहिलो खेलको प्रदर्शनका आधारमा फ्रान्स वरियताको शीर्ष स्थानमा रहन सफल भएको विज्ञहरूको भनाइ छ। सेनेगललाई 3-1 गोलले हराएको फ्रान्सको उत्कृष्ट प्रदर्शन र हरेक ठाउँमा बलिया खेलाड़ी रहेका विज्ञहरूले बताएका छन्। विज्ञको सूचीमा क्रोएसियालाई हराएको इङ्ल्याण्ड दोस्रो र अल्जेरियामाथि शानदार जित निकालेको अर्जेन्टिना तेस्रो नम्बरमा छन्। यस्तै कुरासाओलाई 7 गोलले हराएको जर्मनी चौथो र घरेलु टोली अमेरिका 5 स्थानमा रहन सफल भएका छन्। यस्तै 6 नर्वे 7 कोलम्बिया 8 मोरक्को 9 ब्राजिल र 10 स्वीडेन पढेका छन्। विज्ञहरूका अनुसार यसपटक फ्रान्स र अर्जेन्टिना जितको मुख्य दावेदारका रूपमा देखिएका छन्। चार बन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द। उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरुङको भनाई। मोबाइल एपबाट पहिरो र सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढेपछि एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढाउने। एआईको तीव्र वृद्धिले चिप महँगिँदै। र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरणको दोस्रो चरणका खेल सुरु हुँदै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.nt।
5: र घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुढासैनी सहित

प्राविधिक टोलीले मेलम्ची खानेपानी आयोजना अन्तर्गत काठमाडौँ उपत्यकामा निर्माणाधीन खानेपानी संरचनाहरूको स्थलगत अनुगमन गरेको छ। टोली आज काठमाडौँको कपन, सुन्दरीजल र गोकर्णेश्वर क्षेत्रमा पुगेर आयोजनाको प्रगति समीक्षा गरेको। अनुगमनका क्रममा सचिव पुडासानीले आयोजनाको गुणस्तर कायम राख्दै तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। आयोजना समयमै सकेर नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ। आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख इन्जिनियर राम कुमार श्रेष्ठका अनुसार मेलम्चीको पानी प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछाउने काम सुरु भएको छ। यो नेपालमा खानेपानी वितरणका लागि प्रयोग गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो व्यासको पाइप हो। भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन हुन लागेको चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रशिक्षार्थीहरूलाई तालिमको उद्देश्य, महत्त्व तथा भावी अवसरबारे जानकारी गराइएको थियो। कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरपालिकाले विभिन्न सिपमूलक तथा व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। विदेशी पर्यटकलाई भक्तपुरको कला, संस्कृति र सम्पदासँग जोडी राख्न भाषा तालिम महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ। चिनियाँ तथा जापानी भाषाको 4 महिने तालिम आउँदो आइतबार असार 7 गतेदेखि सुरु हुनेछ। तालिममा हरेक दिन बेलुका 5:30 बजेदेखि 7 बजेसम्म खोप इन्जिनियरिङ कलेजमा सञ्चालन हुनेछ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर 6 बासुकी चोकबाट लागु औषध सहित 4 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेका 23 वर्षीय अनिश तामाङ, मोरङका 30 वर्षीय विवेक गिरी, सिन्धुपाल्चोकका 18 वर्षीय किशोर र गोकर्णेश्वर नगरपालिका 6 बस्ने 28 वर्षीय निशान देउला रहेका छन्। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यस्तै भक्तपुरको सूर्य विनायक नगरपालिका 10 मिलनचोकबाट लागु औषध सहित 1 जना पक्राउ परेका छन्। प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका 10 सूर्य विनायकका 31 वर्षका सुजन साईलाई पक्राउ गरेको हो। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै 63,30,000 रुपियाँ ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले 5 जना महिला र 2 पुरुषसहित 7 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटकी शारदा कुमारी अधिकारी, कास्कीकी सुनिता सुवेदी तिवारी, इलामकी सावित्री देवी अरियाल, महोत्तरीका योगेश कुमारी यादव, रूपन्देहीका ऋषिराम पाण्डे, अनिता पाण्डे र पाल्पाका अम्बिका घिमिरे रहेका छन्। पीडितहरूबाट रकम लिएर सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरुङको भनाई, मोबाइल एपबाट पहिरो वा सडक अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेलम्चे खानेपानी आयोजना अन्तर्गत काठमाडौँमा निर्माणाधीन संरचनाको अनुगमन, गुणस्तरीय सेवाका लागि संरचना महत्त्वपूर्ण रहेका भनाई र काठमाडौँमा लागु औषधसहित 4 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुने मार्गदर्शन गरेको छ। विगतमा भएका सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्न संविधानले नीतिगत मार्गनिर्देशन गरेको छ। मुलुकको समृद्धि र विकासका लागि संविधानद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्बन्धको ढाँचाभित्र रही दिगो विकासमा योगदान, अति कम विकसित मुलुकबाट स्तरोन्नति, जलवायु परिवर्तन अनुकूल कार्यमा सहयोग जुटाउने, निर्यात प्रवर्धन, वैदेशिक लगानी, रोजगारी र पर्यटन प्रवर्धनका लागि प्रभावकारी र परिणाममुखी आर्थिक कूटनीति सञ्चालन गर्ने, विदेशमा बस्ने नेपाली डायस्पोराहरूको हक हितको संरक्षण गर्ने, विकास सहायतालाई राष्ट्रिय प्राथमिकता र प्रणालीमा आबद्ध गर्न समन्वय गर्ने तथा नेपालका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पुरा गर्न नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई केन्द्रित गरिनेछ। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन र सुपरिपेक्षण गर्ने प्रमुख दायित्व वहनका लागि केन्द्रीय निकायको रूपमा परराष्ट्र मन्त्रालय र यसको प्रत्यक्ष निर्देशन, नियन्त्रण र सुपरिपेक्षणमा रही विदेश स्थित नेपाली कूटनीतिक नियोगहरूले नेपालको परराष्ट्र सम्बन्धको कार्यान्वयन गरिरहेका छन्। हाल विभिन्न मुलुक र सहरहरूमा 44 नेपाली नियोगहरू, त्यसमध्ये 31 राजदूतावास, 3 स्थायी नियोग र 10 महावाणिज्य दूतावास रहेका छन्। हालसम्म विश्वका 183 मुलुकहरूसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ। परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ र सोही अनुसार बजेट र साधन स्रोतको व्यवस्थापन प्राथमिकतामा परेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि मन्त्रालय र अन्तर्गतका निकायका लागि कुल 8,73 करोडको बजेट स्वीकृत भएको छ। यो बजेट समग्र बजेटको 0.41% र गत वर्ष विनियोजित 7,84 करोड भन्दा करिब 11%ले वृद्धि भएको छ। विनियोजित बजेटको अधिकतम उपयोग गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत परराष्ट्र मन्त्रालयलाई तोकिएका कामहरू मितव्ययी र प्रभावकारी रूपमा सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गर्दछु। अब म चालु आर्थिक वर्षका केही महत्त्वपूर्ण कामहरू र सोको प्रगतिका सम्बन्धमा संक्षेपमा जानकारी गराउन चाहन्छु। 1. परराष्ट्र मन्त्रालयले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको द्विपक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्धन लगायत महत्त्वपूर्ण भ्रमण र भेटघाट सम्बन्धी कार्यहरू सम्पन्न गरेको छ। नयाँ सरकार बनिसकेपछि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्दै इन्डियन ओसन कन्फरेन्समा सहभागिता, भारत र चिनको भ्रमण लगायत समकक्षीहरूसँग टेलिफोन वार्ता र अन्य कूटनीतिक गतिविधिहरूबाट राष्ट्रहित प्रवर्धनमा योगदान पुगेको छ। यसबीच 6+ द्विपक्षीय परामर्श संयन्त्रका बैठकहरू सम्पन्न भएका छन्। चालु वर्ष मन्त्रालयभित्र 41 क्रियाकलाप तथा 29 माइलस्टोन र 21 वार्षिक कार्यक्रमहरू रहेका थिए। यीमध्ये हालसम्म 19 माइलस्टोन सम्पन्न भएका छन् भने बाँकी आंशिक रूपमा सम्पन्न भई चालु रहेका छन्। त्यसै गरी 14+ कार्यक्रमहरू सम्पन्न भएका छन्। 2082 चैत्र 13 नेपाल सरकार मन्त्री परिषदको बैठकबाट स्वीकृत नेपाल सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित बुदाहरूको साप्ताहिक प्रगति प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा प्रेषित गर्ने गरिएको छ। 100 बुदाहरूमध्ये 24 बुदाहरूमा यस मन्त्रालयले कार्य सम्पादन गर्नुपर्ने भएकोमा हालसम्म 11 सम्पन्न भएको र 13 चालु अवस्थामा छन्। त्यसै गरी बुदा नम्बर 2 अन्तर्गत कार्यान्वयन कार्ययोजना तयार गरी 10 विभिन्न कार्य निर्धारण गरिएकोमा 4 कार्यहरू सम्पन्न भएको र अन्य 6 कार्यहरू चालु अवस्थामा रहेका छन्। अब म आगामी आर्थिक वर्षमा यस मन्त्रालयका लागि विनियोजित बजेटका सम्बन्धमा छोटकरीमा जानकारी गराउँदछु। पुँजीगत तर्फ समग्रमा 1,55 करोड
अथवा 18% र चालुतर्फ 7,18,82% विनियोजित भएको छ। हामीले यस वर्ष आर्थिक कूटनीति सौम्य शक्ति प्रवर्धन सहित मूलत देखाएका कामहरूलाई प्राथमिकतामा राखेका छौँ। एक भ्रमण वार्ता स्थापित संयन्त्रहरूको नियमित बैठकको आयोजना लगायतका कार्यहरूलाई प्राथमिकतामा राखी द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने। दुई क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिने, आर्थिक कूटनीतिलाई विशेष रूपमा प्रभावकारी बनाउने। चार नेपालको सौम्य शक्तिको उजागर गरी सार्वजनिक कूटनीतिको प्रभावकारी परिचालनबाट मुलुकको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठा अभिवृद्धि गर्ने। पाँच कन्सुलर सेवा सुदृढीकरणको लागि डिजिटाइजेसन र सफ्टवेयर अपग्रेड गर्ने। छ राहदानी वितरणलाई सहज छिटो छरितो एवं अनुगमन योग्य तथा प्रविधि मैत्री बनाउने। सात कार्यकाल कार्यालय तथा गुनासो व्यवस्थापनको लागि एआई बेस्ड कम्युनिकेसन तथा अटोमेसन प्रणाली सञ्चालन गर्ने। विदेश स्थित तिनवटा नियोगहरूको भवन निर्माण गर्ने। त्यसै गरी राजधानी विभाग, कन्सुलर सेवा विभाग र नियोग मार्फत राजधानी तथा कन्सुलर सम्बन्धी घुम्ती शिविरहरू सञ्चालन गर्ने। साथै नियोग मार्फत श्रमिक सुरक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रमहरूमा थप प्रभावकारी बनाउँदै सञ्चालन गर्ने। त्यसै गरी नियोग मार्फत समस्यामा परेका श्रमिकहरूको उद्धार, कानुनी सहायता, क्षतिपूर्ति तथा घर फिर्तीसँग सम्बन्धित कार्यक्रमहरूलाई को क्षमता अभिवृद्धि गर्ने। हामीले नयाँ कार्यक्रमको रूपमा सार्क मुलुकका यङ डिप्लोम्याट्सका लागि लुम्बिनी फेलोसिप कार्यक्रमको प्रस्तावना गरेका छौँ। साथै अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरूमा जियो स्ट्रेटेजिक विषयहरूको अन्तर्राष्ट्रिय सम्वाद श्रृङ्खला पनि सुरु गर्नको लागि प्रस्ताव राखेका छौँ। त्यसै गरी बजेट मार्फत नेपाली डायस्पोरा ग्लोबल नेटवर्क स्थापना तथा सञ्चालनको लागि प्रस्ताव गरिएको छ। यसै वर्ष आगामी आर्थिक वर्ष सगरमाथा सम्वादको दोस्रो संस्करण आयोजना गर्ने प्रस्ताव पनि राखेका छौँ। त्यसै गरी अन्तर्राष्ट्रिय आरोग्य दिवस इन्टरनेसनल वेलनेस डे लगायत नेपालको सौम्य शक्ति सफ्ट पावर प्रवर्धनका कार्यक्रमहरू पनि बजेट मार्फत प्रस्तावित गरिएको छ। नियोग मार्फत नेपाल प्रवर्धन सहितका सगरमाथा दिवस, वेलनेस डे, पर्यटन प्रवर्धन स्पेसली हाई अल्टिच्युड स्पोर्ट्स, बुद्ध जयन्ती सहितका सांस्कृतिक प्रवर्धन लगायतका कार्यक्रमहरू पनि बजेटमा प्रस्ताव गरिएको छ। सरकारको 100 बुँदे कार्यसूची अन्तर्गतका कामहरू प्रभावकारी बनाई सेवा प्रवाह सशक्त बनाउने लगायत प्रस्तावहरू छन्। सम्माननीय सभापतिज्यू, माननीय सदस्यज्यूहरूले प्रस्तुत गर्नुभएका परराष्ट्र मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम र अन्य सम्बन्धित विषयहरूका सम्बन्धमा छोटकरीमा स्पष्ट पार्न चाहन्छु। परराष्ट्र मन्त्रालयबाट सम्पादन हुने कामहरू संवेदनशील हुने र ठूलो सङ्ख्यामा विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हक र हित लगायत वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने एवं समस्यामा परेका नेपालीका लागि सहायता, उद्धार र मृत्यु भएको अवस्थामा शव झिकाउने विषयलाई हामीले प्राथमिकतामा राखी काम गर्नुपर्ने भएको अवस्थामा माननीय ज्यूहरूले राख्नुभएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिइदिनु हुन म अनुरोध गर्दछु। त्यसै गरी सीमाको विषय संवेदनशील रहेको सन्दर्भमा सीमा सम्बन्धी हाल काम अगाडि बढिरहेको परिवेशमा आवश्यक स्रोतको व्यवस्थापन गरिँदै आएको छ। आगामी दिनमा पनि आवश्यकताका आधारमा स्रोतको व्यवस्थापन हुनेछ। परम्परागत कूटनीतिक कामका अतिरिक्त विदेश स्थित नेपाली नियोगहरूबाट प्रवर्तन सम्बन्धी कार्यहरू पनि गरिने गरी व्यवस्था गरिएको छ। यस सन्दर्भमा विदेशमा रहेका नेपालीहरूको पुँजी, प्रविधि, सिप र सञ्चालनको र तथा उपयोगको लागि नेपाली डायस्पोरा ग्लोबल नेटवर्कको कार्यक्रम प्रस्तावित गरिएको छ। गैर आवासीय नेपालीहरूलाई राष्ट्र निर्माणमा जोड्ने विषय हाम्रो प्राथमिकतामा रहेको छ। विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हक र हितका लागि वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने एवं समस्यामा परेका नेपालीहरूको लागि सहायता, उद्धार र मृत्यु भएको अवस्थामा शव झिकाउने विषयलाई हामीले प्राथमिकतामा राखी काम गरिरहेको जानकारी गराउन चाहन्छु।
वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिएर गएका वा सन् 2024 को सेप्टेम्बर 30 सम्म विदेशमा पुगेर विदेश स्थित नेपाली नियोगहरूबाट वैधानिक

वैधानिक रूपमा गएको भए तापनि कम्पनी वा स्पोन्सर छोडी भागेर अवैध रूपमा बसेका वा श्रम स्वीकृति नलिई गएर अलपत्र परेको अवस्थामा उद्धार सहायता वा सब व्यवस्थापन गर्नु परेमा समस्या हुने गरेको छ। यसको स्थायी तथा दीर्घकालीन समाधानको लागि हाल परराष्ट्र मन्त्रालयले आपतकालीन उद्धार तथा सहायता कोष इमर्जेन्सी रेस्क्यु एन्ड रिलिफ फन्ड स्थापनाको गृह कार्य गरिरहेको छ र आगामी वर्षको बजेटमा बजेट विनियोजन पनि गरिएको छ। नेपालमा वर्षेनी 5 लाख हाराहारीमा युवाहरू श्रम बजारमा प्रवेश गर्ने र आन्तरिक रोजगारीको भरपर्दो विकल्प उपलब्ध नभएसम्म वैदेशिक रोजगारीलाई अल्पकालीन अवसरको रूपमा उपयोग गर्नुपर्ने अवस्था छ। आर्थिक आप्रवासन आजको अकाट्य वास्तविकता भएको छ। यसलाई समयानुकूल व्यवस्थित गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध छ। यी विषयमा मान्य सदस्यज्यूहरूले उठाउनु भएको प्रश्नहरूको सम्बन्धमा बुदागत रूपमा केही जानकारीहरू गराउन चाहन्छु। मान्य आशिका तामाङ तथा मान्य ऐन महरले उठाउनुभएका विषयहरूमा साइप्रसमा बन्धक बनाइएका भनिएका धादिङका उज्जवल कुँवरको उज्जवल उद्धार भएको छ, उहाँ नेपाल फर्किसक्नु भएको छ। त्यसै गरी जापानमा मृत्यु भएका बझाङका दीपक धामीको शवको सम्बन्धमा नेपाली नियोगहरूलाई आवश्यक समन्वयको लागि निर्देशन दिइसकिएको छ। हाम्रो नियोग उहाँको परिवारजनसँग सम्पर्कमा छ। त्यसै गरी कुवेतमा घरेलु मान्य खुसबु ओलीले उठाउनु भएको कुवेतमा घरेलु कामदारका रूपमा काम गर्न गएकी शर्मिला दर्जीलाई नेपाली राजदूतावास कुवेतको पहलमा 2083 असार 1 गतेका दिन काठमाडौँ फर्काइएको छ। साथै कुवेतको जेलमा सयौँ नेपालीहरू रहेको भन्ने भनाइमा सत्यता नरहेको बेहोरा पनि सम्मानित सदनलाई जानकारी गराउँछु। हाल कुवेतमा जम्मा 63 जना नेपाली नागरिकहरू विभिन्न अभियोगमा थुनामा रहेकोमा तीमध्ये 7 जना महिला रहेका छन्। त्यसै गरी नेपाली राजदूतावासले उद्धार गरेका करिब 70 जना महिलाहरू नेपाल फर्कने क्रममा हुनुहुन्छ। घरेलु कामदारका विषयमा सम्मानित सदनलाई यो पनि जानकारी गराउँदछु कि तत्कालीन सङ्घीय प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिबाट 2073/12/20 सम्बन्धित मुलुकले घरेलु श्रमिक सम्बन्धी ठोस कानुन नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकहरूमा नेपाली घरेलु श्रमिक पठाउन कार्य पूर्णत बन्द गर्न नेपाल सरकारलाई तथा मन्त्री परिषदलाई निर्देशन दिने निर्णय गरे पश्चात घरेलु कामदारका रूपमा जान बन्देज लागेको भए तापनि अवैध बाटो वा भिजिट भिजाको दुरुपयोग गरी कुवेत साउदी अरेबिया तथा ओमान जस्ता मुलुकमा घरेलु कामको सिलसिलामा महिलाहरू जाने क्रम रोकिएको छैन। अनौपचारिक तथ्याङ्कहरूले हाल 80,000 नेपाली महिलाहरू कुवेतमा मात्रै हुनुहुन्छ भन्ने देखिएको छ। यस अर्थमा मैले सम्मानित सदनको समितिबाट दिएको निर्देशन अनुसार भएको कानुनी प्रयोजन भएको भएर अहिले कानुन त्यसैको आधारमा बनेको भएर यसमा पुनर्विचार गर्नुपर्ने अवस्था हो कि भनेर सम्मानित सदनलाई मैले निवेदन पनि गर्न चाहे। त्यसै गरी मान्यज्यूहरूले राख्नुभएको चासो जिज्ञासा सल्लाह एवं सुझावका लागि म हार्दिक धन्यवाद ज्ञापन गर्दछु। सरकार गठन भए पश्चात हामीले राष्ट्रिय हित र मुलुकको छवि प्रवर्धनमा केन्द्रित परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। अन्त्यमा हाम्रो मूल ध्येय भनेकै राष्ट्रिय हितलाई केन्द्रमा राखी काम गर्नु हो। परराष्ट्र सम्बन्ध सञ्चालनको विषय संवेदनशील भएकाले यस विषयमा हामी सबैको उत्तिकै दायित्व योगदान र भूमिका रहन्छ। परराष्ट्र मन्त्रालयले आफ्नो क्षेत्राधिकारका विषयमा सशक्त र प्रभावकारी कार्य सम्पादन गर्दै आएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने र प्राप्त उपलब्धिका विषयमा यस सम्मानित सदनलाई जानकारी गराउँदै जाने प्रतिबद्धता पुनः व्यक्त गर्न चाहन्छु। साथै आगामी दिनमा समेत माननीय ज्यूहरूको रचनात्मक सल्लाह एवं सुझावको अपेक्षा गर्दछु। धन्यवाद।

0: माननीय सदस्यहरु,
1: माननीय सदस्यहरु, अब उक्त जवाब का सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने माननीय सदस्यहरुलाई

मैं दिन्छु विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित शीर्षकहरूमाथि 2083 असार 2 गते छलफलमा भाग लिनुभएका माननीय सदस्यहरूले मात्र स्पष्टीकरण माग गर्नु पाउनु हुने बेहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँदछु। स्पष्टीकरण माग गर्न चाहनुहुने प्रत्येक माननीय सदस्यहरूलाई 1 मिनटको समय निर्धारण गरेको छु। माननीय सदस्यहरू स्पष्टीकरण माग गर्न चाहनुहुने माननीय सदस्यहरूले सजिलोको लागि आफ्नो नाम सभामुखको डेस्कसँगै बसेका सचिवालयका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु।

0: माननीय हक राय राय, समय एक मिनट।
1: माननीय मन्त्रीज्यूलाई मेरो प्रश्न छ, यो चीन नेपाल सीमा संयुक्त निरीक्षण टोलीलाई 1,000 रुपियाँ मात्रै बजेट किन छुट्याइएको हो, यसको बारेमा उत्तर दिनुहुन्छ होला। त्यसै गरी यो सीमा नापी टोली भनिएको छ, यो सीमा नापी टोलीले चाहिँ कस्तो काम गर्ने हो र यसको लागि चाहिँ छुट्याएको बजेट 2 करोड, झन्डै 2.5 करोड छ प्रस्तावमा, ब्रेकडाउनमा चाहिँ 70 लाख मात्रै छ, त्यो बाँकीको खर्च चाहिँ कसरी हुन्छ, यो बारेमा पनि स्पष्ट पारिदिनु होला। र अर्को चाहिँ यो चाहिँ तपाईँको टेक्निकल समस्या जस्तो लाग्छ, पेज नम्बर 36 हेर्दाखेरि त्यो अक्षर एकदमै सानो छ, माइक्रोस्कोपिक अक्षर हामीले कसरी पढ्ने होला, त्यहाँ के लेखेको त्यही बुझिएन, र यी कुराहरू म राख्न चाहन्छु। र यो सीमा रक्षाको लागि चाहिँ टोटल कति बजेट राखेको हो मन्त्रालयले?
0: माननीय बलावती शर्मा, समय एक मिनट।
2: माननीय परराष्ट्र मन्त्रीज्यूले धेरै कुरा गर्नुभएको छ, यो रोजगारका लागि विदेशमा गएका नेपालीहरूको विविध कारणले मृत्यु हुने गरेको छ र दैनिक जसो कुनै न कुनै देशमा अब मृत्यु हुने र नेपाल सब ल्याउनको लागि ज्यादै नै अप्ठ्यारो स्थिति पर्ने गरेको छ। घर परिवारले कमाएर ल्याएको कमाई त खान पाएनन् तर सब पनि ल्याउन नसक्ने अवस्थामा नेपाली जनताहरू पुगेका छन् र यस्तो अवस्थामा अब कतिपय देशमा दूतावास पनि छैनन्, त्यस्तो अवस्थामा परराष्ट्र मन्त्रालयबाट सब ल्याउनको लागि अहिलेसम्म जति दुःख पाएको छ अबका दिनमा के कस्तो प्रावधान गर्नुभएको छ र गर्नुहुन्छ भन्ने कुरा म सोध्न चाहन्छु। सँगसँगै अर्को कुरा म के भन्न चाहन्छु भने वैदेशिक रोजगारमा जाने महिला दिदीबहिनीहरू अब अहिले यहाँले जुन रेकर्डमा छैन भन्नुभएको छ, धेरै नै दुःख पाउने गरेका छन्, जुन चाहिँ इल्लिगल गएको भनेर भनिएको छ, अहिले पनि ठ्याक्कै कति तथ्याङ्क हो र उहाँहरूलाई रोक्नको लागि के प्रावधान छ? त्यो
0: माननीय पुष्पराज कडेल,
3: सामान्य सभामुखज्यू, माननीय मन्त्रीज्यूलाई मेरो दुईवटा जिज्ञासा। एउटा यो आर्थिक कूटनीतिको जुन विषय छ यो चाहिँ हरेक वर्ष रहँदै आएको छ, यो हामीले 10-15 वर्ष पुराना पनि चाहिँ डकुमेन्ट हेऱ्यौँ भने त्यो भेट्छौँ। त्यसमा अब विशिष्ट कुनै कार्ययोजना छ कि त्यत्तिकै हामीले भनेका हौँ भन्ने। दोस्रो, मान्यज्यू चीन भ्रमणमा जानुभएको बेला चिनिया परराष्ट्र मन्त्रीले टाढाका नातेदार भन्दा छिमेकी चाहिँ चाहिँ काम लाग्छ भनेर भने भन्ने हामीले पढ्न पायौँ। त्यसका सन्दर्भमा के रहेछ त्यो टाढाका नातेदार भने के भन्न खोज्या हो, अनि त्यसको समग्र सन्दर्भलाई अलिकति भनिदिनु भए हामी चाहिँ लाभान्वित हुन्थ्यौँ। हस्, धन्यवाद।
0: माननीय एन बहादुर महर,
4: सम्मान्य सभामुख महोदय, मेरो परराष्ट्र मन्त्रीज्यूलाई 3 क्वेसन छन्। पहिलो, ठुलो सङ्ख्यामा अध्ययनको सिलसिलामा विद्यार्थीहरू विदेश जाने गर्छन्, श्रम सम्झौता गरेर गएका कतिपय मानिसहरूको सन्दर्भमा त सरकारको नीति अघि परराष्ट्र मन्त्रीज्यूले भन्नु हो, विद्यार्थीहरूको त्यहाँ गाह्रो साह्रो पर्यो, अप्ठ्यारो पर्यो, मृत्यु गरे चाहिँ सुसाइड पनि गर्ने गरेका छन्, खास गरी विद्यार्थीहरू जाँदै अमेरिका, युरोप, चाहिँ युके, जापान, यस्तो अस्ट्रेलिया जस्ता ठाउँमा विद्यार्थीहरू चाहिँ गाह्रो साह्रो भएपछि सुसाइडका पनि धेरै केसहरू छन्। तिनीहरूको सन्दर्भमा के छ सरकारको नीति, पहिलो कुरा यो हो। दोस्रो कुरा चाहिँ एउटा राष्ट्रिय विदेश नीति बनाउने कुराका सन्दर्भमा सरकारले के तयारी गरिरहेको छैन, कुनै पार्टी सरकारमा आएपछि उसको पर्सनल विदेश नीति हुन थाल्यो क्या, पार्टीगत नीति। विदेश नीति बनाउने सन्दर्भमा सरकारको कुनै तयारी छ कि छैन। तेस्रो कुरा, सगरमाथा संवाद भन्नु, त्यो कहिले हुँदैछ, त्यो कस्तो तयारी हुँदैछ सरकारले। र चौथो कुरा चाहिँ, सुस्तामा अस्ति भारतीय चाहिँ सीमा सुरक्षा बल एसएसबी आएर नेपालीहरूलाई त्यहाँ दुःख दिएछ, पछि नेपाली हाम्रा त्यहाँ सीमाका चाहिँ दाजुभाइहरूले, नेपाली आमा बुवा दिदीबहिनी दाजुहरूले उहाँहरूले लखेट्नु भएको छ, यसका सन्दर्भमा सरकारको केही पनि आएन वक्तव्य, दृष्टिकोण केही पनि आएन। सरकारको दृष्टिकोण म माग गर्दछु। धन्यवाद।
0: माननीय बुद्धि प्रसाद पन्त, माननीय बुद्धि प्रसाद पन्त,
5: सम्माननीय सभापति महोदय, विशेष गरेर मैले भारतबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटक वाहनहरूलाई अहिले अनलाइन इन्ट्रीको व्यवस्था सुरु गर्दै गर्दा कतिपय अवस्थामा सर्भरले काम नगर्ने हुँदा तथा अन्य प्राविधिक समस्याले गर्दा त्यहाँ पर्यटकहरू लाइन लाग्न बाध्य हुने हुँदा अनलाइन र मेनुअल दुवैको व्यवस्थापन गर्न सके नेपालमा भारतबाट आउने पर्यटकहरूलाई सहज हुने थियो भन्ने मैले चाहिँ अनुरोध गर्न चाहे। धन्यवाद।
0: यसपछि माननीय खड्ग साई।
6: सम्माननीय सभामुख महोदय, मैले मिति 2083 वैशाख 24 गते उदयपुरका अमृत झा इरान सरकारको नियन्त्रणमा रहेकाले निजको उद्धार गरियोस् भनिराखेको प्रश्नको जवाब चाहन्छु। साथै मिति 2083 असार 1 गते चितवन खैरेनी 3 वर्ष 24 का सुजन सुवेदी लगायतका 8 जना युवा नेपाली युवाहरू युक्रेन सरकारको नियन्त्रणमा रहेकाले निजहरूको उद्धार गरियोस् भनिराखिरहेको प्रश्नको जवाब चाहन्छु। हस्। धन्यवाद। जय नेपाल।
0: माननीय भरत प्रसाद प्राजुली।
7: सम्माननीय सभामुख महोदय, म सम्माननीय सभामुख महोदय मार्फत माननीय परराष्ट्र मन्त्रीज्यूलाई केही जिज्ञासाहरू राख्न गइरहेको छु। मेरो निर्वाचन क्षेत्रसँग जोडिएको तातोपानी नाका यो व्यवस्थित र भरपर्दो गरी सञ्चालन गर्नको लागि नेपाल सरकारको के योजना छ र त्यसै गरी तातोपानीको पारिपट्टिको खासा जुन छ त्यहाँ व्यवस्थित रूपमा स्मार्ट सिटीको पहिचानसहित अब 1 वर्ष पछाडि आगन्तुकहरूलाई स्वागत र विदाई गर्ने गरी तयारी स्मार्ट सिटीको पहिचानसहित अब खुल्ने तयारीमा छ। वारिपट्टि नेपालतर्फको 72 सालको भग्नावशेषपछिको भूकम्पका भग्नावशेष हटाएर व्यवस्थित रूपमा सञ्चालन गर्ने सन्दर्भमा नेपाल सरकारको के योजना छ म त्यो जान्न चाहन्छु। धन्यवाद।
0: माननीय सदस्यहरू, अब म परराष्ट्र मन्त्री शिशिर खनाललाई उक्त स्पष्टीकरणको सम्बन्धमा स्पष्ट पार्न अनुमति दिन्छु।

0: सम्मानीय सभामुख ज्यू, माननीय सदस्यज्यूहरू, माननीय सदस्यज्यूहरूले विभिन्न विषयमा प्रश्नहरू उठाउनु भएको छ। त्यसमध्ये माननीय सदस्य अर्गराज राईको प्रश्न, यो सीमासँग सम्बन्धित के काम हुन्छ भन्ने कुरा, यो हामी मैले अघिल्लो पटक संसदमा पनि जानकारी गराएको थिएँ माननीयज्यूहरूलाई। नेपाल र भारत र नेपाल र चिन हाम्रा दुईवटा छिमेकी देशसँग सीमासँग विभिन्न खाले संयन्त्रहरू छन्। त्यसमध्ये मूल रूपमा यति बेला नेपाल र भारत बिचको रहेको सीमाको क्षेत्रको सीमा स्तम्भको पुनर्निर्माण, क्रस बोर्डर अकुपेसनको लगत सङ्कलन लगायतको कामहरू एक्टिभली चलिराखेको छ। मैले अघिल्लो पटक एकदम विस्तारमा मैले यहाँ जानकारी पनि सामान्य सदनलाई जानकारी गराएको थिएँ। यो सामान्यतः लामो समयदेखि यो प्रक्रिया रोकिएको थियो, त्यो रोकिएको प्रक्रिया अहिले सुचारू भएर दुईवटै सीमा देशको सीमा दुईवटै देशका प्राविधिकहरू यति बेला हाम्रो सीमा क्षेत्रमा हुनुहुन्छ र उहाँहरूले एक्टिभली यो कामहरू अगाडि बढाइराख्नु भएको छ। त्यसपछि अन्य त्योभन्दा माथिका संयन्त्रहरू पनि छन्, प्राविधिक समितिले माथिको संयन्त्रहरूलाई पनि रिपोर्ट दिन्छ र त्यसपछि यहाँहरूलाई थाहा छ हामी बिच कतिपय ठाउँहरूमा नेपाल र भारतले अझै पनि सीमाका विवादहरू सुल्झाउन बाँकी छ। त्यसलाई सुल्झाउने राजनैतिक नेतृत्वले काम गर्न अगाडि जुन प्रशासनिक र प्राविधिक काम गर्नुपर्छ त्यो काम चाहिँ हुन्छ, अहिले पनि भइरहेको छ लामो समयदेखि अवरुद्ध काम। र यो सामान्यतः यो बर्खा लागेपछि चाहिँ हुन अप्ठ्यारो हुन्छ, युजली हिउँदमा हुने गरेको छ र त्यो सीमासँग सम्बन्धित नापेको टोली भनेको त्यसैले गर्ने खर्च त्यसले गर्नुपर्ने काम सीमा क्षेत्रमा जाने त्यहाँ चाहिँ जुन हाम्रो सीमा स्तम्भहरू को अवस्था हेर्ने, पुनरावलोकन गर्ने, मर्मत गर्नुपर्ने भए मर्मत गर्ने, सुधार गर्नुपर्ने सुधार गर्ने, हराएका छन् भने राख्ने र दुई पक्ष बिच जुन अघिल्लो पटकदेखि हामीले उठाइरहेको सामान्य प्रधानमन्त्रीहरूले जवाफ दिइसकेपछि मैले आएर जवाफ दिँदै गर्दाखेरि एक्सप्लेन गर्दै गर्दा भनेको क्रस बोर्डर अकुपेसनको विषय, दस गजाको अतिक्रमणको विषयहरूको अध्ययन अनुसन्धान र दुवै पक्ष मिलेर सहमतिमा गर्नको लागि गर्ने भएको भएर त्यसको मूल रूपमा खर्च त्यो हो। चिनसँग सम्बन्धित विषयमा थोरै बजेट एलोकेसन चाहिँ के भने यो हामीले अहिले एक्टिभ जसरी भारतको सीमामा हाम्रो अहिले सक्रिय काम यति बेला भइराखेको छ त्यस्तै खाले एक्टिभ काम चाहिँ उत्तरी नाकामा खासै धेरै छैन। पूर्व पश्चिम र दक्षिणका नाकामा एकदमै धेरै हाम्रो काम गर्नुपर्ने छ, गरि पनि राखेका छौँ तर उत्तरी नाकामा त्यो एक्टिभिटी कम भएको तर फेरि हाम्रो बजेटको शीर्षक चाहिँ राख्नुपर्ने अवस्था भएकोले गर्दा त्यो प्लेस होल्डर बजेट राखिएको यति अस्ति केही ठाउँहरूमा हाम्रो सीमित ठाउँहरूमा चिनको सीमामा विवादहरू छन्, विवादै नभएको होइन तर त्यसलाई हामीले एक्टिभेट गर्न पऱ्यो भने कहिले कहिले फेरि अर्थ त्यहाँ लाइन आइटम भयो भने पछि त्यो आवश्यकता परेको ठाउँमा चाहिँ हामीले अर्थ मन्त्रालयलाई विशेष स्वीकृतिको लागि गर्न पाउँछौँ, त्यसको लागि अलिकति राखेको हो। त्यस्तै अब मान्यज्यू कलावतज्यूले सोध्नुभएको रोजगारी सिलसिला मृत्यु हुनु भएको अवस्थामा हामी के गर्छौँ, मैले अघि नै जानकारी गराएँ। सामान्यतया के हुन्छ भने श्रम स्वीकृति लिएर जानुभएको को हकमा श्रम वैदेशिक रोजगार विभाग मा भएको पैसाबाट हामी सब ल्याउने काम गर्न सक्छौँ तर आजको दिनसम्म यदि कसैले श्रम स्वीकृति नलिकन गएको छ, विद्यार्थी भिजामा गएको छ अथवा चाहिँ गैरकानुनी रूपमा गएको छ र उसलाई अप्ठ्यारो पर्यो भने नेपाल सरकारसँग विशेष फन्ड छैन। अहिले के हुने गरेको देखिन्छ भने इभन सबै ल्याउनु पर्यो भने पनि यदि त्यो व्यक्ति श्रम अवैधानिक बाटोबाट गएको छ भने चाहिँ नेपाली विदेशमा त्यो देशमा तत्कालीन त्यो ठाउँमा हुनुभएका मूलत गैर आवासीय नेपालीहरूले सहयोग गरिदिनु भयो अथवा चाहिँ परिवारले नै आफैले पैसा राखेर मात्रै श्रम ल्याउन सब ल्याउन पर्ने बाध्यता छ। आगामी आर्थिक वर्षको लागि चाहिँ जुन बजेट हामीले अहिले प्रस्ताव गरेका छौँ त्यो बजेटमा चाहिँ 15 करोड रुपियाँ यो विशेष इमर्जेन्सी फन्ड भनेर विशेष गरी यो सब ल्याउने कुरामा जनप्रतिनिधिको रूपमा हामीहरूले धेरै अनुभव गरेकै विषय हो, साह्रै अप्ठ्यारो परेको छ भनेर 15 करोड रुपियाँ चाहिँ हामीले प्रस्ताव यो आगामी आर्थिक वर्षको बजेटमा परराष्ट्र मन्त्रालय मार्फत प्रस्ताव गरेका छौँ। यदि त्यो स्रोत हामीसँग भयो भने आगामी दिनमा चाहिँ त्यो सहज हुन्छ। महिला वैदेशिक रोजगारमा कति हुनुहुन्छ अप्ठ्यारो छ, यसको तथ्याङ्क छैन। किन तथ्याङ्क छैन भने जहाँ चाहिँ महिला कामदार घरेलु कामदारहरू प्रतिबन्ध लगाइएको छ त्यहाँ भिजिट भिजाको नाममा जानुहुन्छ, श्रम स्वीकृति लिएर जानुहुन्न। त्यसले गर्दाखेरि श्रम स्वीकृति लिएर वैधानिक बाटोबाट जाँदाखेरि चाहिँ हामीसँग तथ्याङ्क हुन्थ्यो, दुर्भाग्यवश श्रम स्वीकृति नलिने, जस्तै आज तपाईँले अहिले न्युज हेर्नुभयो भने भर्खर मैले देखेको त्यहाँ बस्दा बस्दै एयरपोर्टमा 27 महिलालाई रोकियो भन्ने समाचार भर्खरै देखेको। त्यो कस्तो प्र्याक्टिस के देखिन्छ भने भिजिट भिजामा दुबई कुवेतमा जानु छ अन्तिममा घरेलु कामदारको रूपमा भने पनि प्र्याक्टिस के देखिन्छ भने भिजिट भिजा लिने यहाँबाट दुबई अथवा ओमान उड्ने अनि यहाँको अध्यागमनले हेर्दा चाहिँ ऊ दुबई जान लागेको अथवा ओमान जान लागेको भनिन्छ, तर उहाँहरूसँग सामान्यतः दुईवटा टिकट हुने, दुईवटा भिजा हुने र बोर्डिङ पास पनि दुईवटा हुने। यहाँ चाहिँ ओमान अथवा दुबई देखाउने, तर प्लेन चढेर त्यो दुबई पुगेपछि अथवा ओमान पुगेपछि फेरि ट्रान्जिट गरेर कुवेत पुग्ने पनि देखिएको छ। त्यो एकदमै धेरै त्यस्तो प्र्याक्टिस देखिएको भएर अप्ठ्यारो चाहिँ राज्यसँग श्रम स्वीकृति नलिकन गएको भएर औपचारिक तथ्याङ्क कतिजना महिलाहरू यसरी विदेशमा श्रम गरिरहनु भएको छ भन्ने औपचारिक तथ्याङ्क हाम्रो निकायमा छैनन्। मेरो अनुरोध मान्यजीहरूलाई पनि मेरो विशेष अनुरोध, यो सब झिकाउने विषयमा होस् अन्य धेरै विषयहरूमा चाहिँ के देखियो भने अवैधानिक धेरै हदसम्म अवैधानिक बाटो प्रयोग गर्ने कारणले गर्दा अप्ठ्यारो जति बेला समस्या पर्छ उहाँहरूलाई परिवारलाई आफन्तजनलाई र हामीहरूलाई पनि धेरै कल आउने चाहिँ अप्ठ्यारो परिसकेपछि रहेछ। तर त्यो अप्ठ्यारो चाहिँ धेरै जस्तो अवैधानिकतासँग जोडिएको देखिन्छ। त्यो अर्थमा यहाँहरूले पनि मेरो अनुरोध विशेष गरी जनप्रतिनिधिजीहरूलाई यो सकेसम्म श्रम स्वीकृति लिएर अथवा वैधानिक बाटो प्रयोग गरेर जानको लागि आम जनतालाई पनि म यसै रोस्ट्रमबाट अपिल पनि गर्छु, यहाँहरूलाई पनि अपिल गरिदिन अनुरोध गर्दछु। आर्थिक कूटनीतिको कार्ययोजना यो वर्ष मानिजीले उठाउनु भएको आर्थिक कूटनीतिको विषय हामीले धेरै पटक सुन्यौँ, यो वर्ष पनि सुनेका छौँ, साँच्चै कार्ययोजना छ कि छैन भन्ने प्रश्नमा यो वर्ष हाम्रो स्पष्ट कार्ययोजना छ। हामी अब एकदमै सीमित अहिले के प्र्याक्टिस देखिन्छ भने छरिएर काम गर्ने भन्दा पनि हामी स्पेसिफिक कन्ट्री स्ट्राटेजीमा काम गरिरहेका छौँ। यति बेला परराष्ट्र मन्त्रालयले त्यहाँको डिभिजन्सहरूले कन्ट्री स्ट्राटेजीमा काम गर्दै हुनुहुन्छ र हामी त्यो कन्ट्रीलाई हेरेर त्यो देशलाई हेरेर त्यो स्पेसिफिक कन्ट्री स्पेसिफिक पोलिसी र प्लानहरूमा यति बेला छौँ र हामी टार्गेट्सहरू पनि सेट गर्छौँ। अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौँ, एफडिआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी सुरु गर्छौँ। वैदेशिक विशेष गरी लगानीको विषय, एफडिआईको विषय, लोनको विषय अथवा चाहिँ ग्रान्टको विषयहरूलाई चाहिँ हामी स्पेसिफिक ढङ्गले नै ट्र्याक गर्ने कार्ययोजनामा छौँ यति बेला। चिनको परराष्ट्र मन्त्रीले भन्नुभएको विषय चाहिँ मैले इन्टरभ्यूमा लामो भनेको छु, मान्यजीहरूले हेर्न पनि अनुरोध गर्छु। यो एकदम अनौपचारिक हामीले खाना खाँदा खाँदै औपचारिक द्विपक्षीय मिटिङ भइसकेपछि मैले उहाँलाई उहाँ भर्खर त्यही दिन मङ्गोलिया गएर आउनुभएको थियो अनि मैले मङ्गोलियाको भ्रमण हजुरको कस्तो भयो भन्ने प्रश्न मैले सोधेको थिएँ चिनको विदेश मन्त्रीलाई र उहाँले मङ्गोलियाको व्याख्या गर्दा गर्दै के भन्नुभयो भने मङ्गोलियाको पहिलेदेखि एउटा घोषित नीति छ, दुईवटा छिमेकी छन् नेपाल जस्तै, दुईवटा ठुला ठुला छिमेकी त छन् त्यो बाहेक उहाँहरूले चाहिँ आफ्नो तेस्रो छिमेकी पनि छ भनेर घोषित नीति नै छ उहाँहरूको। र मैले उहाँहरूलाई मङ्गोलियाको आफ्नो समकक्षीहरूलाई चाहिँ के भने दुःख पर्दा सबै काम लाग्ने आफ्नो नजिकका छिमेकीहरू नै हुन्। नेपालले चाहिँ त्यस्तो घोषित नीति लिएको छैन म बुझ्छु, तर मङ्गोलियाको हकमा चाहिँ त्यो तेस्रो छिमेकीमा धेरै भर नपर्नु भनेर मैले भने भन्ने परिवेशको एउटा लामो कन्टेक्स्टमा त्यो आएको हो र उहाँले के पनि अक्नोलेज गर्नु भएको थियो भने नेपालले त्यस्तो नीति लिएको छैन, नेपालले आफ्ना दुईवटा छिमेकीहरूसँग अत्यन्त घनीभूत सम्बन्धहरू राख्नुपर्छ, त्यो बाहेक अन्य मित्र राष्ट्रहरूसँग पनि सही सम्बन्ध राख्नुपर्छ भनेर मलाई भन्नुभएको परिवेशको एउटा वाक्य मात्रै त्यो हो। त्यसै गरी मान्य ऐन मोहरले थुप्रै विषयहरू उठाउनु भएको छ, स्टुडेन्ट भिजा लगायत अन्य भिजामा जाँदा अप्ठ्यारो पर्यो भने के हुन्छ, मैले अघि व्याख्या गरेँ, आजसम्म हामीसँग त्यो व्यवस्था छैन। तर आगामी आर्थिक वर्षमा यदि विशेष गरी विदेशमा कुनै पनि कारणले जानुभएको नेपालीहरूलाई अप्ठ्यारो पर्यो भने हामीले रकम बजेटमा विनियोजित गरेका छौँ, प्रस्ताव गरेका छौँ। यहाँको यो त्यो बाहेक अन्य जस्तै विदेश नीति छ कि छैन, मैले सधैँ भन्ने गरेको छु, नेपालको विदेश नीति मूल रूपमा नेपालको संविधानले नै निर्देशित गरेको छ। जुनसुकै पार्टी सरकारमा आए पनि नेपालको संविधानले निर्देशित गरेको विषयहरू नै नेपालको परराष्ट्र नीतिका आधारभूत स्तम्भ हुन्। हामी यो आवधिक निर्वाचन मार्फत कुनै सरकार आउँला, कुनै दलले सरकारको नेतृत्व गर्ला, तर नेपालको संविधानले आधारभूत रूपमा व्याख्या गरेको नीति नै सबै सरकारले सबै दलले अनुसरण गर्ने हो। नेपाल सरकार अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको यो सरकारले पनि मैले पटक पटक भन्ने गरेको, हामी संविधानभित्र रहेका आधारभूत परराष्ट्र नीतिका सिद्धान्तहरूभित्र बसेर मात्रै हामी काम गर्छौँ भनेर भनेकै छु। सगरमाथा संवाद सामान्यतया हरेक दुई वर्षमा हुने गर्छ, 2025 मेमा पहिलो भएको थियो, अब 2027 मेमा हामी दोस्रो गर्दैछौँ। अबको बजेटमा प्रस्तावित छ, बजेट विनियोजित भइसकेपछि हामी प्रारम्भिक कामहरू सुरु गरिसकेका छौँ। अबको आर्थिक वर्षको एउटा महत्त्वपूर्ण काम चाहिँ सगरमाथा संवाद हुन्छ। त्यस्तै गरेर सुस्तासँग सम्बन्धित प्रश्न पनि यहाँले उठाउनु भएको छ। नेपाल र भारतबीच विभिन्न क्षेत्रमा र विभिन्न खाले संयन्त्रहरू मैले व्याख्या पनि गरेँ भई क्रियाशील छन्। सीमा क्षेत्र आसपासमा गरिने कुनै पनि काम दुवै पक्षको आपसी समन्वयमा हुने गरेको छ। हालै सुस्ता क्षेत्रमा 132 मिटर तटबन्धन बाँध निर्माण सम्बन्धमा दुवै देशतर्फका सम्बन्धित अधिकारीहरूबीच समन्वय पश्चात मात्र उक्त कार्य अगाडि बढाउने तय भएको छ। यस विषयमा दुवै मुलुकका सम्बन्धित निकायहरू एक आपसमा निरन्तर सम्पर्कमा रही आवश्यक कार्य गरिरहेको ब्यौरा म जानकारी गराउन चाहन्छु। त्यस्तै बुद्धि पन्तज्यूले उठाउनु भएको भारतबाट गाडी छिर्ने विषय, यो खास ठ्याक्कै परराष्ट्रको क्षेत्राधिकारभित्रको विषय भएन, यो केही अर्थ मन्त्रालयको राजस्व भन्सारसँग सम्बन्धित विषय पर्यो कि चाहिँ यो यातायातसँग सम्बन्धित विषय परेको भएर मैले यसमा अन्य मन्त्रीज्यूहरू मार्फत यसको उपयुक्त जवाफ लिन मैले अनुरोध गरेँ। त्यसै गरी मान्य खड्ग जीले अमृत झाको विषयमा उठाउनु भएको प्रश्न, यसमा परराष्ट्र मन्त्रालयले लामो एउटा सार्वजनिक जानकारीमा पनि ल्याइसकेको विषय हो, यहाँहरूलाई थाहा छँदैछ। अमृत झा अहिले जुन अहिले त हिजो आज भर्खर अब हिजो राति इरान र अमेरिका बिच एउटा सहमति भएर इरानमा भइरहेको युद्ध एउटा टुङ्गिने अवस्थामा पुग्दैछ, तर त्यो इरानको युद्ध सुरु हुनुभन्दा अगाडि नै अमृत झालाई नियन्त्रणमा स्मग्लिङको आरोपमा नियन्त्रणमा इरानले लिएको थियो र त्यो त्यसमा हामीले विभिन्न ढङ्गले उहाँको रिहाईको पहल गरे पनि तपाईँहरूलाई थाहा छ विदेशमा कसैले गैर कानुनी क्रियाकलाप गरेको भनेर आरोपमा पक्रियो भने स्थानीय ल लोकल ल प्रिभेल गर्छ। अहिलेको अवस्था चाहिँ उहाँ हाम्रो भाषामा भन्दा यो अनुसन्धानको क्रममा थुनामा हुनुहुन्छ र पछि अदालतले जे निर्णय गर्छ त्यसकै आधारमा उहाँलाई हामीले सहजीकरण गर्छौँ र हाम्रो अवैधानिक महावाणिज्य दूत सम्पर्कमा हुनुहुन्छ, हाम्रो अन्य दूतावासहरू पनि सम्पर्कमा हुनुहुन्छ। हामीले चाहिँ विशेष गरी इरान सरकारसँग विभिन्न संयन्त्रहरू मार्फत हामी सम्पर्क र समन्वयमा छौँ। मूल रूपमा अदालतभित्र विचाराधीन विषय भएको भएर अदालतले दिएको निर्णयअनुसार मात्रै हामी अगाडि बढ्न सक्ने परिस्थिति छ। त्यस्तै गरी युक्रेनमा पनि POW प्रिजनर अफ वारको रूपमा 9 नेपालीहरू हुनुहुन्छ। यो विषय के हो भने नेपालीहरू नेपालको सरकारले नेपालीहरूलाई रसियाको आर्मीमा भर्ना हुन स्याङ्सन गर्दैन, त अवैधानिक रूपमा रसिया पुगेर विशेष गरी विभिन्न UAE लगायत विभिन्न ठाउँबाट अझै म्यान पावर एजेन्सीहरूको प्रलोभनमा पनि परेर कतिपय नेपालीहरू चाहिँ रसियाको तर्फबाट युद्ध गर्न पुग्नु भएको र युद्ध गर्दै गर्दा युक्रेनमा समातिनु भएको हो र त्यो अर्थमा चाहिँ उहाँहरूलाई हामीले मैले युक्रेनको विदेश मन्त्रीसँग पनि प्रत्यक्ष संवाद गरेको छु, उहाँहरूलाई अहिले रेड क्रसको एक्सेस छ तर POW भएको भएर अहिले उहाँहरूलाई तुरुन्तै किनभने यो विशेष यहाँले के युद्धको बन्दी भएको र नेपाल र युक्रेन बीच पनि कुनै सहमति समझदारी त्यस्तो छैन रिप्याट्रिएट गर्न, त्यसका बावजुद पनि हामीले एकदम घनीभूत रूपमा यसमा काम गरिराखेका छौँ। अहिले म हाम्रो अप्ठ्यारो यो एकदमै अप्ठ्यारो विषय हो किनभने अर्को विदेशी सैनिक हो नि युक्रेनको दृष्टिकोणबाट चाहिँ हाम्रो लागि नेपाली व्यक्तिहरू भए पनि परिवारजनको लागि छोराछोरी भाइ भतिजा भए पनि भान्जा भान्जी भए पनि युक्रेनको लागि चाहिँ रसियाको आर्मीको मान्छे हो र उहाँहरू चाहिँ त्यहाँ युद्ध गर्दै गर्दाखेरि समातिनु भएको हो र त्यसले गर्दा युक्रेनमा यसको छुट्टै खाले संवेदनशीलता छ। ती संवेदनशीलताका बावजुद नेपाल र युक्रेनको सम्बन्धलाई ध्यानमा राखेर सदा सहायता राखिदिनु हुन भनेर हामीले अत्यन्त पहलहरू गरिराखेका छौँ। त्यसको केही नतिजा आउन सक्ने भयो भने म पक्कै पनि सम्मानित सदनलाई जानकारी दिनै हाल्छु। त्यसै गरी मान्य भरत पराजुलीजीले तातो पानी नाका सञ्चालन फेरि यो पनि मेरो परराष्ट्र मन्त्रालयले प्रत्यक्ष रूपमा हेर्ने विषय भन्दा पनि अन्य मन्त्रालयसँग सम्बन्धित विषय भएको भएर अन्य मन्त्रीज्यूहरूबाट यसको सही जवाफ खोज्न हुन अनुरोध गर्दछु। अन्त्यमा मैले अन्त्य गर्दै गर्दाखेरि यहाँ मान्यज्यूहरूले अत्यन्त चासोका साथ परराष्ट्रसँग सम्बन्धित विषयहरू उठाउनु भयो। आम नेपाली नागरिकको विदेशमा रहनुभएका नेपाली नागरिकहरूको सुरक्षाको विषयलाई पनि म अत्यन्त संवेदनशील भएर उठाउनु भएको प्रश्न को मैले आफूले हाम्रो परराष्ट्र मन्त्रालय गरेको कामहरूको बारे मैले जानकारी दिएँ। थप केही भएछ भने प्रत्यक्ष रूपमा मलाई व्यक्तिगत रूपमा अथवा मन्त्रालयमा पनि समन्वय गर्न सक्नुहुन्छ। यो समयको लागि सभामुखज्यूलाई धन्यवाद भन्दछु।
1: माननीय सदस्यहरू, परराष्ट्र मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल यहीँ समाप्त हुन्छ। माननीय सदस्यहरू, अब माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथिको छलफलमा 6 जना माननीयज्यूहरूले सहभागिता जनाउनु भई यस मन्त्रालयको बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागि महत्त्वपूर्ण सुझाव र चासो राख्नु भएकोले सबै माननीयज्यूहरूलाई सम्माननीय सभामुख महोदय मार्फत हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। माननीय सदस्यज्यूहरूको सुझाव चासो तथा सरकारले मन्त्रालयको लागि विनियोजित कार्यक्रमहरूलाई थप परिष्कृत र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्नेछ भन्ने विश्वास पनि लिएको छु। मान्य सदस्यज्यूहरूले छलफलको क्रममा व्यक्त गर्नुभएको विचारहरूको सार संक्षेपीकरण गर्दाखेरि मूलत निशुल्क कानुनी सहायता र संक्रमणकालीन न्याय शीर्षकमा न्यून बजेट विनियोजन गरिएको, बजेट कार्यान्वयनका लागि विभिन्न कानुनहरूमा समस्या रहेको, कानुनको प्रभावकारी कार्यान्वयन नभएको, अदालतबाट भएका फैसलाहरूको कार्यान्वयन नभएको र संविधानसँग बाजेका कानुन संशोधनको लागि स्पष्ट कार्ययोजना पेश नभएको, सम्पत्तिको लागि मात्र सम्बन्ध विच्छेद गर्ने प्रचलन बढिरहेकाले सो समस्या समाधानका लागि मुलुकी देवानी संहिता 2074 को व्यवस्थालाई संशोधन गर्नुपर्ने, न्यायाधीशहरूको सेवा सुविधामा समयानुकूल वृद्धि गर्नुपर्ने, न्यायिक कोष ऐन 2043 को कार्यान्वयन गर्नुपर्ने लगायतका विषयहरू चासो सरोकार र चिन्ता राख्नुभएको विषयहरू हुन्। यिनै विषयहरूमा केन्द्रित भई छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रस्तुत गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, माननीय सदस्य रमेश कुमार मल्लले निशुल्क कानुनी सहायता र संक्रमणकालीन न्याय शीर्षकमा कम बजेट विनियोजन गरिएको चासो व्यक्त गर्नुभएको थियो। मौलिक हकको रूपमा सुनिश्चित गरिएको निशुल्क कानुनी सहायता सेवा कानुनी सहायता सम्बन्धी ऐन 2054 बमोजिम हाल 77 वटा जिल्लामा कानुनी सहायता अधिकारी मार्फत प्रभाव भइरहेको र त्यस्ता कानुनी सहायता अधिकारीको पारिश्रमिक समेतको प्रयोजनको लागि विद्यमान केन्द्रीय कानुनी सहायता समितिलाई ₹5 करोड विनियोजन भएको निवेदन गर्न चाहन्छु। माननीय सदस्यले उठाउनु भएको शीर्षक अन्तर्गत कानुनी सहायता सम्बन्धमा मन्त्रालयले सञ्चालन गर्ने कानुनी सहायता सम्बन्धी अन्तर्क्रिया प्रचार प्रसार जस्ता कार्यक्रमका लागि 11,97,000 विनियोजन भएको जानकारी गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, हामीसँग कानुनी सहायता सम्बन्धी नीति 2076 छ। यसलाई कार्यान्वयन गर्न र कानुनी सहायतालाई अझ थप प्रभावकारी बनाउन एकीकृत कानुनी सहायता विधेयक तयार भइरहेको म निवेदन गर्न चाहन्छु। यसलाई हामी आगामी आर्थिक वर्षमा सङ्घीय संसदमा पेश गर्ने तयारी पनि गरिरहेका छौँ। ऐनको कार्यान्वयनबाट नेपाल सरकारबाट प्रवाह भइरहेको कानुनी सहायता सेवा त्यससँगै अदालत अन्तर्गत वैतनिक वकिल मार्फत प्रदान भइरहेको सेवा, बार एसोसिएसन मार्फत भइरहेको प्रोबोनो सेवा, प्रदेश सरकार, स्थानीय सरकार तथा अन्य सङ्घ संस्थाबाट पनि भइरहेका कानुनी सहायता सम्बन्धी सेवा र कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन हुनेछ भन्ने कुरा पनि म यहाँहरूलाई व्यक्त गर्न चाहन्छु। कानुनी सहायता सम्बन्धी सेवा प्रवाह गर्ने निकाय र संस्थाको नियमन र सञ्चालन पनि अझ सुव्यवस्थित बनाउनु पर्ने भएकाले आउने जुन विधेयक हामी पेश गर्छौँ त्यस विधेयकमा यी सबै व्यवस्थाहरू राखेर ल्याउने कुरा पनि म यहाँहरूसँग निवेदन गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, यसै सन्दर्भमा कानुनी सहायता सेवालाई अझ सहज पहुँच र एकीकृत विवरण अभिलेखका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अहिले इन्टिग्रेटेड लिगल एड रिपोर्टिङ सफ्टवेयर सिस्टम प्रयोगमा लिएर आएको छ। यो सिस्टम हाम्रो कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको वेबसाइट www.moljpa.gov.com.np को फुटर पार्टमा लिङ्क गरिएको छ। वेबसाइट फेरि रिपिट गर्छु, www.moljpa.gov.np को त्यो तल रहेको फुटर पार्टमा लिङ्क गरिएको छ। यसमा कानुनी सहायता प्रदान गर्ने व्यक्ति वा संस्था र न्यायिक समितिले समेत दर्ता गरी आफ्नो कार्य विवरणहरू त्यहाँ राख्न सकिन्छ भने अर्कोतिर सेवाग्राहीले आफूलाई कस्तो मुद्दामा कस्तो प्रकृतिको कानुन व्यवसाय चाहिएको हो, कानुनी सहायता चाहिएको हो, सो समेत प्रविष्ट गरेर सहयोग लिन सकिन्छ। यसरी सेवाग्राही र कानुनी सहायता प्रदायकलाई जोड्ने कामहरू पनि हामीले गरिराखेका छौँ। यो सिस्टम अझ थप प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक गृह कार्य गरिरहेको छ र यसलाई मान्य सदस्यज्यूहरू मार्फत पनि जनमासमा पुर्याउन र प्रयोग गर्नको लागि प्रेरित गर्नुहुनेछ भन्ने पनि मैले अपेक्षा लिएको छु। सामान्य सभामुख महोदय, त्यसै गरी मान्य सदस्यले चाहिँ संक्रमणकालीन न्यायको कामको प्राथमिकता र बजेटको विषयमा पनि चासो राख्नु भएको छ। नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत समावेश भएको लामो विषयदेखि बाँकी रहेको संक्रमणकालीन न्याय प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउनको लागि सरकारले उच्चतम प्राथमिकतामा राखेको कुरा म यहाँ निवेदन गर्न चाहन्छु। शान्ति सम्झौता भएको 20 वर्षको अवधिमा शान्ति प्रक्रियामा के कति कामहरू भयो, के कस्तो कामहरू भयो, सोको एकीकृत विवरण पनि तयार भइरहेको र त्यो तयार भइसकेपछि यथार्थपरक सरकारको एउटा पोजिसन पेपर तयार हुने क्रममा छ, म यो पनि निवेदन गर्न चाहन्छु। सोको आधारमा नै, त्यो पोजिसन पेपरको आधारमा नै हामीले विभिन्न राजनैतिक दलहरू र सरकारवालाहरूसँग निरन्तर संवाद गरेर यो प्रक्रियालाई टुङ्गोमा पुर्याउने तयारीहरू गरिराखेका छौँ। आयोगको गठनको लागि पनि अहिले अब सिफारिस समितिको प्रक्रिया अगाडि बढिसकेको पनि म जानकारी गराउन चाहन्छु। संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरू सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारेका व्यक्तिको छानबिन आयोगको लागि जम्मा रु 21,91,17,000 बजेट विनियोजन भएको छ। पीडितको परिपूरणको लागि नेपाल सरकारले नियमावली बनाई छुट्टै कोषको स्थापना गरिसकेको छ। हाल विनियोजित बजेट नियमित कार्यको लागि मात्र भएको कुरा पनि म अनुरोध गर्न चाहन्छु। बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग मेलमिलाप कोष व्यवस्थापनको लागि ₹9,10,00,000 विनियोजन भएको छ। सरकारले आवश्यकताका आधारमा उक्त शीर्षकमा कोषमा थप बजेट व्यवस्थापन गर्न सक्ने नै छ भन्ने कुरा पनि म मान्य सदस्यज्यूलाई सभामुख महोदय मार्फत निवेदन गर्न चाहन्छु। सभामुख महोदय, मान्य सदस्य हर्कराज राईले विभिन्न मन्त्रालयमा बजेट कार्यान्वयनका लागि कानुनमा समस्या रहेको र त्यसलाई राम्रोसँग चिरफार गर्नुपर्ने भनी अत्यन्तै महत्त्वपूर्ण विषय उठान गर्नुभएको छ। निश्चय नै बजेट छ, तर कानुन स्पष्ट भएन भने बजेट खर्च गर्न जटिल हुन्छ। यो विषय हामी सबैले महसुस गरिरहेकै हो। वर्तमान अवस्थामा नेपालमा धेरै सार्वजनिक आयोजनाहरू रुग्ण अवस्थामा छन्। नागरिकको करबाट सार्वजनिक आयोजनाका लागि बजेट नियोजन हुन्छ, तर त्यस्ता आयोजना समयमै सम्पन्न नहुँदा आयोजनाको लागत पनि अत्याधिक मात्रामा वृद्धि हुँदा त्यसको भार अन्तत जनतामा नै प्रत्यक्ष रूपमा पर्ने हुन्छ। अझ पूर्वाधार सम्बन्धी यस प्रकारको विवादहरू अदालतमा गइसकेपछि सुनवाई र निरूपणको लागि निकै लामो समय लाग्ने र विवाद निरूपण नभइकन अरू कसैलाई ठेक्का पनि दिन नमिल्ने र सम्बन्धित व्यक्तिले पनि काम पुरा नगर्ने हुनाले पूर्वाधार निर्माणमा धेरै ढिला भएको हुनाले एकातिर राज्यको स्रोत साधनको पनि दुरुपयोग, अर्कोतिर जनताले पनि दुःख शास्ति भोग्नुपर्ने भएकाले कानुन सुधारको लागि यसपटक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सो सम्बन्धमा अध्ययन समिति गठन गरेको थियो। उक्त समितिले दिएको प्रतिवेदनको आधारमा पूर्वाधार सम्बन्धी विवादलाई यथाशीघ्र निरूपण गर्न छुट्टै विशेष न्यायाधिकरण बनाउनु पर्ने भन्ने कुरा चाहिँ आएको थियो। त्यसबाट हामीले पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धी अवधारणा पत्र नेपाल सरकार मन्त्री परिषदबाट स्वीकृत भई मन्त्रालयले उक्त विधेयक यथाशीघ्र संसदमा पेश गर्ने गरेर मस्यौदा गरिरहेको तयारी गरिरहेको कुरा म जानकारी गराउन चाहन्छु। विधेयकले कानुनको रूप लिएपछि पूर्वाधार सम्बन्धी विवाद यथाशीघ्र सुनवाई भई निरूपण हुने र बजेट लगायतका पूर्वाधार र आयोजना सम्बन्धी कार्यान्वयन गर्नको लागि प्रभावकारी हुनेमा मैले विश्वास लिएको छु। साथै कानुनमा सुधार चाहिन्छ भन्ने चाहिँ सबैतिर व्यापकै सुनिन्छ, तर कुन कानुनमा के सुधार चाहिन्छ भन्ने विषय चाहिँ खासै आधिकारिक रूपमा आएको पाइँदैन। त्यसैले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अहिले मौजुदा कानुन, अहिले भइरहेका कानुनहरूमा गर्नुपर्ने संशोधनका विषय अथवा तर्जुमा भइरहेका कानुनका मस्यौदालाई पनि अझ परिष्कृत गर्ने विषय केही छ भने कसैले सुझाव दिन चाहनुहुन्छ भनेदेखि वेब पोर्टल विकास गरेको छ। कानुन मन्त्रालयको वेबसाइट www.molgpa.gov.np गएर उक्त पोर्टलमा जहिले पनि संशोधन गर्नुपर्ने वा नयाँ कानुन बनाउनु पर्ने छ भनेदेखि जो कसैले पनि सुझाव दिन सकिन्छ भन्ने कुरा पनि म निवेदन गर्न चाहन्छु। उक्त पोर्टल मार्फत आम नागरिकको साथै कर्मचारीहरूले समेत देखिएका कानुनी क्षेत्रलाई सुधार गर्न सुझाव दिन सकिने व्यवस्था गरिएको जानकारी गराउन चाहन्छु। कर्मचारी साथीहरूले कहिले कहिले काम गर्ने क्रममा त्यसलाई प्रयोग गर्दा कानुन प्रयोग गर्दाखेरि कहाँ कहाँ छिद्र छ भन्ने कुरा उहाँहरूलाई बढी थाहा हुने र त्यो सुझाव कहाँ दिउँ हुने उहाँहरूलाई पनि सम्बन्धित लाइन मिनिस्ट्रीमा तलदेखि पठाउँदाखेरि कता पठाउने हो यो उल्झन हुने यो खालको अभ्यास व्यवहार हामीले देखिसकेपछि यसलाई समाधान गर्नको लागि कर्मचारीहरूले समेत कानुनी छिद्रहरूलाई चाहिँ टाल्नको लागि केही सुझावहरू दिन सकिन्छ चाहनुहुन्छ भनेदेखि यो हामीले वेब पोर्टलमा दिन सकिने गरी व्यवस्था गरेका छौँ। त्यो हाम्रो कानुन मन्त्रालयको वेबसाइटमै उपलब्ध छ। त्यो कुरा पनि म निवेदन गर्न चाहन्छु। साथै कानुन मन्त्रालयले निकट भविष्यमा नै नेपाल ल इन्फर्मेसन सिस्टम लागू गरी सङ्घ प्रदेश र स्थानीय तहका सबै कानुनहरूलाई एउटै प्लेटफर्मबाट प्राप्त गर्न सकिने गरी काम गरिरहेको कुरा पनि म मान्य सदस्यज्यूहरूलाई सभामुख महोदय मार्फत जानकारी गराउन चाहन्छु। माननीय सदस्यले उठाउनु भए जस्तै उक्त पोर्टलमा अहिले हामीलाई दैनिक धेरै सुझावहरू प्राप्त भइरहेका छन्। आम नागरिकबाट प्राप्त सुझाव तथा सरकारवालाबाट आएका सल्लाहका आधारमा बजेट कार्यान्वयनका लागि सहजीकरण गर्ने, सुशासन अभिवृद्धि गर्ने तथा नागरिकलाई छिटो र छरितो सेवा प्रवाह गर्ने कानुन संशोधन तथा नयाँ कानुनहरू तर्जुमा गर्ने कामहरू पनि तयारी गरिरहेको कुरा म मान्य सदस्यलाई सभामुख महोदय मार्फत निवेदन गर्न चाहन्छु। सामान्य सभामुख महोदय, मान्य सदस्य महेन्द्र बहादुर शाहीले हाल अदालतमा मुद्दाको चाप बढिरहेको र नागरिकहरूले समयमा न्याय नपाइरहेको सन्दर्भमा संविधानसँग बाजिने कानुन संशोधन तथा कानुन निर्माण र संशोधनको स्पष्ट कार्ययोजना पेश हुन नसकेको तथा संसदीय समितिका निर्देशनहरू पनि कार्यान्वयन अवस्था सन्तोषजनक नभएको भन्ने विषय उठान गर्नुभएको थियो। विधायन ऐन 2081 जारी भए पश्चात सङ्घीय संसदमा पेश गरिने सरकारी विधेयकहरूमा पूर्व अनुमान योग्यताका लागि प्रत्येक आर्थिक वर्षमा विधेयकको प्राथमिकता सहितको कार्यतालिका संसदमा पेश गर्नुपर्ने व्यवस्था छ। सो बमोजिम आगामी आर्थिक वर्षका लागि पेश गरिने विधेयकहरूको प्राथमिकता निर्धारणका लागि अहिले हालै माननीय मन्त्रीज्यूहरू सहित मन्त्रालयका कर्मचारीहरूसँग सबै विभिन्न मन्त्रालयहरूसँग चाहिँ हामीले अहिले छलफल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष जानकारी गराउँदछु। उक्त विधेयकको प्राथमिकता निर्धारण गरी असार मसान्ताभित्रै सङ्घीय संसदमा पेश गरिने म यहाँ बेहोरा निवेदन गर्न चाहन्छु। यो साथै आगामी आर्थिक वर्षमा के कानुन सरकारले तयार गरिरहेको छ त भन्ने कुरा चाहिँ क्यालेन्डर नै सहित सङ्घीय संसदमा पेश हुने कुरा पनि म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। मान्य सदस्यज्यूहरूले उठाउनु भएको संसदीय समितिको निर्देशन कार्यान्वयनको सन्दर्भमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको हकमा दिएका निर्देशन कार्यान्वयन गर्दै आइरहेका छौँ र संसद र संसदीय समितिको निर्देशन कार्यान्वयनका लागि नेपाल सरकार सदैव प्रतिबद्ध र जवाफदेही रहेको कुरा पनि म निवेदन गर्न चाहन्छु। नेपाल सरकारका अन्य मन्त्रालयका हकमा पनि अन्तर सम्बन्ध हाम्रो चाहिँ हुन्छ। अब ती मन्त्रालयहरूसँग पनि सहकार्य गरेर उहाँहरूलाई पनि ती निर्देशनहरू कार्यान्वयन गर्नको लागि मैले कुराहरू राखेर सहजीकरणको लागि पहल गर्नेछु भन्ने कुरा पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। त्यस्तै मान्य सदस्य भरत पराजुलीले सम्मानित सर्वोच्च अदालतबाट भएका आदेश तथा फैसलाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरकारको स्पष्ट प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नुभएको छ। यस सन्दर्भमा नेपालको संविधानको धारा 126 अदालतबाट आएका आदेश तथा निर्णयहरूको पालना गर्नु सबै व्यक्ति संस्था र राज्यका निकायहरूको अनिवार्य संवैधानिक दायित्व हो भन्ने व्यवस्था गरेको छ। विधिको शासनमा आधारित लोकतान्त्रिक व्यवस्थामा न्यायालयका आदेशहरूको सम्मान र कार्यान्वयन राज्यको उत्तरदायित्वको मूल आधार हो भन्ने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बेहोरा जानकारी गराउन चाहन्छु। हाल सर्वोच्च अदालत अन्तर्गत फैसला कार्यान्वयन निर्देशनालय जिल्ला अदालतहरूमा तहसिल शाखा तथा नेपाल सरकारका मन्त्रालयहरूमा स्थापित फैसला कार्यान्वयन शाखा मार्फत अदालतका आदेश तथा फैसलाहरू कार्यान्वयन हुँदै आइरहेका छन्। तथापि फैसला कार्यान्वयनको अवस्था अझ प्रभावकारी समयबद्ध र नतिजामुखी बनाउन आवश्यक सुधारका प्रयासहरू पनि अगाडि बढिरहेका छन्। फैसला कार्यान्वयनसँग सम्बन्धित मन्त्रालय तथा निकायहरूको जवाफदेहिता अभिवृद्धि गर्दै अदालतले तोकेको समय सीमाभित्र कार्यान्वयन सुनिश्चित गर्न आवश्यक समन्वय र अनुगमनलाई थप सुदृढ गरिनेछ भन्ने कुरा म यहाँ निवेदन गर्न चाहन्छु। यसका साथै फैसला कार्यान्वयनमा देखिएका कानुनी प्रक्रियागत तथा संस्थागत अवरोधहरूको समीक्षा गरी आवश्यक सुधारहरू गरिनेछन्, ती पहलहरू गरिनेछन् भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु। फैसलाको पूर्ण पाठ समयमै उपलब्ध हुने व्यवस्था, आवश्यक जनशक्ति तथा प्रविधिको सुदृढीकरण र मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्म सम्पूर्ण चरणहरूलाई चाहिँ डिजिटल प्रविधि मार्फत ट्र्याकिङ गर्ने व्यवस्था क्रमशः विस्तार गरिनेछ। त्यो ट्र्याकिङ भयो भने कहाँनिर समस्या हो भन्ने कुरा सजिलै देख्न सकिने र समाधान गर्न सकिने हुन्छ। साथै न्यायपालिका मन्त्रालय तथा अन्य सरकारवाला निकायबीच नियमित समन्वय र सहकार्यलाई संस्थागत गर्दै फैसला कार्यान्वयन सुधार अभियानलाई थप प्रभावकारी बनाइनेछ भन्ने कुरा पनि म यहाँ निवेदन गर्न चाहन्छु। न्याय प्राप्तिको अधिकार फैसला प्राप्तिमा मात्रै सीमित हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयनमा नै न्यायको वास्तविक अनुभूति हुन्छ भन्ने कुरा हामी बुझ्दछौँ। त्यसैले अदालतका आदेश तथा फैसलाको पूर्ण र समयबद्ध कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको छ भन्ने कुरा पनि म यहाँ आग्रह गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, मान्य सदस्य मदन कृष्ण श्रेष्ठले सम्पत्तिको लागि मात्रै सम्बन्ध विच्छेद गर्ने प्रचलन बढ्दै गएको भन्ने विषय उठान गर्नुभएको छ। मन्त्रालयले मुलुकी देवानी संहिता 2074 लगायतका संहिताहरूमा समयानुकूल संशोधनको लागि विधेयक तयार गरी सर्वसाधारणको रायका लागि मन्त्रालयको वेबसाइट, अघि मैले मन्त्रालयको वेबसाइट भनिसकेको छु, त्यो वेबसाइट र सुझाव पोर्टलमा सूचना प्रकाशन गरिसकेको छ। सो सूचना बमोजिम सर्वसाधारणको सुझाव प्राप्त भए पश्चात उक्त सुझावलाई विधेयकमा समावेश गरिने बेहोरा जानकारी गराउँदै मान्यज्यूले उठाउनु भएको विषयलाई पनि विधेयकको आवश्यकताका आधारमा परिमार्जन गरिने कुरा पनि म निवेदन गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, मान्य सदस्य सुलभ खरेलले न्यायाधीशको सेवा सुविधा र न्यायिक कोष ऐन 2043 कार्यान्वयनका सम्बन्धमा विषय उठान गर्नुभएको छ। 2083(4)(1)बाट लागू हुने गरी राष्ट्र सेवक कर्मचारीहरूको तलब सुविधा वृद्धि भएको सन्दर्भमा न्यायाधीशहरूको सुविधालाई समयानुकूल गरिने गरी वृद्धि गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बेहोरा जानकारी गराउँदछु। यसका साथै न्यायाधीशहरूलाई राष्ट्र सेवक कर्मचारी सरह नै महँगी भत्ता उपलब्ध गराउने गरी यसअघि नै न्यायाधीशहरूको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी ऐनहरूमा अनुसूची हेरफेर गरिसकेको बेहोरा जानकारी गराउँदछु। यसै गरी सम्मत 2043 सालमा जारी भएको न्यायिक कोष ऐन 2043 कार्यान्वयनको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न कानुन सचिवको सङ्घीय जगत्तोमा समिति गठन भई हाल उक्त समितिले सो विषयमा अध्ययन गरी सम्मानित अदालतमा प्रतिवेदन पेश गर्न तयारी गरिरहेको बेहोरा समेत जानकारी गराउँदछु। सम्मान्य सभामुख महोदय, मान्य सदस्य रमेश कुमार मल्लले यस मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई 1 रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव पेश गर्नुभएको छ। मान्य सदस्यज्यूले गर्नुभएको प्रस्ताव मन्त्रालयको शीर्षकमा निशुल्क कानुनी सहायता र संक्रमणकालीन न्यायमा प्रवाहको लागि क्षमता विकास तथा जनशक्ति व्यवस्थापन लगायत कार्यको लागि यस मन्त्रालयलाई अपेक्षित बजेट विनियोजन नभएको भन्ने आशयसहित उहाँले त्यो प्रस्ताव राख्नुभएको थियो। अहिले बजेट सिलिङलाई प्रभावकारी कार्यान्वयन र सुधारको विषयसँग सम्बन्धित नै रहेको भन्ने मेरो बुझाइ रहेको छ। मान्यज्यूले दिनुभएको सुझाव र मन्त्रालयले अवलम्बन गरेको नीतिमा समानता नै रहेको छ र असहमतिको अवस्था छैन कि भन्ने महसुस भएको छ। त्यसैले मान्य सदस्यले आफ्नो खर्च कटौतीको प्रस्तावलाई फिर्ता लिई विनियोजन विधेयक पारित गर्नको लागि सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु। अन्त्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित नेपाल कानुन आयोग, सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग लगायतका निकायहरूका लागि मन्त्रालयलाई विनियोजित बजेटको सीमाभित्र रही कार्य सम्पादनलाई प्रतिफलमुखी बनाइने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। योभन्दा बाहेक अरू केही विषयमा मान्यज्यूहरूको कुनै पनि सुझावहरू छन् भनेदेखि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय यहाँहरूको सुझावलाई सधैँभरि समेटेर अगाडि लैजानको लागि प्रतिबद्ध रहेको कुरा निवेदन पनि गर्न चाहन्छु। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिनुहुने सम्पूर्ण मान्य सदस्यज्यूहरूलाई सम्माननीय सभामुख महोदय मार्फत पुनः हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।
1: माननीय सदस्यहरू, उक्त जवाबका सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने माननीय सदस्यहरूलाई समय दिन्छु। विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि 2083 असार 2 गते छलफलमा भाग लिनुभएका माननीय सदस्यहरूले मात्र स्पष्टीकरण माग गर्न पाउनुहुने बेहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँदछु। स्पष्टीकरण माग गर्न चाहनुहुने प्रत्येक माननीय सदस्यहरूलाई 1 मिनटको समय निर्धारण गरेको छु। माननीय सदस्यहरू, स्पष्टीकरण माग गर्न चाहनुहुने माननीय सदस्यहरूले सजिलोको लागि आफ्नो नाम सभामुख डेस्कको डेस्कसँगै बसेको सचिवालयका कर्मचारीहरूलाई 3 मिनेट भित्र लिखित रूपमा उपलब्ध गराइदिने हुन अनुरोध गर्दछु।

0: माननीय रमेश कुमार मल्ल।
1: सम्माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यूले अहिले जे विषय राख्नुभएको छ पक्कै पनि मलाई लागेको कुरा पनि के हो भने कानुन न्याय तथा संसदीय मन्त्रालयमा जे बजेट छुट्याइएको छ त्यो बजेट कम छ भन्ने नै मेरो कुरा हो। त्यसैले मैले हाम्रो यो प्रावधानमा यो व्यवस्थामा बजेट थपियोस् भन्ने ठाउँ रहेनछ, कटौती गरियोस् भन्ने मात्रै रहेछ। त्यसैले कटौती गरियोस् भनेर पेस गरेको हो। त्यसैले फेरि पनि मैले भन्न चाहन्छु कानुनी सहायता जो विपन्न तथा दूरदराजका नागरिकहरूको लागि भनेर राज्यको तर्फबाट दिइने गरेको निशुल्क कानुनी सहायताको कुरा छ। माननीय मन्त्रीज्यूले यसलाई अलिकति विस्तृत रूपमा व्याख्या पनि गर्नुभएको छ। मलाई के लाग्छ भने त्यो अझै कम छ र जहाँसम्म सङ्क्रमणकालीन न्यायको कुरा छ यो कुरा कुनै पार्टी विशेषको होइन।
0: माननीय हर्क राज राई।
2: मन्त्रीज्यूलाई मेरो प्रश्न चाहिँ यो विकासै कामको लागि हाम्रो कानुनले यो गर्नु त्यो गर्नु भन्दा पनि यो नगर्नु त्यो नगर्नु भनेर एकदम धेरै लिमिटेसन्समा राखेको छ। त्यसले गर्दाखेरि कानुन चाहिँ लिमिटेसन्स होइन, प्रमोसन हुनुपर्छ विकासको कामको लागि। र ऐन संशोधन गर्नुपर्ने विषयमा चाहिँ सार्वजनिक खरिद ऐन र वन ऐन यहाँले संशोधन गर्नुहोला भन्ने सल्लाह पनि दिन चाहन्छु। र सर्वसाधारणले यो कानुनी ज्ञान नभएको कारणले गर्दाखेरि विभिन्न खालका तपाईँको चाहिँ गल्तीहरू गरिराख्नु भएको हुन्छ। त्यसले गर्दा जनचेतना फैलाउनका लागि, कानुनी जनचेतना फैलाउनका लागि पनि कार्यक्रमहरू राखियोस् भन्ने सल्लाह दिन चाहन्छु। र एउटा प्रश्न अन्त्यमा गर्न चाहन्छु, यो कानुन मन्त्रालयले कानुन मन्त्रीले कसरी हेरिराख्नु भएको छ? प्रधानमन्त्री सदनमा नआउनु चाहिँ यसलाई कसरी चाहिँ तपाईँहरूले परिभाषित गर्नुहुन्छ? धन्यवाद।
0: माननीय सुलभ खरेल।

0: धन्यवाद सभामुखज्यू। सर्वप्रथम म माननीय कानुन मन्त्रीको हिजो परेको जन्मदिनको अवसरमा शुभकामना दिन चाहन्छु। मेरो प्रश्न छ, यो कानुन आयोगको सुधारको विषयमा यो मन्त्रालयको योजना के छ? यो कन्सल्टेन्सी हायर गरेर कानुन निर्माण गर्ने, विधेयक बनाउने सन्दर्भ रोक्नलाई अहिले मन्त्रालयले के कस्तो अभ्यास गर्दैछ? दोस्रो, यो हामी सांसदहरू कानुन बनाउने भनेका छौँ, त्यसपछि हामीलाई 72 घन्टे सूचना मात्रै दिइन्छ संशोधनको लागि। यो वर्षभरि आउने कानुनहरू कुन कुन हुन् भनेर हामीले विधेयक, यो लिस्ट है, यो विधेयकको लिस्टहरू चाहिँ कहिले पाउँछौँ? तेस्रो, न्याय परिषदको सदस्य पनि माननीय कानुन मन्त्रीज्यू हुनुहुन्छ, अत्याधिक दलीयकरण भयो न्यायाधीश नियुक्तिमा भन्ने पनि छ। यो न्यायाधीशको शपथ खाइसकेपछि दलको कार्यालयमा गएका इतिहासहरू पनि छन्, यो रोक्नलाई र कोर्ट प्याकिङ रोक्नको लागि चाहिँ माननीय कानुन मन्त्रीज्यूको सरकारको धारणा के छ? र अन्तिममा, यो सरकार र न्यायपालिका बिचको पछिल्लो
1: माननीय मदन कृष्ण श्रेष्ठ,
2: सामान्य सभामुख महोदय, सभामुख महोदय मार्फत मन्त्रीज्यूमा मेरो एउटा जिज्ञासा। नेपालमा मुद्दा पर्दाखेरि निकै लामो समय लिइरहेछ र वास्तवमा मान्छे मुद्दा लड्दा लड्दै भिजिसकेको हुन्छ र न्याय मरिसकेको हुन्छ र मानवता हराइसकेको हुन्छ। त्यही भएर छिटो छरिटो न्याय दिनुको लागि, निर्णय गर्नुको लागि मान्य मन्त्रीज्यूले के प्रक्रिया अगाडि बढाइरहेछ? हस्त, धन्यवाद।
1: माननीय भरत प्रसाद प्राजुली,
3: सम्माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यूबाट व्यक्त भएको प्रतिबद्धताको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु। र यसै सन्दर्भमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र वन तथा वातावरण मन्त्रालय समेत विपक्षी भएको रिट नम्बर 078WF0025 मिति 2080 2 महिना 32 गतेमा सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट एउटा निर्देशनात्मक आदेशसहित फैसला भएको थियो र त्यो आदेशको कार्यान्वयन गर्ने हो भने यो देशका पूर्वाधार निर्माणका लागि जुन अहिले धेरै पूर्वाधारसँग सम्बन्धित आयोजनाहरू निकुञ्ज आरक्षण र संरक्षण क्षेत्रमा प्रभावित भएका छन् र त्यो आदेश कार्यान्वयनको गर्नुको सट्ट त्यसलाई लुकाएर पूर्वाधारका आयोजनाहरू बनाउनको लागि अवरोध खडा गरिएको छ। तसर्थ त्यसलाई माननीय मन्त्रीज्यूबाट फैसला कार्यान्वयन निर्देशनालयबाट पटक पटक ताकेता गरिएको उक्त आदेश कार्यान्वयन गर्नेतर्फ आवश्यक ध्यान दिनको लागि म आग्रह गर्दछु। धन्यवाद।
1: माननीय पार्वती विकास,

0: सम्माननीय सभामुख महोदय मार्फत माननीय मन्त्रीजीलाई मेरो एउटा क्वेसन भनौँ या सुझाव भनौँ। यो सङ्क्रमणकालीन न्यायको कुरा उठाउनु भएको छ, भर्खरै आयोग गठनको कुरा गर्नुभएको छ। अब यो सङ्क्रमणकालीन न्यायको कुरा अहिले जेसुकै परिवर्तन भएको छ, हामी जनयुद्धको जगमा टेकेर यो परिवर्तन सम्भव भएको छ र हामी यो स्तरमा आएका छौँ। सङ्क्रमणकालीन न्याय भन्न बित्तिकै कतै पूर्व माओवादीतिर मात्रै तिर्सिने गरिराखेको छ। यो सबैको उपलब्धिको एउटा पार्ट हो, हामी यो अवस्थामा उभिएका छौँ र सबैले यसको ओनरसिप लिने गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। अहिलेसम्म पनि टुङ्गिराखेको छैन, यो अर्को पुस्तालाई पनि घचघच्याउने गरिकन यो न्यायले हामीलाई असाध्यै पिरोलिराख्छ जहिले पनि। त्यसैले शान्ति प्रक्रियासँगै अनमिन हामीसँग जोडिएको छ, हामी अनमिन साँची राखेर नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याएका हौँ। अहिले एउटाको मात्रै दायित्व नबनाउने गरी सबै अगाडि बढ्नुपर्छ र सबैले ओनरसिप लिनुपर्छ भन्ने मेरो सुझाव छ। त्यही अनुसार मन्त्रीज्यूलाई
1: माननीय सदस्यहरू, अब माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमलाई उक्त स्पष्टीकरणको सम्बन्धमा अस्पष्ट पार्न अनुमति दिन्छु।

सम्मान्य सभामुख महोदय, उठेका प्रश्नहरूको जवाफ दिने सन्दर्भमा मैले धेरै कुरा त अघि मेरो जवाफमा पनि समावेश गरिसकेको छु। त्यस सवालमा मान्य हर्कराज राईले सार्वजनिक खरिद बनैन लगायतका विषयहरू चाहिँ कानुन संशोधन भए हुन्थ्यो भन्ने कुराहरू आग्रह गर्नुभएको छ। सरकारले छिट्टै नै सार्वजनिक खरिद ऐनको संसदमा पेश गर्नको लागि तयारी गरिरहेको र वन ऐन पनि संशोधनको लागि कामहरू भइराखेको भएको कारणले छिट्टै नै संसदमा आइ नै हाल्छ, यो कुरा म यहाँ निवेदन गर्न चाहन्छु। त्यस्तै जनचेतना कार्यक्रमहरू चाहिँ हामीलाई पनि लागेको हो, कानुनको जनचेतना कार्यक्रम चाहिँ व्यापक रूपमा हरेक गाउँठाउँमा गराउनु पर्ने आवश्यक छ, त्यो हामी सबैको दायित्वभित्र पनि पर्छ। कानुनमा चाहिँ कानुनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने गरिन्छ, कुनै कानुन मैले जानिनँ थाहा पाइनँ भनेर छुट पाइँदैन भन्ने गरिन्छ। जनतालाई हामीले कानुन यस्तो छ भनेर जानकारीसम्म हामीले दिन सकेनौँ भनेदेखि कानुन थाहा पाएनौँ भनेर कसरी उसलाई चाहिँ त्यो कानुनको परिधिभित्र लिएर आउने, यो जटिल प्रश्न छ। त्यही भएर कानुनको जनचेतना जति सक्दो हामीले यथाशीघ्र हाम्रो आफ्नो ठाउँबाट गर्नुपर्ने हाम्रो दायित्व हो। त्यसमा मन्त्रालयले नियमित रूपमा कामहरू गरिराखेको र मान्य सदस्यज्यूहरूले पनि जनचेतना कार्यक्रम कानुनका विषयहरूमा जनतालाई जोड्ने विषयमा चाहिँ भूमिका खेलिदिनु हुनको लागि सम्मान्य सभामुख महोदय मार्फत आग्रह पनि गर्न चाहन्छु। र एउटा प्रश्न गर्नुभएको छ प्रधानमन्त्रीको विषयलाई लिएर, मलाई लाग्छ अब आजको यो बजेटको विषयभित्र त्यो नपरेको र आज बजेट पारित गर्ने सन्दर्भभित्र त्यो अलिकति फरक सन्दर्भको भएको भएर मैले यो विषय मान्यज्यूसँग पछि नै अरू कुनै संवादमा कुरा गर्ने निवेदन गर्न चाहन्छु। त्यस्तै मान्य सुलभ खरेलले आउने संसदमा के कानुन बनाउने

0: प्रभावकारी भइराख्या छैन, कति कानुनहरू अध्यावधिक भइराख्या हुन्छ, कहाँ हेर्ने भन्ने जहाँसम्मको प्रश्न आयो। अहिले हाम्रो यो सबै अपडेटेड कानुनहरू चाहिँ कानुन मन्त्रालयको वेबसाइट www.moljpa.gov.np गएर सबै कानुनहरू अध्यावधिक भएको कानुनहरू हेर्न सक्नुहुन्छ। कानुन मन्त्रालयको वेबसाइटमा भएका कानुनहरू सबै अध्यावधिक हुन्छन् भनेर तपाईँहरू ढुक्क भएर हेर्नुभयो हुन्छ भन्ने कुरा पनि म निवेदन गर्न चाहन्छु। त्यस्तै कानुन आयोगको बारेमा, नेपाल कानुन आयोगको बारेमा पनि प्रश्न उठाउनु भएको छ। सर्वप्रथम त म के आग्रह गर्न चाहन्छु भने सरकार कानुन निर्माण राज्यको मूल जिम्मेवारी हो भन्ने कुरामा प्रतिबद्ध छ। विगतमा विभिन्न विधेयकहरूको मस्यौदा निर्माण बाह्य परामर्शदाता र अन्य समूहमाथि अत्याधिक निर्भरता रहेर त्यसरी मस्यौदा हुने गरेको भनेर यही संसदमा पनि कतिपटक प्रश्न उठेको विषय चाहिँ हामीले पनि देखेको, हामीले पनि आफैले पनि प्रश्न गरेको विषय हो। किनभने सरकारले बनाउने कानुन भनेको चाहिँ सरकारको नीति बाहिर जानु हुँदैन भन्ने मान्यताबाट प्रेरित हुनुपर्दछ। किनभनेदेखि सरकारका कुनै पनि नीति संसदले पारित गरेपछि मात्रै त्यो कानुन सर लागू हुन्छ। त्यस कारणले गर्दा संसदभित्र आउनुभन्दा अगाडि नै मस्यौदा नै बाहिर कन्सल्टेन्टले बनाउने जुन किसिमको पहिला पहिलाको अभ्यास छ त्यो अभ्यासलाई तोड्नुपर्ने आजको पहिलो आवश्यकता हो। र पक्कै पनि नेपाल कानुन आयोगले सम्पूर्ण कानुनहरूको मस्यौदा गर्ने काम गर्न सक्दछ। त्यस कारणले हामीले नेपाल कानुन आयोगलाई चाहिँ कानुन निर्माण प्रक्रियाको एउटा प्रमुख संस्थाको रूपमा विकास गर्नको लागि हामी काम गरिरहेका छौँ। हाल अब कानुन आयोगको अवस्था पनि अलिकति चिन्ताजनक नै छ, किनभने जेनजी आन्दोलनको क्रममा जुन आगजनी भयो संसद भवनमा, संसद भवनको छेउमा थियो नेपाल कानुन आयोग, र संसद भवन जले सँगसँगै कानुन आयोग पनि सबै जलेर नष्ट भएको कारणले गर्दाखेरि भवन अभिलेख उपकरण र सबै पूर्वाधारहरूमा क्षति पुगेको अवस्था छ। आयोग अहिले सीमित स्रोत साधन र आधारभूत पूर्वाधारको अभावको बिचमा जिम्मेवारी निर्वाह गरिरहेको छ। यद्यपि हामीलाई कानुन आयोगलाई सुदृढ बनाउनु पर्ने जिम्मेवारी हामीसँग छ। त्यस कारणले हामी अस्ति अब जुन आगजनीहरू भयो, जे जे भयो, यो सबै घटनाक्रमहरूबाट अप्ठ्यारो त भएको नै छ, तर आयोगलाई अझ सशक्त रूपमा पुनर्निर्माण गर्ने रूपमा चाहिँ हामी अगाडि बढ्न चाहन्छौँ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले आयोगको पुनर्संरचना र सुदृढीकरण योजना पनि तयार गरिरहेको छ। हामी नेपाल कानुन आयोगलाई विधायन तर्जुमाको उत्कृष्टता केन्द्र, सेन्टर अफ एक्सलेन्स फर लेजिस्लेटिभ ड्राफ्टिङका रूपमा विकास गर्न खोजिरहेका छौँ। यो अभ्यासले उच्च गुणस्तरको कानुनी मस्यौदा, अनुसन्धान तथा विधायन सम्बन्धी काम उत्कृष्ट हुन सक्छ भन्ने विश्वास लिएको छु। सरकार कानुन आयोगलाई पुनर्स्थापना मात्र होइन, नेपालमा गुणस्तरीय कानुन निर्माणको प्रमुख राष्ट्रिय संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यसहित अगाडि बढिरहेको कुरा निवेदन गर्न चाहन्छु। अब अरू सबै कुराहरू मैले भनि नै सकेँ। त्यस्तै हाम्रो मान्यज्यूले, भरत पराजुली मान्यज्यूले चाहिँ मुद्दाको फैसला नम्बरसहितै एउटा चाहिँ ध्यान आकर्षण गराउनु भएको छ फैसला कार्यान्वयनको सवालमा, त्यसमा के कसो भएको रहेछ, ध्यान आकर्षण भएको कुरा पनि म यहाँ निवेदन गर्न चाहन्छु। अर्को हाम्रो मान्य मदन मान्यज्यूले चाहिँ मुद्दाको चाप अत्याधिक छ, कसरी के गरिरहनु भएको छ भनेर सोध्नु भएको छ। मुद्दाको चाप अत्याधिक धेरै छ अदालतहरूमा, अब यो मुद्दाको चाप कसरी घटाउने भन्ने हाम्रो राष्ट्रिय बहस पनि छ। हामी अदालत मा अब न्यायालयमा छुट्टै आफ्नो कसरी त्यसलाई चाहिँ चाप घटाउने भन्ने बहस छलफलहरू भइराखेका छ। हामीले पनि अब कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय भएको कारणले सम्बद्ध मन्त्रालयको हिसाबले के कसरी मुद्दाको चाप घटाउन सकेला भनेर हामीले पनि छलफलहरू गरिराखेका छौँ। निकट भविष्यमै केही सुझाव तपाईँहरूको छ भनेदेखि त्यो सुझाव पनि दिनुहोस् र केही सुधारका योजनाहरूसहित हामी प्रस्तुत हुन्छौँ। अब अहिले चाहिँ त्यसमा गृह कार्य भइरहेको भन्ने कुरा म मान्यज्यूलाई निवेदन गर्न चाहन्छु। त्यस्तै मान्य पार्वती विकले सङ्क्रमणकालीन न्यायको कुरा उठाउनु भयो, छिटो छरितो रूपमा चाहिँ छिटो टुङ्ग्याउनु पर्छ है भन्ने कुरा गर्नुभएको छ। पक्कै पनि यो हाम्रो प्राथमिकताको विषय भएको कारणले गर्दाखेरि हामी यसलाई छिटो टुङ्ग्याउनको लागि अहोरात्र काम गरिरहेको कुरा पनि निवेदन गर्न चाहन्छु। समग्रतामा मान्य रमेशले चाहिँ यहाँ कुरा राख्नुभएको थियो, खर्च कटौतीको त्यो प्रस्ताव राख्नुभएको थियो, उहाँको आशय पनि खर्च कटौती होइन, यसलाई चाहिँ बढाउन पाए हुन्थ्यो, बढाउने चाहिँ प्रस्तावै गर्न नपाउने रहेछ भनेर उहाँले अघि नै राखिसक्नु भएको छ। त्यस कारणले खर्च कटौतीको प्रस्ताव चाहिँ फिर्ता लिनुहुन पुनः आग्रह गर्दै म मेरा भनाइहरू यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्यहरू, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी विनियोजन

0: शीर्षक माथिको छलफल यही समाप्त हुन्छ। माननीय सदस्यहरू, अब माननीय गृहमन्त्री सुदन गुरुङलाई गृह मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु।
1: सम्माननीय सभामुख महोदय, आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि यस गरिमामय सदनमा भइरहेको गहन छलफलमा गृह मन्त्रालयको तर्फबाट नीतिगत स्पष्टता र विनियोजित बजेटको औचित्य प्रस्तुत गर्न पाउँदा मलाई गर्व महसुस भएको छ। मुलुकमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गरी प्रत्येक नागरिकको जीव, धन र स्वतन्त्रताको संरक्षण गर्न गृह प्रशासनको मुख्य दायित्व हो। गृह प्रशासनलाई केवल ट्रेडिसनल सेक्युरिटी एजेन्सीमा मात्र सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउन हाम्रो सङ्कल्प छ। सम्मानित सदनमा माननीय ज्यूहरूले बजेट कार्यक्रम सम्बन्धमा प्रस्तुत गर्नुभएका विषय गृह मन्त्रालयको ध्यान आकर्षण भएको छ। साथै माननीय ज्यूहरूबाट बजेट कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न गराउन प्राप्त सल्लाह सुझावका लागि आभार व्यक्त गर्दछु। सो अनुसार गृह मन्त्रालयले चुस्त रूपमा कार्य सम्पादन गर्ने निवेदन गर्न चाहन्छु। सभामुख महोदय, बजेटमा छलफल गर्दा माननीय ज्यूहरूले उठाउनु भएको विभिन्न विषयमा निम्न अनुसार आफ्नो कुराहरू पेश गर्न चाहन्छु। एक, वान आइडी मल्टिपल गभर्मेन्ट सर्भिस सम्बन्धमा राष्ट्रिय परिचय पत्रलाई सबै प्रकारका सार्वजनिक सेवाहरूसँग पूर्ण रूपमा आबद्ध गरिनेछ। यसबाट नागरिकले एउटै परिचय पत्रबाट एकीकृत सेवा प्राप्त गर्ने विश्वास लिएको छ। दुई, विभिन्न प्रकारका हिंसा र साइबर अपराध नियन्त्रण सम्बन्धमा माननीय ज्यूहरूले उठान गर्नुभएका समाजमा रहेको लैङ्गिक हिंसा, विभिन्न कुप्रथाका कारणले पीडित परिवारलाई न्याय दिन विशेष गरी महिला केन्द्रित संयन्त्रहरू क्रियाशील बनाइएको छ र आगामी वर्ष यस कार्यमा बजेट कार्यक्रममा जोड दिएको छ। साथै नागरिकको गुनासो 24 घन्टा सुनवाई गर्न गृह मन्त्रालयमा मैले हेलो गृह कल सेन्टर व्यवस्था गरिसकेको र नागरिकलाई गुनासो सुनवाईको जानकारी दिने गरी प्रविधि मैत्री बनाई यो सरकारले नागरिकको कुरा सधैँ सुन्ने र सम्बोधन गर्ने विश्वास दिलाउन चाहन्छु। साथै नेपाल प्रहरीले समेत केस ट्र्याकिङ सिस्टम नै बनाइसकेको र यसको प्रगति नागरिकसम्म एसएमएस जाने गरी जवाफदेही सरकारको अवधारणालाई मैले कार्यान्वयनमा ल्याएको छु। हालको सूचना प्रविधिको युगमा सरकारले साइबर अपराधका विभिन्न प्रकृति तथा अन्तर्राष्ट्रिय स्तरमा भएका बोर्डरलेस क्राइमका नयाँ चुनौतीलाई सम्बोधन गर्न नेपाल प्रहरीको प्रविधि मैत्री अनुसन्धान क्षमता विस्तार, कार्यक्षमता बढाउन र अपराध अनुसन्धानलाई साइन्टिफिक बनाउन ₹50,49,00,000 लगानीमा एआई र एडभान्स एनालिटिक्स क्यापेबिलिटी डेभलपमेन्ट कार्यक्रम सञ्चालन गरिनेछ र यसमा मन्त्रालयले विशेष प्रायोरिटी दिने विश्वास दिलाउन चाहन्छु। साइबर ब्युरोको अनुसन्धान क्षमता बढाउन उपकरण र साधन स्रोत थप हुनेछ जसबाट साइबर अपराध नियन्त्रण गर्न नयाँ ढङ्गमा अनुसन्धान अधिकारीले काम गर्ने अपेक्षा गरेको छु। तिन, सुरक्षा निकाय सबल र सक्षम बनाउने सम्बन्धमा सभामुख महोदय, माननीय ज्यूहरूले विभिन्न प्रहरी कार्यालयको भौतिक अवस्था प्रविधिको व्यवस्था र बोर्डरको सुरक्षा जस्ता आधारभूत सुरक्षा सुनिश्चित हुनुपर्छ भनी राख्नु भएका विषयमा गृह मन्त्रालयको विशेष ध्यान आकर्षण भएको छ। सुरक्षा निकायको लागि पूर्वाधार विकासमा बजेट थप गरिएको र प्रविधि विस्तार गर्न मोडर्न पुलिस पेट्रोलिङ ड्रोन, हेभी लिफ्टिङ ड्रोन, सर्च एन्ड रेस्क्यु ड्रोन लगायत लेटेस्ट टेक्नोलोजीका उपकरणहरू खरिद गर्न बजेट उपलब्ध गराइएको छ। यस सम्बन्धमा प्रहरी इकाइको जग्गा जमिन, भवन र आवश्यक सामग्रीको अवस्था र आवश्यकताका सम्बन्धमा एकीकृत प्रतिवेदन तयार पारी पेश गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छु। विभिन्न सरकारी निकायको नाममा रहेको जग्गामा हाल प्रहरी बस्दै आएको अवस्था अन्त गर्न प्रहरी कार्यालयकै नाममा जग्गा कायम गर्न सम्बन्धित सरकारी निकायसँग समन्वय गरी अर्को वर्ष यस कार्य सम्पन्न गरिनेछ। सो पश्चात प्राथमिकताका आधारमा दुवै प्रहरी निकायको भवन संरचना निर्माण गर्न समग्र कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ। अर्को वर्षमा दुवै प्रहरीतर्फ अस्सीवटा भवनहरू निर्माण गर्न बजेट विनियोजन भएको जानकारी गराउन चाहन्छु। इम्प्लिमेन्टेसन एन्ड फलोअप मेरो पहिलो प्राथमिकता हो। कुनै सम्झौता नहुने बेहोरा पनि सम्मानित सदनलाई निवेदन गर्न चाहन्छु। चार, विपद व्यवस्थापनमा बजेट र उद्धार टोली तथा सामग्री तयार राख्ने सम्बन्धमा सहमुख महोदय, म आफै पनि विगत 10 वर्षदेखि डिजास्टर रिस्क रिडक्सन एन्ड रेस्पोन्समा स्वयंसेवकको रूपमा काम गरेको हुनाले राज्यको क्षमता विकासमा सर्ट टर्म र लङ टर्म कामहरू गर्न प्रायोरिटी अनुसार तयार गरिएको जानकारी गराउन चाहन्छु। विपद व्यवस्थापनमा हामी रेस्पोन्सिभ मेजर्सबाट प्रिपेयर्डनेस स्ट्राटेजीमा केन्द्रित भएका छौँ। नागरिकको ज्यान जोगाउन राज्यको प्राथमिक दायित्व हो। आजै प्राधिकरणमा सबै सरकारवालाहरूसँग बैठक गरी मनसुनको पूर्व तयारी कार्य चुस्त बनाउन निर्देशन दिएको छु। विपद जोखिमको अवस्था हेरी मैले निरन्तर जानकारी लिई सरकारी निकाय र सबै सरकारवालाको समन्वयमा प्रिपेयर्डनेस एन्ड रेस्पोन्स प्रभावकारी हुने गरी आवश्यक व्यवस्था मिलाएको छु। विभिन्न जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिबाट खोज तथा उद्धार सामग्री विवरण सिस्टममा अपडेट गरिएको छ। प्राधिकरणबाट खोज तथा उद्धार सामग्री खरिद गरी माग भएका ठाउँमा पठाउने व्यवस्था गरिएको छ। विगतमा भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माणमा ₹5 अर्ब बजेट स्वीकृत भई काम अगाडि बढाइएको छ। मन्त्रालयले सबै जिल्लामा उद्धार सामग्री किन्न हालै रकम पठाइसकेको छ। सुरक्षा निकाय र प्राधिकरणले रेस्क्यु ड्रोन, मोडर्न टुल्स इक्विपमेन्ट र अन्य आवश्यक सामग्री खरिद गर्ने योजना समेत रहेको छ। सीमा सुरक्षा र वन डडेलको रियल टाइम अनुगमन गर्न एडभान्स ड्रोन र सेटेलाइट टेक्नोलोजीको प्रयोग तीव्रता दिनेछ। मकवानपुरको राक्सिराङ, कैलाश र मनहरीमा चट्याङको असर न्यूनीकरण तथा अर्थिङको लागि नयाँ प्रविधि जडान गर्न ₹3 करोड बजेट राखिएको छ। चट्याङका बारेमा जनतामा सचेतना बढाउन अडियो भिजुअल तथा पोस्टर आइइसी मटेरियल्स बनाइने तथा टेलिभिजन, रेडियो र सोसल मिडिया इन्फ्लुएन्सरबाट अवेरनेस क्याम्पेन गरी प्रचार प्रसार गरिनेछ। डिजास्टर रेस्पोन्सको तालिम, भोलन्टियर म्यानेजमेन्ट ट्रेनिङ, हस्पिटल प्रिपेयर्डनेस फर इमर्जेन्सी, कम्युनिटी एक्सन फर डिजास्टर रेस्पोन्स, स्विफ्ट वाटर रेस्क्यु, कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु सिमुलेसन एक्सर्साइज समेत गरिएको छ। जनताको तत्काल उद्धार गर्न हेलिकप्टर साथै रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको छ। साथै युनिफाइड डिजास्टर रेस्पोन्स कमान्ड एन्ड कन्ट्रोल सिस्टमको वेबसाइट र एप तयार गरिनेछ। 5, लागु औषध नियन्त्रण सम्बन्धमा लागु औषध नियन्त्रणको अन्तर्राष्ट्रिय दिवसलाई सेलिब्रेसन र फर्मालिटिज होइन, अब लागु औषधको सप्लाई चेन ब्रेक गर्न जरासम्म पुगेर नियन्त्रण गर्न प्रहरी प्रशासनलाई हिजो भर्खरै निर्देशन दिएको छु। साथै सरकारले लागु औषधलाई सामाजिक चुनौतीको रूपमा लिई अबबाट दिवस मनाउनुको साटो लागु औषधको अन्त्यको सुरुवात गर्ने अभियान नै सञ्चालनको नीति लिएको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। हामीले थ्री पिलर स्ट्राटेजी लिई रोकथाम, उपचार र कारवाहीका काम गरी लागु औषधको प्रभावकारी नियन्त्रण गर्ने जानकारी गराउन चाहन्छु। लागु औषध नियन्त्रण कार्यक्रममा मन्त्रालयमा यो वर्ष ₹79 लाख बजेट रहेकोमा अर्को वर्ष 2,27,00,000 विनियोजन गरिएको छ। यसको विरुद्ध डिजिटल क्याम्पेन पनि गरिनेछ र इन्फ्लुएन्सर मार्केटिङ मार्फत अवेरनेस बढाउने पहल गरिनेछ। सीमा नाकामा लागु औषधको अवैध कारोबार नियन्त्रण गर्न समन्वय गरी विशेष अपरेसन हुनेछ। लागु औषध नियन्त्रण कार्यका लागि नयाँ नियमावली मस्यौदा गरी मन्त्री परिषदमा पेश गरिनेछ। युथहरूलाई इङ्गेज गराउन प्राविधिक सिप, खेलकुद र अन्य वैकल्पिक क्रियाकलापमा लगाइने नीति नेपाल सरकारले लिएको छ। छ, प्रहरी चेकिङमा पैसा माग्ने विषय। सभामुख महोदय, सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ। भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने यो सरकारको मुख्य दायित्व भएकोले प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखहरूलाई मातहतका कर्मचारीहरूको निगरानी गर्न र कार्य सम्पादन मूल्याङ्कनको आधारमा पुरस्कार तथा दण्ड दिने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छु। माननीय ज्यूले उठान गर्नुभएको काठमाडौँको घटनाको विषयमा छानबिन गरी कारवाही गर्न निर्देशन दिएको छु। म यस सम्मानित सदन मार्फत स्पष्ट पार्न चाहन्छु, आगामी वर्ष हामी केवल एआई प्रविधिको क्यामेरा सहित बोर्डरमा सिसिटिभी क्यामेरा मात्र खरिद गरिरहेका छैनौँ, बरु नागरिकको भरोसा र राज्यको राजस्व चुहिने पालहरू टाल्ने काम गरिरहेका छौँ। प्रहरी कर्मचारीको लागि इन्टरनल एडमिनिस्ट्रेटिभ सफ्टवेयर एन्ड एप बनाई कार्य सम्पादन, केस ट्र्याकिङ र फलोअप तथा नोटिफिकेसन समेत जाने आधारमा कार्य मूल्याङ्कन गरिनेछ। बजेटमा सुरक्षाकर्मीको मनोबल बढाउन थप बजेट र कार्यक्रम व्यवस्था गरिएको छ। गृह मन्त्रालयमा सेन्ट्रल कमान्ड सिस्टम जडान गरी देशभरि र बोर्डरमा समेत सबै सुरक्षा निकायको निगरानी र प्रभावकारी सूचना विश्लेषण गर्ने प्रणालीका लागि बजेट छुटाइएको छ। साथै कानुन बमोजिम कार्य सम्पादन तथा जिम्मेवारी निर्वाह गरेमा प्रोत्साहन गरिने र कमजोर कार्य सम्पादन रहेमा कारवाही गर्ने नीति लिएकोले प्रशासनिक सुशासन कायम हुने विश्वास पनि गरेको छु। साथ कारागार र कैदीबन्दी बारे आगामी वर्षको बजेट कार्यान्वयन पश्चात धेरै जिल्लाहरूमा नयाँ कारागार भवन निर्माण गर्ने कार्यक्रम रहेको हुँदा कैदी बन्दीहरूको कारागारको क्षमताभन्दा माथि चाप क्रमशः कम हुँदै जानेछ। हाल करिब 19,000 जना राख्ने भवन क्षमता भएकोमा करिब 26,800 जना कैदी बन्दीको चाप रहेको सदनमा जानकारी गराउन चाहन्छु। आगामी वर्ष कारागार निर्माणमा युनिफर्मिटी कायम गरी हरेक प्रदेशमा 1-1 वटा ठुला कारागार निर्माण गर्ने, जसमा 7,000 जना रहन सक्ने र प्रदेशभित्रका अन्य कारागारलाई थुनुवा केन्द्रको रूपमा विकास गर्ने योजना रहेको छ। यसबाट हालको क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने अवस्था अन्त्य हुनेछ। कारागारको भौतिक अवस्था अनुसार पूर्वाधार सुधारमा बजेट कार्यक्रम राखिएको छ। 11 वटा कारागार भवन बनिरहेको र 20 वटा कारागारका नयाँ भवनका लागि समेत बजेट विनियोजन रहेको छ। यसमा अब हाम्रो माननीय राजेन्द्र कुमार राईज्यू पनि एकदम खुसी हुन्छ होला। हामी कति कुराहरू कोरिरह हुन्छौँ उतापट्टि, हजुरले यता बोलाइदिनु हुँदाखेरि त्यो बजेट काटिला भने डर लाग्छ फेरि मलाई पनि, फेरि यही सदनमा आएर गराउनु होला। त्यही भएर यसको लागि पनि हामीले छुटाएको छौँ। यो वर्ष केही जिल्लाबाट आन्तरिक सुरक्षाको कारणले केही कैदीबन्दीहरू अन्तर जिल्ला सारिएको भवनको क्षमताभन्दा बढी कैदीबन्दी भएकोमा अर्को कारागारमा सरुवा गरिने व्यवस्था रहेको छ। कारागारको नयाँ नियमावली मन्त्री परिषदमा पेश भइसकेको अवस्था छ। नयाँ नियमावलीमा खुल्ला कारागार सञ्चालन, घरेलु उद्यम र कारखाना केन्द्र रहने गरी प्रस्ताव गरेको छु। पानी खाइजी सोल्ला फेरि देखाउनु पाइन्छ अनि हामीलाई पानी बाँड्ने मान्छे भनेर भन्छन् त्यति बेला। हुन्छ, कारगरलाई चेक ओके। आठ, नदीजन्य पदार्थ सम्बन्धमा यो विषय धेरै हाम्रो मन्त्रालयमा आएको पनि हुनाले यसको लागि चाहिँ हामीले उचित निर्देशन दिइसकेको छौँ। प्रचलित कानुन बमोजिम तथा वातावरण संरक्षण हुने गरी नदीजन्य पदार्थ जथाभावी उत्खनन गर्न नदिन सबै जिल्लामा निर्देशन गरेको छु। नौ, ललितपुरमा बाढी पहिरो र जोखिम सम्बन्धमा सभामुख महोदय, प्राकृतिक विपदका कारण घरबार विहीन भएका र परिवार गुमाएकाहरूका लागि राहत सहायता वितरण भएको छ, साथै क्षति भएका आवास निर्माण गर्न प्रभावित परिवारलाई बैङ्क खातामा रकम दिन मापदण्ड अनुसार बजेटको समेत व्यवस्था मिलाएको छु। बाढी पहिरोको जोखिम क्षेत्रमा टेक्निकल इभ्यालुएसन गरेर योजनाबद्ध रूपमा काम गर्न प्राथमिकता दिएको छु। सभामुख महोदय, अन्तमा म मन्त्रालय आउँदा परम्परागत ढाँचामा चलिरहेको अवस्था थियो। एक्काइसौँ शताब्दीको सूचना प्रविधिको युगमा गृह प्रशासनलाई डिजिटली ट्रान्सफर्म गर्ने र इम्प्लिमेन्टेसन रिजल्ट तथा फलोअपलाई मैले विशेष प्राथमिकता दिई बजेट विनियोजन गरेको छु। गृह मन्त्रालयको आगामी वर्षको यो बजेट केवल अङ्कहरूको सूचीमा मात्र होइन, यो सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको राष्ट्रिय सङ्कल्प हो। म यस गरिमामय सदनमा उभिएर दृढताका साथ भन्न चाहन्छु कि नेपाली जनताको पसिनाबाट सङ्कलित यो बजेटको एक एक रुपैयाँ नागरिकको सेवामा लगानी गर्न र राष्ट्रिय सुरक्षा बलियो बनाउन परिणाम दिन मेरो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद।
0: माननीय सदस्यहरू, अब उक्त जवाबका सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने माननीय सदस्यहरूलाई समय दिन्छु। विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित शीर्षकहरूमाथि 2083 असार 2 गते छलफलमा भाग लिनुभएका माननीय सदस्यहरूले मात्र स्पष्टीकरण माग गर्न पाउनु हुने बेहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँदछु। स्पष्टीकरण माग गर्नु चाहनु हुने प्रत्येक माननीय सदस्यहरूलाई एक मिनटको समय निर्धारण गरेको छु। माननीय सदस्यहरू, स्पष्टीकरण माग गर्न चाहनु हुने माननीय सदस्यहरूले सजिलोको लागि आफ्नो नाम सभामुखको डेस्कसँगै बसेको सचिवालय कर्मचारीलाई 3 मिनटभित्र लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। माननीय बदन कुमार भण्डारी,
2: पाइक। सभापक महोदय, माननीय गृहमन्त्री ज्यूले सदनमा उभिएर चाहना अनुसारका कार्यक्रमहरू पनि राख्नु भएको रहेछ, धन्यवाद। अवैध खानी तथा क्रसरहरूलाई निर्देशन त छ, कार्यान्वयन के कस्तो भएको छ माननीय गृहमन्त्रीज्यूले एकपटक पुनः बुझिदिन म अनुरोध गर्छु। र यो अवैध खानी क्रसरको वेस्टेजहरू त्यो खोलामा गेगरहरू थुप्रिने जस कारण वर्षायाममा बाढी पहिरो कारण झन् शक्तिशाली बनेर क्षति बढी हुने गरेको छ, त्यसकारण त्यो गेगरहरू वेस्टेजहरू चाहिँ खोला नालामा फालिने गरिएको छ, त्यसमा पनि गृह मन्त्रालय कडाइका साथ कार्यान्वयन गर्न आवश्यक म देख्दछु। अर्को कुरो महिनावारी रोक्ने कुरा चाहिँ के छ भने यो टिफरहरूले हरेक स्टेसनमा 1,000 बुझाउनु पर्ने, टिकटिकै मोबाइल छुट्टै हुने, त्यो मोबाइलमा रेकर्ड हुने, ज जसको महिनावारी आएको छ त्यसलाई छोडिदिने, अरूलाई नदिने त्यो चलन छ। काभ्रे जिल्लामा मात्रै 1,000 टिपर एक दिनमा दौडिँदा, 5 स्टेसनमा 5,000 दरले बुझाउँदा 50,00,000 भ्रष्टाचार भएको छ, आवश्यक परे प्रमाण पनि उपलब्ध गर्छु, यसमा कडाइका साथ गृहमन्त्रीज्यूले एक्सन।
0: माननीय सुनिल केसी।
3: सम्माननीय सभापक महोदय, गृहमन्त्रीज्यूलाई मेरो पहिलो प्रश्न, यो जलेर नष्ट भएका प्रहरी भवनहरू कहिलेसम्म तयार हुन्छ? र त्यसै गरी मैले यो सदनमा पनि व्यक्त गरेको थिएँ, यो कुरा राखेको थिएँ, व्यक्तिगत प्रहरीको झन्डै 1,062 सवारी साधन जलेका छन्, त्यसको राहत उहाँहरूले कहिले पाउने हुनेछ? धन्यवाद।
0: माननीय गोपाल शर्मा।
4: सम्माननीय सभामुख महोदय, गृहमन्त्रीले यहाँ भन्नुभयो कि निर्माण जाजरकोट भूकम्पबाट प्रभावित जनताको निर्माण घर निर्माण कार्य सुरु भएको छ भनेर, त्यो बरु म के भन्न चाहन्छु भने गृह मन्त्रालयकै मातहतको निकायको कारणले यो रोकिएको छ। गृहमन्त्रीज्यू कहिले सुरु हुन्छ त्यति बताइदिनुहोस्। दोस्रो कुरा, अबन्डामा राखिएको प्रहरी संरचना निर्माण सम्बन्धी पूर्वाधारका निर्माण सम्बन्धी प्रक्रियाको खास गरी मापदण्ड के अप्नाउनुहुन्छ? यो अबन्डामा छ, के मापदण्डमा यसको वितरण हुन्छ? तेस्रो कुरा, प्रहरीको ड्रेस राशन लगायतका सामग्री खरिद प्रक्रिया जहिले पनि विवादास्पद हुने गरेको छ र प्रहरीको आधारभूत तह पनि यसमा सन्तुष्ट देखिँदैन, असन्तुष्ट छ, यसको सम्बोधन कसरी गर्नुहुन्छ? तेस्रो कुरा, चौथो कुरा, जनयुद्ध जनआन्दोलन लगायतका घाइतेहरूको ले प्राप्त गरिराखेको सुविधालाई थप प्रभावकारी र व्यवस्थित कसरी गर्नुहुन्छ? धन्यवाद।
0: माननीय पार्वती बिक।
5: सम्माननीय सभामुखजी मार्फत माननीय गृहमन्त्रीजीलाई केही सुझाव सहित क्वेसनहरू छन्। माननीय गृहमन्त्री, जल्दोबल्दो अवस्थामा यो देशले पाएको छ, सर्वप्रथम त धन्यवाद छ। गृहमन्त्रीलाई क्वेसन छ, निर्मला पन्त श्रीकृष्ण विकका घटनाहरू छन्, यो घटनाको सत्य तथ्य बाहिर ल्याउन प्रहरीको उच्च मनोबल छैन, यो प्रहरीको कसरी उच्च मनोबल निर्माण गर्न सकिन्छ र यस्ता घटनाहरूको कसरी छानबिन गरिएन बाहिर ल्याउन सकिन्छ, एउटा क्वेसन यो छ। अर्को कुरा कहाँ छ भने, तपाईँले नदी किनारका बस्तीहरू हटाउने कुरा गरिराख्नुभयो, जस्तो नलगाड नगरपालिकाको दल्लीमा रहेको बादी कम्युनिटीको पुर्ख्यौली नै त्यहीँ हो, त्यो बस्ती धन्द 150 घरहरू छ, त्यो हटाउँदा त्यो कसरी जान्छ? अर्को कुरा कहाँ छ भने, जीवी राई जस्ता केही मान्छेहरू छन्, यिनी कहिले सम्पर्कमा आउँछन्? अर्को कुरा, प्रहरीकै माध्यमबाट होला, राज दरबार हत्याकाण्डको कुरा गरिराख्नु भएको छ बाहिर ल्याउने कुरा, यो असाध्यै राम्रो विषय हो, तर अब यो कसरी बाहिर ल्याउन सकिन्छ?
0: माननीय खुशबु ओली।
6: सम्माननीय सभामुख महोदय, गृहमन्त्रीलाई मेरो एउटा प्रश्न दुइटै छ। हालका समयमा धेरै साइबर क्राइम, अनलाइन ठगी, डिजिटल स्क्याम, डिजिटल वित्तीय अपराधहरू भइराखेको छन्। यसमा चारवटा निकाय मुख्य रूपमा चाहिँ इन्टिग्रेटेड टास्क फोर्स चाहिन्छ जस्तो लाग्छ, नेपाल दूरसञ्चार, नेपाल राष्ट्र ब्याङ्क, नेपालका ब्याङ्कहरू, वित्तीय संस्थानहरू र नेपाल प्रहरी र साइबर ब्युरोको एउटा इन्टिग्रेटेड टास्क फोर्स चाहिने भयो, किनभने हामी आज बेलुका स्क्याममा पर्यौँ भने ब्याङ्क बन्द भइसकेको हुन्छ, ब्याङ्कलाई सम्पर्क गर्दाखेरि ब्याङ्कले केही पनि सुविधा दिन सक्दैन, स्क्याम भएर हाम्रो खाताबाट पैसा गइसकेको हुन्छ। त्यसैले गर्दा यो चारवटा पाँचवटा मुख्य संस्थानहरूलाई चाहिँ एउटा इन्टिग्रेटेड टास्क फोर्स इमिडिएट रिस्पोन्स टोली बनाइदिनु भयो भने चाहिँ यस किसिमका अनलाइनमा घट्ने ठगी अपराध डिजिटल अपराध र साइबर ठगीबाट बच्न सकिन्छ जस्तो लाग्छ. यसमा मन्त्रालयको के धारणा छ सोध्न चाहन्छु. धन्यवाद.
0: माननीय हरिप्रसाद भुषाल.
7: सम्माननीय सभामुख महोदय, सबभन्दा पहिला त यो सुटुक्को हात मिलाउने प्रथा अन्त्य गर्नको लागि गृहमन्त्रीज्यूले पहल थाल्नुभएछ, विशेष धन्यवाद छ. दोस्रो, अरखाँचीका कैयौँ पर्यटक चौकीहरू जस्तो पर्यटक चौकी जलुके, पर्यटक चौकी खिल्जे लगायतका पर्यटक चौकीहरू अहिले पनि भाडाको जस्ता मुनि बस्न बाध्य छन् अनि उहाँ भवन नहुँदा समस्या भएको छ भने सिद्धारा लगायतका ठाउँहरूमा चाहिँ आफ्नै भवन नहुँदा गाह्रो भएको छ पर्यटक पर्यटकहरूलाई. यस विषयमा अलिकति ध्यान दिनु पर्ला भन्ने लाग्छ. अनि यो विधि मिचेर खानी सञ्चालन भइरहेको विषय मैले यसभन्दा अगाडि पनि संसदमा उठान गरेको थिएँ. चुनडुङ्गा खानीको विषय अरखाँचीमा विधि मिचेर खानी सञ्चालन भइरहेको छ, यसमा अहिलेसम्म कसैले पहल गरेको एक्सन लिएको थाहा पाइएन, यसको पनि जवाफ खोज्छु मैले. सँगै जेएनजी विद्रोहमा सहभागी भएकै कारण अरखाँचीका 11 युवाहरू अहिले पनि झुट्टा मुद्दा बोकेर हिँडिरहनु भएको छ, उहाँहरूलाई तनाव दिइरहेको छ, उहाँहरूलाई अप्ठ्यारो भइरहेको छ. यस विषयमा पनि ध्यान आकर्षण गराउँछु. धन्यवाद.
0: माननीय हर्कराज राई.
8: माननीय मन्त्रीज्यूलाई मेरो सल्लाह छ. मैले अस्ति नै भनेको थिएँ यो अपराधको लागि चाहिँ नै यो नैतिक र सामाजिक शिक्षा नदिकन चाहिँ नियन्त्रण हुँदैन भन्ने मेरो बुझाइ छ र यो सम्बन्धी केही कार्यक्रमहरू गृह मन्त्रालयबाट सञ्चालन गर्नुहोला. अर्को, यो सिमानामा लागु औषध तस्करी थुप्रै हुन्छ भन्ने छ, यो विभिन्न नाकाबाट, त्यसको लागि पहल गर्नुहोला भन्ने सल्लाह दिन चाहन्छु. अर्को, यो प्रहरी कार्यालयतिर विशेष गरी ट्राफिक प्रहरी कार्यालयतिर चाहिँ निजी सवारीहरू पक्रेर राखेको वर्षौँ वर्ष भएको हुन्छ, वर्षौँदेखि कुहिएर बसिरहेको हुन्छ, त्यो कहिलेसम्म राख्ने हो, के हो त्यो, त्यसलाई चाहिँ नि के कसरी व्यवस्थापन गर्ने, त्यसतर्फ ध्यान दिनुहोला भन्न चाहन्छु. र यो अनलाइनमा यो मुख छाड्नेहरूलाई चाहिँ के कस्तो कारवाही सरकारले गर्छ, अनलाइनमा थुप्रै मुख छाड्छन् होइन, त्यसबारेमा पनि यहाँले ध्यान दिनुहोला.
0: माननीय रजनी श्रेष्ठ.
9: सम्माननीय सभामुख महोदय, माननीय गृहमन्त्रीज्यूलाई मेरो प्रश्न, धेरै प्रहरी चौकीहरूमा चाहिँ जीर्ण अवस्थामा सवारी साधनहरू छ, त्यस कारणले गर्दाखेरि कठिनाइ भइरहेको छ, अब नयाँ सवारी साधन उपलब्ध गराउने योजना के छ? धन्यवाद.
0: माननीय खड्गसाई.
10: सम्माननीय सभामुख महोदय, सभामुख महोदय मार्फत म गृहमन्त्रीलाई जवाफ माग्न चाहन्छु. मेरो निर्वाचन क्षेत्र मुगु जिल्लाको सदरमुकाम गमगढीमा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको कारागार भवन निर्माण पुरा नभएकोले मेरा जिल्लाका कैदी बन्दीहरूलाई अन्य जिल्ला जुम्ला, सुर्खेत, बाँके लगायतका जिल्लामा थुनुवा राख्दै गर्दा परिवार लगायतका आफन्तजनहरू समेतलाई भेटघाट गर्न जाँदा थप आर्थिक भार पर्नुका साथै हरेक समस्या भएकाले निर्माणाधीन कार्य पुरा गरी तत्काल सञ्चालनमा ल्याउन कुन मित्र कुन तिथिमा ल्याउन सक्नुहुन्छ यसको बारेमा म जवाफ माग्न चाहन्छु. साथै मेरो जिल्लामै विभिन्न वडाहरूमा प्रहरी पोस्टहरू सोरु गापाको भी मुगुम कार्मरोङको दोल्फु धारा छायानाथको बाम खतियाडको
0: माननीय मदन कृष्ण श्रेष्ठ.
11: सामान्य सभामुख महोदय, सभामुख महोदय मार्फत माननीय गृहमन्त्रीज्यूलाई मेरो जिज्ञासा, म आजभन्दा 2 वर्ष पहिला नवलपरासी बर्दगार पश्चिम सुस्ता गाउँपालिकामा म एक रात त्यहाँ सुतेर पनि आएको थिएँ र सबैलाई भेटघाट पनि गरिरहेको थिएँ र त्यो ठाउँमा चाहिँ पञ्चायत कालदेखि सिमाना सुरक्षाको रूपमा चाहिँ जनताहरू त्यहाँ उभिएर बसिरहेको छ र समय समयमा भारतबाट सैनिकहरू आएर समातेर लिएर इन्डियामा लिएर थुने पनि गरिरहेछ र केही दिन अगाडि मात्र त्यहाँ आर्मी आएर त्यहाँ केही त्यसको प्रतिकार पनि त्यही सुरक्षामा बसेर जनताहरूले प्रतिकार पनि गरेको हामीले समाचार पनि सुन्यौँ र त्यहाँ झन्डै झन्डै 2500 जति जनता बस्नुहुन्छ र उहाँहरूको चाहिँ लगभग 400 जनाले मात्र त्यस बेला नागरिक
0: माननीय नीतिमा भण्डारी कार्की
12: सम्माननीय सभामुख महोदय मधेसका युवा लागु औषधको ठुलो जोखिममा छन् त्यसमाथि पनि 16 वर्षभन्दा मुनिका बालबालिका यसमा असरमा परिरहेका छन् र अर्कोतर्फ वैदेशिक रोजगारमा गएका आमा बुवाको सन्तानहरू पनि निगरानीविहीन भएर अझै जोखिममा परेका छन् यसमा तत्काल लागु औषधको ओसार प्रसार दुर्व्यसी रोकथाममा के पहल गर्न सकिन्छ भनेर म मन्त्रीजीसँग प्रश्न सोध्न चाहन्छु धन्यवाद
0: माननीय सदस्यहरू अब माननीय गृहमन्त्री सुदन दुई गतेको छलफलमा भाग लिने माननीयहरूको मात्र नाम छ माननीय सदस्यहरू अब माननीय गृहमन्त्री सुदन गुरुङलाई उक्त स्पष्टीकरणको सम्बन्धमा स्पष्ट पार्न अनुमति दिन्छु
13: माननीय सभामुख महोदय धन्यवाद मान्छेहरूलाई प्रश्नहरू राखिदिनु भएकोमा हाम्रो म यो समग्र रूपमा एड्रेस गरिदिन्छु नदीजन्य पदार्थको विषयमा नियन्त्रण नभएको विषय हाम्रो माननीयज्यूले उठाउनु भएको छ यसमा चाहिँ हाम्रो मन्त्रालयमा चाहिँ हामीले आफ्नो सक्ने प्रयास चाहिँ हामीले गरेकै छौँ हाम्रो जिम्मेवारी भनेको त्यसको मोनिटरिङ र त्यसको सुरक्षा हो खासमा चाहिँ तर त्यही पनि आफ्नो विभिन्न मन्त्रालयसँग भौतिक मन्त्रालयसँग कोअर्डिनेसन गरेर विभिन्न मन्त्रालयसँग कोअर्डिनेसन गरेर हामीले आफै पनि कति ठाउँमा गरेर नदीजन्य पदार्थहरूलाई चाहिँ अवैध रूपमा उत्खनन गर्न नदिन हामी आफै पनि यसमा सक्रिय भएर यसमा लागेर धेरै ठाउँमा हामीले कन्ट्रोल पनि गरिसकेको अवस्था छ यसमा विभिन्न नियम कानुनमा पनि अलिकति सुधार ल्याउनुपर्छ जस्तो मलाई लाग्छ त्यही भएर नदीजन्य पदार्थको विषयमा चाहिँ यसमा हामीले अझै माने जीवहरूको कुरालाई चाहिँ हामीले सिरियसली लिएर यसलाई चाहिँ हामीले एड्रेस गर्ने चाहिँ हाम्रो प्रतिबद्धता जनाउन चाहन्छु जाजरकोटको विषय उठान गर्नुभएको थियो हाम्रो एकजना मानज्यूले यसमा चाहिँ के छ मानज्यू त्यसमा चाहिँ जाजरकोटको भूकम्प जाँदा म आफै पनि त्यो ठाउँमा लगभग 1.5 महिना बसेर त्यो ठाउँको सेवा गरेका थिएँ विभिन्न ठाउँ विगत ठाउँहरूमा गएर त्यसमा चाहिँ निरीक्षण गर्ने त्यसको म्यापिङ गर्ने र कहाँ कहाँ क्षति भएको छ भन्ने मेरो विचारमा जुन चाहिँ विवरण पाउनु भएको छ त्यो विवरण चाहिँ त्यो समयमा हामीले सङ्कलन गरेको विवरण चाहिँ नगरपालिका दिएको विवरण जस्तो लाग्छ मलाई चाहिँ र त्यही विवरणको सङ्कलनको आधारमा चाहिँ अहिले यो बजेट विनियोजन भएको हो र यसमा टेक्निकल प्रब्लम्सहरू एक दुईवटा भएको हुनाले अलि ढिलाइ सुस्ती भएको होला यसमा हामी क्षमा पनि माग्न चाहन्छौँ र यसलाई छिट्टै नै हामी एड्रेस गर्ने भन्ने पनि म हजुरलाई जानकारी गराउन चाहन्छु रह्यो कुरा हाम्रो प्रहरीको पोसाकको विषयमा प्रहरीको पोसाक
1: मा धेरै हामीले पहिलादेखि सुनिआएको एउटा र समस्या के भोगिरहेको थियौँ भन्दाखेरि चाहिँ गृह मन्त्रालयमा चाहिँ प्रहरीको पोसाकमा जहिले पनि यो टेन्डर प्रक्रियामा तपाईँको सेटिङ हुने भन्ने इस्युजहरू हामीले धेरै सुनिआएको अवस्था थियो. त्यही भएर यसपालि चाहिँ हामीले के सोचिरहेको छौँ भन्दाखेरि चाहिँ जति रकम हाम्रो प्रहरीको पोसाकमा खर्च हुन्छ त्यो रकम प्रहरीलाई नै दिने र उहाँले आफै खरिद गर्ने भन्ने हिसाबले चाहिँ हामीले यसमा एउटा सोच बनाएको छौँ. मन्त्रालय चाहिँ एउटा सोच बनाएको छ यसको लागि चाहिँ, ताकि कुनै पनि बिचौलाहरूले यसमा चलखेल नगरोस् हाम्रो सुरक्षाकर्मीको चाहिँ पोसाकमा चाहिँ. अब हाम्रो मान्यज्यूले उठाउनु भएको थियो निर्मला पन्तको केसमा कति कुराहरू हामीले भनेर गर्नु हुँदैन रहेछ, कति कुरा हामीले गुपचुप भएर गर्नुपर्ने अवस्था छ. त्यही भएर यसको निर्मला पन्तको विषयमा हामी एकदम मन्त्रालय संवेदनशील छ. म व्यक्तिगत रूपमा यसमा एकदम सिरियसली हेरिरहेको छु. हाम्रो छोरी चेलीलाई यस्तो निर्मम रूपमा हत्या गरेर जुन तरिकाले त्यसलाई त्यो इस्युलाई को कोले राजनीतिकरण गर्यो र त्यसमा चाहिँ एउटा सानो बालिकाको लासमा चाहिँ जसरी राजनीति गर्यो त्यसलाई अन्त्य गर्नु पनि हामीले सम्बन्धित मान्छेहरू व्यक्तिहरू पहिचान गरी कारवाहीको लागि हामीले सूक्ष्म अनुसन्धान गरेर अगाडि बढाइरहेको अवस्था छ. कुनै कुराहरू हामीले नभनीकन गर्दाखेरि राम्रो होला. धन्यवाद. बादी कम्युनिटी जाजरकोटको त्यो ठाउँमा मैले भनिहालेँ, जाजरकोटको भूकम्प जाँदाखेरि म आफै त्यहाँ लगभग डेढ महिना बसेको हुनाले म यसको बारेमा जानकार छु. र मान्यज्यूलाई म के भन्न चाहन्छु भन्दा ज्यानभन्दा ठुलो अरू कुनै कुरा होइन है. कम्युनिटी तब रहन्छ जब हाम्रो ज्यान रहन्छ. त्यही भएर नागरिकको सुरक्षा गृह मन्त्रालयको प्राथमिकतामा छ. उहाँहरूको सेफ्टी एन्ड सेक्युरिटी हाम्रो जिम्मा हो र त्यसलाई हामीले उहाँहरूलाई कन्भिन्स गरेर हुन्छ कि उहाँहरूलाई बुझाएर हुन्छ कि कसरी हुन्छ हामीले चाहिँ उहाँहरूलाई सार्नुपर्छ जस्तो चाहिँ मेरो विचारमा लाग्छ. र त्यसको उचित व्यवस्थापनको तयारी पूर्व तयारी गरेर मात्रको कुरा गरिरहेको छु मैले. अब हाम्रो मान्यज्यूले ड्रग र बोर्डरको कुरा पनि इस्युजहरू पनि उठाउनु भएको थियो. यो ड्रग युज धेरै जस्तो म विभिन्न ठाउँमा घुमेको हुनाले मेरो आफ्नै पर्सनल एक्सपिरियन्स र मैले आफ्नै प्रत्यक्ष भएको हुनाले अब हाम्रो माननीय हर्क साम्पाङज्यूलाई पनि थाहा छ. म उतापट्टि हुँदाखेरि पनि हाम्रो पूर्व एरियामा चाहिँ अलि व्यापक रूपमा यसको बारेमा ड्रग युजर्सहरू बेसी देखिरहेको छौँ र अहिले त यो हाम्रो बोर्डर नाका इलाकामा धेरैभन्दा धेरै ड्रग युजर्सहरू बढिरहेछ. हामी एउटा नयाँ सोचले आएको यो सरकारमा, नयाँ विचारले केही गर्ने भन्ने आँटले हुटुटीले र कति कुराहरू चाहिँ अब हामीले निर्मम रूपमा प्रस्तुत हुनुपर्छ भन्ने हिसाबले हामी आएको छौँ. र समस्यालाई राखिराख्यो भने त्यो घाउ बल्झेर ठुलो क्यान्सर हुन जान्छ भने हामीलाई यसमा हामी यसमा विश्वास पनि राख्दछौँ. त्यही भएको हिसाबले एभ्री टाइम जहिले पनि हामीले यसको बारेमा चाहिँ ड्रग युजको बारेमा चाहिँ हामीले प्रचार प्रसार चाहिँ गऱ्यौँ तर त्यसको नियन्त्रण र त्यो सप्लाई चेन ब्रेक गर्नलाई चाहिँ हामीले कहिले काम गरेनौँ जस्तो लाग्छ मलाई चाहिँ. हाम्रो उद्देश्य सप्लाई चेन नै ब्रेक गर्नु हो. अबदेखि सप्लाई चेन ब्रेक भयो भने कुनै पनि नेपालको छोरा छोरी एउटा युवाले ड्रग युजबाट आफ्नो ज्यान गुमाउने अवस्था आउँदैन भन्ने चाहिँ मलाई लाग्छ. त्यही भएर यसमा हामीले एकदम सिरियसली हेरिरहेको छौँ र यसको पहिचान गर्नलाई हामीले आफ्नो तरिकाले विभिन्न निकायको सुरक्षाकर्मीहरू हामीले खटाइसकेका छौँ. सायद हाम्रो लागु औषध को हाम्रो नियन्त्रण र नियन्त्रणको दिवस जुन चाहिँ आउँदैछ त्यो दिनदेखि हजुरले केही न केही त रिजल्ट देख्नुहुन्छ. जहिले पनि यो दिवसलाई हाम्रो अन्तर्राष्ट्रिय रूपमा चाहिँ यसलाई सेलिब्रेसनको रूपमा हामीले सेलिब्रेट गऱ्यौँ तर यसको रोकथाम कसरी गर्ने र सप्लाई चेन कसरी ब्रेक गर्ने भनेर चाहिँ अलिकति इफेक्टिभ वेमा चाहिँ हामी काम नगरिसकेको अवस्था देखेको हुनाले चाहिँ हामीले त्यो दिनदेखि चाहिँ यसलाई सेलिब्रेसनको रूपमा होइन कि कार्यान्वयन गरेर यसलाई रोकथामको रूपमा र सप्लाई चेन नै ब्रेक गर्ने हिसाबले चाहिँ हामीले काम अगाडि बढाएको सभामुखज्यूबाट सदनलाई जानकारी दिन चाहन्छु. साइबर क्राइम एनटिसी स्क्यामको विषयमा मान्यज्यूले उठाउनु भएको इस्यु यो अर्को सिरियस इस्यु हो. अनि मान्य हर्क साम्पाङज्यूले पनि गाली गर्ने विषय उठाउनु भएको थियो. मुख छाड्ने बिस उठाउनु भएको थियो, अब मुख नछाड्नु भनेर भन्नु पऱ्यो हामी सबैजनाले। यो यति बेथिति छ कि यसमाथि तपाईँको हाम्रो एउटा स्ट्राटेजी हामीले बनाएको छौँ, यसमा हाम्रो विभिन्न मन्त्रालयहरू हामी समन्वय गरेर यसमा काम गरिरहेको छौँ, किनभने यसमा भनेको तपाईँको हाम्रो तिन चारवटा मन्त्रालय मिलेर काम गर्नुपर्ने हुन्छ। स्क्यामको लागि पनि त्यही नै हो, अर्थ मन्त्रालय पनि त्यसमै आउँछ, हाम्रो गृह मन्त्रालय पनि त्यसमै आउँछ, सूचना तथा प्रविधि मन्त्रालय पनि हाम्रो यसमै आउँछ। त्यही भएर हामी तिन चारजना मन्त्रालय तिन चारवटा मन्त्रालयहरू मिलेर चाहिँ एउटा कङ्क्रिट एउटा प्लान निकालेर एउटा टिम जसरी टास्क फोर्स गठन गर्ने भन्ने विषय उठाउनु भएको छ, त्यही लाइनमा नै हामी छौँ हजुर। अनि यसको रेस्पोन्डको विषयमा पनि सोसियल मिडियामा जसरी गाली बेइज्जती गरिन्छ हाम्रो विशेष गरी भनौँ हाम्रो माननीय ज्यूहरूलाई पनि, त्यसमा हामीले एकदम निर्मम रूपमा हामीले प्रस्तुत भइरहेको छौँ। हामीले यसमा कुनै हजुरहरूले हजुरहरूलाई त्यो अट्याक आएको कुरामा विषयमा तपाईँ यो पार्टी र त्यो पार्टी भनेर हामीले छुट्याउनेवाला छैनौँ।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: यस समय सूचकका साथमा
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-7053, 98-550-77-061 र 98-550-77-053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98-550-26-440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।
5: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
6: अहिले बेलुकीको 6 बज्यो।
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाब दिने क्रम चल्दै प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्रीले जवाब दिने, बजेट आजै पारित गर्ने तयारी।
0: यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा, नेपाल आइपुग्नै ढिला गरिरहेको मनसुनमा भने कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीका कारण तराई मधेसको जनजीवन प्रभावित।
1: झापाका चिया उद्योग पनि बन्द, उद्योगी र किसान सहित झण्डै 60,000 श्रमिक समस्यामा, समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: इरान युद्ध टुङ्ग्याउने सहमतिमा पाकिस्तानी प्रधानमन्त्री शहबाजको पनि हस्ताक्षर। रुसमाथि युक्रेनको व्यापक आक्रमण, अब युद्ध अन्त्य गर्ने समय आएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
1: र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल सुरु हुँदै पहिलो चरणमा फ्रान्स र इङ्ल्यान्डको उत्कृष्ट प्रदर्शन।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने लक्ष्य लिएको र त्यही अनुसार आउँदो आर्थिक वर्षको बजेटमा पनि आवश्यक व्यवस्था मिलाएको दावी गर्नुभयो। विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि फाउन्डेसन लर्निङसँग सम्बन्धी क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरेको मन्त्री पोखरेलको भनाई छ। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले एआई आईटीको विकासमा बढी भन्दा बढी जोड दिएर त्यसलाई उपयोगमा ल्याउने कुरामा जोड दिएको भन्दै अनुसन्धान, रिसर्च, इनोभेसन जस्ता कुराको उपयोगमा जोड दिने नीति लिएको बताउनुभयो। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आउँदो आर्थिक वर्ष 2083-84 थप 1,040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने बताउनुभयो। भौतिक पूर्वाधार मन्त्री सुनिल शालले राजमार्ग सहितका ठूला ठूला आयोजनाहरूको लागि आवश्यक बजेटको व्यवस्था गरेको दावी गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो भारत र चीन भ्रमणबाट देशको राष्ट्रिय हित प्रवर्धनमा योगदान पुगेको दावी गर्नुभयो। अहिले गृहमन्त्री सुदन गुरुङले जवाफ दिइरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनुहुने भएको छ। उहाँले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वागेललाई जिम्मा लगाउनु भएको हो। आउँदो आर्थिक वर्षको बजेट आजै पारित गर्ने कार्य।
1: यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्ष मापन भएको छ। प्री मनसुन सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्ने गर्छ, तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 126 वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधारमा नि प्री मनसुनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसुनको समयमा औसत भन्दा माथि सबैभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड गरिएको थियो। अहिलेको वर्षाले सन् 1990 रेकर्डलाई पनि तोडेको छ। यसरी हेर्दा नेपालमा प्री मनसुनको विश्लेषण शुरू भए यताकै सबैभन्दा धेरै पानी परेको हो। यसअघि सन् 2021, 2020, 2019 पनि प्री मनसुनमा 315 मिलिमिटर भन्दा धेरै पानी परेको थियो। यसपालि मनसुन भित्रन भने ढिलाइ भइरहेको छ। सामान्यतया जुन 13 तारिकमा नेपाल भित्रने मनसुन यस वर्ष आज जुन 18 तारिकसम्म आइपुगेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित एलनिनो प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मनसुन आगमनमा ढिलाइ भएको हो। यसैबीच आज तराई मधेसमा अत्यधिक गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकेको खजुरामा 40.2 डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ। पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम 37.39 डिग्री सेल्सियस आसपास पुगेको छ। कोशी प्रदेशको तराईमा तुलनात्मक रूपमा केही कम गर्मी भए पनि मधेस प्रदेशदेखि पश्चिमतर्फको तराई क्षेत्रमा गर्मी निकै बढेको हो।
0: यसैबीच गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बाढी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टर सहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरुङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। मनसुनका बेला राजमार्गहरूमा हुन सक्ने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको उहाँको भनाइ छ। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो। यस प्रणाली मार्फत सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ।
1: भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि आजदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार झापाका 30 भन्दा बढी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू आजदेखि पूर्ण रूपमा बन्द भएका हुन्। इलामका 53 भन्दा धेरै अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। भारतले चिया निकासीमा गरेको अवरोधका कारण उत्पादित चिया गोदाममै थन्किएपछि बाध्य भएर उद्योग र बगान बन्द गर्नु परेको संघको भनाइ छ। संघका अनुसार भारतमा लगिसकेको 3 लाख टन र नेपालका गोदाममा 7 लाख गरी झण्डै 10 लाख टन चिया थन्किएको छ। सरकारले कूटनैतिक पहल नगर्दा समस्या जटिल बन्दै गएको व्यवसायीहरू बताउँछन्। यो समय चियाको पात टिप्ने मुख्य सिजन हो। यसबेला टिपाई नहुँदा किसानहरू पनि मारमा परेका छन्। चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यसमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसान गम्भीर संकटमा परेका संघले जनाएको छ।
0: यसैबीच राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो। समिति सभापति पौडेलले नगदे बाली उत्पादन गर्ने किसान उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकारलाई आग्रह गर्नुभयो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन बोलाएपछि पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबाले इमेल पठाउनु भएको छ। हिजो आयोगको टोली बुढा नीलकण्ठमा रहेको देउबा निवासमा पुगेर 3 दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो। त्यसपछि राणाले आफू उपचारका लागि विदेशमा रहेकोले 3 दिनमा उपस्थित हुन नसक्ने भन्दै इमेल गर्नुभएको अख्तियार स्रोतले जनाएको छ। काँग्रेस नेत्री आरजू राणा र उहाँका श्रीमान तथा पूर्व प्रधानमन्त्री एवं काँग्रेसका पूर्व सभापति शेरबहादुर बहादुर देउवा लामो समयदेखि देश बाहिर हुनुहुन्छ। राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, जर्मन कम्पनी मुब्र बाउरका नेपाली एजेन्ट मनिन्द्र राज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ। राहदानी खरिदमा भएको भनिएको अनियमिततामा 35 जना भन्दा बढीमाथि विस्तृत छानबिन भइरहेको आयोगले जनाएको छ। प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा झण्डै 8 अर्ब रूपैयाँ बराबरको अनियमितता भएको देखिएको अख्तियारको दावी छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै आउँदो आर्थिक वर्षको बजेट आजै पारित गर्ने तयारी। यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा मापन नेपाल आइपुग्नु नै ढिला गरिरहेको, यसपालिको मनसुनमा कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीको कारण तराई मधेसको जनजीवन प्रभावित, आजदेखि झापाका चिया उद्योग पनि बन्द, उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा लगायतका खबर प्रस्तुत गर्यौं।
3: खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या 13 बढाएर 19 पुर्याउने निर्णय गरेको छ। विधानमा वरिष्ठ नेताको पद थपिएको छ। रासोपाले चुनाव अघि बालेन्द्र शाहसँग एकताको निम्ति सभापति रवि लामिछानेलाई दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको पद सिर्जना गरेको थियो। पहिलो महाधिवेशन क्रममा सचिवालय बैठकले त्यही पदलाई विधानको इच्छा बनाएको हो। पदाधिकारीमा सभापति 1, वरिष्ठ नेता 1, उपसभापति 3, महामन्त्री 2, सहमहामन्त्री 5, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1 र सहकोषाध्यक्ष 2 जना हुनेछन्। त्यस्तै केन्द्रीय समितिको संख्या 129 बढाएर 158 पुर्याएको रासोपाले जनाएको छ। रासोपाको महाधिवेशन यही असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। अहिले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम भइरहेको पार्टीले जनाएको छ। रासोपाले आउँदो महाधिवेशनका लागि 4 करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको जनाएको छ। पार्टीको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाउने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताउनुभयो। उहाँका अनुसार लेबी नबुझाउने सदस्यहरूले महाधिवेशनमा भाग लिन पाउने छैनन्। रासोपाले महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
2: अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफका नेपाल प्रमुख प्रणव गुप्ताले नेपालको आन्तरिक वित्तीय प्रणाली र वास्तविक अर्थतन्त्र गम्भीर दबावमा रहेको बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले समष्टिगत आर्थिक सूचकहरू स्थिर देखिए पनि बजारको वास्तविक चित्र चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो। बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्नु र सहकारी संकट गहिर्दै जानुले आन्तरिक अर्थतन्त्र शिथिल बनेको उहाँको विश्लेषण छ। देशको बाह्य सूचक राम्रो हुनुमा रेमिट्यान्स मुख्य जिम्मेवार रहेको बताउँदै प्रमुख गुप्ताले यसले उपभोग र आयात धाने पनि संरचनात्मक परिवर्तन र रोजगारी सृजना गर्ने दबावलाई ओझेलमा पारेको उल्लेख गर्नुभयो, जसकै कारण उत्पादक क्षेत्रमा आन्तरिक लगानी बढ्न नसकेको र नेपाल न्यून विश्वास तथा न्यून लगानीको पासोमा अल्झिएको उहाँको निष्कर्ष छ। बाह्य सूचकको तथ्याङ्कले आन्तरिक संकट र नागरिकको घट्दो क्रय शक्तिलाई छोप्न नसक्ने भन्दै उहाँले रेमिट्यान्स माथि अत्यधिक निर्भरको दुष्चक्रबाट बाहिर निस्कन कठोर निर्णयहरू लिनुपर्ने सुझाव दिनुभयो। आन्तरिक बजारमा माग बढाउन र उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन पुँजीगत खर्च वृद्धि पहिलो शर्त भए पनि सरकारी खर्चको फितलो अवस्था चिन्ताजनक रहेको प्रमुख गुप्ताले बताउनुभयो।
3: लगातार 4 कारोबार दिन घटेर हिजो स्थिर रहेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 5.06 अङ्कले घटेर 2,700.47 बिन्दुमा झरेको छ। आज बैंक, फाइनान्स, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 3,63 करोडको कारोबार भएकोमा आज 347 कम्पनीको 77,43,000 कित्ता सेयर 3,41 करोड रुपैयाँमा किनबेच भएको छ।
2: काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 का लागि 25

0: अर्ब 88,30,55,000 रुपियाँ बराबरको अनुमानित बजेट पेश गरेको छ। महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोलले आज बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नुभएको हो। उहाँले महानगरको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न 25,13,30,55,000 रुपियाँ संचित कोषमा व्यवहार पर्ने र 75 करोड रुपियाँ अन्य बाह्य व्यवहार हुने गरी बजेट ल्याएको जानकारी गराउनुभयो। चालू आर्थिक वर्ष 2082-83 लागि काठमाडौँ महानगरपालिकाले 25,11,43,41,000 रुपियाँको बजेट पारित गरेको थियो।
1: भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारको आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था र निकायलाई कानून अनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लिजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2071 अनुसार भोगाधिकार प्राप्त व्यक्ति, संस्था वा निकायले तोकेको अवधिभित्र लिजमा रूपान्तरणको लागि निवेदन दिनुपर्ने व्यवस्था छ। तर कतिपय ठाउँमा समयमै प्रक्रिया पूरा नभएका कारण धेरै जग्गा अझै भोगाधिकारकै अवस्थामा रहेका छन्। पत्रमा मालपोत नियमावली 2036 नवौं संशोधनले समेत भोगाधिकारमा रहेका जग्गालाई लिजमा रूपान्तरण गर्ने कानूनी व्यवस्था छ। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लिजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढाउन सबै कार्यालयलाई निर्देशन दिएको छ। साथै त्यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ।
0: विज्ञापन बोर्डले सामाजिक सञ्जालमा आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन र प्रसारण गरी कार्यवाही गर्ने चेतावनी दिएको छ। बोर्डले आज सार्वजनिक सूचना निकालेर प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य सामग्रीको विज्ञापन तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार भ्रामक विज्ञापनले नागरिकलाई भ्रममा पार्ने, ठगी गर्ने र जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याउने गुनासा र उजुरीहरू परेका छन्। विशेष गरी कपाल उमार्ने, हड्डी नसाको पीडा निको पार्ने, मोटोपन घटाउने, किडनी सफा गर्ने जस्ता झुट्टा दावी गरेका सामग्रीको व्यापक प्रचार भइरहेको बोर्डले जनाएको छ। बोर्डले विज्ञापन नियमन गर्ने ऐन 2076 दफा 5 विपरीत विज्ञापन नगर्न नगराउन विज्ञापनदाता, उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जाल प्रयोगकर्ता सबैलाई सचेत गराएको छ। भ्रामक विज्ञापन भेटिएमा तत्काल बोर्डमा उजुरी गर्न अनुरोध गरेको छ भने प्राप्त उजुरीका आधारमा कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।
1: पोखरा बस पार्कको जग्गामा रहेका अनधिकृत संरचना हटाउने काम सुरु भएको छ। पोखरा महानगरपालिकाले वडा नम्बर 9 पृथ्वी चोकमा रहेको बस पार्कको जग्गा मिचेर बनाइएका घर टहरा र पसल हटाउन थालेको हो। 5 दशक अघि बस पार्कका लागि अधिकरण गरेको 205 रोपनी जग्गा मध्ये अतिक्रमणको कारण खाली जग्गा 26 रोपनीमा सीमित भएको थियो। गएको जेठमा महानगरसँग सहमति भएपछि धेरै जग्गा धनी र व्यवसायले आफ्ना संरचना खाली गरेका छन् र अहिले डोजर चलाएर बाँकी संरचना हटाउने काम भइरहेको छ। बस पार्कको जग्गामा बसोबास गर्दै आएका 572 भूमिहीन दलित र सुकुम्बासी परिवारलाई भने अनन्तरै जग्गा व्यवस्थापन भएपछि मात्र स्थानान्तरण गर्ने महानगरको योजना रहेको महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनुभयो।
0: नेपाल दर्पणमा विश्वकप फुटबलको समूह चरण अन्तर्गत पहिलो चरणका खेलको प्रस्तुति बारेको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब विदेशका खबर। अमेरिका र इरान बीचको युद्ध टुङ्ग्याउने प्रारम्भिक सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इरानका राष्ट्रपति मसुद पेजेस्कियान र दुई पक्षबीच मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा 14 बुदा उल्लेख छन्। सहमतिमा दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सहमति पत्रमा दुई पक्ष बीच भएको सहमतिमा हर्मुज जलमार्ग फेरि खोल्ने र इरानको पुनर्निर्माणका लागि 300 अर्ब अमेरिकी डलर खर्च गर्ने योजना छ। यस्तै अमेरिकाले इरान विरूद्ध सबै प्रकारको प्रतिबन्ध अन्त्य गर्ने विषय पनि सहमति पत्रमा उल्लेख छ। विदेशकै अर्को खबरमा, पूर्णस्तरीय युद्ध शुरू भए यता युक्रेनले रूसमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ। युक्रेनले रूसी राजधानी मस्को वरपरका लक्ष्यहरूमा झण्डै 200 ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ। मस्कोका गभर्नर आन्द्रे भोरोभ्योभका अनुसार आक्रमणमा 17 घाइते भएका छन्। रूसी रक्षा मन्त्रालयले पछिल्लो 24 युक्रेनले प्रहार गरेका झण्डै 1,000 ड्रोन र क्रूज मिसाइल खसालेको बताएको छ। यही समयमा दक्षिण रोस्तोभ क्षेत्रमा रहेको तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा एकजनाको ज्यान गएको खबरमा उल्लेख छ। यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अब यो युद्ध अन्त्य गर्ने समय आएको र रूसले कूटनीतिको क्षेत्रमा आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँले आफूहरूले युद्ध नचाहेको तर युक्रेन जल्यो भने रूस पनि जल्ने चेतावनी दिनुभयो। सन् 2022 फेब्रुअरी 24 रूस र युक्रेन बीच पूर्ण स्तरको युद्ध शुरू भएको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल सुरु हुँदैछन्। आज राति 9:45 अमेरिकाको एटलान्टा रङ्गशालामा समूह ए का चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यस्तै राति 9:01 अमेरिकाको लस एन्जलस रङ्गशालामा समूह बी का स्विजरल्यान्ड र बोस्निया एन्ड हर्जगोभिनिया खेल्दैछन्। यी दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान 9:45 समूह बी क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै भोलि बिहान 7:00 ग्वाडालजरा रङ्गशालामा समूह एको घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए।
1: फुटबलको महाकुम्भ फिफा विश्वकप 2026 अमेरिका, क्यानाडा र मेक्सिकोमा चलिरहेको छ। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले आफ्नो धारणा बनाउन थालेका छन्। उपाधिका प्रमुख दावेदारका रूपमा रहेका ब्राजिल, अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन, जर्मनी र इङ्ल्यान्ड लगायत छन्। सबैले पहिलो चरण खेलेका छन्। समूह चरणका हरेक टोलीले 3 खेल खेल्नुपर्छ। यसको अर्थ पहिलो खेल जस्तो सुकै भए पनि टोलीहरूले आफूलाई प्रमाणित गर्न वा गल्ती सुधार गर्न अझै 2 खेल खेल्न बाँकी नै छ। प्रारम्भिक नतिजा र प्रदर्शनको आधारमा भने यसपटकको विश्वकप निकै रोचक र अप्रत्याशित देखियो। थप चर्चा साथी महेश गेवालीबाट।
3: उपाधि दावेदार टोलीहरूको पहिलो चरणको प्रस्तुतिलाई हेर्दा केही देशले आफ्नो साख जोगाएका छन् भने केहीले सोचे जस्तो सुरुवात गर्न सकेनन्। इङ्ल्यान्डले पहिलो खेलमै क्रोएसियालाई 4-2 गोलले हराउँदै शानदार प्रदर्शन गरेको छ। यस्तै साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई 3-0 हराउँदै उपाधि रक्षाको यात्रा बलियोसँग सुरु गरेको छ भने फ्रान्सले पनि सेनेगललाई 3-1 पछ्याउँदै आफ्नो स्वाभाविक र राम्रो लयलाई निरन्तरता दिएको छ। जर्मनीले पनि कुराकाउलाई 7 साथ एकको फराकिलो जित निकाल्दै आफ्नो दावेदारीलाई बलियो बनाएको छ। अर्कोतर्फ ब्राजिल र पोर्चुगलको खेल भने सोचे जस्तो भएन। ब्राजिल मोरक्कोसँग एक एकको बराबरीमा रोकियो भने पोर्चुगलले पनि प्रजातान्त्रिक गणतन्त्र कङ्गो अर्थात डीआर कङ्गोसँग एक एकको बराबरी खेल्दै अङ्क बाँड्न बाध्य भयो। सबैभन्दा फितौलो प्रदर्शन भने स्पेनको रह्यो। स्पेनले केभ भर्डेसँग गोलरहित बराबरी खेल्दै आफ्ना समर्थकहरूलाई निराश बनायो। विश्वकप फुटबलका सुपरस्टार र ठूला आशा गरिएका खेलाडीहरूका लागि यो पहिलो चरण मिश्रित अनुभव रह्यो। अर्जेन्टिनाका लियोनल मेसीले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे। तर उनका समकालीन प्रतिद्वन्दी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको अनुभव भने फरक रह्यो। पोर्चुगल कङ्गोसँग बराबरीमा रोकिँदा रोनाल्डोको प्रदर्शन सोचे जस्तो हुन सकेन, जसको प्रतिक्रिया रोनाल्डो आफैले सामाजिक सञ्जालमा अभिव्यक्त गरे। अर्का स्टार खेलाडी नेमारका समर्थकहरूका लागि सुरुवात सोचे जस्तो रहेन। ब्राजिलका यी खेलाडीले चोटका कारण पहिलो खेल नै खेल्न नपाउँदा जसको अभाव टोलीको अग्रपङ्क्तिमा प्रष्टै देखियो। फ्रान्सका लागि केलियन एम्बापे र नर्वेका एर्लिङ हलान्ड जस्ता युवा स्टारहरूले पनि गोल गर्दै आफ्नो उपस्थिति बलियो बनाएका छन्। पहिलो चरणको खेलमा केही अप्रत्याशित र कम चर्चामा रहेका खेलाडीहरूले संसारको ध्यान आफूतिर तानेका छन्। विशेष गरी स्पेन र केप भर्डे बीचको खेलमा केप भर्डेका गोलकिपर भोजिन्ना एकाएक नायक बनेर चम्किए। फिफा विश्वकपको इतिहासमै स्पेन जस्तो शक्तिशाली र आक्रामक टोली विरुद्ध क्लिन सिट राख्नु कुनै पनि साना टोलीका लागि ऐतिहासिक उपलब्धि हो। पहिलो पटक विश्वकप खेलिरहेका भोजिन्नाले खेल अवधिभर स्पेनका विश्व प्रसिद्ध स्ट्राइकरहरूका एकपछि अर्को कडा प्रहारहरूलाई अदम्य साहस र उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। उनको यही उत्कृष्ट गोलकिपिङकै बलमा कमजोर मानिएको केप भर्डेले पूर्व विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेर ऐतिहासिक एक अङ्क पाउन सफल भयो। भोजिन्नाको यो प्रदर्शन पहिलो चरणकै सबैभन्दा चर्चायोग्य र रोमाञ्चक क्षण बन्न पुग्यो। समग्रमा यसपटकको फिफा विश्वकप 2026 को मुख्य दावेदारका रूपमा इङ्ल्यान्ड, फ्रान्स, अर्जेन्टिना, जर्मनी, स्पेन, ब्राजिल र पोर्चुगललाई हेरिएको छ। यी देशहरूमा भएका विश्वस्तरीय खेलाडीहरूको बाहुल्यता, विगतको बलियो इतिहास र सन्तुलित टोली संरचनाकै कारण उनीहरूलाई कप उचाल्ने मुख्य हकदार मानिएको हो। पहिलो चरण सकिए पनि समूह चरणका दुई खेल बाँकी नै रहेकाले दावेदार टोलीहरूको वास्तविक परीक्षा र विश्वकपको रोमाञ्चकता आउँदा दिनमा अझै कडा रूपमा देखिने निश्चित छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाब दिने क्रम चल्दै प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्रीले जवाब दिने, बजेट आजै पारित गर्ने तयारी।
0: यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा, नेपाल आइपुग्ने ढिला गरिरहेको मनसुनमा कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीका कारण तराई मधेसको जनजीवन प्रभावित।
6: झापाका चिया उद्योग पनि बन्द, उद्योगी र किसान सहित झण्डै 60,000 श्रमिक समस्यामा, समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: इरान युद्ध टुङ्ग्याउने सहमतिमा पाकिस्तानी प्रधानमन्त्री शहबाजको पनि हस्ताक्षर, रुसमाथि युक्रेनको व्यापक आक्रमण, अब युद्ध अन्त्य गर्ने समय आएको, युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
6: र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदै पहिलो चरणमा फ्रान्स र इङ्ल्यान्डको उत्कृष्ट प्रदर्शन।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो,
1: पक्ष न विपक्ष, सधैं निष्पक्ष, स्वदेश एफएम 93.2 मेगाहर्ज। खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नेपाली कम्युनिष्ट पार्टीले माडी एउटा स्तरमा पार्टी एकीकरणलाई तीव्रता वनकटा पूर्वपुरसम्म करिब 3.7 किलोमिटर सडक निर्माणको सम्भावना रहेको बागमती प्रदेशका सांसद ढकालको भनाई। बागमती प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगितामा माडीका खेलाडी ललित रावते दुईवटा स्वर्ण पदक हासिल। प्रतियोगितामा माडीका खेलाडी अपेक्षा महतोले दुईवटा स्वर्ण पदक प्राप्त। राज्यपालले विधानमै राख्यो वरिष्ठ नेता पदाधिकारी 19 सदस्य रहने। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट लिए विदा। र सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह। नकली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न एक दर्जन बढी दलहरूबीच एकता भई बनेको नेपाली कम्युनिष्ट पार्टीले माडी नगरपालिकामा वडा स्तरमा पार्टी एकीकरणलाई तीव्रता दिएको छ। पार्टीका माडी नगर इन्चार्ज गिरिधारी सुवेदीका अनुसार बिहिबारसम्म वडा नम्बर 2-9 वडा स्तरमा संयोजक सहसंयोजक र इन्चार्ज सह इन्चार्ज लगायतको टुङ्गो लागेको हो। वडा नम्बर 1 र अन्य वडामा केही पदहरूमा जिम्मेवारी दिन बाँकी रहेकोमा त्यसलाई शनिबारसम्म पूर्णता दिने तयारी रहेको उहाँले बताउनुभयो। समायोजन एकीकरण भई नयाँ बनेका वडा कमिटीहरूमध्ये वडा नम्बर 2 इन्चार्जमा रामनारायण महतो, सह इन्चार्जमा रिचा सुनार, संयोजकमा सूर्य भूषाल र सहसंयोजकमा भीमप्रसाद घिमिरे चयन हुनुभएको छ। यस्तै वडा नम्बर 3 इन्चार्ज हरिकृष्ण लामिछाने, सह इन्चार्ज नरपति सुवेदी, संयोजक सन्त बहादुर गुरुङ र सह संयोजक भोला लामिछाने चयन हुनुभएको छ। वडा नम्बर 4 इन्चार्ज पदरिक्त रहेको छ भने सह इन्चार्जमा गोकुल लामिछाने, संयोजकमा टेकाराम पौडेल र सह संयोजकमा निर्मला भट्टराई चयन हुनुभएको छ। यसै गरी वडा नम्बर 5 इन्चार्ज मुक्ति काफले, सह इन्चार्ज गणेश खताने, संयोजक कृष्ण नेउपाने चयन हुनुहुँदा सह संयोजक पदमा रिमा विश्वकर्मालाई जिम्मेवारी दिएको छ। वडा नम्बर 6 इन्चार्ज सुरेश थापा, सह इन्चार्ज केदार गायक, संयोजक मिरन दनुवा र सह संयोजक सोमबहादुर विक चयन हुनुभएको छ। वडा नम्बर 7 इन्चार्ज कमल भुजेल, सह इन्चार्जमा गायत्री प्रसाद अर्याल, संयोजक विनोद सुवेदी र सह संयोजकमा जगन्नाथ लामिछाने चयन हुनुभएको जनाइएको छ। वडा नम्बर 8 इन्चार्ज कृष्ण बहादुर राणाफाट, सह इन्चार्ज बुद्धि सारा विक, संयोजक तिलुपुरी र सह संयोजक प्रेम बहादुर विक चयन हुनुभएको छ। यसबाहेक वडा नम्बर 9 इन्चार्जमा घनश्याम दवाडी चयन हुनुहुँदा सह इन्चार्जमा गोकुल लम्साल, लेख बहादुर गुरुङ र अशोक पाण्डे गरी 3 चयन हुनुभएको छ। सोडाको संयोजकमा रूपेन प्रजा र सह संयोजकमा गंगा बहादुर अधिकारी चयन हुनुभएको जनाइएको छ। सांसद ठाकुर प्रसाद ढकालले चितवन राष्ट्रिय निकुञ्जभित्र बनकटादेखि दुर्वपोटसम्म करिब 3.7 किलोमिटर सडक निर्माणको सम्भावना रहेको र त्यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए प्रक्रिया पूरा हुन आवश्यक रहेको बताउनु भएको छ। स्वदेश एफएमको कार्यक्रम समय सन्दर्भमा बोल्दै ढकालले तत्कालीन केपी ओली सरकारको पालोमा भदौ महिनामा भएको टेन्डर अनुसार हाल कन्सल्टेन्सी कम्पनीले ईआईएको काम गरिरहेको बताउनु भएको हो। ध्रुवपोस्टसम्म ईआईए सम्पन्न भएपछि मात्रै त्यसको प्रतिवेदनका आधारमा अघि बढ्न सकिन्छ। यदि युनेस्कोबाट स्वीकृति आयो भने करिब 3.5-3.7 किलोमिटर सडक पिच हुने सम्भावना छ। उहाँले भन्नुभयो, स्थानीय आवश्यकता, राजनीतिक दलहरूको सहकार्य तथा सम्बन्धित मन्त्रीसँगको समन्वयमा सकेसम्म काम अगाडि बढाउनु पर्ने उहाँले जोड दिनुभयो। बागमती प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगितामा माडीका खेलाडी ललित रावतले 2 स्वर्ण पदक जित्नु भएको छ। माडी छ कल्याणपुर निवासी एथलेटिक्स खेलाडी एवं कल्याणपुर युवा क्लबका अध्यक्ष समेत रहनुभएका रावतले सटपुट थ्रो र डिस्कस थ्रो खेलमा स्वर्ण पदक जित्नु भएको हो। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदको आयोजनामा गत असार 3 हेटौडा स्थित पिप्ले क्याम्पमा रङ्गशालामा सञ्चालन सुरु भएको एथलेटिक्सका खेलहरूमा माडीका खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगितामा बागमती प्रदेशका 13 जिल्लाबाट 2955 खेलाडी र 1206 अफिसियल गरी 4161 सहभागी रहेको जनाइएको छ। प्रतियोगिता सञ्चालनका लागि 13.2 करोड रुपियाँ विनियोजन भएको सदस्य सचिव दीपक लामाले बताउनुभयो। तेस्रो बागमती प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगितामा माडीका खेलाडी अपेक्षा महतोले 2 स्वर्ण पदक जित्नु भएको छ। माडी 4 सिद्धुवा निवासी एथलेटिक्स खेलाडी महतोले ट्रिपल जम्प र लङ जम्पमा स्वर्ण पदक
जित्नु भएको हो। यसबाहेक माडीबाट सहभागी भएका सचिन्द्र राईले 800 मिटर दौड़मा छोड र 4,000 मिटर दौड़मा कास्य पदक पाउनु भएको छ। वरदान काफ्ले हाइजम्पमा रजत पदक र विश्वास गुरूङले 400 मिटर दौड़मा रजत पदक जित्नु भएको छ। प्रतियोगितामा चितवनको टिममा सहभागी रहँदै पुरुषतर्फ 4x100 मिटर रिले दौड़ र महिलातर्फ 4x400 मिटर रिले दौड़मा माडीका खेलाडीहरू प्रथम भएका छन्। खेलकुद प्रदेश खेलकुद विकास परिषदको आयोजनामा गत असार 3 गतेबाट हेटोडामा एथलेटिक्सका खेलहरू सञ्चालन भएका हुन्। राशी पूर्वको गैराकोट नगरपालिका 2 स्थित नारीरी नदीमा हामफालेका एकजना पुरुषको सकुशल उद्धार गरिएको छ। देवचुली नगरपालिका 11 धारापानी निवासी 62 वर्षीय जनक प्रसाद पौडेललाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो। बिहिबार बिहान नदीमा हामफालेको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नम्बर 31 गुल्म नवलप्रासीबाट खटिएको टोलीले तत्काल खोजी तथा उद्धार गरेको थियो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार समयमै गरिएको प्रयासका कारण पौडेललाई कुशल उद्धार गर्न सफल भएको हो। संसदीय मामिला मन्त्री एवं चितवन तीनका प्रतिनिधि सभा सदस्य सविता गौतम र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बम बीच शिष्टाचार भेट भएको छ। बिहिबार मन्त्रालयमा भएको भेटमा शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण र लगानी प्रबन्धनका विषयमा छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको हो। भेटमा अर्बमले सुधार प्रयासले अमेरिकी लगानी आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो भने मन्त्री गौतमले पारस्परिक कानूनी सहायता सम्बन्धी प्रक्रिया टुङ्गाउनु पर्ने बताउनुभयो। यसैबीच मन्त्री गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन प्रक्रिया अगाडि बढाइएको र शान्ति सम्झौता पछिका 20 वर्षका समग्र प्रगति समेट्ने प्रतिवेदन तयार पारिरहेको जानकारी दिनुभएको छ। बिहिबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले यसबारे जानकारी गराउनु भएको हो। नगरपालिकाले 29 वटा विषयगत सहकारी संस्था खारेज गरेको छ। प्राय सबै निष्क्रिय कृषि दुग्ध र मौरी पालन सम्बन्धी 29 विषयगत सहकारी संस्था खारेज गरिएको हो। भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रबन्धन शाखाका प्रमुख रोजी केसीले नियमित रूपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परीक्षण नगर्ने र साधारण सभा पनि नगर्ने सहकारीहरू खारेज गरिएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु गरिएको छ। उक्त पार्टीको पहिलो महाधिवेशन चितवन जिल्लाको भरतपुरमा यही असार 7-9 गतेसम्म हुने भएकाले निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको नामावली तयार हुन लागेको हो। केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले मध्य प्रदेश र विभिन्न 13 जिल्लामा निर्वाचन हुन नसकेका स्थानमा जिल्ला तदर्थ समितिबाटै प्रतिनिधि चयन गराइने जानकारी दिनुभयो। काली छातामा 2 दिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या झण्डै दोब्बरले बढेको छ। गत चैत्र 23 गतेको सरकारको निर्णयपछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो। गत वर्षको मितिमा 31,577 जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा 48,598 जनाले निकुञ्ज भ्रमण गरेका छन्। राहदानी छपाईमा भएको अनियमितताबारे बयानमा आउन म्याद टाँस भएसँगै काङ्ग्रेस नेत्री आरजु राणा देवालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा इमेल गर्नुभएको छ। पूर्व राष्ट्र मन्त्री समेत रहनुभएका देवालले अख्तियारको ठेगानामा इमेल गर्दै म विदेशमा छु, 3 दिनभित्र आउन सक्दिन भनेर उल्लेख गर्नुभएको छ। आरजुले आउन नसक्ने भन्दै इमेल गरेको अख्तियारका एकजना उच्च अधिकृतले पुष्टि गरेका हुन्। उनले इमेलमा आफू कुन मुलुकमा रहेको भन्ने विवरण भने खुलाएकी छैनन्। शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्ने भएको छ। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी कार्य प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनुभएको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै उहाँले सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको हो। महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेको बताउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको केन्द्रीय पदाधिकारी संख्या 19 सदस्य हुने भएको छ। विधान संशोधन गर्दै राजसपाले वरिष्ठ नेतासहित 19 संसदीय पदाधिकारी बनाउने निर्णय बिहिबार बसेको सचिवालय बैठकले गरेको हो। विधान संशोधन गर्दै एक वरिष्ठ र एकजना सहमहामन्त्री थपेर 19 सदस्य बनाउने निर्णय भएको हो। यसअघि सहमहामन्त्री 4 जना र वरिष्ठ नेताको व्यवस्था रहेको थिएन। पोसाक खर्च बाबत नगद दिने भएको छ। हालसम्म एकीकृत रूपमा पोसाक खरिदका लागि टेण्डर हुँदै आएकोमा अब नगद दिने व्यवस्था गर्न लागेको गृहमन्त्री सुदन गुरुङले जानकारी दिनुभयो। गृहमन्त्री गुरुङले बिहिबार प्रतिनिधि सभा बैठकमा भने प्रहरीको पोसाकको विषयमा टेण्डर हुने र यसबारे धेरै भ्रष्टाचार हुने कुरा देखिएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई पुनर्गठन गरी बलियो बनाउने अभियानमा रहेको बताउनु भएको छ। पार्टी नेतृत्व विरूद्ध 36 बुद्धि आरोप पत्र बुझाउनुभएका खनालले पार्टी पुनर्गठन अभियानमा लागेको बताउनु भएको हो। त्यसका लागि उहाँले विभिन्न पुराना तथा नयाँ वामपन्थी नेताहरूसँग परामर्श भइरहेको जानकारी दिनुभयो। सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भिडियो कार्यवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले बिहिबार सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानून निषेध गरिएका आवश्यक लेबलिङ ब्रान्डिङ र आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर गैर कानूनी रूपमा अकुत सम्पत्ति आर्जन र राजस्व चुहाड सम्बन्धी 2 भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागजात झिकाउने आदेश जारी गरेको छ। बिहिबार विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, लहिमन्त रावल र उमेश कोइरालाको इजलासले 2 भ्रष्टाचार मुद्दामा सँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। नगरी शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका एक कर्मचारी विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यरत कार्यालय सहयोगी रामकुमार बोहरा विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। पार्टी राप्रपाले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बिहिबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी मङ्सिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने सहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङ्गदेनले बताउनुभयो। तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 30 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 64% मापन गरिएको छ। खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। नेपाली कम्युनिष्ट पार्टीले माडी नगरपालिकामा वडा स्तरमै पार्टी एकीकरणलाई तीव्रता। मोहल्लादेखि ध्रुवपोर्टसम्म करिब 3.7 किलोमिटर सडक निर्माणको सम्भावना रहेको बागमती प्रदेशका सांसद ढकालको भनाई। बागमती प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगितामा माडीका खेलाडी ललित रावते 2 स्वर्ण पदक हासिल। प्रतियोगितामा माडीका खेलाडी अपेक्षा महतोले 2 स्वर्ण पदक प्राप्त। राष्ट्रपाले विधानमै राख्यो वरिष्ठ नेता पदाधिकारी 19 सदस्य रहने। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट लिए विदा। सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह। शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारी विरुद्ध भ्रष्टाचार। सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4943 5 80 र 98 5 50 26 4 40
3: It's 7 o'clock. अहिले 7 बजेको छ।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 को विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीद्वारा जवाफ। समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्ध विरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक बीच प्रतिस्पर्धा हुँदै।
1: तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभाव यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: ब्याङ्किङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले पद र शक्तिको दुरुपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पदाधिकारीको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा कारवाहीको लागि सरकार समक्ष सिफारिस गर्ने मात्र कार्याधिकार रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको कार्याधिकारमा हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो। यस्तै अर्थमन्त्री वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको भन्दै जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी गराउनुभयो। अर्थमन्त्री वाग्लेले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न पर्याप्त बजेट छुट्याइएको, हालका आयोजनाका दायित्वहरू 3 वर्षभित्र सम्पन्न गर्ने गरी मध्यकालीन योजना बनाइएको पनि बताउनुभयो। यस्तै निजी विद्यालयको करको सम्बन्धमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको बताउनुभयो। गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको आज जवाफ दिँदै मन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउने संकल्प गरेर अघि बढेको बताउनुभयो। गृहमन्त्री गुरुङले सुशासनका लागि प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखलाई तहतका कर्मचारीको निगरानी गर्न र कार्य सम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार वा दण्ड दिने नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको बताउनुभयो। गृहमन्त्री गुरुङले नागरिकले एउटै परिचय पत्रबाट एकीकृत रूपमा सेवा प्राप्त गर्ने विश्वासका साथ राष्ट्रिय परिचय पत्रलाई सबै प्रकारका सार्वजनिक सेवासँग पूर्ण रूपमा आबद्ध गरिने बताउनुभयो। उहाँले सरकारले साइबर अपराधका विभिन्न प्रकृति र अन्तर्राष्ट्रिय स्तरमा भएका बोर्डर क्राइमका नयाँ चुनौतीलाई सम्बोधन गर्न र नेपाल प्रहरीको प्रविधि मैत्री अनुसन्धान क्षमता विस्तार गर्न 50,49,00,000 लगानीको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याइएको बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्न लागि र शिक्षकको क्षमता वृद्धिमा समेत रकम विनियोजन गरिएको बताउनुभयो। शिक्षा मन्त्री पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने तथा विद्यालय शिक्षा सुधार गर्न बजेटले मात्रै काम नगर्ने भन्दै शिक्षकको तालिम तलब चालु खर्चमा जाने भएकाले पुँजीगत विनियोजन कम भएको स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले करिब 3% बालबालिका अहिले पनि आधारभूत विद्यालय शिक्षा बाहिर रहेको र लक्षित कार्यक्रमबाट पनि विद्यालयमा ल्याउन नसकिएकाले आगामी वर्षमा त्यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गरी लक्षित कार्यक्रम तय गर्न मन्त्रालयले कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकतामा राखेर आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अगाडि बढेको बताउनुभयो। कानून मन्त्री गौतमले निशुल्क कानूनी सहायतालाई थप प्रभावकारी बनाउन र कानूनी सहायता सम्बन्धी नीति 2076 कार्यान्वयन गर्न एकीकृत कानूनी सहायता विधेयक तयार भइसकेको र आगामी आर्थिक वर्षमा संघीय संसदमा पेश गर्ने जानकारी गराउनुभयो। विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले नव प्रवर्धन क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री पुनले नव प्रवर्तन मार्फत व्यवसायीकरण औद्योगिकरण र आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो। मन्त्री पुनले विज्ञान प्रविधि तथा नव प्रवर्तनका लागि पर्याप्त पूर्वाधार विकास र कानून निर्माण पहिलो आवश्यकता रहेको र यो वर्ष कानून निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेकाले कानूनी व्यवस्थाका लागि तयारी गरिरहेको बताउनुभयो। उहाँले नास्टको सुधार र पुनर्संरचनाको खाँचो रहेको औल्याउँदै नास्टको पुनर्संरचनाका लागि 15 दिनभित्र योजना ल्याउन सम्बद्ध पक्षसँग माग गरेको तथा अनुसन्धानलाई आर्थिक उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले एक वर्षीय सिङ्गल इयर नभई बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले बहुवर्षीय सडक सुरक्षा कार्ययोजना सहित सडक सुरक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो। उहाँले सडक दुर्घटना तथा नागरिक सुरक्षालाई ध्यानमा राखी आगामी दिनमा निर्माण हुने सडक सञ्जालहरूमा अन्डरग्राउन्ड पास, ओभर पास र फ्लाइओभर पास अनिवार्य गरिने तथा धेरै दुर्घटना हुने जिल्लासँग जोडिएका सबै एक लेनका सडकहरूलाई 3 वर्षभित्रमा 2 लेनको योजना रहेको जानकारी दिनुभयो। यस्तै मन्त्री लम्सालले काठमाडौँ उपत्यकालाई धुलो रहित बनाउन उपत्यकाका सबै सडक सञ्जाललाई 3 वर्षीय योजना अनुरूप कालोपत्रे गर्ने तथा आगामी 3 वर्षभित्र 65% जनसङ्ख्यालाई शुद्ध खानेपानी पुर्याउने योजना अनुरूप काम अगाडि बढाइएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सब स्टेसनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ऊर्जा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षभित्र 12 रणनीतिक महत्वका प्रसारण लाइन निर्माण गर्ने लक्ष्य सहित काम अघि बढिसकेको जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले विनियोजन मार्फत बजेट छर्ने प्रवृत्तिलाई हटाइएको तथा लामो समयदेखि अलपत्र रहेका आयोजनालाई प्राथमिकता दिएको आन्तरिक तथा अन्तर्देशीय प्रसारण लाइन र वितरण लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री श्रेष्ठले जलवायु परिवर्तनको कारण सिंचाई र कृषि क्षेत्रमा चुनौती थपिँदै गएको समेत उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिँदै विगतमा भएको सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको स्पष्ट पार्नुभयो। मन्त्री खनालले यसै वर्ष अन्तर्राष्ट्रिय संवाद श्रृङ्खलाको शुरूआत गर्ने, सगरमाथा संवाद दोस्रो संस्करण आयोजना गर्ने र विदेशमा रहेका नेपालीहरूको सिप श्रम र पुँजीको सञ्चालन र उपयोगका लागि नेपाली डायस्पोरा ग्लोबल नेटवर्क फोरमको कार्यक्रम गर्ने योजना रहेको समेत जानकारी गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय आज सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई 15 सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकता भन्दा बढी प्रचार प्रसार भएको पाइएकाले संयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासन भित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन दिएको छ। यस्तै बैठकमा सातै प्रदेशको अधिवेशनको समीक्षा गरिएको महामन्त्री बुर्लाकोटीले बताउनुभयो। रासोपाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरेको जानकारी दिँदै महामन्त्री बुर्लाकोटीले महाधिवेशनका लागि करिब 4 करोड रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो। यही असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने रासोफाले जनाएको छ। विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कारवाही गरिने जनाएको छ। बोर्डले आज सूचना सार्वजनिक गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै

0: अन्य सामान प्रकृतिका सामग्रीको प्रचार सामाजिक सञ्जाल मार्फत व्यापक रूपमा भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ र त्यस्तो भेटिएमा कारवाही गरिने समेत जनाएको छ। पछिल्लो समय निकै चर्चाको विषय बनेको संघीय निजामती विधेयक राय संकलनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। प्राप्त सुझावहरूकै आधारमा परिमार्जनको क्रममा रहेको निजामती विधेयक आवश्यक प्रक्रिया पुर्याएर अघि बढाइने मन्त्रालयले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: मुलुकको प्रमुख प्रशासन हाक्ने निजामती सेवालाई थप आधुनिक र समयानुकूल बनाउन सरकारले संघीय निजामती विधेयक तयार पारेको छ। सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै युवाहरूको नेतृत्वमा भएको आन्दोलनको जगमा बनेको युवा नेतृत्वको सरकारले ल्याउन लागेको विधेयकले देशको कर्मचारी तन्त्रको पनि पुनर्संरचना हुने आशा गरिएको छ। त्यसो त नयाँ विधेयकले कर्मचारीहरूको सेवामा अवसर र सुरक्षाका नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा पनि गरिएको छ। सरकारले विधेयक मार्फत सार्वजनिक सेवालाई व्यावसायिक दक्ष सूचना प्रविधि मैत्री बनाउन खोजेको छ। विधेयक कानून मन्त्रालयमा छलफलमा रहेको बताउनुहुन्छ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव विनोद कुमार भट्टराई।
2: प्राप्त हुने बित्तिकै ऐन 2081 चाहिँ त्यो ऐन सँगसँगै नियमावली बनाउनु पर्ने विषय पनि त्यसको मसौदा सँगसँगै पेश गर्नुपर्छ भन्छ। त्यो ऐनको प्रावधान कार्यान्वयन गर्न र त्यसको व्याख्यात्मक टिप्पणी लगायतका विषयहरू चाहिँ आवश्यक पर्छ। यसो यहाँबाट सहमति दिनलाई भनेर हामी संघीय सामान्य प्रशासन मन्त्रालयले पठाएको त्यो विवरण प्राप्त भइ नसकेको अवस्था छ।
1: विधेयकको मस्यौदामा अनिवार्य अवकाशका लागि 60 वर्ष उमेर कायम गरिएको छ। तर ऐन प्रारम्भ भएको आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुने कर्मचारीले यो उमेर पूरा भएपछि र दोस्रो आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुनेले 59 वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने मस्यौदामा उल्लेख छ। सरकारको नीति अनुसार नै ऐन कानून बनाइने हुँदा कुनै पनि कर्मचारीलाई अप्ठ्यारो पर्ने गरी निर्णय नहुने सहसचिव भट्टराई बताउनुहुन्छ।
2: यो विधेयकमा प्रत्येक मान्छेले आफ्नो अनुहार हेर्छ, यसले मलाई फाइदा गर्छ कि घाटा गर्छ भन्ने छ। बजारमा हल्ला आए अनुसार 30-55 अवकाश हुने मान्छेलाई मलाई यसरी सरकारले पठाउन आँटो भन्ने पर्या होला। त्यो हिँडेपछि म मुखैमा गएछु बढ्दो खान्छु भनेर खुसी हुने मान्छे अर्को होला, होइन? अब त्यो सरकारको नीति हो, सरकारले 30-55 ल्याउन पनि पाउँछ, 20-50 ल्याउन पनि पाउँछ। ऐन बमोजिमको सुविधा कर्मचारीले नपाउने भन्ने हुँदैन। सरकारले निर्मम रूपले चाहिँ अभिभावक
1: व्यवस्थापिका र कार्यपालिकाको नेतृत्वमा युवा पुस्ताको उल्लेखनीय उपस्थिति रहेकाले सरकारले निजामती सेवामा समेत सोही नीति लागू गर्न खोजेको छ। नयाँ कानून बन्ने भएपछि आजभोलि प्रत्येक सरकारी कार्यालयमा कार्यरत नयाँ र पुराना कर्मचारीहरू आफ्नै चिन्ता चासो र उत्साहमा देखिन्छन्। हाल चर्चामा रहेको 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि मध्ये कुनै एक पूरा गरेका कर्मचारीलाई अवकाश दिने प्रावधान विधेयक संसदबाट पारित नभएसम्म यसै हुन्छ भन्ने अवस्था नरहेको बताउनुहुन्छ सहसचिव भट्टराई।
2: अब विधेयक चाहिँ म्याच्योर भएर संसदमा पुग्ने बेलामा के आउँछ, त्यसपछि चाहिँ संसदबाट पारित हुन पनि लामो प्रक्रिया छ। अहिले चाहिँ लडाइँमा गएको सिपाहीले बन्दुक हाने जस्तो ऐन आउँदैन, त्यसो हुँदा हात्तिन जरुरी छैन। कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पुरा गरिराख्दाखेरि ऐनले मार्का पर्ने गरी त राज्यले कल्पना गर्नै सक्दैन।
1: सरकारले बजेट मार्फत कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त बनाउन चाहेकाले असार शान्त भित्रै विधेयकले ठूलो संख्यामा कर्मचारी अवकाश गराउन चाहेको चर्चा भइरहेको छ। संसदमा झन्नै 2/3 बहुमत रहेको सरकारले चाहे अनुसार नै विधेयक अघि बढ्ने अनुमान गर्न सकिए पनि पारित भएर आउने व्यवस्थाका लागि भने केही समय कुर्नु पर्नेछ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: गृहमन्त्री सुधन गुरुङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकमा गृहमन्त्री गुरुङले मनसुनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकारीय योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री गुरुङले विपद पूर्व तयारीमा महिलाहरूको सुरक्षालाई प्राथमिकतामा राखी नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो।
3: गृह मन्त्रालय चाहिँ हरेक नारीको लागि परिवार भएर हामी दिन चाहन्छौँ। एट द सेम टाइम हरेक नागरिकको सुरक्षामा सेवामा कुनै कमी नहोस्। पहिला जसरी डिजास्टरले हामीलाई दुःख दियो, त्यसपछि त्यही अनुसारमा प्रतिशोध साँधेर चाहिँ म डिजास्टरलाई रेस्पोन्ड गर्ने चाहिँ मेरो योजनामा आएको। हामी नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्न सक्छ नि त। यसपालि चाहिँ हामी पञ्चायतमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा पहिरो हटाउनुको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र अलिकति लाइन मिनिस्ट्रीले चाहिँ तुरन्तै हामीले रेस्पोन्ड गर्ने हिसाबले, बाटो बनाउने हिसाबले त्यो अनुसार एउटा एप डेभलप गरेका छौँ।
0: बैठकमा सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह

0: तथा समाचारको प्रभावकारी संकलन सम्प्रेषण र जनचेतना अभिवृद्धिका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसेनासँग चिनिया कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। मन्त्रालयमा आज भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो। त्यस अवसरमा संचार मन्त्री डाक्टर तिमलसेनाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदी नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानून संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसान मैत्री नीति तथा कार्यक्रम ल्याइने बताउनु भएको छ। ललितपुर स्थित बोर्डमा आज दुग्ध व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री चौधरीले दुधको उत्पादन लागत र बजारलाई दृष्टिगत गरी समय समयमा मूल्य निर्धारण गर्ने, दुग्धजन्य पदार्थ नकिन्ने र समयमा भुक्तानी नदिने व्यवसायीलाई कारवाही गर्ने पक्षमा सरकार रहेको बताउनुभयो। मन्त्री चौधरीले विद्युत लगायत अत्यावश्यक क्षेत्रमा सहुलियतको व्यवस्था गरी दुग्ध व्यवसायमा संलग्न किसान सहित दुग्ध उद्योग र संस्थानका पक्षमा मन्त्रालय रहेको स्पष्ट पार्नुभयो। मकवानपुर जिल्लाका 40 औषधि पसल बन्द गरिएको छ। नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो। फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्महरू बन्द गरिएका हुन्। औषधि व्यवसाय विभागले तोकेको समय सीमाभित्रमा नवीकरण नगरेकाले पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेले जानकारी दिनुभयो। भूमि र प्रकृतिको पूजा गर्ने मगर समुदायको चाड भूमे पर्व रुकुम पूर्व र रुकुम पश्चिममा धुमधामका साथ मनाइन्छ। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने, बाली नाली सप्रिने जनविश्वास मगर समुदायमा रहेको छ भने यो पर्व हरेक वर्ष ज्येष्ठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपेर ल्याएपछि असार 1 केही दिनसम्म निरन्तर मनाउने गरिन्छ। रुकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
1: रुकुमका मगर समुदायहरूले आफ्नै पहिरनमा बाजा गाजा सहित लेकमा पुगी वन देवतालाई पूजा गरेर नाच सुरु गर्ने गरिन्छ। हरेक दिन बाजा गाजा सहित मगर समुदायका व्यक्तिहरू भूमि नाचमा सहभागी हुने गर्दछन्। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने, बाली नाली सप्रिने जनविश्वास मगर समुदायमा रहँदै आएको छ। लाङ्गाली सेवा समाज रुकुमका अध्यक्ष राजकुमार पुन:
2: सबभन्दा आफ्नो चिरीबित्ती दाजुभाइ माइती सबै भेला भएर रङ रमाइलो गर्ने त्यही नै भयो र फेरि विश्वास भूमि देवतालाई पुजेपछि बाढी पहिरो आन्न शुभिकाल हुन्छ, अनिकाल हुन्न, रङ्गमय वातावरणमै सधैँभरि राम्रो वातावरण सिर्जना हुन्छ भन्ने पुर्खाहरूबाट हामीले पाएका छौँ, ती चलाउँदै आएका छौँ।
1: रुकुम पश्चिम सदरमुकाममा बसोबास गर्ने मगर समुदायहरू आफ्नो परम्परागत पहिरनमा सजिएर खलङ्गाको शहीद मैदानमा जम्मा भई एक आपसमा रमाइलो गर्दै भूमि नाच नाच्ने गर्दछन्। परम्परागत रूपमा चल्दै आएको सांस्कृतिक पर्वमा रम्न पाएकोमा नयाँ पुस्ताका युवा युवतीहरू पनि खुसी देखिन्छन्।
3: पहिलाको कल्चरलाई यसरी निरन्तरता दिने भनेर सानो बालबच्चादेखि लिएर राष्ट्र सबैले रमाइलो गर्ने गर्छ।
1: धेरै जसो स्थानमा भूमि पर्वको अवसर पारी मेला, प्रतियोगिता, खेलकुद लगायतका विभिन्न कार्यक्रमहरू आयोजना समेत गर्ने गरिएको छ। भूमि पर्व मनाउन घर बाहिर रहेकाहरू पनि त्यस बेला घर आउने गर्दछन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियनले युद्धविराम सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि प्रारम्भिक चरणको वार्ता स्विजरल्यान्डमा गर्ने तयारी गरेको जनाइएको छ। रोइटर्सका अनुसार शुक्रबार स्विजरल्यान्डको बुर्गेनस्टक माउन्टेन रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ भने वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन। स्विस विदेश मन्त्रालयले मध्य पूर्वको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोले स्वागत गर्दै गर्दा प्यालेस अफ भर्साइल्समा रात्रिभोजको क्रममा समझदारी पत्र एमओयूमा हस्ताक्षर गरेको जनाइएको छ। सम्झौताले वासिङटन र तेहरान बीचको महत्वपूर्ण कूटनीतिक विकासलाई प्रतिनिधित्व गर्ने जनाइएको छ। सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियनले दुई देश बीचको शत्रुता अन्त्य गर्ने स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न 60 दिनको प्रक्रिया सुरु गर्ने उद्देश्यले 14 बुधे सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको भाडा सम्बन्धी विवादको अन्तिम कानूनी निरूपण नहुँदासम्म उद्योगमा विद्युत लाइन नकाट्न आग्रह गरेको छ। अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी उद्योगलाई निर्वाध सञ्चालनका लागि सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो। सर्वोच्च अदालतको फैसला अनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेको र अन्य उद्योगले महसुल तिर्न खोजिरहेको जनाउँदै परिसंघले बक्यौता तिर्ने समय थप गर्न अनुरोध पनि गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ 25 गते एक सूचना जारी गरी 7 दिन भित्र बक्यौता बुझाउन उद्योगहरूलाई निर्देशन दिएको थियो। औद्योगिक क्षेत्र भित्रका भौतिक संरचना प्रयोग गरे बापत 300 भन्दा बढी उद्योगले करिब 88 करोड रुपियाँ बक्यौता तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। सर्वोच्चबाट सो विवादको अन्तिम निरूपण नहुँदासम्म औद्योगिक क्षेत्र भित्रका कुनै पनि उद्योगमा विद्युत लाइन नकाट्न र काटिएका उद्योगलाई पुनः जोड्न परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
0: अब खेल समाचार रमेश टमाटाबाट।
6: फिफा विश्वकप 2026 अन्तर्गत चेक रिपब्लिक र दक्षिण अफ्रिका आज दोस्रो समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन्। खेल एटलान्टा स्टेडियम जर्जियामा नेपाली समय अनुसार राति 9:45 सुरु हुनेछ। दुवै टोलीले प्रतियोगितामा पहिलो जित वा पहिलो अङ्कको खोजी गरिरहेका छन्। चेक रिपब्लिकले पहिलो खेलमा दक्षिण कोरियासँग 2-1 पराजित भए पनि प्रदर्शन बलियो देखिएको थियो। दक्षिण अफ्रिकाले पहिलो खेलमा सह आयोजक मेक्सिकोसँग 2-0 हार बेहोरेको थियो र अहिले टोली दबावमा छ। दुवै टोलीका लागि खेल अत्यन्त महत्वपूर्ण छ। चेक रिपब्लिक पुनः लयमा फर्कन चाहन्छ भने दक्षिण अफ्रिका पहिलो अङ्क वा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। यस्तै कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागिता जनाएको उज्बेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ। मेक्सिको ऐतिहासिक अस्टेका स्टेडियममा आज भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 अन्तरले पराजित गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो। कोलम्बियाको जितमा डानियल मुनोज, लुइस डियाज र जामिन क्याम्पासले गोल गरे।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30, न्यूनतम 21.8, वर्षा 1.5 मिलिमिटर। काठमाडौँको अधिकतम 30.8, न्यूनतम 19.8, वर्षा 3.6 मिलिमिटर। पोखराको अधिकतम 32.8, न्यूनतम 23, वर्षा 5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 36.9, न्यूनतम 22 र दिपायलको अधिकतम 37.3, न्यूनतम 22 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 को विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीद्वारा जवाब। समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्ध विरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक प्रतिस्पर्धा गर्दै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
7: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
8: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
7: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
8: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
9: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
10: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
9: माडी नगरपालिका बसन्तपुर चितवन।
11: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
10: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी 6 कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
11: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
10: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
11: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
10: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
11: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
10: नियमित परामर्श तथा मार्गदर्शन,
11: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
10: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
11: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
10: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
12: सिप हुन्छ साथमा, रोजगारी हातमा।
11: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
10: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी 6 चितवनमा एसई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
13: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
14: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
12: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
11: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी 6 हरिनगर चितवन 98550-39122 र 98550-39123।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भिजिट भिसामा ओमान जान लागेका 27 महिला विमानस्थलबाट नियन्त्रणमा। यस वर्षको प्री मनसुनमा 45 वर्ष यताकै धेरै पानी। मनसुन भित्रनु अघि सरकारको उच्च सतर्कता।
1: हजुर, अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो तयारी गर्नु भएको छ।
0: सामाजिक सञ्जालमा भ्रामक औषधि विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी। आचार संहिताभित्र रहेर मात्र चुनावी गतिविधि गर्न रासोपाका कार्यकर्ताहरूलाई निर्देशन। चिया किसान र श्रमिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन।
2: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह अपिल गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु।
0: विद्युतीय राहदानी प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणा अख्तियारको अनुसन्धानको घेरामा। विदेशमा उपचाररत रहेको भन्दै राणाद्वारा बयान दिन थप समयको माग। पूर्वाधार र सेवामा जोड दिँदै काठमाडौँ महानगरको 25,88,00,00,00,000 बजेट प्रस्तुत।
3: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरिएको मार्गचित्र समेतलाई आधार मानि तयार गरिएको छ।
0: रुसको राजधानी मस्कोमा युक्रेनद्वारा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण। फिफा विश्वकप अन्तर्गत समूह बीको खेलमा भोलि बिहान क्यानाडा र कतार खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नयाँ सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासनलाई आफ्नो प्राथमिकता बनाएको हो भने अब त्यसलाई व्यवहारमा चरितार्थ बनाएर नागरिकको मन जित्ने काम गर्न सक्नुपर्दछ। यसलाई जिम्मेवारीलाई हल्काको रूपमा लिनुहुँदैन। मन्त्री तथा सांसदहरूको फजुल खर्च र तडक भडकपूर्ण जीवन सामान्य जनताको जस्तो हुनुपर्दछ। आफ्नो मत खेर गयो भनेर पछुताउने नागरिकको संख्या बढ्दै जानु दुःखद कुरा हो। त्यसैले पुराना दलकै अवस्थामा पुगिन्छ भनेर नयाँ दल सजग हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: यस वर्षको प्री मनसुनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसुनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढी हो। सामान्यतया प्री मनसुन सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढी पानी परेको विभागले जनाएको छ। विभागले सन् 1981 यता 126 वटा वर्षा मापन केन्द्रको तथ्याङ्क आधारमा विश्लेषण गर्दै आएको छ। यसअघि सन् 1990 प्री मनसुन अवधिमा सबैभन्दा धेरै वर्षा भएको रेकर्ड भएको थियो, तर यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको छ। विशेषज्ञहरूका अनुसार प्री मनसुनमै अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभावसँग पनि जोडिएर हेरिएको छ। यसले बाढी, पहिरो र रुबानको जोखिम बढाउन सक्ने भएकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन्। यसैबीच आगामी मनसुनलाई लक्षित गर्दै सरकारले विपद प्रति कार्य तयारीलाई तीव्र बनाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विभिन्न निकायसँग छलफल गर्दै प्रति कार्यको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले करिब एक साताभित्रै मनसुन भित्रन सक्ने र त्यसको जोखिमलाई कम गर्न प्रति कार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले जल तथा मौसम विज्ञान विभागले दिएको मनसुन पूर्वानुमान अनुसार यस वर्ष सरदर भन्दा कम वर्षा हुने सम्भावना रहे पनि केही स्थानमा एकैपटक अत्यधिक वर्षा हुन सक्ने भएकाले पनि पूर्व तयारी अघि बढाइने बताउनुभयो।
1: प्रति कार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो, र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसुन जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसुन पूर्वानुमान दिएको छ, अब कस्तो मनसुन हुन्छ र त्यो मनसुनको तयारी हामी कसरी गरिरहेछ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ, मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने चाहिँ अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
5: प्राधिकरणको बैठकमा गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपदका लागि प्रतिकार्य पूर्व तयारीलाई बलियो बनाउनु पर्ने बताउनु भएको थियो। गृहमन्त्री गुरुङले देशभरका गोदाम घर तथा विभिन्न सरकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन समेत दिनुभएको थियो। यसैबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले भोलिबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम कार्यक्रम सञ्चालन गर्ने भएको छ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञ सहित हरेक शुक्रबार बेलुकी 5:30 बजे हेलो मौसम प्रसारण गर्ने भएको हो। सो कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन युट्युब सीआईएन च्यानल तथा देशभरका विभिन्न सामुदायिक रेडियोमा सुन्न सकिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ। आज बसेको रासोपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने तथा आवश्यकता भन्दा बढी प्रचार प्रसार गरिएको देखिएकाले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनुभयो।
6: विशेष गरी पार्टीको महाधिवेशनमा समय अगावै आवश्यकता भन्दा बढी अलिकति प्रचार प्रसार भएको हो कि भन्ने जस्तो कुराहरू पनि आएको थियो। त्यसो नगरिकन पार्टीलाई सौहार्दपूर्ण रूपमा एक ढिका राख्नको लागि सबैको योगदान महत्त्वपूर्ण हुने भएकोले पार्टीको निर्वाचन आचार संहिता रहेर सबै सदस्यहरूलाई आफू प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ।
5: बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। आज बसेको समितिको बैठकले चिया किसान र श्रमिकका समस्या समाधान सँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदी बालीको मूल्य निर्धारण तथा बजार व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको हो।
2: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु। त्यस्तै अन्य नगदे बाली सुपारी अलैची अदुवा बेसार कफी स्टिल आदिको मूल्य निर्धारण र यसको बजार व्यवस्थापन पनि प्रायोरिटीको आधारमा यो सरकारले गरोस्।
5: राहदानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि बुढानीलकण्ठ स्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक 3 दिनभित्र आयोगको टंगाल स्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। तर राणाले इमेल मार्फत आफू उपचारका लागि विदेशमा रहेकाले तोकिएको 3 दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराउनु भएको छ। आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले उपचारका कारण नेपाल भन्दा बाहिर रहेको र नेपाल फर्किन नसक्ने बेहोरा इमेल मार्फत पठाउनु भएको आयोगले जनाएको छ। गत फागुन 13 गते उपचारका लागि देउवा पति सिंगापुर जानु भएको थियो। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर गैर कानूनी रूपमा अकुत सम्पत्ति आर्जन र राजस्व चुहावट सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागज झिकाउने आदेश जारी गरेको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुवै भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। शर्मा सहित कर फर्चियोट आयोगका तत्कालीन अध्यक्ष लुम्बुध्वज महत र सदस्य उमेश ढकाल विरूद्ध 10,02,19,01,824 रूपियाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप छ। भिजिट भिसाका नाममा खाडी मुलुक जान लागेका 27 महिला फ्लाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। गैराति फ्लाई दुवैको फरक फरक उडान हुँदै ओमान जान लागेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले कसले र किन पठाउन लागेको भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेको सीआईएनसँग बताउनुभयो।
7: समस्या हामीले अनुसरण गरिरहेको छौँ। अब उहाँहरूले चाहिँ हामीलाई वा एक हिसाबले आफै पनि पीडित जस्तो लाग्छ हामीलाई है। अब सोधपुछ अनुसन्धान भइरहेछ र उहाँहरूबाट त्यो पठाउने मान्छेहरूले चाहिँ उहाँहरूको डकुमेन्टहरू रिपोर्टहरू जतिपय डकुमेन्टहरू धेरैको फेक बनाएको छ, फेक डकुमेन्ट बनाएर पठाउनु लाग्छ। त्यो हामी डकुमेन्ट पनि चेक गऱ्यौँ, त्यो डकुमेन्ट चेक गर्दा फेक देखियो र अब फर्दर अनुसन्धान गरेर त्यो डकुमेन्टहरू बनाउने त्यसरी चाहिँ फ्रड गरेर मान्छे पठाउनेहरू को को छ उहाँहरूलाई चाहिँ राखेर हामीले अहिले अनुसन्धान गरेर त्यो मान्छेहरूको नाम खुलाउनलाई उहाँ राख्यौँ।
5: सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जाल मार्फत विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लङ्घन भएको विषयमा उजुरी समेत परेको बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। रुसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। द्वन्द्व शुरू भए त अहिलेसम्मकै ठूलो आक्रमण गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। मस्को आसपासका क्षेत्रलाई लक्षित गरी करिब 200 ड्रोन प्रहार हुँदा आकाशमा बाक्लो धुवाको मुस्लो देखिएको थियो भने आक्रमणमा 17 घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत समूह बीको खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। बिहान 4:15 खेल शुरू हुनेछ। कतारले आफ्नो पहिलो खेलमा स्विजरल्याण्डसँग 1-1 बराबरी खेल्दै अङ्क बाँडेको थियो। क्यानाडाले पनि बोस्निया तथा हर्जगोभिनासँग बराबरी खेलेको थियो। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले विभिन्न अड्कल शुरू गरेका छन्।
0: सुशीला श्रेष्ठ। हजुरको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो,
8: जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि के एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो।
0: यातायात खर्च र समयको बचत रिपोर्टसँगै संसदमा सांसदको प्रस्तुति र जनताको आशा संवाद श्रृङ्खला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 25,88,00,00,000 बराबरको बजेट पेश गरेको छ। आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नुभएको हो। बाजुराको कुल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो भएको छ। सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने कुनावासी कुल्टीमा प्रशासनिक सेवा पाउँदा खुसी भएका छन्।
13: बाजुराको हिमाली गाउँपालिका तीन युनाका गोरक बहादुर रोकाया नागरिकताको प्रतिलिपि लिन कोल्टी पुग्नुभयो। उहाँ सर्वमुकाम मार्तडीको कष्टकर र महँगो यात्रा सम्झिँदै कोल्टीमा नै नागरिकता पाउँदा सजिलो भएको बताउनुहुन्छ।
8: कोल्टीमा यो नागरिकता प्रतिलिपि बनाउन आएको पहिलाको तुलनामा अहिले एकदमै सहज भएको छ। किन भनेपछि अब नजिकै भयो, जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि के एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो, अहिले त अब बिस्तारै बिस्तारै सडक सञ्जाल पनि जोडिन लागेको छ। योभन्दा अगाडि चाहिँ सडक पनि त्यति पुगेको थिएन, हामीले सिधै धुलाचौरसम्म हिँडेरै आउनु पर्थ्यो। त्योभन्दा अगाडि त अब रोड नै पुगेको थिएन, अनि अलिकति सहज भएको छ।
13: सदरमुकामदेखि भौगोलिक हिसाबले टाढा रहेका कुर्णावासीलाई नागरिकता तथा अन्य प्रशासनिक कार्यका लागि दुई तिन दिन लाग्ने अवस्था थियो। विगतका दिनमा 10-15 हजार खर्च गरेका कुर्णावासी कम खर्च तथा एक दिनमै नागरिकता हातमा पाउँदा खुसी भएका छन्। जगन्नाथ गाउँपालिका चार नाराकोटका टपेन्द्र भण्डारी।
14: राम्रो भयो अहिले, किनकि 4-5 दिन 2-3 दिन कुर्नु पर्थ्यो, अहिले त एकै दिनमा हामी मजाले घर पुग्छौँ। खर्च पनि कम भयो अनि दिन पनि कम लाग्यो, कामको व्यस्त हुँदैन, मजाले काम भइरहेछ। यहाँ पुग्नु हामीलाई लाग्छ अब 2-2.5-3 घन्टा लाग्छ। हाम्रो त अब कति बिहान हिँड्यो भने बेलुका पनि पुगाउनु गाह्रो गाह्रो हुन्थ्यो, अहिले 2 दिन कुर्नु पर्थ्यो, कम खर्चमा काम बनिरहेछ। पहिला त अब 10-15 हजार रुपियाँ खर्च हुन्थ्यो, यति बेला त अब केही नभए हामी बेलुका घर पुग्यो भनेपछि 2-4 हजार।
13: कुर्णा क्षेत्रका स्थानीय वासीको समस्यालाई मध्यनजर गर्दै स्थापना भएको कार्यालयबाट दैनिक करिब 100 जनाले सेवा लिने गरेका छन्। इलाका प्रशासन कार्यालय कोल्टीका प्रमुख चक्र बहादुर शाही।
15: वैशाख 1 गतेबाट उद्घाटन भयो, 1 गते उद्घाटन भएको, 2 गतेबाट चाहिँ राष्ट्रिय परिचय पत्र सुरु भयो र प्राविधिक कारणले गर्दा हामीले 8 गते मात्रै नागरिकता सुरु गऱ्यौँ र 8 गते यता कन्टिन्यू नागरिकता जारी भइरहेछ। अहिले हामीले यसबाट दिने सेवा भनेको चाहिँ राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रतिलिपि, नयाँ नागरिकता र सिफारिसहरू। सिफारिसमा चाहिँ जनजाति, दुर्गम तथा पिछडिएको क्षेत्र, अनि त्यसपछि खसारे, त्यसपछि गएर चाहिँ दलित जाति प्रमाणित र नामथर फरक परेको, अहिले हामीले यति नै गरेका छौँ। सीमित स्रोत र साधनका बिच हामीलाई नागरिकता जारी गर्न बहुत गाह्रो भएको छ। जतिजना आउनुहुन्छ उहाँ सबैले हामीले सेवा दिन सकिरहेको छैनौँ, आधीले फिर्ता गर्छौँ हामीले घरमा। बत्ती आउने जाने हुन्छ, धेरै कुराहरू बिग्रिया हुन्छ, डकुमेन्ट सुधार्नु पर्यो। दैनिक चाहिँ 40-45 एभरेजमा नागरिकता प्लस राष्ट्रिय परिचय पत्र गरेर 80-90 जना लगभग 100 जनालाई सेवा दिन हामीलाई सीमित स्रोत साधनले सकिरहेको छैनौँ। सेवा गराइले दुःख पनि पाइराख्नु भएको छ, बस्ने अथवा घर जाने पठाउने त्यस्तो गरिरहेको छौँ।
13: वैशाख 1 गते उद्घाटन भएको इलाका प्रशासनले गत वैशाख 2 मा राष्ट्रिय परिचय पत्र र 8 गतेबाट नागरिकता सहित प्रशासनिक सेवा सुरु गरेको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिने लक्ष्य सहित स्थापना गरिएको इलाका प्रशासन कार्यालयले स्थानीय वासीको जीवन स्तर सुधार गर्न र समय र श्रमको बचतमा सजिलो बनाएको छ। शर्मिला रोकाया, CIN रेडियो बुढी नन्दा, कोल्टी, बाजुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा सांसदको प्रस्तुति र जनताको आशा।
16: तमाम नेपाली जनताले पर्खिरहेको छन्, किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेको छौँ।
0: भोलिभन्दा पनि कामको पर्खाइमा नागरिक संवाद श्रृङ्खला हेलो सांसद बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।

0: ಅಥವಾ ಡಿಟಿಎಚ್ ಸೇವಾ ದಿಸ್ ಹೋಮ್
1: ಡೇಶೋ ಖುಷಿಗೂ ಕನೆಕ್ಷನ್
2: संसद तपाईका आवाज तपाईका सरकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
4: तपाईका दैनिक भोगाई तपाईका प्रश्न तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
4: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सिआइएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद
5: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
6: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौँ
5: हरेक मङ्गलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृङ्खला हेलो सांसद
9: नमस्कार संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृङ्खला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर 1 निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ भनिन्छ
10: यहाँलाई हार्दिक धन्यवाद छ
9: धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस् केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ
10: यो परिस्थिति अनुसार अगाडि बढेको स्वाभाविक होइन परिस्थिति जे माग्यो त्यही काम गर्नु पर्यो हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ जनताका जल्दो बल्दो समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ
9: हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो
10: म कहिले पनि कुनै विषय म तयारी गर्दिनँ म सोतै जान्छु होइन त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु
9: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो तर यो सचिवालयमा पर्यो हजुर सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ तपाईँको चाहिँ कस्तो खालको छ
10: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो एकल फोनमा म फोन उठाइदिन्छु आफै उठाउँछु मैले म मन्त्री हुँदा पनि हिजो पिएससी कसैलाई दिन मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो
9: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ
10: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन होइन त्यसले गर्दा जनता त खुसी हुँदैन रे सँगसँगैको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैनौँ तर म सुनिदिने काम गर्छु त्यसमा पनि एउटा आधार हो मेरो
9: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको हो कि विकास निर्माण फलाना झै झगडा यस्ता कुराहरू बढी आउने गर्छ
10: जनता होइन अनेकौँ किसिमका समस्या हुन्छ नि त समाजमा भएका घटनाहरू होइन आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि त्यस्तै कुराहरू उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु
9: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ कि भन्दा
10: आम लोकले आम जनता
9: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिर
10: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ
9: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
10: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
9: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दैन छोडिदिने, अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
10: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानुनलाई पालना गरेको मात्रै हो, होइन? त्यो विधिलाई पक्रेर यो सदन चलाउनु पर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढङ्गले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
9: अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढी छ अहिले दिनहुँ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर। भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नु भयो, यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
10: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ। हामीले के भन्यो भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफल नै भाग लिनुपर्छ, यस कारणले भाग लिनुपर्छ। जनताका जल्लाबल्ला थुप्रै समस्या छन् नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौँ, आन्दोलन पनि जारी राखौँ। जुन किसिमको सामान्य प्रधानमन्त्री वीरेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। हामीले भनेको छौँ, रेकर्ड पनि हटाउनुपर्छ हामीले भनिरहेका छौँ, यो भनिरहेको बखतमा। तर बजेट बारेमा छलफल गरिएन सकिएन भनेदेखि जनताले चुनिएरको प्रतिनिधिले जनताको को निम्ति काम गर्नु पर्यो भने दुइटै कुरालाई अगाडि लैजाउँ भने हामी अगाडि बढिरहेछौँ।
9: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनु हुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
10: अनि सदन सार्वभौम हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेको छन्। हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ।
9: तर परराष्ट्र मन्त्रीले त भनिसक्नुभयो, त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दस गजा क्षेत्रको वरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर।
10: त उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँहरूलाई पनि थाहा छ नि, छैन? सब आम नेपाली जनतालाई थाहा छ नि त। हामीले यति भन्यौँ, अब गल्ती नै हो भने उहाँले चाहिँ सदनमा आएर बोल्दा कुन ठुलो कुरो भयो त, भएन नि।
9: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन?
10: होइन, म
9: जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक
10: तहहरूबाट? क्या हाम्रो सामान्य प्रधानमन्त्री वीरेन्द्र शाह कसो कमान्डमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या। अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरिराख्नु भएको छैन भने होइन, पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन, होइन? तर चिज हो, मलाई के लाग्छ रवि लान्छले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन। अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ, धैर्य गर्नुपर्छ, थाहा भइहाल्छ।
8: संवाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। आगामी मनसुनलाई लक्षित गरेर सरकारले विपद प्रतिकार्य तयारीलाई तीव्रता दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएको छ। राजधानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरुद्ध दायर दुई भ्रष्टाचारका मुद्दामा विशेष अदालतले कागज झिकाउन आदेश दिएको छ। भिजिट भिसाका नाममा खाडी मुलुकमा जान लागेका 27 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जाल मार्फत आधारहीन र भ्रामक विज्ञापन प्रकाशन नगर्न विज्ञापन बोर्डले आग्रह गरेको छ। रुसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। र फिफा विश्वकपमा समूह बी को खेलमा भोलि बिहान सहआयोजक क्यानाडा र कतार खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि असार 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: मन्त्रीहरूको जवाफसँगै प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, विपक्षीको विरोध नारा र नियमपत्ति, मन्त्रीहरूको अस्वाभाविक अभिव्यक्ति र हरकत।
0: पासपोर्ट खरिद प्रकरणमा कंग्रेस नेत्री आरजु राणा अनुसन्धानको राडारमा, प्रज्ञा प्रतिष्ठानका एक कर्मचारी विरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर।
1: प्री मनसुनको वर्षाले इतिहास ब्रेक, 1990 रेकर्ड पनि तोडियो। चिया श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारले संसदीय समितिको निर्देशन।
0: सम्झौता पालना नगरे इरानमाथि पुनः नाकाबन्दी लगाउने अमेरिकी चेतावनी, अमेरिका इरान सम्झौतापछि कच्चा तेलको मूल्य फेरि घट्यो।
1: र विश्वकप फुटबलमा आज राति 2 खेल हुँदै, महिला टी20 विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र स्कटल्यान्ड भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले बजेट माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब पनि टार्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय तथा रक्षा मन्त्रालय सहित प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेको बजेट शीर्षकमाथि प्रतिनिधि सभाका सांसदहरूले उठाएका प्रश्नको जवाब दिन उहाँले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएर उम्किनु भएको हो। सभामुखले प्रधानमन्त्री कार्यालय सहितको बजेट शीर्षकमाथि जवाब दिन अर्थमन्त्रीलाई अनुमति दिएपछि विपक्षी दल नेकपा एमालेका सांसद गुरु बरालले प्रधानमन्त्रीको उपस्थिति खोज्नु भएको थियो। सभामुख डोल प्रसाद अर्यालले संसदको अभ्यास र नियमावलीको अर्को व्यवस्था पनि सम्झाएपछि विपक्षी दलले थप विरोध गरेनन्। विपक्षी दलका सांसदहरूले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै आएका छन्। उनीहरूले संसदमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने व्यवस्था पनि सम्झाउने गरेका छन्। विपक्षी दलको विरोध आज नाराबाजीमा परिणत भएन, कार्यसूची प्रभावित भएर बैठक पनि स्थगित गर्नु परेन, तर सांसदका प्रश्नको जवाब दिन रोस्टममा पुगेका मन्त्रीहरूले अस्वाभाविक अभिव्यक्ति र हरकत देखाएका छन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: गृहमन्त्री सुदन गुरुङले बोल्दा बोल्दै पानी तिर्खा लागेपछि आफूलाई पानी बाँड्ने भन्ने गरेको भन्दै हाँसेर अपरिपक्व र बच्चापन देखाउनु भएको थियो।
4: हामीलाई पानी बाँड्ने मान्छे भनेर भन्छन् त त्यो
3: जेन्जी आन्दोलनको बेला गुरुङ आन्दोलनकारीलाई महानगरको गाडीमा पानीको बोतल बाँड्दै हिँडेको भिडियो भाइरल भएको थियो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू सांसद मन्त्री हुने मान्छे नै नभएको बताउनु भएको थियो। आफू अमेरिकाबाट 2-4 वर्षका लागि घुम्न नेपाल फर्किएको भए पनि देशसँग पिरती बसेपछि नफर्किएको र मन्त्री बनेको बताउनु भयो। एउटा पुरानो गीतको स्मरण गर्दै उहाँले सांसदको प्रश्नको जवाब दिने होइन आफ्नो अनुभव सुनाउनु भयो।
5: साथीहरूलाई चाहिँ यो गीत चाहिँ सुन्नु भएको छैन होला, पुरानो साथीहरूले सुन्नुहुन्थ्यो, सुनिन्थ्यो। म पनि एउटा के गीत छ भने, म त यस्तो होइन दाई पिरतीले जोगी बनायो भन्ने एउटा गीत छ। यो पहिलातिरको समयमा चाहिँ गाइन्थ्यो यो गीत खुब। अब यहाँ कुरा के छ भन्दाखेरि, म पनि यस्तो सांसद हुने मन्त्री हुने मान्छे त होइन, तर पिरतीले चाहिँ मलाई सांसद र मन्त्री बनाएको।
3: सांसद हुँदा बोल्ने समय नपुगेको गुनासो गर्नुभएका पुनले अहिले मन्त्री बनेपछि सांसदका माग पुरा हुन 15 वर्ष लाग्ने बताउनु भयो।
5: अहिलेको सरकार जुन जोस जाँगरका साथ अगाडि बढिरहेको छ, यो जोस जाँगरका साथ अगाडि बढ्ने हो भने अर्थतन्त्र ल यतिसम्म भयो है भन्ने कुरा दुःख साथ भन्नलाई 15 वर्ष लाग्छ। अनि माननीय ज्यूहरूको विभिन्न मागहरू राख्नु भएको छ, त्यो मागहरू चाहिँ धेरै मागहरू त्यही 15 वर्ष पछि पुरा हुँदै जान्छ, सबै माग चाहिँ पुरा हुँदैन, मेरो माग पनि पुरा भएन के, धेरै मागहरू, त्यही हो कुरो। यो कुनै भाषण गरेको होइन, अर्थ दिएको होइन, वास्तविक कुरा मैले चाहिँ तपाईँहरूलाई राखेको हो।
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पनि आफूहरूले बजेट नै नबुझ्ने गरी बनाएको प्रतिक्रिया दिनुभएको छ। आफूले सम्हालेको मन्त्रालय बारे सबैभन्दा धेरै प्रश्न उठेको बताउँदै उहाँले 25-30 पेजको प्रश्न आएको सुनाउनु भयो।
6: सबैभन्दा बढी सायद गुनासो मेरै मन्त्रालयमा आएको थियो, आउन स्वाभाविक पनि हो, किनभने हामीले बजेटै त्यस्तै गरी बनाएको थियौँ, अलिकति नबुझ्ने गरी। म त्यो सबै कुराहरू अस्ति जति पनि प्रश्न उठेको छ, प्रश्न नै लगभग 25-30 पेजको रहेछ, सबै प्रश्नको जवाफ दिने प्रयास गर्नेछु दिनेछु।
3: नेकपा एमालेका मुख्य सचेतक ऐन बहादुर महरले मन्त्रीको खुट्टा भाँच्ने अभिव्यक्ति कानुन बमोजिम हो भनेर सोधेपछि मन्त्री लम्सालले यस्तो जवाफ दिनुभएको थियो।
6: अब त्यो उहाँहरूलाई चाहिँ बढीभन्दा बढी दबाब दिएर भए पनि काम गराउनु खोजेको, त्यति उद्देश्य त्यही हो। उद्देश्य भनेको चाहिँ कसैलाई गाली गर्न मनै छैन नि, काम गर्दै सुरु सुरु खुरुखुरु काम गरिदिनु भयो भने त हामी चुपचाप लगाएर बस्छौँ नि, खुसी हुन्छौँ। त्यो आशय त्यो हो, त्यसरी हो, हामीलाई उहाँहरूलाई बचाउनको लागि नै त्यस्तो गरे हो।
3: आजकै बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई बोलाएर धम्क्याउने काम भएको भन्दै विरोध गर्नुभएको थियो। ई पासपोर्ट छपाईको ठेक्का सम्बन्धी प्रकरणमा राहदानी विभागका प्रमुख लगायतलाई पक्राउ गर्न अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर धम्क्याएको आरोप छ।
7: संवैधानिक निकायका प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने, नत्र भए प्रधानमन्त्री कार्यालयको कोठाभित्रै निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ। उहाँले सामाजिक सञ्जालमा लाइभ गर्नुभएको विषयवस्तु यदि साँचो हो भने सम्माननीय प्रधानमन्त्रीज्यू अथवा त्यो विषय के हो यसको सत्य तथ्य छानबिन गर्नका लागि संसदीय छानबिन आयोगको समितिको गठन गर्नु पर्दछ।
3: त्यसअघि एमालेका महरले सरकारका मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै नियमापत्ति जनाउनु भएको थियो।
8: भर्खरै माननीय सदस्य रमेश मल्लले बोलिरहेको बेलामा सहमुख ज्यू र उहाँको बीचबाट दुईजना मन्त्रीज्यूहरू हिँड्नु भएको छ, उहाँ बोलिरहेको देख्नु भएको छ, मन्त्रीज्यूहरू सरासर हिँडिरहनु भएको छ। यो नियम 20 खण्ड 6 बमोजिम गर्न नहुने काम गर्नु भएको छ, यसको म घोर आपत्ति, घोर निन्दा र घोर चाहिँ यसप्रति दुःख व्यक्त गर्न चाहन्छु र सहसम्मान्य
3: अन्त्यमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यो बजेटलाई 5 पहिलो किस्ताको रूपमा स्वीकार गर्न आग्रह गर्नुभएको छ।
9: मैले धेरै ठाउँमा भन्ने गरेको छु, यो पहिलो वर्ष थिति बसाउने, जग बसाउने बजेट हो, दोस्रो तेस्रो वर्षमा एक्सेलरेट गर्ने बजेट हो रिफर्मको गतिलाई, र चौथो र पाँचौं वर्षमा हामीले लाभांश बाँड्ने खालको बजेट आउनुपर्छ। यो पञ्चवर्षीय रोड म्यापका साथ हामीले यो पहिलो वर्षको बजेट लिएर आएका हौ, त्यसैले यो 5 बजेटको पहिलो किस्ता मात्र भनेर बुझिदिनु भने यो लार्जर पिक्चर चाहिँ स्पष्ट हुन्छ जस्तो मलाई लाग्दछ।
3: विपक्षी दलका सांसदहरूको विरोध, नारा र नियमापत्तिसँगै मन्त्रीहरूले जवाफ दिएपछि विनियोजन विधेयक आजै पारित गरिएको छ।
10: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले विनियोजन विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
3: अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ।
1: प्रतिनिधि सभाको अर्को बैठक अब भोलि बिहान 11 बस्ने भएको छ। मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको गृहमन्त्री सुदन गुरुङले ठोस जवाब दिने प्रयास गर्नुभएको छ। प्रतिनिधि सभामा आज गृहमन्त्री गुरुङले पछिल्ला वर्षहरूमा बढ्दै गएको लागु औषधको दिवस मनाएर नभई प्रयोग अन्त्य गर्ने घोषणा गर्नुभएको छ। युवाहरूलाई प्राविधिक शिक्षा, खेलकुद र वैकल्पिक क्रियाकलापमा व्यस्त राख्ने नीति सहित सरकारले नयाँ नियमावली बनाउन लागेको जानकारी पनि दिनुभयो।
11: अबबाट दिवस मनाउनुको साटो लागु औषधको अन्त्यको सुरुवात गर्ने अभियान नै सञ्चालनको नीति लिएको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। हामीले 3-pillar स्ट्राटेजी लिई रोकथाम, उपचार र कारवाहीका काम गरी लागु औषधको प्रभावकारी नियन्त्रण गर्ने, सीमानाकामा लागु औषधको अवैध कारोबार नियन्त्रण गर्न समन्वय गरी विशेष अपरेसन हुनेछ। लागु औषध नियन्त्रण कार्यका लागि नयाँ नियमावली मस्यौदा गरी मन्त्री परिषदमा पेश गरिनेछ।
1: उहाँका अनुसार सीमा सुरक्षा र गस्तीका लागि मोडर्न पुलिस द पेट्रोलिङ ड्रोन र हेभी लिफ्टिङ ड्रोन जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरिनेछ। बढ्दो साइबर अपराध र अन्तर्देशीय अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको अनुसन्धान क्षमता विस्तार गर्न 50 करोड लगानीमा एआई र एडभान्स एनालिटिक्स क्यापेबिलिटी डेभलपमेन्ट कार्यक्रम सञ्चालन गरिने मन्त्री गुरुङले बताउनुभयो। साथै नागरिकका गुनासो 24 घण्टा सुन्न हेल्लो गृह कल सेन्टर र मुद्दाको प्रगतिबारे जानकारी दिन प्रहरीले केस ट्र्याकिङ सिस्टम कार्यान्वयनमा ल्याएको उहाँले सदनलाई जानकारी दिनुभयो। उहाँले कार्यान्वयनमा कारागारमा कैदीबन्दीले दुःख पाउने अवस्था पनि अर्को वर्षदेखि नहुने बताउनुभयो।
11: आगामी वर्षको बजेट कार्यान्वयन पश्चात धेरै जिल्लाहरूमा नयाँ कारागार भवन निर्माण गर्ने कार्यक्रम रहेको हुँदा कैदीबन्दीहरूको कारागारको क्षमता भन्दा माथि चाप क्रमशः कम हुँदै जानेछ। हाल करिब 19,000 जना राख्ने भवन क्षमता भएकोमा करिब 26,800 जना कैदी बन्दीको चाप रहेको सदनमा जानकारी गराउन चाहन्छु। आगामी वर्ष कारागार निर्माणमा युनिफर्मिटी कायम गरी हरेक प्रदेशमा 1-1 वटा ठुला कारागार निर्माण गर्ने जसमा 7,000 जना रहन सक्ने र प्रदेशभित्रका अन्य कारागारलाई थुनुवा केन्द्रको रूपमा विकास गर्ने योजना रहेको छ। यसबाट हालको क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने अवस्था अन्त्य हुनेछ।
1: सुरक्षा निकायको पूर्वाधार सुधारका लागि आगामी वर्ष दुवै प्रहरी संगठनका 79 वटा भवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ। तर निर्मला पन्त हत्या प्रकरणमा भने उहाँले ठोस जवाफ दिन सक्नु भएन। यस प्रकरणमा मन्त्रालय अत्यन्त संवेदनशील रहेको र आफूले व्यक्तिगत रूपमा पनि गम्भीरताका साथ अनुगमन गरिरहेको स्पष्ट पार्नुभयो।
12: हाम्रो छोरी चेलीलाई यस्तो निर्मम रूपमा हत्या गरेर जुन तरिकाले त्यसलाई त्यो इस्युलाई को कोले राजनीतिकरण गर्यो र त्यसमा चाहिँ एउटा सानो बालिकाको लासमा चाहिँ जसरी राजनीति गर्यो त्यसलाई अन्त्य गर्नु पनि हामीले

0: गर्न स्याटेलाइट प्रविधिको प्रयोग गरिने मन्त्री गुरुङको भनाइ छ।
1: नेपाल परिवेशमा पूर्व सभामुख महरा अब सक्रिय राजनीतिमा नरहने, रासोपाले विद्युतीय भोटिङबाट नेतृत्व छान्ने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: आरटिजिएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटिजिएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटिजिएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटिजिएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश ब्याङ्क तथा वित्तीय संस्थाले आरटिजिएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका ब्याङ्क तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटिजिएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आइपिएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटिजिएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटिजिएस रोजौं, तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारले निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैँची, सुपारी, बेसार, अदुवा, कफी लगायत अन्य नगदी बालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारले आग्रह गर्नुभयो। सभापति पौडेलले नगदी बाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकार समक्ष आग्रह गर्नुभएको छ। विगत 4 दिन यता इलाम लगायत देशभरिका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफ्नो उद्योग बन्द गरेका छन्।
1: मुलुकका विभिन्न जिल्लामा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढ्न थालेको छ। पहाडदेखि तराईका जिल्लासम्म ग्यासका लागि घन्टौँ लाइन बस्नु परेको विक्रेता र उपभोक्ताले गुनासो गरेका हुन्। पहाडी जिल्ला सल्यान, सुर्खेत, गुल्मीदेखि तराईका जनकपुर र सर्लाहीसम्म ग्यास नपाएपछि उपभोक्ताले सास्तै खेपिरहेको गुनासो छ। तर नेपाल आयल निगमले ग्यास अभाव नभएको दावी गर्छ। उपत्यका बाहिरका केही जिल्लाहरूमा ग्यास अभाव भए पनि अभाव नभई समयमा ढुवानी नभएका कारण समस्या देखिएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो। अहिले उक्त समस्या समाधान भइसकेको उहाँको दावी छ।
6: ग्यास अभाव भएको होइन कि, समयमा त्यहाँ ढुवानी नभएको कारणले चाहिँ समस्या देखिएको थियो, त्यो समस्या चाहिँ समाधान भइसकेको छ। सुर्खेतको कुरा थियो, सुर्खेतमा चाहिँ नियमित ढुवानी भइसकेको छ। र समस्या के देखियो भने हामीले जुन जसरी यो एउटा हुइम चल्यो ग्यास अभाव चाहिँ उपभोक्ताले पनि संशोधित गरेर राखे, त्यो नियमित आपूर्ति हुन थालिसकेपछि उहाँहरूले चाहिँ अब भरि सिलिन्डर आउँछ कि भनेर उहाँहरूले न विक्रेताले माग अनुसारको ग्यास मगाए, न चाहिँ उपभोक्ताले आफ्नो सिलिन्डर नसकेसम्म उहाँहरूले ग्यास बजारबाट खरिद गरिदिनु भएन। त्यो भएपछि एकैचोटि डिमान्ड हुँदाखेरि चाहिँ यो समस्या देखिएको हो। ग्यास आपूर्तिमा कुनै समस्या छ?
1: अमेरिका, इजरायल र इरान बीचको तनावले इन्धन आपूर्तिमा पारेको जोखिम देखाउँदै आयल निगमले गत फागुन 29 गतेदेखि 7.1 किलो अर्थात् आधा सिलिन्डर ग्यास भरेर बजारमा पठाउन थालेको थियो। सुरुमा जम्मा 15 दिनका लागि भनेर लागू गरिएको प्रावधान 3 महिना बितिसक्दा पनि पुनरावलोकन हुन सकेको छैन। जुन अनुपातमा ग्यास आउनुपर्ने हो त्यही अनुसार आएपछि मात्रै निगमले

0: योजना बनाएर उपभोक्तालाई भरि सिलिन्डर दिने निगमका प्रवक्ता ठाकुरको भनाइ छ।
1: स्विच अफ हर्मुज बन्द भइसके पश्चात इन्डियामा पनि त्यो समस्या देखिएको, उहाँहरूले पनि त्यो 14 केजी ग्यासमा पुर्याउन नसके पश्चात 5 केजीको सुरु गरेको अवस्था छ इन्डियामा पनि। त यो अहिले जुन यो वार्ता भएको बनिएको छ विभिन्न सञ्चार माध्यमहरूमा, यो वार्ता चाहिँ सफल भएर अगाडि बढ्यो भने त हामी आपूर्ति नियमित रूपमा, अहिले पनि आपूर्ति नियमित नै छ, तर जुन अनुपातमा आउनुपर्ने, जसरी हामीलाई दैनिक 100 बुलेट आउनु पनि चाहिँ हामी पनि त्यही हिसाबले चाहिँ प्लानिङ गरेर 14.2 मा जान सक्छौँ। अहिले चाहिँ हामीलाई 80 कहिले 90 बुलेट त्यो हिसाबले चाहिँ हामी कहाँ प्राप्त भइरहेको अवस्था छ।
2: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवाले समेत अनुसन्धानको दायरामा ल्याएको छ। आयोगको टोलीले बुढा नीलकण्ठ स्थित देउवा निवासको भग्नावशेषमा पुगेर बयानका लागि हाजिर हुन आउनु भनी म्याद तामेल गरेको हो। त्यहाँ देउवा परिवारका कोही सदस्य नभेटिएपछि आयोगको टोलीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरेर म्याद तामेल भएको जानकारी गराएको हो। म्याद तामेल प्रक्रियामा सम्बन्धित नगरपालिकाको उडाका जनप्रतिनिधिहरूको समेत अनिवार्य उपस्थित आवश्यक पर्छ। परराष्ट्र मन्त्री देउवाको हस्तक्षेपका कारण योग्यता नपुगेको र बढी रकम कबुल गरेको कम्पनीले ठेक्का पाएको आशंका सहित अख्तियारले अनुसन्धान अगाडि बढाइरहेको छ। यसैबीच पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै घरमा म्याद तामेल गरेपछि पूर्व मन्त्री आरजू राणा देउवाले आयोगलाई इमेल पठाउनु भएको छ। अख्तियार स्रोतका अनुसार आरजू राणा देउवाको नामबाट हिजो अख्तियारको इमेल आइडीमा मेल आएको हो। स्रोतका अनुसार मेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने बेहोरा उल्लेख गरिएको छ।
0: पूर्व सभामुख समेत रहनुभएका नेकपाका नेता कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय गर्नुभएको छ। आज एक वक्तव्य सार्वजनिक गर्दै उहाँले आफू विगत करिब 45 वर्षदेखि विभिन्न चरणमा नेपाली कम्युनिस्ट आन्दोलन र पार्टी गतिविधिमा सक्रिय रहँदै आएको उल्लेख गर्दै पछिल्ला केही वर्षमा भने नशा सम्बन्धी र मांसपेशीको समस्याबाट पीडित रहेकाले पार्टीको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न कठिन भएकाले आजकै मितिदेखि सक्रिय राजनीतिबाट अलग हुने र साधारण सदस्यका रूपमा मात्र रहने जानकारी गराउनु भएको हो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको निर्वाचन विद्युतीय भोटिङ मार्फत गर्ने भएको छ। आज बसेको सचिवालय बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरिएको बताउनुभयो।
3: इलेक्ट्रोनिक भोटिङ मेसिनबाट इभीएमबाट चाहिँ महाधिवेशनको निर्वाचन तालिका सम्पन्न गर्ने गरी काम सुरु गरेका छौँ। यसको लागि आवश्यक कोटेसन र सम्झौताको कामहरू अहिले चलिराखेको छ र यो इभीएमबाट गर्दाखेरि चाहिँ हामीलाई 2 दिन जतिमा हुने यो निर्वाचन मतदान र मतगणना को कार्य चाहिँ करिब करिब 6-7 घन्टा जतिमा सकिने भन्ने रिपोर्ट प्राप्त छ।
2: सचिवालय बैठकले पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन समेत दिएको छ। हालको प्रस्ताव अनुसार पार्टीको केन्द्रीय समिति 151 सदस्य हुने र प्रदेश समितिका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो। बैठकमा साथै प्रदेशको अधिवेशनको पनि समीक्षा गरिएको छ। 7 प्रदेशमध्ये मध्यप्रदेशको अधिवेशन पार्टीको केन्द्रीय निर्वाचन आयोगले हालै स्थगित गरेको छ भने बाँकी 6 प्रदेशमा अधिवेशन सफलतापूर्वक सम्पन्न भएका छन्। केही जिल्लामा हुन नसकेको अधिवेशन जिल्लाको अवस्था अध्ययन गरी थप निर्णय गर्ने उहाँले बताउनुभयो। उहाँले लेबी नतिरेका सदस्यलाई महाधिवेशनमा प्रवेश गर्न नदिने निर्णय भएको जानकारी दिनुभयो।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीको आगामी महाधिवेशन कार्यतालिका पारित गरेको छ। आज सम्पन्न बैठकले आगामी मङ्सिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने गरी कार्यतालिका स्वीकृत गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदिनले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्सन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। यस वर्षको प्री मनसुनको वर्षाले इतिहास ब्रेक गरेको छ। 45 वर्ष यताकै सबैभन्दा धेरै वर्षा भएको छ। यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर पानी परेको छ। विभागले सन् 1981 126 वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानि प्री मनसुनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसुनको समयमा औसत भन्दा माथि सबैभन्दा धेरै पानी सन् 1990 331 मिलिमिटर परेको रेकर्ड गरिएकोमा यसपालि त्यसलाई समेत तोडेको छ।
3: काठमाडौँ महानगरले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कुल 25,88 करोड रुपियाँको बजेट सार्वजनिक गर्नुभएको हो। आजै काठमाडौँ महानगरले शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 छात्रवृत्तिको पुनः आवेदन दिन सकिने सूचना पनि जारी गरेको छ।
4: नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीका एक कर्मचारी विरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा प्रतिष्ठानका कार्यालय सहयोगी रामकुमार बोहरा विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको हो। बोहरा विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना सजायको माग दावी गरिएको छ।
3: विज्ञापन बोर्डले सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन प्रकाशित नगर्न सूचना जारी गरेको छ। फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, टिकटक र युट्युब लगायतमा कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ र आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको भ्रामक विज्ञापन प्रकाशन र प्रसारण नगर्न बोर्डले भनेको हो। कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसा सम्बन्धी पीडा कम गर्ने, शरीरको बोसो घटाउने, मृगौला सफा गर्ने, शरीरका विषाक्त पदार्थ घटाउने लगायतका दावी गरिएका औषधिजन्य पदार्थ र अन्य यस्तै प्रकृतिका सामग्रीको आधारहीन र भ्रामक विज्ञापन सामाजिक सञ्जालमा भइरहेको भन्दै बोर्डले कानुन विपरीतका विज्ञापन गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको छ।
4: कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई 50,000 रुपियाँ अनुदान दिएको छ। किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रति भैँसी 50,000 रुपियाँका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ। यसै गरी गाउँपालिकाले व्यावसायिक रूपमा बाख्रा पाल्दै आएका किसानलाई पनि अनुदान दिएको छ।
3: झापाको बिर्तामोड नगरपालिकाले भने पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी र आधुनिक बनाउने उद्देश्यले कृषकलाई सहुलियत दरमा कृषि सामग्री वितरण गरेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले इरानले अमेरिका इरान सम्झौताको पालना नगरे अमेरिकाले पुनः कडा समुद्री नाकाबन्दी लागू गर्न सक्ने चेतावनी दिनुभएको छ। इरानले आफ्नो आणविक हतियार विकास सम्बन्धी महत्वाकांक्षा त्याग्ने प्रतिबद्धता पूरा नगरे अमेरिकी रक्षा संयन्त्र पुनः सक्रिय हुन तयार रहेको हेक्सेटले बताउनुभयो। अमेरिका इरान सम्झौता अन्तर्गत अमेरिकाले अप्रेलदेखि लागू गरेको समुद्री नाकाबन्दी हटाउन सहमत भएको छ। अमेरिका र इरान बीच युद्ध अन्त्य गर्नका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सुचारू गर्न र तेहरानमाथिको प्रतिबन्ध खुकुलो बनाउन भएको अन्तरिम सम्झौतापछि आज विश्व बजारमा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सम्झौतापछि विश्वभर तेलको आपूर्ति बढ्ने र ऊर्जा संकट टर्ने सकारात्मक संकेतका कारण तेलको मूल्य इरान युद्ध शुरू भए यताकै सबैभन्दा न्यून बिन्दुमा झरेको हो। तथ्याङ्क अनुसार आज ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल 1.59 डलर अर्थात 2% घटेर 77.96 डलर कायम भएको छ। त्यसै गरी अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य 1.83 डलर अर्थात 2.38% ओह्रालो लाग्दै प्रति ब्यारल 74.96 डलरमा पुगेको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष। विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउन्ड पूरा भएको छ। पहिलो राउन्डमा 15 टोलीले जित निकाल्दै महत्त्वपूर्ण 3 अङ्क जोड्दा 18 टोलीले बराबरी खेल्दै 1-1 अङ्क जोडेका छन् भने 15 टोली हार बेहोरेर दबावमा परेका छन्। दोस्रो चरणको समूह एको आफ्नो पहिलो खेलमा पराजय बेहोरेको चेक रिपब्लिक र दक्षिण अफ्रिका आज राति 9:45 आमने सामने हुँदैछन्। एटलान्टा स्थित मर्सिडिज बेन्च रङ्गशालामा हुने खेलमा दुवै टोली माथि जित्नै पर्ने दबाव हुनेछ। दक्षिण अफ्रिकालाई उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 2-0 पराजित गरेको थियो। दक्षिण कोरियाले चेक रिपब्लिक विरुद्ध 2-1 पुनरागमन जित निकालेको थियो। यी दुई टोलीले अहिलेसम्म एक पटक मात्र अन्तर्राष्ट्रिय मञ्चमा खेलेका छन्। सन् 1997 भएको फिफा कन्फेडरेसन कपमा दुवै टोलीले 2-2 बराबरी खेलेका थिए। चेक रिपब्लिक दोस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको छ भने दक्षिण अफ्रिका चौथो पटक विश्वकप खेल्न लागेको हो। समूह बी को आजको दोस्रो खेलमा राति 9:45 स्विजरल्यान्ड र बोस्निया एन्ड हर्जगोभिना भिड्दैछन्। दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्। अमेरिकाको सोफी मैदानमा हुने खेलबाट 3 अङ्क जोड्दै नकआउट चरणमा पुग्ने उनीहरूको योजना रहेको छ। स्विजरल्यान्डले पहिलो खेलमा कतारसँग 1-1 बराबरी खेलेको थियो भने बोस्नियाले पनि घरेलु टोली क्यानाडासँग 1-1 बराबरी खेल्दै अङ्क बटुलेको हो। पहिलो खेलमा बोस्नियाका कप्तान इडेन जेको खेलेका थिएनन्। कप्तानको जिम्मेवारी प्रशिक्षक जेस मार्कस अनुभवी खेलाडीलाई नै अवसर दिने योजनामा रहेका छन्। स्विजरल्यान्ड ग्रानिक जाकाकै कप्तानीमा मैदानमा उतरने भएको छ। पछिल्लो पटक सन् 2016 बोस्नियाले स्विजरल्यान्डलाई 2-0 हराएको थियो। यही समूहकै अर्को खेलमा भोलि बिहान 4:15 क्यानाडाले कतारको सामना गर्दैछ। समूह एको अर्को खेलमा भोलि बिहान नै मेक्सिकोले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार बिहान 7:15 सुरु हुनेछ। दुवै नकआउट चरणमा पुग्ने पहिलो टोली बन्ने योजनाका साथ मैदानमा उत्रनेछन्।
4: महिला टी20 विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली बीचको खेल आज राति 11:15 इङ्ल्याण्डको लिड्स स्थित हेडिङ्ली स्टेडियममा सुरु हुनेछ। दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रन लागेका हुन्। दुवै टोलीले प्रतियोगिताको आफ्नो पहिलो खेल जितेका छन्।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मन्त्रीहरूको जवाबसँगै प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित। विपक्षीको विरोध, नारा र नियमापत्ति, मन्त्रीहरूको अस्वाभाविक अभिव्यक्ति र हरकत।
3: पासपोर्ट खरिद प्रकरणमा कंग्रेस नेत्री आरजू राणा अनुसन्धानको दायरामा। प्रज्ञा प्रतिष्ठानका एक कर्मचारी विरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर।
4: प्री मनसुनको वर्षाले इतिहास ब्रेक, 1990 रेकर्ड पनि तोडियो। चिया श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारले संसदीय समितिको निर्देशन।
3: सम्झौता पालना नगरे इरानमाथि पुनः नाकाबन्दी लगाउने अमेरिकी चेतावनी। अमेरिका इरान सम्झौता पछि कच्चा तेलको मूल्य फेरि घट्यो।
4: र विश्वकप फुटबलमा आज राति 2 खेल हुँदै। महिला टी20 विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र स्कटल्याण्ड भेट्दै।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces this.
6: नमस्कार, म देवनारायण शाह। स्वदेश एफएमको कार्यक्रम समय सन्दर्भको अर्को एक बसाइमा स्वागत छ। बागमती प्रदेशको आर्थिक वर्ष 2083-84 बजेटमा माडीका निम्ति 10 लाखदेखि 3-4 करोडसम्मका धेरै योजनाहरू परे। विभिन्न शीर्षकमा योजनाहरू छन् र त्यो बारेमा कुराकानीका निम्ति आज हामीसँग हाम्रो स्टुडियोमा बागमती प्रदेश सभा सदस्य जो बागमती प्रदेशको कृषि शिक्षा र स्वास्थ्य समितिका सभापति पनि हुनुहुन्छ ठाकुर ढकाल हुनुहुन्छ। ठाकुरजी स्वागत छ यहाँलाई।
7: हस्, धन्यवाद।
6: धेरै शीर्षक
7: विकट छ, यसलाई हामीले अलि ध्यान दिनुपर्छ भनेर चितवन 3 ख निर्वाचन क्षेत्रमा अब चाहिँ नि सबै माननीय चाहिँ नि मन्त्रीज्यूहरूले, मुख्यमन्त्रीज्यूले, अर्थमन्त्रीज्यूले, दलका नेताहरूले सबैले चाहिँ नि यो माडी अलिकति विकट छ, यसलाई हामीले अलि ध्यान दिनुपर्छ भनेर सबैले भनिदिनु भयो। त्यसको कारणले गर्दा नै यहाँ अलि बढी बजेट देखिन्छ।
6: तर तपाईँ माडी क्षेत्रमा रहेर जहाँ बिलङ गर्नुहुन्छ त्यहाँकै केही क्षेत्रहरूमा त बजेट परेन भन्ने ठुलो गुनासो पनि छ। बाँदर झोला जो तपाईँले भोट ब्याङ्क भन्नुहुन्छ त्यहाँ बजेटको भाव पनि पुगेन होइन, अरू जुन मुख्य कोर एरियामा चाहिँ तपाईँको बजेट नपुग्नुको कारण चाहिँ के?
7: अब त्यसलाई कारण केही पनि छैन, त्यसको कतिपय संयोगका कुराहरू छन्, अब कतिपय चाहिँ नि आवश्यकताका कुराहरूले पनि हुन सक्दो रहेछ। जस्तै अहिले हाम्रो बजेटको मुख्य फोकस भनेको चाहिँ नि पुलहरूमा छ, तपाईँले देख्नु नै भएको छ 8 पुलहरूलाई बजेट विनियोजन भएको छ, र त्यस पछाडि गएर चाहिँ नि माडीको एउटा किसिमले धार्मिक क्षेत्र र पर्यटकीय क्षेत्र होला अलिक बढी चाहिँ नि फोकस गरिएको छ, जसले गर्दा माडीमा एउटा यहाँको दिगो विकास र यसलाई चाहिँ नि माडीलाई स्थायित्वमा लैजानको लागि चाहिँ नि हामीले कृषि र पर्यटनलाई प्रवर्धन गर्न सकेनौँ भने माडीको बस्ती चाहिँ नि यहाँबाट अगाडि बढ्न सक्दैन। त्यस कारणले गर्दा ती क्षेत्रहरू र शिक्षामा को क्षेत्रमा केही चाहिँ नि गर्दाखेरिको स्थितिमा तपाईँले
6: शिक्षामा पर्यटनमा कृषिमा पुलपुलेसामा खेलकुदमा सबैतिर बजेट छ, तर बाँदर झोला जहाँ चाहिँ तपाईँले धेरै पटक बोल्नुभयो, प्रतिबद्धता गर्नुभयो, कमिटमेन्ट गर्नुभयो, त्यहाँ चाहिँ बजेट परेन
7: क्या? बाँदर झुलामा बजेट नपर्नको चाहिँ नि कारण मैले तपाईँसँग भन्दिनँ, म पछि चाहिँ नि भन्छु। त्यसका चाहिँ नि अन्तर्यहरू अलिक फरक छन्। म बाँदर झुलाका जनताहरूसँग पनि गएर चाहिँ नि बस्दछु, त्यहाँ अहिले बजेट नपर्नको कारण के हो,
6: किन गरिएन भन्ने कुरो। अनि तपाईँले म भन्दिनँ भनेर क्या सुख पाउनुहुन्छ? के हो बाँदर झुलामा तपाईँले बोल्ने होइन, म बाँदर झुलालाई एकदमै अगाडि लान्छु कहिले,
7: मैले यो कुरो तपाईँसँग अहिले गर्न खोजिराखेको थिइनँ। अहिले चाहिँ नि नेपाल सरकारले जुन पोलिसी लिइरहेको छ सुकमवासी बसोबास भएका क्षेत्रहरूको बारेमा, बाहिर चाहिँ त एउटा खालका चाहिँ नि कुराहरू छन्, सुकमवासीहरूको बारेमा धेरै चर्का कुरा भइराखेका छन्, तर अन्तरायमा चाहिँ नि अहिले पनि माडी नगरपालिकाभित्रका सुकमवासीहरूको तथ्याङ्क र यहाँको चाहिँ नि बारेमा सरकार पोजिटिभली अहिले जहाँ जहाँ जसरी बस्नुभएको छ त्यो सुकमवासीहरूलाई त्यही ठाउँमा नापी गर्ने पोजिसनमा छैन। त्यसका एक दुईवटा तथ्यहरू मैले फेला पारेको छु, जो मध्ये अहिले बाँदर झुलामा इआइए केही समय रोकियो त्यो बाटो ल्याउनको लागि, र केही समय रोकिसकेपछि विभिन्न ठाउँहरूबाट विभिन्न किसिमका पहलहरू भइसकेपछि अहिले त्यो बाटो फेरि इआइए हुने स्थितिमा छ। ती लगायतका धेरै कुरा छन्, म अहिले तपाईँको अगाडि यति मात्रै राख्दछु।
6: अनि यो सबै कुराहरू अगाडि बढ्दै गर्दाखेरि कार्यान्वयनको पक्षमा के हुन्छ? एउटा समग्र पालिकाकै जुन बजेट र कार्यक्रमभन्दा बढी चाहिँ प्रदेशबाट आउने छ आएको छ होइन, बजेटहरू त थुप्रै छन्, तर त्यसलाई डे टु डे काम गर्नुको निम्ति कर्मचारी संयन्त्र त्यसको अनुगमन संयन्त्रहरू यहीँ हेटौँडै पुग्नुपर्ने हुन्छ, त्यसको व्यवस्था के छ?
7: होइन, त्यसको अहिले हाम्रो चाहिँ नि प्रदेशको उसबाट कतिपय योजनाहरूलाई 10 लाखभन्दा तलकोलाई चाहिँ नि स्थानीय तहहरूमा पठाउने भन्ने पोलिसीगत रूपबाट निर्णय चाहिँ नि त गरियो, तर कतिपय योजनाहरू निरन्तरतामा भएका 10 लाखकै रहेछ भने पनि फेरि जुन इकाइबाट चाहिँ काम भइराखेको छ त्यही इकाइबाट काम गर्ने भन्ने अनुसारबाट भए हो। अहिले तपाईँले चाहिँ माडी नगरपालिकामा गएर हेर्नुभयो भने यहाँ चाहिँ नि सशर्त अनुदानमा चाहिँ विगतमा भन्दा अलि बढी नै आएको छ, त्यो किसिमले चाहिँ पठाइएको छ सानोहरू त्यहीँबाट कार्यान्वयन गर्ने भनेर। तर निरन्तरतामा एउटा चाहिँ ठाउँमा एउटा भवन गत वर्ष चाहिँ नि प्रदेशको चाहिँ बजेटबाट हेटोडाबाटै अथवा त्यहाँको कार्यान्वयन इकाइबाट गरिया रहेछ भने त्यसको अधुरो रहेछ भने त्यो बजेटलाई त्यहीँ पठाउने किसिमले गरिएको छ। र अहिले मूलत गत वर्ष चाहिँ 50 लाखसम्मको चाहिँ नि योजनाहरूलाई चाहिँ नि उपभोक्ता समिति मार्फतबाट गराउने भन्ने थियो भने अहिलेको कार्यविधिमा चाहिँ नि 10 लाखभन्दा माथिका योजनाहरूलाई चाहिँ नि ठेक्का चाहिँ नि प्रक्रियाबाट गर्ने भन्ने भएपछि यो आर्थिक वर्षसम्मको भन्दा अलि सहजतामा चाहिँ ती कामहरू सम्पन्न हुन सक्दछ।
6: पार्ने चाहिँ विधि के हुँदो रहेछ? जुन शीर्षकमा पनि माडी माडी माडी भनेर जुन बजेट छ
7: हजुर
6: होइन, त्यही कुरा भरतपुरतिर राप्तीतिर खैरेनीतिर हेऱ्यो भने खासै धेरै भेटिँदैन। यो चाहिँ के छ, यसको ट्रिक्स हुँदो रहेछ कि पहल हुँदो रहेछ कि अथवा पहुँच हुँदो रहेछ कि अथवा चाहिँ के हो भित्र?
7: अब यसको चाहिँ नि प्रमुख कुरो भने त सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पोजिटिभ हुनु पर्यो। मैले देखाएको कुरो भनेको जति जुन जुन मन्त्रालयबाट छ, जस्तै तपाईँले हेर्नुभयो भने हाम्रो यहाँ चाहिँ नि सामाजिक विकास मन्त्री यहाँ आउनुभयो होइन, यहाँ आएर चाहिँ नि हेर्नुभयो, भौतिक पूर्वाधार मन्त्री यहाँ आउनुभयो, उहाँले आएर हेर्नुभयो, कृषि मन्त्री यहाँ आउनुभयो, र उहाँहरूको चाहिँ नि मन्त्रालयहरूबाट त्यो अनुसारबाट बजेट उहाँहरू चाहिँ नि यहाँ आउनुभयो, हामीले यहाँको स्थिति हेर्नु हिँड्नुहोस् न, कम्तीमा त्यहाँको समस्या के हो तपाईँले त्यहीँ स्थलगत रूपबाट बुझ्नुपर्छ भनेर अस्ति भर्खरै चाहिँ नि भौतिक पूर्वाधार मन्त्री आउनुभयो परियु खोलाको किनारमा विगत लामो समयदेखि फेरि हामीले के गर्यौँ भनेदेखि चेपाङ चाहिँ नि आवास कार्यक्रम भनेर भन्यो दुईवटा घर तिनवटा घर बनाइदियो छोडिदियो यसलाई त्यो नगरौँ कम्तीमा पनि एउटा नमुना बस्ती गरौँ न म माडी नगरपालिकाको मेयर छँदाखेरि माथि एउटा नमुना चेपाङ नमुना बस्ती बनाएको छु हेर्ने हिँड्नुहोस् त भनेर मन्त्री आइसकेपछि अनि हेर्नुभयो र त्यहाँ हेरिसकेपछिको स्थितिमा अहिले 3 करोड रुपियाँ एकै ठाउँमा चाहिँ नि छ होइन अनि यता क्याम्पसमा आइसकेपछि यहाँको स्थिति यस्तो छ भनेर भनिसकेपछि मन्त्रीले सामाजिक विकास मन्त्रीले हेरेपछि यहाँ स्थिति यो छ भनेर कन्भिन्स भइसकेपछि त्यो अनुसारबाट चाहिँ नि यहाँको समस्यालाई ल्याएर देखाउने कुरोमा मैले मात्रै गरेँ भन्ने खालको कुरो कसैले गर्छ भने त्यसमा म चाहिँ नि सहमत छैन मैले प्रयत्न गरेँ चाहिँ नि नगरपालिकाको चाहिँ नि टिमले प्रयत्न गर्यो होला अरू राजनीति दलका साथीहरू सबैको साझा प्रयत्न हो यसमा मैले मात्रै हो अरू त कोही होइनन् भनेर भन्छ भनेदेखि त म त्यो मान्दिनँ अब हामी सबैको साझा प्रयत्नले यहाँको चाहिँ नि विकासको सन्दर्भमा सबैले प्रयत्न गऱ्यौँ पहल गरौँ सबैको कुरा चाहिँ नि फेरि मन्त्रीज्यू मुख्यमन्त्री लगायत सबै मन्त्रीज्यूहरूले सुनिदिनुभयो सुनिसकेपछि बजेट आयो यसलाई चाहिँ नि होइन अरूले त यहाँ केही गर्न खोजिएको थिएन मैले गर्न खोजिआउँ भनेर त्यो स्ट्यान्ड बाज गर्न मलाई जरुरी छैन आवश्यकता यहाँ छ सबैले प्रयत्न गर्नु
6: माडी क्षेत्रको निम्ति त्यस अगाडि 4 वर्ष अगाडि अब तपाईँ चुनावमा उठ्दै गर्दा यो त्यो गर्छु भनेर जुन प्रदेशमा तपाईँको कमिटमेन्ट थियो घोषणा पत्र थियो यहाँको अथवा आफ्नो प्रतिबद्धता थियो कति पुरा गरेँ कति बाँकी छ भन्ने लाग्छ यहाँलाई
7: पहिलो कुरो त म चुनावमा घोषणा पत्र बनाउने कुरामा चाहिँ नि नेताहरू चाहिँ नि सङ्घीय नेताहरूको होस् अथवा चाहिँ नि प्रदेशको नेताहरूको होस् त्यसमा म विरोधी किनकि वस्तुगत अवस्थाले के आवश्यकता हुन्छ त्यसको आवासमा अब चाहिँ विकास गर्ने भनेको र मैले जहाँसम्म सम्झेसम्मको किसिमले चाहिँ नि यहाँ गर्नुपर्ने कुराहरू भनेर जुन सोचिराखेका छु त्यो कुराहरू मैले गरेका छु भन्ने लाग्छ मलाई मैले त्यतिखेर पनि भनेको मान्छेको यहाँको कनेक्टिभिटी स्थायी विकासको भनेको चाहिँ नि हामीले पुलहरू नै हो भनेर मैले भनेको थिएँ मेरो कार्यकालभरिमा मैले माडीमा 20 वटा पुल पुर्याएर छोड्ने भन्ने मेरो लक्ष्य हो म 20 वटाभन्दा माथि नै बनाउँछु मैले त्यो मेरो आफ्नो लक्ष्य जस्तै मैले अब दुर्घटना भयो भनेदेखि छुट्टै कुरो म अहिले तपाईँलाई घोषणा गरेँ आउँदो वर्ष मेरो 15 वटा चाहिँ नि माडी नगरपालिका अहिले घोषणा गर्छु म मन्त्रीज्यूहरूसँग कसरी भन्नुपर्छ अथवा कहाँ के जानुपर्छ 15 वटा चाहिँ डिप बोरिङ आउँदो वर्ष हाल्छु क्या मेरो अहिलेदेखिको लक्ष्य भनेको त्यसमा आउनाले मैले जे गर्नुपर्छ भने एउटैमा मात्रै गएपछि त्यसलाई आउटपुट आओस् न त्यो अनुसारबाट गर्नुपर्छ भने हो त्यो अनुसारबाट मैले प्रयत्न गरिराखेको छु सबै कुरा पुरा हुन त गाह्रै पर्छ हाम्रो यहाँको चाहिँ नि अर्थतन्त्रको चाहिँ नि जुन अवस्था छ यसको कारणले गर्दाखेरि
6: अब अन्तिममा तपाईँको आफ्नो मेयर हुँदाको कार्यकाल त्यस पछाडि पनि तपाईँको एकसूत्रीय टाइपकै कुरा आउँथ्यो जङ्गलभित्रको बाटो अहिले भने नयाँ सरकार बनिसकेपछि थोरै अगाडि बढ्न खोजेको हो कि बजेट परेको हो कि अवस्था छ तपाईँ चाहिँ अहिले आशावादी हुनुहुन्छ नि
7: जङ्गलको बाटो 3.7 किलोमिटर सम्भावना छ यसलाई चाहिँ तपाईँले ठ्याक्क सोधिहाल्नुभयो 2079 तपाईँ चिठी हेर्नुहोस् 2079 लगातार पत्र गएर अहिले पनि तपाईँले त्यो ठ्याक्कै त्यो चिठी हेर्नुभयो भने ध्रुव पोस्टसम्मको लागि चाहिँ इआइए गर्नको लागि त्यो चिठीलाई गएको केपी शर्मा ओलीको प्रधानमन्त्री भएको बेलामा भदौमा चाहिँ नि त्यो टेन्डर भएको छ इआइएको अहिलेको चाहिँ नि सरकारले गरेको भनेर कसैले भन्छ भने त्यो इआइए भदौको चाहिँ नि 12 गते कि 13 गते टेन्डर भएको छ त्यो टेन्डर अनुसारबाट कन्सल्टेन्सीले चाहिँ नि पारेको छ र त्यही कन्सल्टेन्सीले इआइए गर्दैछ त्यो ध्रुव पोस्टसम्म मात्रै इआइए हुन्छ कुरा बुझ्नुभयो नि त्यहाँभन्दा उता इआइए हुँदैन अहिले त्यो ध्रुव पोस्टसम्म इआइए भयो भने त्यो इआइए भइसकेपछि युनेस्कोले चाहिँ नि ओके गर्यो भने चाहिँ नि त्यो 3.5 किलोमिटर बाटो करिब करिब पिच हुन सक्ने सम्भावनातिर छ तर त्यसलाई के गर्छन् भनेर हेर्नुभन्दा नि मैले त चाहिँ नि हाम्रो आवश्यकता महसुस गर्नुभयो भने अनि सहकार्य गर्न खोज्नुभयो भने अब यहाँका राजनीतिक दलहरूको कुरा होस् अथवा चाहिँ नि हाम्रो यहीँबाट जित्नुभएको माननीय मन्त्रीज्यूसँग पनि सहकार्य गरेर जति सकिन्छ त्यतिसम्म बनाउने हो त्योभन्दा माथिको 4 किलोमिटर नै हामीले बनाउँछौँ भन्ने भन्नुहुन्छ भने त्यो मूर्खता हो अब होइन बनेछ भने मैले म मूर्ख रहेछु भन्दा त्यतिखेरै बनाउला
6: अनि अन्तिममा आजकल तपाईँ सामाजिक सञ्जाल धेरै चलाउनुहुन्छ टिकटक फेसबुकमा अनसन्ट लेख्नुहुन्छ गाली पनि धेरै खानुहुन्छ होइन यो धेरै गाली खान थालेँ भयो म नलेखौँ भन्ने लाग्दैन भने
7: मैले चाहिँ नि पञ्चायतले मलाई विरोधनगर भनेर समातेर लिएर जाँदाखेरि त बाँच्ने कि मर्ने भन्दा म मर्न तयार छु तर अन्यायको पक्षमा चाहिँ नि म समर्थन गर्न सक्दैन. अन्यायको विरुद्धमा म मर्न परे पनि बोल्छु भनेर मलाई प्रहरीले अगाडि राखेर त मर्ने कि माथि भन्दा म मर्न तयार छु, तर अन्यायको समर्थन गरेर बस्दिनँ भन्नु भने हो. अहिलेको सरकारको मैले विरोध गरेको छैन र कसैको अन्डरस्ट्यान्ड पनि छैन. जे भइराखेको छ, जस्तै हिजो मैले सुनिराखेको छु, नेपालको एउटा कुनै भूभागमा चाहिँ भारतीय हेलिकप्टर ल्यान्ड भयो भने भन्दा त्यो सरकारले चाहिँ त्यसको विरुद्धमा बोल्नु पर्छै पर्दैन, क्याबिनेट त निर्णय गर्नुपर्छै पर्दैन. मलाई अहिले पनि त्यो खालको भयो भने त्यस्ता कुरा भनेको हाम्रो अन्तर्राष्ट्रिय उत्सव अनुसारबाट कुनै पनि मित्र राष्ट्रमा गएर चाहिँ ल्यान्ड हुनुपर्छ भने त्योसँग इजाजत लिएर ल्यान्ड हुनुपर्छ. त्यो नभइकन इन्डियाको चाहिँ हेलिकप्टर ल्यान्ड भएको छ भने सरकारले इन्डियालाई खबरदारी गर्नुपर्छ. त्यो कुरो म नबोल्ने त्यसो हुँदाखेरि मैले गाली खान्छु भनेर, त्यस कारणले गर्दा म त्यस्ता कुराहरू म बोल्छु, म सधैँ बोल्छु. मैले जति गाली खाए पनि त्यो मलाई चाहिँ फेरि के हुन्छ भने मल पनि हुन्छ. मैले चाहिँ गल्ती गरेर रहेछु भने सोचिने अवसर हुन्छ, राम्रो काम गरेर रहेछु भने साथ सम्पर्क सहयोग पाउँछु.
8: मोनिटाइजेसनको प्रभाव होला नि,
7: मलाई मोनिटाइजेसन गरेर त्यहाँबाट आउला दुई पैसा आएर खानुपर्ने छैन. म त्यस्तो गर्ने भएको भए म धेरै उ गर्थेँ, मेरो आफ्नै चाहिँ. अहिले त मलाई बागमती प्रदेश सरकारले दिइराखेको छ बिहान बेलुकी खाना भात पुग्ने गरेर, भोलि सरकारले चाहिँ दिन छोडिसकेपछि पनि म अहिले अस्ति पनि घोषणा गरिसकेको छु, मेरो घरमा चाहिँ नि लिएर आएर चाहिँ नि त्यो ड्रागन फ्रुटको पिलरहरू गाडिसकेको छु. मैले अब अहिले भदौमा म रोप्दैछु, मैले चाहिँ नि सरकारले मलाई छोड्दाखेरि त्यो ड्रागन फ्रुट टिपेर मेरो यता धान काटेर मलाई खान पुग्छ. म त्यो श्रम गरेर खाने मान्छे हौ, अहिले पनि मलाई त्यसमै विश्वास.
8: हस् धन्यवाद समयको कुराकानीको लागि.
7: हुन्छ हस् धन्यवाद. तपाईँले पनि आज आएर चाहिँ नि हाम्रो बागमती प्रदेशको सरकारको चाहिँ नि बजेटको बारेमा चाहिँ नि थोरै जनतालाई सुसूचित हुने अवसर दिनुभयो, यसको लागि तपाईँलाई पनि धन्यवाद.
8: आज कुराकानीमा रहनुभयो बागमती प्रदेशसभा सदस्य र प्रदेशका कृषि स्वास्थ्य र शिक्षा समितिका सभापति ठाकुर ढकाल. उहाँसँगको यो कुराकानीसँगै आजको समय सन्दर्भ यति नै. प्रविधिका शक्ति, आजका अतिथि ठाकुर ढकालजी र म देवनारायण शाह, हामी सबै बिदा हुन्छौँ.
9: स्वदेश एफएम 93.2 मेगाहर्ज.

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित, प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौ, तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौँ।
0: मनसुन भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
2: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो जोखिमको आकलन, त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
0: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत सुरु। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाडीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वासिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसङ्घको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध सुरु हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेथले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौँ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसुद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी सञ्चार माध्यमले जनाएको छ। इजरायलले फौजी कारवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रुसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरुद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभ्रोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रुसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निय तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसङ्घले द्वन्द्व क्षेत्रहरूमा बालबालिका विरुद्ध भएका मानवाधिकार उल्लङ्घनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। UAE 15 वर्ष भन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
4: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौँ। तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौँ, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौँ।
0: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ्ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
4: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने व्यवहारा म स्पष्ट गर्न चाहन्छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
5: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को, हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिङ्गल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सर्भिसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिङ्गल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
0: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
6: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौँ, एफडिआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी सुरु गर्छौँ।
0: विनियोजन विधेयक बहुमतले पारित गर्नु अघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसुन थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसुनमा नेपालमा औसत भन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसुन प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी सुरुमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्याङ्कन गरिएको छ भनेर सोधेका छौँ।
2: अहिले हाम्रो प्रारम्भिक आकलन के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2,25,000 व्यक्ति चाहिँ प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो, यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सडक अवरुद्ध हुनसक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ होइन, कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि, ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सडक कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम पनि लगाएर राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
0: अब यस पटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ सुरुमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमको आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
2: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बिचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि यहाँनिर। अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
0: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसुनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन् त्यसो भए?
2: पहिलाको जुन मनसुनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सट्टै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब कहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कुल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुनसक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी अलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ। भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
0: र अब अन्त्यमा चाहिँ यो अघिल्ला अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र सङ्घ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए। त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
2: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेको छौँ, हामीले भनिरहेको छौँ। अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ, हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ। अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो बेलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ, पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अब दिनमा चारवटा पाँचवटा भन्न हरेक पालिका छानेर जुन मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू गाउँपालिकाको अध्यक्ष उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो यो छ, कन्ट्याक्ट नम्बर यो यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या, हामीले टाइमहरू त्यसमा दिइरहेको छौँ नि। त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेको छौँ हामीले।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत सुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानको राष्ट्रपति मसुद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: समझदारी पत्र नाम दिएको 14 बुँदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरुद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रोगका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छुटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र $300 अर्ब पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौँ जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित। गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले सम्पत्ति छानबिन आयोग गठन गरिएको प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर सोनी मवाग्लेद्वारा जानकारी। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्ध विरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक प्रतिस्पर्धा गर्दै। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर सोनी मवाग्लेले पद र शक्तिको दुरुपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले पदाधिकारीको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा कारवाहीको लागि सरकार समक्ष सिफारिस गर्ने मात्र कार्य अधिकार रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको कार्य अधिकारमा हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको भन्नुहुँदै जोखिममुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न पर्याप्त बजेट छुट्याइएको, हालका आयोजनाका दायित्वहरू 3 वर्षभित्र सम्पन्न गर्ने गरी मध्यकालीन योजना बनाइएको पनि बताउनुभयो। यस्तै निजी विद्यालयको करको सम्बन्धमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको आज जवाब दिँदै मन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकाय मात्र मा सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउन संकल्प गरेर अघि बढेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको बताउनु भएको छ। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रमा लगानी गरे देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले 1 वर्षे सिंगल इयर नभई बहुवर्षे बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सब स्टेशनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिँदै विगतमा भएको सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको बताउनुभयो। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मवाग्लेले राख्नु भएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। त्यसअघि सभामुख डोल प्रसाद अर्यालले उक्त विधेयकका 2-11 दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। त्यस्तै सांसदहरूले विनियोजन शीर्षकमा राख्नु भएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्य बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय आज सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्य बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकता भन्दा बढी प्रचार प्रसार भएको पाइएकाले संयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासन भित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन समेत दिएको छ। यही असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कारवाही गरिने जनाएको छ। बोर्डले आज सूचना सार्वजनिक गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। सूचनामा विज्ञापन नियमन गर्ने ऐन तथा अन्य प्रचलित कानून विपरीत कुनै पनि विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न तथा गराउन सम्बन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी, सामग्री उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म सञ्चालक तथा सामाजिक सञ्जाल प्रयोगकर्ता सहित सबै पक्षलाई सचेत गराइएको छ। बोर्डले विशेष गरी कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसा सम्बन्धी पीडा निको पार्ने, शरीरको बोसो घटाउने, किडनी सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउने लगायतका दावी गरिएका औषधिजन्य पदार्थ तथा अन्य सामान प्रकृतिका सामग्रीको प्रचार सामाजिक सञ्जाल मार्फत व्यापक रूपमा भइरहेको भन्दै त्यस्तो भेटिएमा कारवाही गरिने जनाएको छ। गृहमन्त्री सुदन गुरुङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकमा गृहमन्त्री गुरुङले मनसुन जन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकारीय योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकाय बीचमा प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री गुरुङले विपद पूर्व तयारीमा महिलाहरूको सुरक्षालाई प्राथमिकतामा राखी नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसेनासँग चिनिया कम्पनी हुआबेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ। मन्त्रालयमा आज भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुआबेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो। त्यस अवसरमा संचार मन्त्री डाक्टर तिमलसेनाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियनले युद्धविराम सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा गर्ने तयारी गरेको जनाइएको छ। रोइटर्सका अनुसार भोलि स्विजरल्याण्डको बुर्गेनस्टक माउन्टेन रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ भने वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन। स्विस विदेश मन्त्रालयले मध्य पूर्वको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोले स्वागत गर्दै गर्दा प्यालेस अफ भर्साइलिसमा रात्रिभोजको क्रममा समझदारी पत्र MOU हस्ताक्षर गरेको जनाइएको छ। सम्झौताले वासिङटन र तेहरान बीचको महत्वपूर्ण राजनीतिक विकासलाई प्रतिनिधित्व गर्ने जनाइएको छ। सिएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्किनले दुई देश बीचको शत्रुता अन्त्य गर्ने स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न 60 दिनको प्रक्रिया सुरु गर्ने उद्देश्यले 14 बुधे सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ। दुई देशका प्रतिनिधि बीच भएको 14 बुधे सम्झौताले लेबननमा समेत सैन्य अपरेसनहरू तत्काल बन्द गर्ने व्यवस्था गर्दै दुवै देशले 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रतिबद्धता गरेका छन्। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
4: नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको भाडा सम्बन्धी विवादको अन्तिम कानूनी निरूपण नहुँदासम्म उद्योगमा विद्युत लाइन नकाट्न आग्रह गरेको छ। अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी उद्योगलाई निर्बाध सञ्चालनका लागि सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो। सर्वोच्च अदालतको फैसला अनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेको र अन्य उद्योगले महसुल तिर्न खोजिरहेको जनाउँदै परिसंघले बक्यौता तिर्ने समय थप गर्न अनुरोध पनि गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ 25 गते एक सूचना जारी गरी 7 दिनभित्र बक्यौता बुझाउन उद्योगहरूलाई निर्देशन दिएको थियो। औद्योगिक क्षेत्र भित्रका भौतिक संरचना प्रयोग गरे बापत 300 भन्दा बढी उद्योगले करिब 88 करोड रुपियाँ बक्यौता तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। सर्वोच्चबाट सो विवादको अन्तिम निरूपण नहुँदासम्म औद्योगिक क्षेत्र भित्रका कुनै पनि उद्योगमा विद्युत लाइन नकाट्न र काटिएका उद्योगलाई पुनः जोड्न परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। गोर्खाको धार्चे गाउँपालिकामा 16 मेगावाट क्षमताको माछाखोला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ। करिब 3 अर्ब रुपियाँ लागतमा निर्माण सुरु भएको आयोजना आगामी 30 महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको आयोजनाका संस्थापक पुष्पराज आचार्यले बताउनुभयो। आयोजनाका लागि कृषि विकास बैङ्कको नेतृत्वमा 3 वटा ब्याङ्कहरूले संयुक्त रूपमा लगानी गरेका छन्। माछाखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत धादिङको बोराङमा रहेको सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। राष्ट्रिय आर्थिक गणना 2082 अन्तिम चरणमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यस पटकको आर्थिक गणनामा यही असार 3 गतेसम्म 12,98,000 प्रतिष्ठानहरू सहभागी भएको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले गत वैशाख 2 गतेदेखि असार 7 गतेसम्म राष्ट्रिय आर्थिक गणना अभियान सञ्चालन गरेको छ। सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ। गत वर्ष 31,577 जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा 48,598 जनाले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्। गत चैत्र 23 गते सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि

0: समय अनुसार राति 9:45 शुरू हुनेछ। दुवै टोलीले प्रतियोगितामा पहिलो जित वा पहिलो अङ्कको खोजी गरिरहेका छन्। चेक रिपब्लिकले पहिलो खेलमा दक्षिण कोरियासँग 2-1 पराजित भए पनि प्रदर्शन बलियो देखिएको थियो। दक्षिण अफ्रिकाले पहिलो खेलमा सह आयोजक मेक्सिकोसँग 2-0 को हार बेहोरेको थियो र अहिले टोली दबावमा छ। दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण छ। चेक रिपब्लिक पुनः लयमा फर्कन चाहन्छ भने दक्षिण अफ्रिका पहिलो अङ्क वा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। यस्तै कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागिता जनाएको उज्बेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ। मेक्सिको ऐतिहासिक अजटेका स्टेडियममा आज भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। कोलम्बियाको जितमा डानियल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे। यता उज्बेकिस्तानको लागि भने अब्बोस बेक फेजुल्लायबले गोल गरे। यस जितसँगै समूह केमा रहेको कोलम्बियाले शीर्ष 3 अङ्क बटुलेको छ। यस्तै आज भएको समूह एलको खेलमा घाना विजय भएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा घानाले पानामालाई 1-0 गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो। कालेब हिरेन्कीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल साबित भयो। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे। यस जितसँगै घानाले शीर्ष 3 अङ्क जोडेको छ। समूह एलमा 3 अङ्क जोडेको इङ्ल्यान्ड शीर्ष स्थानमा छ। समान 3 अङ्क नै बटुलेको घाना दोस्रो स्थानमा छ। अङ्कविहीन रहेका पानामा र क्रोएसिया तेस्रो र चौथो स्थानमा रहेका छन्।
1: अब मौसम।
2: आगामी 24 घण्टामा कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना र कोशी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित। गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले सम्पत्ति छानबिन आयोग गठन गरिएको प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा जानकारी। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्ध विरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक प्रतिस्पर्धा गर्दै। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: अनि डाक्टर नानी, यो टाइफाइडले हाम्रो परिवारमा धेरैजनालाई हैरान पार्यो, के गर्ने हो भन्छु?
1: रोग लाग्नु भन्दा लाग्ने नदिनु बेस हो नि काका। खास गरेर पानीलाई जहिले पनि उमालेर वा जीवाणुनाशक औषधि राखेर मात्र पिउने, काँचै खाने खानेकुराहरू राम्ररी पखालेर मात्र खाने, खाना खानु र खुवाउनु अघि दिसा पिसाब गरिसकेपछि, फोहोर वस्तु चलाइसकेपछि राम्ररी साबुन पानीले हात धुने गर्यो भने टाइफाइडबाट धेरै हदसम्म बस्न सकिन्छ।
0: अरू पनि जान्नु पर्ने कुरा छन् कि?
1: सबैजनाले चर्पीमा दिसा पिसाब गर्ने बानी बसाल्नु पर्छ। खाने पानीको मुहान वरिपरि कहिले पनि फोहोर हुन दिनु हुँदैन।
2: याद गर्नुहोस्, टाइफाइड रोगका जीवाणु भएको बिरामीको दिशाबाट पानी र खाना प्रदूषित हुन गएमा त्यस्तो खाना र पानीको माध्यमबाट यो रोग अन्य व्यक्तिमा सर्दछ। माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
3: हेलो
4: हेलो बुढी, के छ खबर?
3: ठिकै छ, चलेकै छ।
4: ल भिडियो अन गर त, तलाई हेरौँ।
3: भिडियो अनै छ त, देख्नु भएन र?
4: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
3: माडीको नेट यस्तै त हो नि।
4: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
5: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
6: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौं। टेकमाइललाई टेकमाइललाई
8: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
9: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
6: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।

नमस्कार माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न एक दर्जन बढी दलहरूबीच एकता भई बनेको नेपाली कम्युनिष्ट पार्टीले माडी नगरपालिकामा वडा स्तरमा पार्टी एकीकरणलाई तीव्रता दिएको छ। पार्टीका माडी नगर इन्चार्ज गिरिधारी सुवेदीका अनुसार बिहिबारसम्म वडा नम्बर 2-9 वडा स्तरमा संयोजक सहसंयोजक र इन्चार्ज सह इन्चार्ज लगायतको टुङ्गो लागेको हो। वडा नम्बर 1 र अन्य वडामा केही पदहरूमा जिम्मेवारी दिन बाँकी रहेकोमा त्यसलाई शनिबारसम्म पूर्णता दिने तयारी रहेको उहाँले बताउनुभयो। समायोजन भई नयाँ बनेका वडा कमिटीहरू मध्ये वडा नम्बर 2 इन्चार्जमा रामनारायण महतो, सह इन्चार्जमा रिचा सुनार, संयोजकमा सूर्य भूषाल र सह संयोजकमा भीमप्रसाद घिमिरे चयन हुनु भएको छ। यस्तै वडा नम्बर 3 इन्चार्ज हरिकृष्ण लामिछाने, सह इन्चार्ज नरपति सुवेदी, संयोजक सन्त बहादुर गुरुङ र सह संयोजक भोला लामिछाने चयन हुनु भएको छ। वडा नम्बर 4 इन्चार्ज पदरिक्त रहेको छ भने सह इन्चार्जमा गोकुल लामिछाने, संयोजकमा टीकाराम पौडेल र सह संयोजकमा निर्मला भट्टराई चयन हुनु भएको छ। यसै गरी वडा नम्बर 5 इन्चार्ज मुक्ति काफले, सह इन्चार्ज गणेश खतानी, संयोजक कृष्ण नेउपाने चयन हुनुहुँदा सह संयोजक पदमा रिमा विश्वकर्मालाई जिम्मेवारी दिएको छ। वडा नम्बर 6 इन्चार्ज सुरेश थापा, सह इन्चार्ज केदार गायक, संयोजक मिरन दनुवार र सह संयोजक सोमबहादुर विक चयन हुनु भएको छ। वडा नम्बर 7 इन्चार्ज कमल भुजेल, सह इन्चार्जमा गायत्री प्रसाद अर्याल, संयोजक विनोद सुवेदी र सह संयोजकमा जगन्नाथ लामिछाने चयन हुनु भएको जनाइएको छ। वडा नम्बर 8 इन्चार्ज कृष्ण बहादुर राणाफाट, सह इन्चार्ज बुद्धिसारा विक, संयोजक तिलोपुरी र सह संयोजक प्रेम बहादुर विक चयन हुनु भएको छ। यसबाहेक वडा नम्बर 9 इन्चार्जमा घनश्याम दवाडी चयन हुनुहुँदा सह इन्चार्जमा गोकुल लम्साल, लेख बहादुर गुरुङ र अशोक पाण्डे गरी 3 चयन हुनुभएको छ। सोडाको संयोजकमा रूपेन प्रजा र सह संयोजकमा गङ्गा बहादुर अधिकारी चयन हुनुभएको जनाइएको छ। सांसद ठाकुर प्रसाद ढकालले चितवन राष्ट्रिय निकुञ्जभित्र बनकटादेखि दुर्वपोटसम्म करिब 3.7 किलोमिटर सडक निर्माणको सम्भावना रहेको र त्यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए प्रक्रिया पूरा हुन आवश्यक रहेको बताउनु भएको छ। स्वदेश एफएमको कार्यक्रम समय सन्दर्भमा बोल्दै ढकालले तत्कालीन केपी ओली सरकारको पालोमा भदौ महिनामा भएको टेन्डर अनुसार हाल कन्सल्टेन्सी कम्पनीले ईआईएको काम गरिरहेको बताउनु भएको हो। दुर्वपोटसम्म ईआईए सम्पन्न भएपछि मात्रै त्यसको प्रतिवेदनका आधारमा अघि बढ्न सकिन्छ। यदि युनेस्कोबाट स्वीकृति आयो भने करिब 3.5-3.7 किलोमिटर सडक पिच हुने सम्भावना छ। उहाँले भन्नुभयो, स्थानीय आवश्यकता, राजनीतिक दलहरूको सहकार्य तथा सम्बन्धित मन्त्रीसँगको समन्वयमा सकेसम्म काम अगाडि बढाउनु पर्ने उहाँले जोड दिनुभयो। प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगितामा माडीका खेलाडी ललित राउतले 2 स्वर्ण पदक जित्नु भएको छ। माडी कल्याणपुर निवासी एथलेटिक्स खेलाडी एवं कल्याणपुर युवा क्लबका अध्यक्ष समेत रहनुभएका राउतले सर्टपुट थ्रो र डिस्कस थ्रो खेलमा 1 स्वर्ण पदक जित्नु भएको हो। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदको आयोजनामा गत 7-3 हेटौडा स्थित पिप्ले क्याम्पमा रङ्गशालामा सञ्चालन सुरु भएको एथलेटिक्सका खेलहरूमा माडीका खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगितामा बागमती प्रदेशका 13 जिल्लाबाट 2955 खेलाडी र 1206 अफिसियल गरी 4161 सहभागी रहेको जनाइएको छ। प्रतियोगिता सञ्चालनका लागि 13.20 करोड रुपियाँ विनियोजन भएको सदस्य सचिव दीपक लामाले बताउनुभयो। प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगितामा माडीका खेलाडी अपेक्षा महतोले 2 स्वर्ण पदक जित्नु भएको छ। माडी चार सिद्धुवा निवासी एथलेटिक्स खेलाडी महतोले ट्रिपल जम्प र लङ जम्पमा 1 स्वर्ण पदक जित्नु भएको हो। यसबाहेक माडीबाट सहभागी भएका सचिन तराईले 800 मिटर दौडमा 16 र 4000 मिटर दौडमा कास्य पदक पाउनु भएको छ। वरदान काफ्ले हाइजम्पमा रजत पदक र विश्वास गुरुङले 400 मिटर दौडमा रजत पदक जित्नु भएको छ। प्रतियोगितामा चितवनको टिममा सहभागी रहँदै पुरुषतर्फ 4x100 मिटर रिले दौड र महिलातर्फ 4x400 मिटर रिले दौडमा माडीका खेलाडीहरू प्रथम भएका छन्। प्रदेश खेलकुद विकास परिषदको आयोजनामा गत 7-3 हेटोडामा एथलेटिक्सका खेलहरू सञ्चालन भएका हुन्।
राशि पूर्वको गैराकोट नगरपालिका दुई स्थित नारी नदीमा हाम्फालिका एकजना पुरुषको सकुशल उद्धार गरिएको छ। देवचुली नगरपालिका 11 धारापानी निवासी 62 वर्षीय जनक प्रसाद पौडेललाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो। बिहिबार बिहान नदीमा हाम्फालेको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नम्बर 31 कुल्म नवलप्रासीबाट खटिएको टोलीले तत्काल खोजी तथा उद्धार गरेको थियो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार समयमै गरिएको प्रयासका कारण पौडेललाई सकुशल उद्धार गर्न सफल भएको हो। संसदीय मामिला मन्त्री एवं चितौं तीनका प्रतिनिधि सभा सदस्य सविता गौतम र अमेरिकी कार्यभार राजदूत स्कट अर्बम बीच शिष्टाचार भेट भएको छ। बिहिबार मन्त्रालयमा भएको भेटमा शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण र लगानी प्रबन्धनका विषयमा छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको हो। भेटमा अर्बमले सुधार प्रयासले अमेरिकी लगानी आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो भने मन्त्री गौतमले पारस्परिक कानूनी सहायता सम्बन्धी प्रक्रिया टुङ्गाउनु पर्ने बताउनुभयो। यसैबीच मन्त्री गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन प्रक्रिया अगाडि बढाइएको र शान्ति सम्झौता पछिका 20 वर्षका समग्र प्रगति समेट्ने प्रतिवेदन तयार पारिरहेको जानकारी दिनुभएको छ। बिहिबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले यसबारे जानकारी गराउनु भएको हो। महानगरपालिकाले 29 विषयगत सहकारी संस्था खारेज गरेको छ। प्राय सबै निष्क्रिय कृषि, दुग्ध र मौरी पालन सम्बन्धी 29 विषयगत सहकारी संस्था खारेज गरिएको हो। भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रबन्धन शाखाका प्रमुख रोजी केसीले नियमित रूपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परीक्षण नगर्ने र साधारण सभा पनि नगर्ने सहकारीहरू खारेज गरिएको बताउनुभयो। स्वतन्त्र पार्टी राजसपाको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु गरिएको छ। उक्त पार्टीको पहिलो महाधिवेशन चितवन जिल्लाको भरतपुरमा यही असार 7-9 गतेसम्म हुने भएकाले निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको नामावली तयार हुन लागेको हो। केन्द्रीय संगठन विभागका सचिव शङ्कर श्रेष्ठले मध्य प्रदेश र विभिन्न 13 जिल्लामा निर्वाचन हुन नसकेका स्थानमा जिल्ला तदर्थ समितिबाटै प्रतिनिधि चयन गराइने जानकारी दिनुभयो। सातामा 2 दिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या झन्डै दोब्बरले बढेको छ। गत चैत्र 23 गतेको सरकारको निर्णयपछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो। गत वर्षको मितिमा 31,577 जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा 48,598 जनाले निकुञ्ज भ्रमण गरेका छन्। राहदानी सफाईमा भएको अनियमितताबारे बयानमा आउन म्याद टाँस भएसँगै काङ्ग्रेस नेत्री आरजु राणा देवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इमेल गर्नुभएको छ। पूर्व राष्ट्र मन्त्री समेत रहनुभएका देवालले अख्तियारको ठेगानामा इमेल गर्दै म विदेशमा छु, 3 दिनभित्र आउन सक्दिनँ भनेर उल्लेख गर्नुभएको छ। आरजुले आउन नसक्ने भन्दै इमेल गरेको अख्तियारका एकजना उच्च अधिकृतले पुष्टि गरेका हुन्। उनले इमेलमा आफू कुन मुलुकमा रहेको भन्ने विवरण भने खुलाएकी छैनन्। शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्ने भएको छ। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी कार्य प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो। कम्युनिस्ट पार्टी नेकपाका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनु भएको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै उहाँले सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको हो। महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको केन्द्रीय पदाधिकारी संख्या 19 सदस्य हुने भएको छ। विधान संशोधन गर्दै राजसपाले वरिष्ठ नेतासहित 19 संसदीय पदाधिकारी बनाउने निर्णय बिहिबार बसेको सचिवालय बैठकले गरेको हो। विधान संशोधन गर्दै एक वरिष्ठ र एकजना सहमहामन्त्री थपेर 19 सदस्य बनाउने निर्णय भएको हो। यसअघि सहमहामन्त्री 4 जना र वरिष्ठ नेताको व्यवस्था रहेको थिएन। पोसाक खर्च बाबत नगद दिने भएको छ। हालसम्म एकीकृत रूपमा पोसाक खरिदका लागि टेन्डर हुँदै आएकोमा अब नगद दिने व्यवस्था गर्न लागेको गृहमन्त्री सुदन गुरुङले जानकारी दिनुभयो। गृहमन्त्री गुरुङले बिहिबार प्रतिनिधि सभा बैठकमा भने प्रहरीको पोसाकको विषयमा टेन्डर हुने र यसबारे धेरै भ्रष्टाचार हुने कुरा देखिएको उल्लेख गर्नुभएको थियो।
तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई पुनर्गठन गरी बलियो बनाउने अभियानमा रहेको बताउनु भएको छ। पार्टी नेतृत्व विरुद्ध 36 बुँदे आरोपपत्र बुझाउनुभएका खनालले पार्टी पुनर्गठन अभियानमा लागेको बताउनु भएको हो। त्यसका लागि उहाँले विभिन्न पुराना तथा नयाँ वामपन्थी नेताहरूसँग परामर्श भइरहेको जानकारी दिनुभयो। आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कारवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले बिहिबार सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानून निषेध गरिएका आवश्यक लेबलिङ ब्रान्डिङ र आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। का तत्कालीन महानिर्देशक रामणी शर्मा विरुद्ध दायर गैर कानूनी रूपमा अकुत सम्पत्ति आर्जन र राजस्व स्वार्ड सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागजात झिकाउने आदेश जारी गरेको छ। बिहिबार विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुवै भ्रष्टाचार मुद्दामासँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका एक कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यरत कार्यालय सहयोगी रामकुमार बोहरा विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। पार्टी राप्रपाले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बिहिबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी मङ्सिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने सहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङ्गदेनले बताउनुभयो। देश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: The Buckshot. The Buckshot. Sadhai Nispaksha.
1: Swadesh FM 93.2 MHz.

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: भोलि घटा कतिरे जाने हो
1: अबुई को जान्छ चिट टाडा तल खाजाने नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

मलाई स्वाहनी चाहियो, बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि मास्दैन मास्दिने।

0: शिक्षा शास्त्र अर्थात श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा आजको प्रातःकालमा गीतोपदेशको प्रसङ्ग लिएर हामी स्वदेश एफएममा उपस्थित भएका छौँ सम्पूर्ण श्रोतृवृन्दहरूलाई म आह्वान गर्दछु आउनुहोस् गीतोपदेश शुभारम्भ गरौँ परमात्मा श्री कृष्ण अर्जुनलाई बताउने क्रममा भन्नुहुन्छ हेर अर्जुन नजायते मिलियते वा कदाचिन नायम भूत्वा भविता वा न भूय अजो नित्य शाश्वतोऽयं पुराणो न हन्यते अन्यमाने शरीरे यसरी परमात्मा अर्जुनलाई सम्झाउने क्रममा भन्नुहुन्छ हेर आत्माको लागि न कहिल्यै जन्म छ न मृत्यु छ आत्मा कहिल्यै जन्मनी होइन र कहिल्यै मर्ने पनि होइन ऊ अजन्मा छ नित्य छ शाश्वत छ यस कारणले पुरातन वस्तु शरीर मर्दा ऊ मर्दैन भन्नुहुन्छ परमात्माले गुणका दृष्टिले परमात्माको अणु अंश परमात्माकै समान हुन्छ जति अणुहरू छन् ती अणुहरू परमात्माका अंशहरू हुन्छन् ऊ शरीर जस्तै परिवर्तन हुँदैन कहिलेकाहीँ आत्मालाई थाई वा कुठस्थ पनि भनिन्छ शरीरमा छ प्रकाशको रूपमा रूपान्तरण छ उसमा परिवर्तन भइरहन्छ सर्वप्रथम यो शरीर आत्माका गर्भबाट जन्मिन्छ केही समय शिशु अवस्थामा रहन्छ यो शरीर अनि त्यसपछि बढ्छ वृद्धि प्राप्त हुन्छ शरीरको आत्माको होइन अब यो शरीर ठुलो हुन्छ सबैको दृष्टिगोचर हुन्छ युवा तन्नेरी हुन्छ शरीर अनि केही मात्रामा देखाउन केही प्रभाव देखाउनको लागि अनि उसले आफ्नो प्रभाव देखाउन थाल्छ शरीरमा अहम गर्छ फेरि बिस्तारै त्यो अहमलाई क्षीण हुँदै हुँदै हुँदै गएर आखिरमा अहङ्कारको नष्ट हुन्छ शरीर पनि ग्लानी हुँदै जान्छ त्यो शरीरमा तागत छौँजेलसम्म युवावस्था हुन्जेलसम्म उसमा ठुलो अहमले बास गरेको हुन्छ जब अहङ्कारलाई नष्ट गर्नको लागि अनि परमात्माले दिएका शरीरमा विभिन्न प्रकारका रोगहरू देखिन थाल्छन् अनि यो देखिसकेपछि र कतिले उपाय गर्दा पनि अनि त्यो रोगलाई शमन गर्न नसक्दाखेरि विभिन्न प्रकारका घटनाहरू घट्छन् जीवनमा त्यसबाट घटनाबाट आफू उम्किन नसकेर बहुत दुखित हुँदाखेरि त्यति बेला अहङ्कारले काम गर्दैन अहङ्कार शिथिल भइहाल्छ त्यहाँबाट बल्ल परमात्मा म भन्दा बलवान रहेछ सबभन्दा ठुलो परिस्थिति बलवान रहेछ मैले बेकारै अहङ्कार गरेको रहेछु भनेर अनि मानिसहरूलाई अलिकति वितराग हुन्छ तर आत्मामा यस्तो परिवर्तन हुँदैन शरीरमा जस्तो अर्जुनलाई बताउनुहुन्छ आत्मा जन्मदैन अर्जुन यसले भौतिक शरीर ग्रहण गर्दछ

0: यी भौतिक शरीरलाई धानेर राखिदिन्छ। कहाँसम्म धान्ने हो त्यो परमात्माले धानिराखेको हुन्छ। जब परमात्माले छोडिदिन्छ शरीरको मरण हुन्छ, परमात्मा मर्दैन। जसको जन्म हुन्छ त्यसको त मृत्यु पनि हुन्छ। अर्जुन, आत्मा अजन्मा भएको हुनाले कुरा बुझ, त्यो आत्माको मृत्यु हुँदैन। भूत भविष्य र वर्तमान अनि यी सारा कुराहरू तिम्रो दृष्टिगोचरमा गोचरित हुन्छन्। आत्मा तिमीले देख्न सक्दैनौ। जति तिमीले बाह्य वस्तुहरू देख्छौ चर्म चक्षुले, तर आत्मालाई हेर्नको लागि ज्ञान चक्षुको यहाँ विचार प्रस्तुत गर्नुहुन्छ परमात्मा। त्यो ज्ञान चक्षुले मात्र आत्माको अनुभव गर्न सकिन्छ। शाश्वत छ तापनि, अनादि छ तापनि, उसलाई अज्ञानीहरूले जन्मिएको जस्तो ठान्दछन्, मरेको जस्तो ठान्दछन्। यो विवेकहीन व्यक्तिहरूले मात्रै यसरी आफूलाई त्यो आत्माको जन्मेको र मरेको देख्छन्। अलिकति ज्ञानवान मान्छेहरूले आत्मा मर्दैन, उसको जन्म हुँदैन, ऊ शाश्वत वस्तु हो भनेर बुझेका हुन्छन्। जस्तै कहिले बुढो नहुने अनि शरीर के अरे वस्तुलाई त्यो शरीरमा हेरेर आत्मा बुढो भयो भने जस्तो अज्ञानीले ठान्छ, शरीर बुढो भएको हो, आत्माको जन्म छैन, मरण छैन, बुढो छैन, तन्नेरी छैन, आत्मा चाहिँ त्यस्तो वस्तु हो। त्यसैले तथा कति बुढो मानिसले पनि स्वयंमा आफ्नो बाल्यकाल यौवनकाल जस्तै अनुभूति गरिरहेको हुन्छ। शरीरको परिवर्तनले आत्माको कुनै प्रकारको प्रभाव पर्दैन आत्मालाई। आत्मा रुख वा अन्य भौतिक वस्तु जस्तै क्षीण हुँदैन। आत्माको कुनै सहउत्पादन छैन। आत्मासित सँगसँगै जन्मिएको अर्को आत्मा छैन। शरीरको सह उत्पादन मानिने छोराछोरी जस्ता कुरा पनि निन्द्राभित्रै देखिएका स्वप्न जगत जस्तै अनि ठान्नु पर्दछ। आत्मा हुनु र शरीरकै कारणले तिनीहरू कुनै विशेष मानिसका सन्तान अथवा भति अथवा भाइ भति जस्तो देख्नमा हामी आउँछौँ, तर होइन। सबको पृथक पृथक शरीरहरू छ। ती शरीरभित्र सबैको आत्मा प्रविष्ट भएको छ। त्यसैले भनिन्छ, सुरमुनिदेखि भूषुनासम्म छौ प्रभु सभका घटमा टम्म। यसरी साराका साराभित्र त्यो आत्माको निवास छ। यसरी देख्नुपर्छ। आत्माको उत्पत्तिका कारणले नै शरीरको विकास भएको हो। आत्माको अभाव भए शरीरको विकास हुँदैन, शरीर निष्कम्म भइहाल्छ। कुनै हाँगा बिङ्गा हुन्छन् रुखका, न त परिवर्तन नै, अत आत्मा शरीरको शरीरका छ किसिमका परिवर्तनबाट मुक्त छ आत्मा। अरूमा परिवर्तन देखिन्छ, जन्म, वृद्धि, विपरिणाम, अपक्षय, मरण यी आदि गरिएका परिवर्तनहरू अनि संसारी वस्तुमा देखिन्छन्। असंसारी भएको त्यो आत्मामा कुनै प्रकारको सड विकार हुँदैन। आत्माको न त जन्म छ, न त मरण छ, न त वृद्धि छ, न त घट्नु छ। यस कारणले यो सड विकारबाट रहित भएको हुनाले आत्मालाई भनिन्छ निर्विकार। तबै हामी भित्र भएको आत्मा निर्विकार हो। शरीरमा विकार हुन्छ, शरीरमा जन्म हुन्छ, वृद्धि हुन्छ, अनि विपरिणाम हुन्छ, परिवर्तन हुन्छ, विपरिणाम हुन्छ, आखिर गएर अपचय हुन्छ, विनाश भइहाल्छ शरीर। षड विकारले युक्त भएको हुन्छ शरीर, अनि आत्मामा विकार छैन, परमात्मा निर्विकार हो। यही निर्विकार परमात्माको याद गरौँ र हामी पनि मोक्ष शास्त्र पढेर मोक्ष भइजाउँ भन्ने यहाँसम्मको कुरा राखेर म बिदा लिन्छु। सत्यम परम धीमहि जयतु संस्कृतम हरे नमः।
1: स्वदेश FM 93.2 MHz।

0: आज विक्रम सम्बत 2083 साल असार 5 गते शुक्रवार जेठ शुक्ल पक्ष पञ्चमी 19 जुन सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: खण्डहर निवासमा आरजूको नाममा म्याथ तामेल, सरकारमाथि संवैधानिक पदाधिकारीलाई थम्काएको गम्भीर आरोप, राज्यसभामा सभापति मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइयो, ऋण तिर्नकै लागि ऋण लिँदै सरकार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको आयस्रोतको माध्यम बन्दै तिर्खुलाको चरा शीर्षकको शुभ समाचार।
0: पुस्तौंदेखि जमिनको छेउछाउमा खेर गइरहेको तिर्खुलाको जरा अहिले स्थानीयका लागि आय स्रोतको माध्यम बन्दै गएको छ। यहाँका 9 स्थानीय तहमा तिर्खुला प्रशस्त मात्रामा पाइन्छ। यहाँका स्थानीयले यसको फल खाने तथा दाउराका रूपमा मात्र प्रयोग गर्दै आएका थिए। पछिल्लो समय जराको माग जिल्ला बाहिरबाट हुन थालेपछि जराको खोजी हुन थालेको हो। कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने यहाँका महिलाले अहिले यसको जरा घरमा ल्याउने र त्यसलाई ठेकेदारसँग बिक्री गर्दछन्। उनीहरूको लागि अहिले यो जरा रोजगारीको माध्यम समेत बनेको छ। बाजुराकी स्थानीय रमिता रोकायाले जमिनको घर छेउमा रहेको तिर्खुला अहिले बिक्री हुन थालेपछि आर्थिक उपार्जनका लागि सहज भएको बताउनुभयो। उहाँले भन्नुभयो, तिर्खुला जेठ र असारको महिनामा पाक्छ, यसको फल मिठो पनि हुन्छ। यो दाउराका रूपमा ल्याइने गरेका थियौं। यसको दाउरा खासै बिक्री हुँदैन थियो, अहिले यसको जरा बजारमा माग हुन थालेपछि आर्थिक कमाईमा सहज भएको छ। तिर्खुला वनमा प्रशस्त पाइए पनि निकाल्न पाइँदैन। अहिले हामीले निजी वन तथा आफ्नो जमिनको छेउछाउमा रहेको तिर्खुलाको बोटबाट जरा निकाल्छौं, रोकायाले बताउनुभयो। तिर्खुला प्राय यहाँका औल र लेकमा बढी पाइन्छ। यसको जरा खासै ठूलो हुँदैन। यसको जरा र बोक्रा घाउ खटिरा आँखाको रोग कमलपित्त र ज्वरो कम गर्न प्रयोग गरिन्छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। अख्तियारले राणालाई 3 दिनभित्र बयानका लागि उपस्थित हुन भन्दै बुढानीलकण्ठ स्थित उनकै निवासमा सूचना टाँसेको छ। 3 दिनभित्र बयान दिन नआए कानून बमोजिम कार्यवाही हुने सूचनामा उल्लेख गरिएको छ। भदौ 23 र 24 गतिको जेएनजी विद्रोहका क्रममा खण्डहरमा परिणत निवासमा अख्तियारको टोलीले बुधबार सूचना टाँसेको हो। यो सूचना बुझेको वा तपाईँको घर दैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक 3 दिनभित्र यस आएको महाशाखा नम्बर 12 कोठा नम्बर 12 टंगाल काठमाडौँमा उपस्थित हुन आउनुहोला, नआए कानून बमोजिम हुने सूचनामा भनिएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी राणाका नाममा उनकै निवासमा टाँसिएको सूचनामा भनिएको छ यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजू राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा तपाईँसँग बयान लिनुपर्ने भएकाले यो सूचना बुझेको वा तपाईँको घर दैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक 3 दिनभित्र यस आयोगको महाशाखा टंगाल काठमाडौँमा उपस्थित हुन आउनुहोला भनी सूचनामा भनिएको छ। अख्तियारले पठाएको पत्र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले असार 2 गते नै बुझेका छन्। गत भदौ 23 र 24 गते भएको जेएनजी प्रदर्शनमा देउवा निवास खण्डहर बनेको छ। निवास बस्न योग्य नभएपछि महाराज महाराजगंज बस्दै आएका देउवा दम्पति गत फागुनमा उपचारका लागि भन्दै विदेश गएका उनीहरू अहिलेसम्म स्वदेश फर्केका छैनन्। विगतमा सरकार र सत्तामा रहँदा विभिन्न अभियोगमा देउवा दम्पति जोडिएको जनाउँदै वर्तमान सरकारले गिरफ्तार गर्ने तयारी गरेको थियो। त्यससँगै देउवा दम्पति विदेशमा नै रोकिएको जनाइएको छ। उनीहरू हाल हङकङमा रहेको र स्वदेश फर्किने वातावरण बनाइदिन सरकारलाई आग्रह गर्दै आएको निकटहरूले दावी गरेका छन्। सोही बेला अख्तियारले पासपोर्ट खरिद अनियमितता प्रकरणमा आरजूलाई बयानका लागि पत्र काटेको छ। राहदानी छपाई प्रकरणमा अख्तियारको टोलीले ठेक्का पाएको कम्पनीको सर्भर क्षमता छाप्ने मेसिनको प्राविधिक योग्यता तथा टेन्डर सम्बन्धी प्रक्रियामै अनियमितता भएको आशंकामा छानबिन गरिरहेको छ। खण्डहर निवासमा आरजूका नाममा म्याद तामेल शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
0: सरकारमाथि संवैधानिक पदाधिकारीलाई धम्क्याएको गम्भीर आरोप शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सरकार गठन भएको तीन महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्री परिषदका सदस्यहरू एकपछि अर्को विवादमा तानिएका छन्। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै दुई तिहाई मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा चैत 13 गते वर्तमान सरकार गठन भएको थियो। पुराना राजनीतिक दलहरूप्रति वितृष्णाको प्रतिबिम्बको रूपमा नागरिकले ठूलो आशा र विश्वास गरेर रासोपालाई अनपेक्षित मत दिएका थिए। तर नागरिकको आशा र विश्वास विपरीत बालेन्द्र नेतृत्वको सरकार गठन भएको छोटो अवधिमै ठूलो विवादमा मुछिएका छन्। सदनमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र मन्त्रीहरूका अभिव्यक्ति तथा कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन्। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा पनि विपक्षी दलका सांसदहरूले संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकेदारलाई खुट्टा भाँच्ने धम्की दिने र कर्मचारीहरूलाई आतंकित बनाउने काम भइरहेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद नरेन्द्र कुमार केरुङ, विपक्षी दल नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेल र नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश कुमार मल्लले संवैधानिक निकायका पदाधिकारी र कर्मचारीलाई प्रधानमन्त्री कार्यालयबाटै धम्की दिएको भन्दै सदनमा प्रधानमन्त्रीको जवाफ माग गरेका हुन्। साथै उनीहरूले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरेका छन्। अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको बारे जवाफ चाहिन्छ कंग्रेसको माग रहेको छ। यता सरकारका गतिविधिले राम्रो संकेत दिएको छैन एमालेको प्रतिक्रिया, सत्तापक्षले कुनै आग्रह सुनिरहेको छैन नेकपाको भनाई। त्यस्तै विवादित बोलीबारे पूर्वाधार मन्त्रीको स्पष्टीकरण व्यवसायलाई हतोत्साही गर्न खोजेको होइन। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउन सभामुखको आनाकानी, भारत र चीनको भ्रमणले राष्ट्रिय हित प्रवर्धनमा योगदान, यो खबर र यससँगै अन्य खबरका मुख्य बुदाहरू थिए यी। सरकारमाथि संवैधानिक पदाधिकारीलाई धम्क्याएको गम्भीर आरोप, संसदीय छानबिन समिति गठन गर्न विपक्षीको माग शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: पहिलो महाधिवेशन गर्न गइरहेको सत्तारूढ रासोपामा सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाइने भएको छ। यसअघि 16 पदाधिकारीमा 6 मात्र सभापतिले मनोनयन गर्न पाउने प्रस्ताव गरिएकामा रासोपाको बिहिबार बसेको सचिवालय बैठकमा त्यो संख्या बढाउनु पर्ने र एकता तथा समायोजनबाट पार्टीमा जोडिएकालाई पनि नेतृत्वमा ल्याउने बाटो खोल्नुपर्ने विषयमा छलफल भएको हो। असार 2079 स्थापित रासोपाको पहिलो अधिवेशन 7-9 असारमा चितवनमा हुँदैछ। एकताको मर्म समेट्न कस्ता विधि अपनाउने भन्ने विषयमा छलफल भएको छ। जिल्ला र प्रदेश अधिवेशनबाट प्रतिनिधि एवं नेतृत्वमा पुरानै मान्छे आए, एकताबाट जोडिएका नयाँ आएनन् भन्ने स्वर छन् रासोपाका एक पदाधिकारीले भनेका छन्। सहमति र विश्वासमा काम गर्नुपर्छ, एकताको महाधिवेशन होस् भन्ने हिसाबले नेतृत्वमा संख्या मिलाउन सभापतिले मनोनयन गर्ने संख्या बढाउने कुरा आएको छ। उनको भनाइ छ, पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह पूर्व विवेक विकासशील साझा पार्टी थरूहर थारूवान अभियन्ता उज्यालो नेपालमा नफर्किएका नेताहरू लगायतलाई पार्टी नेतृत्वमा व्यवस्थापनका लागि पदाधिकारी र केन्द्रीय समिति सहमतिमै चयन गर्न मनोनयनको प्रावधान विधानमा राख्न लागि समायोजनबाट आएका साथीहरू फिल्डमै गएर जित्न सक्ने थोरै छन्। त्यो हुँदा पार्टी एकता सहमति र समायोजनको मर्म नदेखिएला कि भन्ने भएको छ नेताहरूले बताएका छन्। एकताको महाधिवेशन बनाउन केन्द्रीय सदस्य संख्या बढाउने मनोनित संख्या बढाउने र सहमतिमै पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने बारे छलफल भएको छ। त्यसको अन्तिम निर्णय भने महाधिवेशन अघि चितवनमा बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ। राष्ट्रपाको पहिलो महाधिवेशन सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य बढाइदै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
0: शरीरमा गोली न्यायको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। आम बुझाइ छ रासोपाको झण्डै दुई तिहाई जनमतको जग गत वर्षको जेन्जी आन्दोलन हो। बालेन्द्र शाहलाई काठमाडौँ महानगरको मेयरबाट प्रधानमन्त्री बनाएको पनि त्यही आन्दोलनले हो। तर सोही आन्दोलनका घाइतेले प्रधानमन्त्री शाहलाई भेट्न पाएका छैनन्। घाइतेहरू प्रधानमन्त्री भेट्न सिंहदरबार धाएकै तीन महिना पुग्न लाग्यो। शाहको सचिवालयसँग समय मिलाउन आग्रह गरिरहेका छन् तर प्रधानमन्त्रीले समय दिएका छैनन्। प्रधानमन्त्रीले भेट नदिएपछि घाइतेले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई भेटेर समस्या राखेका छन्। बल्ल तल्ल समय दिएका उनले पनि जेन्जी मुद्दा र घाइतेका समस्या समाधानमा ठोस निर्णय भने दिन सकेनन्। त्यसैले सरकारबाट उनीहरू खासै सन्तुष्ट छैनन्। राष्ट्रिय राजनीतिमै उथल पुथल गरेको जेन्जी आन्दोलनका घाइतेलाई सरकारले बिर्सिएको गुनासो गुरुङसँग पोखेर घाइतेहरूले भेट टुङ्ग्याएका थिए। गत भदौ 23 र 24 गतेको आन्दोलनका कतिपय घाइते अहिले पनि अस्पतालको शैयामा छटपटाइरहेका छन्। सयौं घाइतेहरू नियमित चेक जाँचका क्रममा अस्पताल धाइरहेका छन्। घाइते जेन्जी नेपालका अध्यक्ष बादल राईको भनाइ छ, अधिकांश घाइतेको आर्थिक अवस्था कमजोर छ। उनीहरूलाई बिहान बेलुका हातमुख जोड्नका लागि समस्या भइरहे पनि सरकारले व्यवस्था गरेको छ। घाइते समिता कार्की भन्छिन्, प्रधानमन्त्री भएको तीन महिना पुग्न लाग्दा पनि बालेनको सत्तारोहणले जेन्जी घाइतेको समस्या छुन सकेन। उनलाई हामीसँग भेट्न समय समेत छैन। यसै गरी घाइते सञ्जीव झाको भनाइ छ, जिउमा 5-6 गोली भएकालाई सामान्य घाइतेमा राखिएको छ। हरेक 15 दिनमा इन्जेक्सन लगाउनु पर्ने बिरामी पनि सामान्य सूचीकरण गर्नु सरकारको बदमाशी हो। शरीरमा गोली न्यायको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो।
2: प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै बिहिबार विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित दुई आश्रित विधेयक पारित प्रक्रिया भने बाँकी छ। आर्थिक विधेयक र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 शुक्रबारको प्रतिनिधि सभाबाट विचार गरियोस् प्रस्ताव स्वीकृतिका चरणमा छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सदनले 15 दिनभित्र विधेयकको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नभएमा प्रतिनिधि सभाले पारित रूपमै विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अघि बढाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21 अर्ब 24 करोड रुपियाँको बजेट संसदमा पेश गरेको थियो, जसमा चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड र पुँजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड र वित्तीय व्यवस्थापनमा 4 खर्ब 22 अर्ब 64 करोड रुपियाँ विनियोजन भएको छ।
0: ऋण तिर्नकै लागि ऋण लिँदै सरकार, कान्तिपुर दैनिक खबर लेख्छ। सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ। भुक्तानी दायित्व निरन्तर बढ्दै गएका कारण यसअघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनु पर्ने भएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले 15 जेठमा प्रस्तुत गरेको आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोत समेत राजस्वबाट 14.5 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट 61.74 अर्ब रहने उल्लेख गरेका छन्। बाँकी 6.57 अर्ब 29 करोड रूपियाँको स्रोत भने ऋणलाई बनाएका छन्। वैदेशिक ऋणबाट 2.47 अर्ब 28 करोड र आन्तरिक ऋणबाट 4.10 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य छ। अर्थमन्त्री वाग्लेका अनुसार आगामी आर्थिक वर्ष 2.45 अर्ब 98 करोड आन्तरिक ऋणको सेवा भुक्तानी हुनेछ। त्यसबाहेक आन्तरिक ऋणको ब्याज भुक्तानी र वैदेशिक ऋणको सामा ब्याज भुक्तानी गर्ने दायित्व पनि सरकारको रहन्छ।
2: सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि सड़क पूर्वाधार तथा शहरी पूर्वाधारमा 2.86 अर्ब 48 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। तर सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति अपनाउँदै शहरी तथा सड़क निर्माणका लागि करिब 11.5 अर्ब रुपियाँको ठेक्का लगाउने तयारी गरेको छ। हरेक वर्ष ठेक्का लगाउँदा आधा समय प्रक्रियामै जाने र काम गर्न समय अफुक हुने भएकाले 3 वर्षको योजनासहित ठेक्काको तयारी गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधारतर्फ करिब 5 खर्ब रुपियाँ, शहरी पूर्वाधारतर्फ करिब 6.50 अर्ब रुपियाँ बराबर आयोजना कार्यान्वयनमा लैजाने तयारी गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनु भएको छ। बजेट पुस्तिकामा वार्षिक रूपमा रकम कम देखिए पनि योजनाको समग्र आकार निकै ठूलो छ। बिहिबार संसदमा मन्त्री लम्सालले भन्नुभएको छ, 3 वर्षभित्र 11.50 अर्बका योजना कार्यान्वयनमा लैजान्छौ। उहाँको भनाइ छ, आगामी आर्थिक वर्षका लागि पाउने 3 खर्बको बजेट सार्वजनिक गरे पनि 3 वर्षका लागि बजेट बनाएको मन्त्री लम्सालको दावी रहेको छ। वार्षिक बजेटको सीमाभन्दा माथि उठेर 3 वर्षीय कार्ययोजना कार्यान्वयन गर्ने नीति लिएको मन्त्री लम्सालको दावी रहेको छ। पुँजीगत खर्च नबढाएका, ठूला पूर्वाधार आयोजना अघि नबढाएको आरोप लागिरहेको अवस्थामा सरकारले 3 वर्षमा देशभर पूर्वाधार विस्तारका लागि खरबौका ठूला योजना बनाएको जनाएको छ। आगामी 3 वर्षभित्र सड़क, पुल, शहरी पूर्वाधार, खानेपानी तथा खेलकुद क्षेत्रको व्यापक विकासका लागि खरबौ रुपियाँ बराबरका कार्यक्रम अघि बढाएको सरकारले दावी गरेको छ।
0: ब्याङ्कका ठूला लगानीकर्ता र उच्च व्यवस्थापनमाथि राष्ट्र ब्याङ्कको निगरानी अभियानमा खबर छापिएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क वित्तीय संस्थाका ठूला लगानीकर्ता र उच्च व्यवस्थापनमाथि निगरानी बढाएको छ। केन्द्रीय ब्याङ्कले बिहिबार एकीकृत निर्देशन 2082 संशोधन गर्दै ब्याङ्क वित्तीय संस्था, पूर्वाधार विकास ब्याङ्क र लघु वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत सीईओ तथा उच्च व्यवस्थापन तहमा नियुक्त हुने व्यक्ति, सञ्चालक र 5% भन्दा बढी शेयर स्वामित्व भएका व्यक्तिको पृष्ठभूमि सहित विस्तृत विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको हो।

2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।